जीवनमा दुःखहरू आउँछन्, पीडाहरू आउँछन्, समस्याहरू आउँछन्। समस्याहरूबाट भाग्नु हुँदैन, सङ्घर्ष गर्न सक्नु पर्दछ, उकाली ओह्राली गर्न सक्नु पर्दछ। आखिर जहाँ भए पनि उकाली ओह्राली त हामीले गर्नु नै छ। उकाली ओह्रालीहरू फरक हुन सक्लान्, तर जीवनका उकाली ओह्राली हामीले पार गर्नु त छुँदैछ। त्यसैले दुःखहरू आउँछन्, सुखहरू पनि आउँछन्। यस प्रकार एउटा सामान्यभन्दा सामान्य नेपालीले आफ्ना अप्ठ्यारा अवस्थाहरूमा आफूलाई सम्झाउन सक्छ, आफूले आफूलाई सान्त्वना प्रदान गर्न सक्दछ, आफूले आफूलाई परामर्श प्रदान गर्न सक्दछ। यो हाम्रा पूर्वजहरूले हामीलाई सिकाएको दर्शनमा आधारित छ। प्रिय सज्जन, हामी भावनात्मक रूपले अत्यन्त उन्नत छौँ, हामी आत्मिक रूपले अत्यन्त उन्नत छौँ, सभ्य छौँ। पश्चिमाहरू शारीरिक रूपले उन्नत होलान्, भौतिक रूपले उन्नत होलान्, समृद्ध होलान्, तर आत्मिक रूपले अत्यन्त कमजोर छन्, अत्यन्त खोक्रा छन्, बोक्रा छन्। प्रिय सज्जनहरू, बिस्तारै बिस्तारै अब हामीभित्र पनि त्यो खोक्रोपन विकसित हुन सुरु गर्दैछ, किनभने अब हामीले देवताको संस्कृतिलाई बिस्तारै बिस्तारै छोड्न खोज्दैछौँ, ईश्वरको संस्कृतिलाई बिस्तारै बिस्तारै छोड्न खोज्दैछौँ। हामी परस्परमा विभाजित हुन सुरु गर्दैछौँ, हाम्रो भूगोललाई हामीले अलग अलग बनाउने कोसिस गर्दैछौँ। प्रिय सज्जन, यो कोसिसप्रति, यो प्रयासप्रति, देवताको संस्कृतिबाट हामीलाई अलग तुल्याउने प्रयत्नहरूप्रति हामी सावधान हुनुपर्दछ, हामी सचेत हुनुपर्दछ। माटो खाएर पनि हामी आनन्दका साथ बाँचेका छौँ, हाम्रो देशलाई समृद्ध बनाउने नाममा, विशाल बनाउने नाउँमा, विकसित बनाउने नाउँमा हाम्रो संस्कृति, हाम्रो मूल्य, हाम्रा मान्यताहरूप्रति यदि कसैले प्रहार गर्न खोज्दछ भने हामी सचेत र जागरुक नेपाली हुनुका नाताले त्यसको प्रतिरोध गर्न सक्नुपर्दछ। हामीलाई हाम्रो नेपाल चाहिन्छ, हामीले हाम्रो ढुङ्गालाई देवता मान्ने संस्कार पाउनु पर्दछ। बोट बिरुवा, डाँडा काँडा, प्रकृतिलाई देवताको मूल्य दिने हाम्रो अधिकारलाई कसैले पनि हनन गर्न सक्दैन। प्रिय सुन्छ, किनकि हामी जसरी सुखी भएर बाँचेका छौँ, केही नहुँदा पनि प्रसन्नताका साथ बाँचेका छौँ, यो हाम्रो ढुङ्गा ढुङ्गालाई देवताको मूल्य दिने संस्कारको प्रतिफल हो। प्रिय सुन, हाम्रो दर्शन आस्तिकताको दर्शन हो, विनम्रताको दर्शन हो। हामीले ढुङ्गा माटोलाई पूजा गर्छौँ भने, गाई गोरुलाई पूजा गर्छौँ भने, बोट बिरुवालाई पूजा गर्छौँ भने मानिस मानिसका बिचको सम्बन्ध त कति हो, कति सुमधुर हुन्छ। प्रिय सुन, एउटा मान्छेले अर्को मान्छेलाई गर्नुपर्ने सहयोगको त हामी कुरै नगरौँ। हाम्रो गाउँमा, हाम्रो ठाउँमा धेरै मानिसहरू छैनन्, तर पनि कोही मान्छे, बिरानो मान्छे आयो भने हामीले कस्तो आत्मीयताका साथ स्वागत गर्छौँ। प्रिय सज्जन, अतिथि देवो भवको संस्कृति हामीसँग छ, पाहुनालाई देवताका रूपमा हामीले पूजा गर्छौँ, सम्मान गर्दछौँ। सहरतिर धेरै मानिसहरू छन्, युरोपतिर धेरै मानिसहरू छन्, धेरै घरहरू छन्,

तर युरोपतिर यो सम्भावना छैन, सहर बजारतिर यो सम्भावना छैन। प्रिय सज्जन, हाम्रो संस्कृति भनेको देवताको संस्कृति, सबैलाई देवताका रूपमा स्वीकार गर्ने संस्कृति, आमालाई देवताको रूपमा स्वीकार गर्ने संस्कृति, पितालाई देवताका रूपमा स्वीकार गर्ने संस्कृति, गुरुलाई देवताका रूपमा स्वीकार गर्ने संस्कृति, अतिथिलाई देवताका रूपमा स्वीकार गर्ने संस्कृति, ढुङ्गालाई देवताका रूपमा स्वीकार गर्ने संस्कृति, हावा पानी माटो ढुङ्गो बोट बिरुवा सबैलाई देवताका रूपमा स्वीकार गर्ने संस्कृति। आहा, कस्तो विशाल संस्कृति, कस्तो विराट संस्कृति प्रिय सज्जन। हामीले यो संस्कृतिलाई बचाउनु छ र आफू पनि बाँच्नु छ। यो देवताको संस्कृति भएको हाम्रो दिव्य भूमि नेपाल, यसको रक्षा गर्नु छ सबै मिलेर। यसैका निमित्त तपाईँसँग सत्सत् अनुरोध गर्दै, निवेदन गर्दै, आजका निमित्त जीवन गङ्गाबाट उझेल पर्ने अनुमति चाहन्छ। तपाईँका पल पल सार्थक बितुन्, तपाईँका उत्साह र उमङ्गका पङ्खहरू स्वतन्त्रताको आकाशमा निरन्तर फरफराइरहन्, तपाईँको सर्वोन्नत दिनचर्याको सतत वन्दना गर्दै म लक्ष्मण भण्डारी आजका निमित्त भने बिदा भए, बिदा दिनुहोस्। नमस्ते।

0: आजको कविता, आजको कविता,
1: आजको कविता, आजको कविता।
2: नमस्ते, म वासुदेव पाण्डे प्रभाकर, स्थायी ठेगाना पाटन नगरपालिका 2 बैतडी, हाल मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा नेपाली विषयको उपप्राध्यापक पदमा कार्यरत। मेरो कविताको शीर्षक अनुभूति रहेको छ र जो अनुष्टुप छन्दमा विरचित छ।
3: कतै जोड्ने कतै तोड्ने मान्छे वा वस्तु छन् कति।

0: लाग्छ पक्का निकै ठुलो। धन्यवाद।
1: आजको कविता,
2: आजको कविता।

0: 99.4 Radio Thahasanchar Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संचार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज। समय

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल असार 20 गते शनिबार, नेपाल सम्बत 1146, जुलाई 4 तारिक सन् 2026।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: मधुमास समयमा सरकारको कार्यसूची एक तिहाई मात्र पूरा, आशा जागे पनि गुनासाको चाङ संसदलाई व्यवस्था गरेको भन्दै आलोचना।
0: कङ्ग्रेस विवाद विभाजन उन्मुख, राष्ट्रिय भेला बोलाउने र छुट्टी कार्यालयबाट गतिविधि गर्ने देउवा पक्षको निर्णय।
1: सहज उपचार र औषधि नपाउँदा स्वास्थ्य बिमाको औचित्यमा प्रश्न, सेवाभन्दा शास्ति भोगेको नागरिकको गुनासो।
0: आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता खामेनीको अन्त्येष्टि सुरु, विश्वका नेता तेहरानमा जम्मा हुँदै।
1: र फिफा विश्वकप फुटबलमा अर्जेन्टिना र केप भर्डे बीचको खेल जारी, निर्धारित समयमा बराबरी भएपछि थपियो समय।
2: आई

0: गर्ने
1: ढुकढुक होइन ढुक्क हो प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौँ।
2: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
3: यो हो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
4: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएका शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमध्ये करिब 1/3 कार्यान्वयनमा गएका छन्। सरकारी तथ्याङ्क निर्णय कार्यान्वयनको अवस्था र प्रगतिबारे गरिएको विश्लेषणमा 100 कार्यसूचीमध्ये 38 कार्यान्वयनमा गएको देखिएको हो। गत 13 चैतमा सरकार गठन भएकै दिन 24 घण्टादेखि 1,000 दिनसम्म गर्ने गरी सार्वजनिक प्रशासनिक सेवा प्रवाह सुधार डिजिटल नेपाल भ्रष्टाचार नियन्त्रणदेखि कृषि पूर्वाधार स्वास्थ्य शिक्षा क्षेत्र सुधारसम्मका कार्यसूची अघि सारिएको थियो। ती कार्ययोजनामध्ये केही क्षेत्रमा उल्लेख्य काम भएको छ भने कुनै क्षेत्रमा सीमित उपलब्धि छ। धेरैजसो भने सरकारको प्रतिबद्धता पूरा हुन बाँकी छ। 62 सूची भने अधुरा छन्। तिनमा कुनै कार्यान्वयन प्रक्रिया नै सुरु भएको छैन। परराष्ट्र मन्त्री शिशिर खनाल सरकार जनतालाई आशा जगाउन र सुशासनको अनुभूति दिलाउन सफल रहेको दावी गर्नुहुन्छ। अगाडिका सरकार र हामीलाई तुलना गरियो भने धेरै हिसाबले अहिले क्षमता डेडिकेसन मोटिभेसन र जनताप्रति समर्पित भावना देखिएको छ। त्यसैले केही प्रारम्भिक नतिजा ल्याएको छ। सुशासनको पक्षमा काम भइरहेको छ उहाँले दावी गर्नुभयो। कार्यसूची अन्तर्गत सरकारको सबैभन्दा महत्त्वपूर्ण र तोकिएको समयमै सुरु गरेको बुँदा नम्बर 190 हो, जसमा समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया 100 दिनभित्र सुरु गर्ने भनिएको छ। सरकारले पहिलो चरणमा 10,000 रुपियाँभन्दा कम बचत भएको रकम फिर्ता 4 जेठमा सुरु गरेको थियो। अहिलेसम्म 1,895 जनाको 4,43,48,16 रुपियाँ बचत फिर्ता भएको छ। सरकारको अर्को उपलब्धि बुँदा नम्बर 3 अन्तर्गत देखिन्छ। उक्त बुँदामा सबै राजनैतिक दलका घोषणापत्रबाट कार्यान्वयन योग्य विषय छनौट गरी साझा राष्ट्रिय प्रतिबद्धता तयार गर्ने व्यवस्था थियो। सरकारले यस अनुसार सबै दलका घोषणापत्रहरूको विश्लेषण गरी 18 बुँदे राष्ट्रिय प्रतिबद्धता तयार पारेको छ। तोकिएको समय सीमा भन्दा 2 दिन ढिलो भए पनि ती प्रतिबद्धता 1 बैशाखमा सार्वजनिक गरिएको थियो। कार्यसूचीको 6 नम्बर मा उल्लेख भएबमोजिम जेएनजी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई सरकारले राहत प्रदान गर्न थालिसकेको छ। कार्यसूचीको 91 र 92 नम्बरमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन प्रमाणीकरण तथा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु गर्ने उल्लेख छ। जेएनजी अभियन्ता माजिद अन्सारी सुकुम्बासी व्यवस्थापनका विषयमा सरकार आफैले कार्ययोजना उल्लङ्घन गरेको बताउनुहुन्छ। सरकारले अनुत्पादक निकाय पुनर्संरचना गर्ने घोषणा गरेको थियो। काम नभएका बोर्ड समिति तथा संस्थागत संरचना खारेज वा पुनर्संरचना गर्ने भनिएको थियो। सरकारले अनावश्यक निकायको मूल्याङ्कन गरी केही संरचना खारेज तथा केहीलाई पुनर्संरचना गर्ने प्रयास समेत गरेको देखिएको छ। 100 बुँदा 1/3 पूरा शीर्षकमा आजको कान्तिपुरमा समाचार प्रकाशित छ।
5: कालै चस्मा कालै दौरा सुरुवाल अनि कालै कोट। जेठ 17 गते प्रधानमन्त्री बालेन्द्र शाह बालेन एकाएक संसदमा उपस्थित हुनुभयो अनि संसदको रोस्टमबाट भन्नुभयो 35 वर्षमा नभएको काम 35 मिनटमा खोजेर हुँदैन, समय लाग्छ। पुराना दलले 35 वर्षसम्म देशलाई व्यतिथि विसङ्गति अनियमितता र भ्रष्टाचारको दलदलमा जाकेको भन्ने भाष्यसहित सिंहदरबारको साँचो हातमा लिएका बालेन शाह नेतृत्वको सरकारले आज 100 दिन पूरा गर्दैछ, अर्थात् हनीमुन पिरियड पार गर्दैछ। सत्ताको चाबी हातमा लिँदा 100 महत्वाकांक्षी शासकीय सुधारका कार्यक्रमको घोषणा गरेको रासोपा नेतृत्वको शक्तिशाली सरकारको हनीमुन पिरियडको समीक्षा सुरु भएको छ। जानकारहरू शासकीय सुधारका पक्षमा सरकारले केही महत्वपूर्ण र दूरगामी काम गरे पनि अर्थतन्त्र चलायमान बनाउने र विकास निर्माणको गति पनि सुस्त भएको टिप्पणी गर्छन्। नेपाली राजनीतिमा नेतृत्व पुस्तान्तरणलाई पनि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। 36 वर्षकै उमेरमा शाह प्रधानमन्त्री भएर इतिहास रचेदेखि नै जनतामा आशा र विश्वासको सञ्चार भएको थियो। सार्वजनिक प्रशासनलाई पूर्णतः राजनैतिक हस्तक्षेपबाट मुक्त गर्न भन्दै सरकारले दलीय ट्रेड युनियन खारेज गरेको छ। देशमा व्याप्त भ्रष्टाचार सम्पत्ति लुकाउने प्रवृत्ति दण्डहीनता अन्त्य गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा अधिकार सम्पन्न छानबिन समिति गठन गरिएको छ। शासकीय सुधारमा उल्लेख गरिएको संविधान संशोधन बहस कार्यदल गठन गरिएको छ। राजनैतिक नियुक्ति पाएका 1600 भन्दा बढीलाई एकैपटक पदमुक्त गरिएको छ। राज्यको प्रशासनिक खर्च कटौती गर्न र कामको दोहोरोपना हटाउन सरकारले अनावश्यक बोर्ड समिति तथा प्रतिष्ठानहरू खारेज गरेको छ। सुकुम्बासीहरूलाई लालपूर्जा वितरणको काम सुरु गरेको छ। सरकारले 100 दिनको कार्यसूचीमा पहिलो दिनमै कम्तीमा 25 ब्लू बस सञ्चालन गर्ने घोषणा गरेको छ। यसको पनि गृह कार्य सुरु गरेको छ। यो पटक एक महिनामै एसईको नतिजा सार्वजनिक भएको छ। कक्षा 12 नतिजा पनि 40 दिनमै सार्वजनिक भएको छ। यस्तै रासोपा वरिष्ठ नेता शाह 2082 चैत 13 प्रधानमन्त्री बन्नुभएको थियो। त्यस यता केही कामहरू विवादित पनि बनेका छन्। पहिलो मन्त्री परिषदको बैठकले 23-24 भदौको घटनाको छानबिन गर्न आयोग बनेको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्यो। तत्कालीन पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरियो। 13 दिनपछि उनीहरू रिहा भएका थिए। पछिल्लो समय सम्पत्ति शुद्धिकरणको कसुरमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पक्राउ गरिएको छ। यो बीचमा उद्योगी व्यवसायी तथा इतर पक्षका राजनैतिक दलका नेताहरूमाथि धरपकड भइरहेको भन्दै उद्योगी व्यवसायीहरू समेत आतंकित भएका छन्। लेन मिचेको बालेन सरकार प्रशासनमा सुधार, अर्थतन्त्र र विकासमा आलटाल, अन्नपूर्ण पोस्टमा समाचार छ।
4: सेयर लगानी विवादको छानबिनपछि पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किँदा गृहमन्त्री सुदन गुरुङले एउटा चर्चित निर्णय लिनुभयो। दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने। सामाजिक सञ्जालमा कतिपयले उहाँको यो निर्णयको वाहवाही गरे। कतिले चर्चाका लागि मात्र गुरुङले 25 पुरानो फाइल अघि बढाउने निर्णय लिएको हुन सक्ने टिप्पणी गरे। केही दिन राष्ट्रिय बहसको विषय बनेको यो निर्णय लिएको 3-7 बितिसक्दा पनि गृह मन्त्रालय अनुसन्धान कसरी अघि बढाउने भन्नेमा अलमलमा छ। नेपाल प्रहरी मार्फत अनुसन्धान अघि बढाउने कि बेग्लै समिति बनाएर जाँच गर्ने भन्नेमा स्पष्टता नदेखिँदा प्रक्रिया अझै अघि बढेको छैन। 1958 दरबार हत्याकाण्ड हुँदा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख रहेका देवीराम शर्मा अनुसन्धान फेरि अघि बढाउने निर्णय लिनु सकारात्मक भए पनि त्यसका लागि कतिपय प्राविधिक जटिलता हुन सक्ने बताउनुहुन्छ। गृहमन्त्री गुरुङले भने निर्णय लिइसकेपछि बल्ल प्रहरी अधिकारीहरूसँग छलफल गर्नुभएको थियो। मन्त्रालयको नेतृत्वमा फर्किए लगत्तै लिएको यस निर्णयले गुरुङको कार्यशैलीलाई धेर थोर बुझाउँछ। नेपाल प्रहरीका एक एआइजीको विश्लेषणमा गृहमन्त्री गुरुङको अहिलेसम्मको काम हेर्दा उहाँमा केही गरौँ भन्ने हुटुटी देखिन्छ, तर कतिपय कुरा हतारोमा निर्णय लिँदा समस्या सिर्जना भइरहेको छ। बालेन्द्र शाह नेतृत्वमा सरकार बने लगत्तै बसेको पहिलो मन्त्री परिषद बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय लियो। बेलुकी नै उहाँले नेपाल प्रहरी प्रमुख आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका तत्कालीन प्रमुख राजु अर्याल लगायतलाई बोलाउनुभयो। तत्काल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई र कङ्ग्रेस नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न निर्देशन दिनुभयो। एक्सन ओरिएन्टेड गृहमन्त्री गुरुङमाथि प्रक्रियाको प्रश्न शीर्षकमा कान्तिपुरमा समाचार छ।
5: द्वितीय नजिकको जनादेशसहित बनेको सरकार 100 दिन पूरा गर्दा संसदप्रतिको उत्तरदायित्व, विधायन प्रक्रिया र राजनैतिक समन्वयमा भने चुकेको छ। प्रधानमन्त्रीसहित मन्त्रीहरूमा जवाबदेहिताको अभाव र संसद स्थगित गरेर अध्यादेश मार्फत शासन सञ्चालन गर्ने प्रवृत्ति तथा न्यून विधेयक दर्ताले सरकारको कार्यशैली आलोचनामा परेको छ। संविधान संशोधनको बहस अघि बढे पनि संसदको प्रभावकारी सञ्चालन, विधायन र सुशासनका क्षेत्रमा अपेक्षित उपलब्धि देखिएको छैन। प्रधानमन्त्री नियमित संसदमा उपस्थित हुनुभएन, संसदका प्रश्नको समयमै जवाब दिनुभएन र दिएका जवाबमाथि उठेका जिज्ञासाको स्पष्ट उत्तर समेत दिन सक्नुभएन। मन्त्रीहरू पनि संसदप्रति अपेक्षित रूपमा जवाबदेही नदेखिएपछि राष्ट्रिय सभाका अध्यक्षले सबै मन्त्रीलाई सांसदले उठाएका विषयमा अनिवार्य रूपमा जवाब दिनुपर्ने अवस्था सिर्जना जवाब दिन निर्देशन दिनुपर्ने अवस्था सिर्जना भएको छ। विश्लेषकहरूले सरकार र संसद बीचको सम्बन्धमा दूरी बढ्दै गएको तथा संसदीय अभ्यास कमजोर बन्दै गएको टिप्पणी गर्न थालेका छन्। सरकारका 100 दिन संसदलाई उपेक्षा, नयाँ पत्रिकामा समाचार छ।
4: काभ्रेपलाञ्चो घर भई भक्तपुर बस्दै आएका प्रेमध्वज लामाको परिवारले अहिलेसम्म स्वास्थ्य बिमा गराएको छैन। अभियन्ता समेत रहेका लामाले जानकारी नभएर वा पैसा नभएर स्वास्थ्य बिमा नगराउनु भएको होइन, स्वास्थ्य बिमाप्रति आफूलाई विश्वासै नभएको उहाँको भनाइ छ। सामान्य नागरिकलाई उपचार खर्चको भारबाट जोगाउने उद्देश्यले सञ्चालनमा ल्याइएको स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन 5 जनासम्मको परिवारले वार्षिक 3,500 रुपियाँ तिर्नुपर्छ। यसअघि तिर्नुपर्ने रकम 2,500 थियो। 5 जनाभन्दा बढी भए प्रति व्यक्ति 700 दरले थप पैसा तिर्नुपर्छ। जस्तो कि 6 जनाको परिवार भए 4,200, 5 जनाको परिवार भए 3,500 र थप 1 जनाको 700, 7 जनाको परिवार भए 4,900, 5 जनाको परिवारका लागि 3,500 र थप 2 जनाको प्रति व्यक्ति 700ले 2 जनाको 1,400 बिमा बोर्डलाई तिर्नुपर्छ। पैसा निश्चित समयभित्रै तिर्नुपर्ने तर सुविधा भने पाउन अनेक दुःख झेल्नुपर्ने भएका कारण अहिले पनि सेवाग्राहीका लागि यो सुविधा निल्नु न ओखल्नु जस्तै बनेको छ। योभन्दा बढी गुनासो लामो समय कुर्नु परेको भनेर आउने गरेको छ। यता बर्दियाको बाँसगढी नगरपालिका 8 लक्ष्मणाका आनन्द ढुङ्गानाले बिहिबार पत्नीलाई उपचार गराउन भेरी अस्पताल पुर्याउनु भयो। स्वास्थ्य बिमा भएकाले उहाँले सोही प्रक्रिया अनुसार उपचारका लागि टिकट लिनुभयो। स्वास्थ्य बिमा मार्फत पत्नीको स्वास्थ्य जाँच गराएका ढुङ्गानाले चिकित्सकले लेखे बमोजिमका औषधि अस्पतालको फार्मेसीबाट पाउनु भएन। ढुङ्गानाले स्वास्थ्य बिमा मार्फत पहिलोपटक पत्नीको उपचार गराएको तर औषधि अस्पतालको फार्मेसीमा नपाएको सुनाउनु भयो। स्वास्थ्य बिमा निल्नु कि उखल्नु शीर्षकमा नागरिक दैनिकमा समाचार प्रकाशित छ। सेती प्रादेशिक अस्पतालमा कमरको हड्डीको शल्यक्रिया गराउन आएकी हरिना देवी ऐरीले स्वास्थ्य बिमाको रकमले उपचार राहत हुने सोच्नु भएको थियो। शल्यक्रिया गर्न अस्पतालमा उहाँ भर्ना हुनुभयो। शल्यक्रिया गरेको मात्र 70,000 रुपियाँको बिल आयो। स्वास्थ्य बिमामा सुविधा बापत पाउने 1,00,000 मध्ये 64,000 रुपियाँ मात्र उहाँको नाममा बाँकी थियो। 70,000 रुपियाँ कम भएकाले उपलब्ध गराउन नमिल्ने भन्दै उहाँलाई बिमा बापतको सुविधा पनि दिइएन। नागरिकमा प्रकाशित छ। थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
0: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाऊ। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
6: यो त साइड जब दाइ, यो चाहिँ मेन।
0: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
6: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
0: थाहा छ, त्यसैले त यही लिन आएको।
7: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ।
0: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
7: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
0: सुरक्षा घरको
6: साथ जीवन।

0: Kes bolna spał.
1: Wysoko Nordish Home. Kielko mocza bitra łapmy home.
0: भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होम को फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
2: यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाहा सञ्चार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा सञ्चार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। विशेष महाधिवेशनबाट आएको नेतृत्वप्रति असहमत। कङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नयाँ राजनैतिक दल निर्माण गर्न सकिने गरी सम्भावित कदम चालेको छ। पार्टीभित्र संस्थापन पक्ष एकताप्रति गम्भीर नदेखिएको निष्कर्ष निकाल्दै यो समूहले भिन्दै कार्यालय मार्फत पार्टी गतिविधि अगाडि बढाउने निर्णय लिएको छ। सामान्यत राजनैतिक दल विभाजनमा यस्तै गतिविधि सतहमा आउँछन्। पार्टी एकताको अवस्था सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा सहित संस्थापन पक्षका नेताहरूको पछिल्लो धारणा तथा महाधिवेशन तयारीका विषयमा छलफल गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हिजो गोलफुटार स्थित आफ्नै निवासमा निकट नेताहरूको बैठक बोलाउनु भएको थियो। उक्त बैठकले एकताको पक्षमा सभापति सहितको संस्थापन पक्षका नेताहरू गम्भीर नदेखिएको समीक्षा गर्दै 15 महाधिवेशन तयारी सम्बन्धी गतिविधि तीव्र बनाउने निर्णय लिएको हो। यसले कङ्ग्रेस विवाद थप जटिल बनाएको छ। 15 महाधिवेशन तयारी सम्बन्धी गतिविधिका लागि भन्दै असार 22 महाराजगञ्ज चुनदेवीमा पार्टीको 15 महाधिवेशन तयारी समितिको केन्द्रीय कार्यालय औपचारिक शुभारम्भ गर्ने र लगत्तै राष्ट्रिय भेलाको मिति तोक्ने निष्कर्ष पनि बैठकले निकालेको नेता एनपी साउदले बताउनुभयो। अर्का नेता मिन विश्वकर्माले सम्पर्क कार्यालयबाटै महाधिवेशन तयारीका सम्पूर्ण काम अघि बढ्ने बताउनुभयो। बैठकमा नेता खड्काले संस्थापन पक्षले पार्टी एकताका लागि गम्भीरता नदेखाएकाले अघि बढ्नुको विकल्प नरहेको ब्रिफिङ गर्नुभएको थियो। कङ्ग्रेस विवाद विभाजन उन्मुख नयाँ पत्रिकामा समाचार छ।
3: सर्वोच्च अदालतले व्यवसायी अजय राज सुमार्गीमाथि सम्पत्ति शुद्धिकरणमा अनुसन्धान नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई यस्तो आदेश दिएको हो। सर्वोच्चकै फैसला विपरीत हुने गरी फेरि अनुसन्धान अघि बढाउँदै सरकारले पासपोर्ट नै रोक्का गरेपछि सुमार्गीले सम्पत्ति शुद्धिकरण विभागसँगै अध्यागमन विभागलाई समेत विपक्षी बनाई रिट दायर गर्नुभएको थियो। सुमार्गीले मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्राली र नेपाल सैटेलाइट टेलिकम प्रालीमा कानून बमोजिम नै वैदेशिक लगानी ल्याउँदा सम्पत्ति शुद्धिकरण विभागले 7 अघि नै अनुसन्धान गरेको थियो। 2076 जेठ 14 गते सर्वोच्चले सो रकम वैधानिक स्रोतबाट आएको हो कि होइन भन्ने विषयमा 6 महिनाभित्र अनुसन्धान सकेर आवश्यक कारवाही अघि बढाउन परमादेश दिएको थियो। त्यसपछि फैसला कार्यान्वयन निर्देशनालयले पटक पटक सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्राचार गर्दै अनुसन्धानको निचोडबारे प्रश्न गरेको थियो। तर विभागले गोलमटोल रूपमा हदम्याद नलाग्ने भन्दै जवाब पठाएपछि निर्देशनालयले अदालतको परमादेश बाध्यात्मक रहेको भन्दै सुमार्गीको रोक्का राखिएको रकम फुकुवा गरेको थियो। त्यति बेलाकै फैसलालाई टेक्दै सर्वोच्चले निवेदनको अन्तिम किनारा नलाग्दासम्म हिजो सुमार्गी विरुद्ध कुनै काम कारवाही नगर्न अन्तरिम आदेश जारी गरेको हो। साथै अदालतले निवेदकको माग बमोजिम आदेश जारी हुन नपर्ने भए सोको आधार र कारणसहित 15 दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाब पेश गर्न पनि आदेश दिएको छ। व्यवसायी सुमार्गीले आफूलाई एउटै विषयमा पटक पटक धरपकड गर्न खोजिएकाले आफू अदालत जान बाध्य भएको बताउनुभयो। आफूले विक्रम सम्बत 2070 ल्याएको विदेशी लगानीलाई अनुसन्धानका नाममा 6 विभिन्न ब्याङ्कमा रोकिएको र त्यही पैसालाई राजनैतिक व्यक्तित्वहरूसँग जोडेर पटक पटक आफ्नो बदनाम गर्ने चेष्टा गरिएको भन्दै सुमार्गीले आपत्ति जनाउनुभयो। जहिल्यै सम्पत्ति शुद्धिकरण भनेको छ, लखेटेको छ, राजनैतिक नेतृत्वसँग जथाभावी नाम जोडेर मिडिया ट्रायल गर्ने गरिएको छ। कति मान्छेलाई कहिलेसम्म मैले स्पष्टीकरण दिँदै हिँडे? सुमार्गीले भन्नुभयो, 2074 नै सरकार फेरिएपछि मलाई एउटै मुद्दामा अनुसन्धानका नाममा निशाना बनाउने गरिएको छ। पासपोर्ट रोक्का गर्ने सरकारको निर्णयले आफ्नो व्यवसाय र व्यक्तिगत ख्यातिमा अपूरणीय क्षति पुगेको र विदेशी लगानीकर्ता समेत निरुत्साहित भएको व्यवसायी सुमार्गीको भनाइ छ। हिजो अदालतमा सुमार्गीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशील कुमार पन्त, रामनारायण बिडारी, सुरेन्द्र थापा, सुरेन्द्र खड्का, कमल खनाल, अधिवक्ता समीर शर्मा, मुकुन्द न्यौपानी लगायतले बहस गर्नुभएको थियो।
4: नेपाल राष्ट्र ब्याङ्कका गभर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलले चालु आर्थिक वर्ष 2082-83 मौद्रिक नीति मार्फत ल्याएका नियामकीय सुविधाका अधिकांश कार्यक्रम कार्यान्वयनमै आएनन्। गभर्नर पौडेलले देशव्यापी भ्रमण गरेर ल्याएका यस्ता कार्यक्रमहरू घोषणामै सीमित बनेका छन्। चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउनु अघि गभर्नर पौडेलले गण्डकी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका सर्वसाधारणसँग भेट गरेर व्यावहारिक मौद्रिक नीति ल्याउने बताउनु भएको थियो। देश भ्रमण सकेर काठमाडौँ आएपछि उहाँले मौद्रिक नीति मार्फत राजमार्ग र लोकमार्ग केन्द्रित उद्योग व्यवसाय प्रवर्धनको घोषणा गर्नुभयो। तर आगामी आर्थिक वर्षको मौद्रिक नीति तयारीको अन्तिम समयमा पनि उक्त व्यवस्था कार्यान्वयनका लागि केन्द्रीय ब्याङ्कले निर्देशन जारी नगरेको ब्याङ्कहरू बताउँछ। एभरेस्ट ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत सुशील खालिङले हालसम्म केन्द्रीय ब्याङ्कले यस सम्बन्धमा कार्यान्वयनमा नल्याउँदा ब्याङ्कहरू स्पष्ट हुन नसकेको बताउनुभयो। त्यस्तै चालु आर्थिक वर्षको मौद्रिक नीतिको बुदा नम्बर 79 ब्याङ्क तथा वित्तीय संस्थाको आधार दर गणना विधिमा सुधार गरी यथार्थपरक बनाइने घोषणा गरिएको छ। ब्याङ्क तथा वित्तीय संस्थाको आधार दर गणना विधिमा पुनरावलोकन तथा सुधार गरिने उल्लेख भए पनि हालसम्म नभएको ब्याङ्करहरूको गुनासो छ। यस्तै बुदा नम्बर 76 विद्यमान कर्जाको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था अध्ययन गरी आवश्यकता अनुसार पुनरावलोकन गर्ने उल्लेख छ। अध्ययन गरी रिपोर्ट तत्काल डेपुटी गभर्नर डाक्टर निलम ढुङ्गाना तिमल सिन्हा समक्ष पेश गरिए पनि कार्यान्वयनमा आउन सकेन। परिस्थितिवश कर्जा नतिर्ने अवस्थामा पुगेका उद्योगका लागि छुट्टै उद्यम उद्धार प्याकेज ल्याउन निजी क्षेत्रले माग गरेको छ। नेपाल उद्योग वाणिज्य महासङ्घले हिजो मौद्रिक नीतिका लागि राष्ट्र ब्याङ्कलाई सुझाव पेश गर्दै उद्धार प्याकेज ल्याउन माग गरेको हो। जानी जानी ऋण नतिर्ने र परिस्थितिवश नतिर्नेलाई स्पष्ट वर्गीकरण गर्नुपर्ने पनि महासङ्घको माग छ। गभर्नर पौडेलको पहिलो मौद्रिक नीति कार्यान्वयनमै आएनन् नियामकीय सुधारका कार्यक्रम। नयाँ पत्रिकामा समाचार छ।
3: सुदूरपश्चिम प्रदेश सरकारले बजेट प्रस्तुत गरेको 3 सातापछि प्रदेशसभामा बजेटमाथि छलफल सुरु हुने भएको छ। त्यसका लागि 23 असार बिहान 11 बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ। बजेटसँगै अर्थ सम्बन्धी विधेयक र विनियोजन विधेयक बैठकमा टेबल गर्ने कार्यसूची रहेको आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीको सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताउनुभयो। यसअघि बजेट प्रदेशसभामा प्रस्तुत भए पनि टेबल गरिएको छैन। बजेट सार्वजनिक भएसँगै टेबल हुनुपर्ने अर्थ र विनियोजन विधेयक पनि प्रदेशसभामा टेबल भएका छैनन्। बजेटलाई लिएर सत्तापक्षमै तीव्र असन्तुष्टि र विरोध रहेकाले बजेट पारित हुनेमा भने संशय देखिएको छ। बजेटमाथि संशोधन प्रस्ताव दर्ता गर्ने सत्तारूढ एमालेको तयारी छ। एमाले प्रमुख सचेतक चक्र मल्लले बजेट टेबल भएपछि संशोधन प्रस्ताव दर्ता गरिने बताउनुभयो। आजको नयाँ पत्रिकामा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: कर्जा सूचना सम्बन्धी व्यवस्थाबारे थाहा पाउनु भएको छ। ब्याङ्क तथा वित्तीय संस्थाले कर्जा सम्बन्धी निर्णय लिनु अघि ग्राहकले अन्य ब्याङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको र लिएको भए सोको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई कर्जा सूचना भनिन्छ। कर्जा सूचनामा ऋणीले लिएको कर्जा सीमा, बक्यौता, भाका नागेको भए सोको अवधि, सुरक्षामा राखेको धितोको विवरण, जवानीकर्ताको विवरण, कालो सूचीमा रहे नरहेको विवरण लगायतका विस्तृत जानकारी हुन्छन्। यस्तो सूचना कर्जाको संरचना वा पुनर्तालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दा समेत आवश्यक पर्दछ। सही सूचना, सुरक्षित कर्जा, वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश। समयको आवाज, समयको आवाज।
3: नेपाल परिवेशमा अब बाँकी समाचार. संवैधानिक परिषदले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिस गरेको छ. कार्की हाल सर्वोच्च अदालतका रजिस्ट्रार हुनुहुन्छ. शुक्रबार बसेको मन्त्री परिषद बैठकले मुरुङ निवासी उहाँलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको उपसभामुख रुबी ठाकुरले बताउनुभयो. प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो. परिषदले निर्वाचन आयोगका दुई आयुक्तका लागि पनि ओखलढुङ्गाका दुई आयुक्तका लागि पनि नाम सिफारिस गरेको छ. काठमाडौँका डाक्टर राजीव सुब्बा र ओखलढुङ्गाका गुरुप्रसाद वाग्लेलाई आयुक्त नियुक्तिका लागि सिफारिस गरिएको उपसभामुख ठाकुरले बताउनुभयो. नयाँ पत्रिकामा समाचार छ.
4: प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गर्नुभएको छ. जसअनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किशन दत्त भट्ट र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाललाई नियुक्त गरिएको छ. कृषि तथा वन विश्वविद्यालयमा श्रीराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा नियुक्त हुनुभएको छ. गोर्खापत्रमा समाचार छ.
3: नवलपुरको हुप्सेकोट गाउँपालिका छ धागी भिरबाट 3 महिनादेखि लगातार बारुदको जस्तो गन्दा आउने धुवा निस्कन थालेपछि स्थानीयमा डर र अन्यल छाएको छ. लगातार धुवा निस्किरहेपछि बिहिबार स्थानीयले जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएका थिए. कार्यालयबाट गएको प्रहरी टोलीले पनि 2-3 महिनादेखि निस्किरहेको धुवाको गन्ध बारुदको जस्तो भएको बताएको छ. जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले निरीक्षणका क्रममा जमिनभित्रबाट बारुदको जस्तो पिरो गन्ध आउने धुवा लगातार आइरहेको बताउनुभयो. गोर्खापत्रमा समाचार छ.
4: संघीय प्रदेश र स्थानीय सरकारले पोषण सुधारका लागि करोडौं लगानी गरेको भए पनि मातृ तथा बाल कुपोषण अझै पनि चुनौतीकै रूपमा पछिल्लो तथ्याङ्कले देखाएको छ. गर्भवती महिलादेखि 5 वर्ष मुनिका बालबालिकाको पोषण सुधारका लागि वर्षेनी मोटो रकम खर्च हुन्छ. दैलेखका 5 स्थानीय तहमा गरिएको शीघ्र कुपोषण परीक्षणमा 27% गर्भवती, सुत्केरी तथा पूर्ण स्तनपान गराइरहेका महिला कुपोषित भेटिएका छन्। गोर्खापत्रमा समाचार छ।
3: डोल्पामा निर्माणाधीन 106 मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशयुक्त जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माण थालनी भएको छ. ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले बिहिबार मुर्केचुरा गाउँपालिका 4 इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको आरम्भ गर्नुभएको हो. जनताको जलविद्युत कार्यक्रम अन्तर्गत सङ्घ प्रदेश र स्थानीय तहको संयुक्त लगानी तथा स्वामित्वमा निर्माण भइरहेको यो आयोजना पूर्णत स्वदेशी लगानीमा निर्माण हुन लागेको हो. आजको गोर्खापत्रमा समाचार छ.
4: अब अन्तर्राष्ट्रिय समाचार. अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा परि गत फेब्रुअरी 28 मारिएका इरानका सर्वोच्च नेता अयोतल्ला अली खामेनीको 7 दिने अन्त्येष्टि प्रक्रिया हिजोदेखि तेहरानमा सुरु भएको छ. अन्त्येष्टि तथा शोकसभामा सहभागी हुन विश्वका 100 भन्दा बढी देशका राष्ट्रप्रमुख तथा उच्च कूटनीतिक प्रतिनिधिहरू इरान पुगेका छन्। खामेनीको कफिनमा श्रद्धाञ्जली दिन पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ, सेना प्रमुख असिम मुनिर, साउदी अरेबियाका उपप्रधानमन्त्री वालिद अल खुरैजी र अफगानिस्तानका विदेश मन्त्री आमिर खान मुक्तानी तेहरान पुगेका छन्। सोही आक्रमणमा ज्यान गुमाएका खामेनीकी छोरी बुहारी, ज्वाइँ र 3 वर्षीय नातिनीको शव पनि सँगै राखिएको छ। तनावपूर्ण क्षेत्रीय परिस्थितिका बीच इरानी अधिकारीहरूले कडा राजनैतिक र सैन्य सन्देशहरू पनि जारी गरेका छन्। इरानी संसदका सभामुख तथा मुख्य वार्ताकार मोहम्मद बागेर गलिबाफले युद्ध अन्त्य गर्ने प्रतिबद्धताहरू पालना नभए कडा कदम चाल्ने चेतावनी समेत दिएका छन्। सैन्य कमान्डरहरूले पनि बदला लिने संकल्प दोहोर्याएका छन्।
2: विश्वकप फुटबल विशेष.
3: अब विश्वकप फुटबल सम्बन्धी प्रसंग. नकआउट चरणको खेलमा अर्जेन्टिना र केप भर्डे बीच प्रतिस्पर्धा भइरहेको छ. निर्धारित 90 मिनटको समयमा 1-1 गोलको बराबरी भएपछि यी दुई टोली बीचको खेल 30 मिनट थप गरेर खेलाइएको छ. खेलमा लियोनल मेस्सीले 29 मिनटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए. तर खेलको 59 मिनटमा केप भर्डेका लागि डेरी टुटेले गोल गर्दै खेललाई बराबरीमा ल्याए. त्यसपछि निर्धारित 90 मिनटको समयसम्म खेलमा 1-1 गोलको बराबरी भयो. थपिएको समयमा अर्जेन्टिनाका लागि लिसान्द्रो मार्टिनेजले 92 मिनटमा गोल गर्दै खेललाई अर्जेन्टिनालाई पुनः अग्रता दिलाएका थिए. तर के भडेका लागि सिडनी लोपेस कार्बलले बराबरी गोल फर्काए. त्यसपछि खेलको 111 मिनटमा के भडेका डिनेबाट आत्मघाती गोल भएपछि अर्जेन्टिनाले 3-2 गोलको अग्रता लिएको छ र यो खेल अहिले पनि जारी छ। यसअघि आज राति भएको खेलमा अस्ट्रेलियालाई पेनाल्टीमा पराजित गर्दै इजिप्टले अन्तिम 16 स्थान बनाएको छ। अस्ट्रेलियाले 55 मिनटमा इजिप्टका मोहम्मद हानीको आत्मघाती गोलबाट अग्रता लिएको थियो, अग्रता बराबरी गरेको थियो। त्यसअघि इजिप्टका इमान असुरले 13 मिनटमा गोल गर्दै खेललाई 1-0 अग्रता दिलाएका थिए। निर्धारित समय बराबरीमा खेल सकिएपछि खेलमा समय थपिएको थियो र त्यसपछि पुनः पेनाल्टीबाट खेलको निर्णय लिइएको थियो।
4: क्रिस्टियानो रोनाल्डोले पेनाल्टी र स्थानापन्न खेलाडी गोन्कालो रामोसले इन्जुरी समयमा गरेको हेडको सहयोगमा पोर्चुगलले हिजो विवादास्पद खेलमा क्रोएसिया विरुद्ध 2-1 पुनरागमन जित निकाली विश्वकप फुटबल 2026 प्री क्वार्टर फाइनलमा स्थान बनाएको छ। पोर्चुगलले अब क्वार्टर फाइनलमा स्थान बनाउने युरो च्याम्पियन्स तथा सन् 2010 विश्व विजेता स्पेनसँग खेल्नेछ। पोर्चुगलको जितमा भाग्यको साथ रह्यो। खेल अन्तिम सिटी बज्नु अघि क्रोएसियाले बराबरी गोल गरेको थियो, तर जेसको ग्वार्डियोलले गरेको सो गोललाई रेफ्रीले भारको सहयोगमा अफसाइड दिए, जुन विवादास्पद बनेको छ। इन्जुरी समयको 4th मिनटमा राफेल लियाओको क्रसमा रामोसले गोल गरेपछि पोर्चुगलको जित पक्का देखिएको थियो। मुटुको धड्कन बढाउने खेलको 68 मिनटमा रोनाल्डोले पेनाल्टीमा गोल गरी खेललाई बराबरीको स्थितिमा ल्याएका थिए। विश्वकपको नकआउटमा रोनाल्डोको त्यो पहिलो गोल थियो। यस्तै विश्वकपमा लगातार रेकर्डहरू पनि बढिरहेका छन्। उपाधि भिडन्तमा खेलाडीले गल्ती गर्न चाहँदैनन्, तर सानो गल्तीले पनि उपाधि गुम्न सक्छ। उपाधिमा भिडिरहेका खेलाडीहरू यस पक्षसँग राम्रो जानकार हुन्छन्, तर कहिलेकाहीँ होस गुमाउँदा प्रमुख खेलाडी नै रेड कार्डको शिकार बन्ने गरेका छन्। विश्वकप इतिहासमा सन् 2006 र 1990 फाइनलमा प्रमुख खेलाडीले रेड कार्ड पाउँदा उपाधि विमुख बनेका थिए। यता जर्मनीले आयोजना गरेको विश्वकपमा रेफ्रीहरूले खेलाडीहरूमाथि धेरै अन्याय गरेको मान्छन्। विश्वकप अन्तर्गत 25 जुनमा पोर्चुगल र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गरेका थिए। यस खेलमा पोर्चुगल र नेदरल्यान्ड्सका खेलाडीले निकै रफ खेलेका थिए। रेफ्रीले खेल नियन्त्रण गर्न 4 रेड कार्ड देखाउनु परेको थियो। विश्वकपमा फ्रान्सका जिदान सर्वकालीन महान खेलाडी हुन्। उनले आफू नो प्ले मेकर भूमिकामा फ्रान्सलाई सन् 1998 विश्वकपको उपाधि दिलाएका थिए। उत्कृष्ट प्रदर्शन गरी उनले 2006 विश्वकपमा फ्रान्सलाई फाइनलसम्म पुर्याए, तर उनको नाममा रेड कार्डको खराब रेकर्ड छ।
3: र केप भर्डे र अर्जेन्टिना बिचको खेल सम्पन्न भएको छ। अर्जेन्टिनाले 3-2 गोलको नतिजा निकाल्दै प्री क्वार्टर फाइनलमा स्थान बनाएको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: मधुमास समयमा सरकारको कार्यसूची 1/3 मात्र पुरा, आशा जागे पनि गुनासाको चाङ, संसदलाई व्यवस्था गरेको भन्दै आलोचना।
3: कङ्ग्रेस विवाद विभाजन उन्मुख, राष्ट्रिय भेला बोलाउने र छुट्टै कार्यालयबाट गतिविधि गर्ने देउवा पक्षको निर्णय।
4: सहज उपचार र औषधि नपाउँदा स्वास्थ्य बिमाको औचित्यमा प्रश्न, सेवाभन्दा शास्ति भोगेको नागरिकको गुनासो।
3: आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता खामेनीको अन्त्येष्टि सुरु, विश्वका नेता तेहरानमा जम्मा हुँदै।
4: र फिफा विश्वकप फुटबलमा अर्जेन्टिना र केप भर्डे बीचको खेल सकियो, निर्धारित समयमा बराबरी भए पनि अर्जेन्टिना 3-2 विजयी।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। धर्मराज र रविन्द्र विदा हुन्छौँ। नमस्कार।
8: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
9: Coming up next.
10: The News Plus.
11: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस, द न्यूज प्लस
8: रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 निष्पक्ष सक्रियताको अभ्यास।
12: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result,
7: experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview.
12: For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
13: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
14: AIO.
15: Yes,
14: AIO. All in one mart. The best place for shopping.
15: के छ र हो खास त्यहाँ?
14: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
15: वाउ, कहाँ छ र यो?
14: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
16: All in one mart, helping make your life easier.
17: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
15: नमस्कार।
17: घर सर बेच्नु छोडेर यतातिर कता नि?
15: त्यो त साइड जब दाइ, यो चाहिँ मेन।
17: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
15: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
17: थाहा छ, त्यसैले त यही लिन आएको।
18: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
17: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
18: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
17: सुरक्षा घरको
15: साथ जीवन गर्छ।
19: Gandaki College announced registration open for plus two computer science along with hotel management, business studies, management, humanities, education and law. Our feature outstanding both result, psychological, practical, social and academic environment. For more detail, Gandaki College, Maithi 16, Kathmandu. Phone 01496623598510183. 98510-18373.
20: धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
21: यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
20: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
22: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौँ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
23: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: AIO. Yes, AIO. All in one mart. The best place for shopping.
15: के छ र हो खास त्यहाँ?
14: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
15: वाउ, कहाँ छ र यो?
14: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
16: All in one mart, helping make your life easier.
19: Gandaki College announced registration open for plus two computer science along with hotel management, business studies, management, humanities, education and law. Our feature outstanding both result, psychological, practical, social and academic environment. For more detail, Gandaki College, Maithi 16, Kathmandu. Phone 01496623598510183. 98510-18373.
15: भाइ भाइ भाइ,
0: सामान पुऱ्याउने अनि आइहाल्यो है, अरू सामान पुऱ्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिला।
0: नमस्कार।
1: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
0: त्यो त साइड जब दाइ, यो चाहिँ मेन।
1: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
1: थाहा छ, त्यसैले त यही लिन आएको।
18: विदेशमा पनि फ्लो गार्ड र डेड फ्री प्रडक्ट नै युज हुन्छ,
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
18: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
1: सुरक्षा घरको
0: साथ जीवन।
2: रेडियो थाहा संसार 99.4 मा अबको प्रस्तुति
5: द न्यूज प्लस।
11: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सिधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। The News Plus. Radio Thaha Sanchar 99.4 sahit Thaha Sanchar Network ka partner station harubata ekai saath pratyek din bihana 6:30 baje nishpaksha sakriyata ko abhyas.

0: नमस्कार, थाहा संचार नेटवर्कको द न्यूज प्लस कार्यक्रममा स्वागत छ। म रविन्द्र सुवेदी। यो कार्यक्रम काठमाडौँमा थाहा संचार नेटवर्क 99.4 मेगाहर्ज, हेटौडामा 99.6 मेगाहर्जका साथै देशभरका विभिन्न रेडियोबाट सुन्न सकिन्छ। साथै थाहा खबर .com र थाहा खबरको फेसबुक पेजबाट पनि यो कार्यक्रम सुन्न सकिन्छ। बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको 100 दिन पुरा भयो, अर्थात् यो हनीमुन मधुमास भनेर भनिने यो पिरियड पुरा भएको छ। र यो अवधिमा खास गरी विपक्षी दलहरूले सरकारको आलोचना नगर्ने प्रचलन अथवा नगर्ने भन्ने एउटा मान्यता थियो, तर यसपटक त्यसो भएन। संसदमा विपक्षी दलहरूले सरकारमाथि प्रश्न उठाए, प्रधानमन्त्रीको उपस्थिति खोजे र प्रधानमन्त्रीलाई जवाफदेही हुन अलि बढी नै खबरदारी गरिरह्यो। यद्यपि सरकारले आफ्नो हिसाबले काम गरिरहेको, सरकारले 100 दिनका लागि 100 भन्दा बढी कार्ययोजना बनाएर त्यस कार्यसूची अनुसार काम गरिरहेको देखिएको छ, सुनिएको पनि छ। विपक्षी दलहरूले सरकारको विरोध पनि गरिरहेका छन्, आलोचना पनि गरिरहेका छन् र केही कुरामा समर्थन गरेको पनि देखिन्छ। सङ्घीय संसदका दुईवटा सदनमा त्यो एउटा सदनमा सरकारका कतिपय कामलाई समर्थन गरेर कतिपय विधेयकलाई सहयोग गरेर अगाडि बढाइएको अवस्था पनि छ। यद्यपि 100 दिनको सरकारको पर्फर्मेन्स कस्तो रह्यो त, आज हामी यसै विषयमा कुराकानी गर्दैछौँ। कुराकानीका लागि नेपाली कङ्ग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सदस्य खड्गबहादुर बुढा हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। माननीयज्यू नमस्कार।
1: नमस्कार, नमस्कार,
0: कार्यक्रममा स्वागत छ यहाँलाई,
1: धन्यवाद।
0: सरकारको 100 दिनको अवधि कस्तो रह्यो, बिहानीले दिनको कस्तो सङ्केत गर्यो?
1: धन्यवाद रविन्दजी। अब वास्तवमा बिहानीले दिनको सङ्केत गर्छ भने चाहिँ सरकार आफ्ना 100 दिने 100 वटा शासकीय सुधारका चाहिँ कार्यक्रमहरू लिएर हामीले जे अपेक्षा गरेका थियौँ त्यसो चाहिँ नभइराखेको अवस्था देखेका छौँ, चाहे संसदभित्र होस् या संसद बाहिर। केही सुशासनका पक्षहरूमा केही सकारात्मक सरकारले प्रयासहरू गरे पनि समग्रमा सरकार संसदप्रति, जनताप्रति र खास गरी लोकतन्त्रप्रति त्यति प्रतिबद्ध नभएको हामीले संसदमा र संसद बाहिर मिडियाहरू मार्फत भनिरहेका छौँ र सरकारलाई सजग हुनका लागि हामी लागिरहेका छौँ। जसरी जनताको अपेक्षा थियो, जसरी नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई झन्डै 2/3 जनसमर्थन जनमत प्रदान गरेका थिए, त्यो अनुरूप काम नभइरहेको कुरा हामीले विभिन्न माध्यमबाट भनिरहेका छौँ र यथार्थता यही हो।
0: तर प्रतिपक्षी दलले सरकारले काम सुरु नगर्दैबाट विरोध गर्न सुरु गरेको अवस्था देखियो। यो आरोप पनि लागेको छ प्रतिपक्षी दललाई कि विगतको अभ्यास पनि के थियो भने 100 दिन कम्तीमा हनीमुन पिरियड सरकारलाई मनाउन दिनुपर्छ, त्यो अवधिमा सरकारले सुशासनका काम होइन प्रयासहरू थाल्ने हो, नीतिहरू तर्जुमा गर्ने हो भन्ने हिसाबले लिइन्थ्यो। यसपटक तपाईँहरूले व्यापक रूपमा संसदमा प्रधानमन्त्री खोज्नुभयो, जवाफदेही भएको नभएको भनेर विरोध कन्टिन्यू गर्नुभयो, किन यस्तो भयो?
1: यो हामी विरोधका नाममा विरोध गरिरहेका छैनौँ। लामो समयदेखि हामी विपक्षी दलहरू सबै सरकार र खास गरी प्रधानमन्त्रीज्यूको जुन अभिव्यक्ति जेठ 17 गते सदनमा सदनको रोस्टममा उभिएर उहाँले अभिव्यक्ति दिनुभयो कि नेपालले पनि छिमेकी राष्ट्र भारतको जमिन मिचेको छ भन्ने खालको अभिव्यक्ति दिनुभयो। त्यसपछि नेपालको सार्वभौम सत्ता, नेपालको राष्ट्रियता, नेपालको स्वाधीनताका पक्षमा हामी चाहिँ संसदमा विरोध गरिरहेका हौँ कि यति धेरै गम्भीर र महत्त्वपूर्ण जो विश्व भूराजनीति र नेपालको दुईटा छिमेकीसँगको या विश्वका कुनै पनि देशसँग नेपालले असंलग्न परराष्ट्र नीति, पञ्चशीलमा आधारित हाम्रो नीति, परराष्ट्र नीतिलाई नै त्यो नीतिलाई व्यवस्था गर्दै प्रान्तले जसरी रोस्टममा उभिएर नेपाल को चाहिँ स्वाधीनताको कुरामा चाहिँ उहाँले गैर जिम्मेवार अभिव्यक्ति दिनुभयो, त्यस पछाडि निरन्तर हामी सरकारका अन्य चाहिँ कामहरूमा हामीले विरोध जनाइरहेका छैनौँ। हामीले यो देशको राष्ट्रियता र यो अखण्डतामाथि कसैले पनि न विदेशीले न हामीले कसैको क्षेत्राधिकार कसैको सीमा मिच्ने काम गरेका छैनौँ। अझ त झन् नेपालले कहीँ पनि हामीले के भनिरहेका छौँ भने नेपालको चाहिँ सीमा मिचिएको हो भने के अरे भारतको सीमा मिचिएको हो भने नेपालले कहाँ कहाँ हो त्यो तथ्यसहित प्रधानमन्त्रीज्यूले यही रोस्टममा चाहिँ उत्तर दिनु पर्यो, जवाब दिन पर्यो भनेर हामी विरोध गरिराख्छौँ। यद्यपि हामी संसद चाहिँ चलिरहेको छ, विभिन्न उहाँहरूले अध्यादेश ल्याउनु भयो, विभिन्न ती अध्यादेशहरूमा छलफल दफावार छलफल र केही चाहिँ अध्यादेशहरू विधेयकहरू पास भइराखेको अवस्था छ, देखिराख्नु भएको छ जनताका।
0: तर यो विरोध चाहिँ विरोधका लागि विरोध जस्तो भएन भनेर कसरी पुष्टि हुन्छ? यो विरोध विरोधका लागि विरोध भएन, जस्तो कि तपाईँहरूले खबरदारी भन्नुभयो, सरकारले खबरदारी ठानेन, प्रधानमन्त्री जवाफदेही हुनुपर्छ भन्नुभयो तपाईँहरूले, प्रधानमन्त्रीले जवाफ दिन आवश्यक ठान्नु भएन, माफी माग्छ माग्नुपर्छ भन्नुभयो, माफी माग्न आवश्यक सरकारले ठानेन, तपाईँहरूले सभामुखले रुलिङ गर्नुपर्छ भन्नुभयो, सभामुखले रुलिङ गर्न आवश्यक ठान्नु भएन, भनेपछि यो विरोधका लागि विरोधबाट कतै यो उपलब्धिमा परिणत भयो त
1: होइन? अब चाहिँ त्यही भएर हामी भन्दैछौँ कि यो सरकार आफ्नो चाहिँ नि यो कमजोरीहरू नस्वीकारेर न सरकार मान्छ, न के अरे न संविधान मान्छ यो सरकारले, न विधि मान्छ है, न संसदप्रति चाहिँ जवाबदेही छ यो सरकार। यसलाई ट्र्याकमा ल्याउनैका लागि, यो संविधानमा हिँडाउनैकै लागि, संसदप्रति वफादार हुनैकै लागि सरकारले हामीले झकझकिरहेका छौँ। हामीले यो सुशासन र कानुनी राज्यमाथि जे गम्भीर प्रश्न चाहिँ खडा भएको छ, यसलाई सजग बनाउनका लागि हामी लागिराखेका छौँ। र खास गरी यो चाहिँ सरकारलाई हामीले असहयोग भन्दा पनि एउटा संसद, एउटा विपक्षी संसदले, विपक्षी दलहरूले गर्ने जे भूमिका हो, त्यो भूमिका मात्रै निर्वाह गरिराखेका छौँ हामीले। अब यदि सरकार अझै पनि नसकिने, संसदमा चाहिँ दिएका अभिव्यक्तिहरू नल्याउने हो भने यस पछाडिका अवस्थाहरू, यो पछिका गतिविधिहरू हामीले अर्को पाटोले सोच्नुपर्ने हुनसक्छ। त्यसकारण हामी आग्रह गर्न चाहन्छौँ सरकारलाई, संसदका माध्यमबाट हामीले विभिन्न पटक पटक प्रत्येक दिन संसद चलेका प्रत्येक दिनमा हामीले अनुरोध गरिराखेका छौँ सरकारले, यस्ता खालका अभिव्यक्तिहरू सच्याउनु, संसदको रोस्टममा जसरी उभिएर नेपाली जनता, नेपाली चाहिँ माटोप्रति जे समर्पण हामी सबैको चाहिँ हाम्रा पुर्खाहरूको, हामी सबैको जे समर्पण छ त्यसलाई चाहिँ यसमा चाहिँ चित्त मतलब जे दुखिरहेको छ, जे अखण्डता यो मुलुकको चाहिँ अखण्डमाथि धावा बोल्ने प्रयास गरिएको छ, यसका लागि हामी निरन्तर लागिरहेका छौँ रविन्द्र।
0: अब प्रधानमन्त्रीको अभिव्यक्ति सुनेको थिएँ मैले, तपाईँहरूले जति चिन्ता लिनुभएको छ, विपक्षीहरूले जति चिन्ता लिनुभएको छ, अथवा जति सम्झाउने कोसिस गर्नुभएको छ, सरकारलाई ठिक बाटोमा ट्र्याकमा हिँड्नुपर्छ भनेर पनि तपाईँहरूले अर्थी उपदेश दिनुभएको छ, त्यो आवश्यक छैन, सरकारले गल्ती गर्दैन, जनताको साथ छ। तपाईँहरू अब सरकारले गल्ती गर्दैन, जनताको साथ छ, झन्डै दुई तिहाईको बहुमत छ, दुई तिहाई पुग्नलाई अब स्वतन्त्रलाई जोड्ने भने एक सिट मात्रै बाँकी हो, किनभने स्वतन्त्र पनि सत्ता द्रुढ दलसँगै अहिले मिलिसकेको अवस्था छ, किनभने सरकारमा सभा छ। यो हिसाबले यति बलियो सरकारलाई तपाईँले अर्थी उपदेश दिने अथवा झकझगाउने कोसिस गरिराख्न किन आवश्यक छ? सरकारलाई जनताको साथ छ र सरकारले धेरै कुरा थाहा पाएको छ, के गर्नुपर्ने छ, जे विगतमा भएन त्यसलाई सुधारेर लैजानुपर्ने छ भन्ने कुराको जानकार सरकार छ।
1: होइन, यो सङ्ख्या मात्रै ठुलो पनि होइन, होइन उसले उठाउने एजेन्डा, उसले गर्ने कार्यशैली, उसले लिने बाटो नै सबैभन्दा चाहिँ महत्त्वपूर्ण कुरा हो। त्यसकारण उहाँहरूको चाहिँ झन्डै दुई तिहाई चाहिँ सङ्ख्या छ संसदमा, उहाँहरू चाहिँ मेरीमा हुनुहुन्छ, तर त्यति हुँदै गर्दा उहाँहरूले नेपाल र नेपाली जनता जो विकास सुशासनका क्षेत्रमा समृद्धिको चाहिँ बाटोमा जसरी जानुपर्ने हो, जसरी सबैलाई चाहिँ यो देशमा बस्ने सबै नागरिकको भावनालाई चाहिँ मुखरित गर्नुपर्ने हो, संसदमा रहने दलहरूको चाहिँ भावनालाई कमसे कम छलफलका माध्यमबाट चाहिँ एउटा सदस्यीय सहमतिका माध्यमबाट अगाडि बढ्नुपर्ने हो, त्यसरी नगइराखेको अवस्था हामीले देखिराखेका छौँ। अब उहाँहरू चाहिँ सरकारमा चाहिँ सदनमा बहुमत हुनुहुन्छ, उहाँहरूले चाहिँ लिएका चाहिँ नीति तथा कार्यक्रम, उहाँको चाहिँ प्रतिबद्धता पत्र, घोषणा पत्र अनुसार जानु, तपाईँलाई जे चाहिँ तपाईँले लेखिराख्नु भएको छ घोषणा पत्रमा, जे नेपाली जनतासँग चाहिँ तपाईँहरूले कबुल गर्नुभएको छ, त्यही कबुलको माध्यमबाट तपाईँहरूलाई जनमत प्राप्त भएको छ, तर हामीले त्यतातर्फ हामी बाधक होइनौँ। जसरी असान्दर्भिक कुराहरू सदनमा या सदनभन्दा बाहिर मानिलिनुहोस् अस्ति भर्खरै यो चाहिँ पछिल्लो चाहिँ यो पासपोर्ट छपाईको विषयमा जे जसरी अख्तियारलाई त्यहाँ चाहिँ बन्धक बनाएर पासपोर्ट राहदानी विभागको डिजी लगायतका चाहिँ उच्च पदस्थ कर्मचारीहरूलाई त्यहाँबाट धरपकड गरियो, पक्राउ गरियो, यो विधिभन्दा हामीले यो प्रक्रियासँग उहाँहरू कमजोरी छ, उहाँहरूको गल्ती कानुनी चाहिँ त्यहाँ कमजोरी छ, या त उहाँहरूले त्यस्तो किसिमको चाहिँ गलत व्यवहार गर्नुभएको छ भने त्यसको एउटा विधि हुन्छ, प्रक्रिया हुन्छ, त्यो मार्फत चाहिँ उहाँहरूलाई लिने कुरा, उहाँहरूलाई चाहिँ एउटा छानबिनको दायरामा लिने कुराहरू छँदैछ।
0: तर विधि र प्रक्रियाका नाममा चाहिँ हिजो खराब मान्छेहरूलाई जोगाइयो, अपराधीहरूलाई जोगाइयो, त्यसैले विधि र प्रक्रिया पनि एकातिर छँदैछ, अर्कोतिर एक्सल ओरिएन्टेड हुनुपर्छ भन्ने सरकारको मान्यता छ, त्यो देखिन्छ र त्यसमा सपोर्ट पनि प्राप्त भइरहेको छ। तपाईँहरू विपक्षी दलहरू मात्रै संसदमा बसेर यो भएन त्यो भएन भनिराख्नु भएको छ,
1: होइन? हामीले चाहिँ खास गरी नेपाली काङ्ग्रेसले के भनेको छ भने, तपाईँले संसदमा तपाईँलाई थाहा छ, रेकर्डमा पनि छ, यो पासपोर्ट छपाईको खर्चमा कुनै पनि अनियमितता भएको छ भने जो कोही पनि, चाहे हाम्रै पार्टीका हुन्, चाहे अरू पार्टीका हुन्, चाहे प्रधानमन्त्री हिजोका हुन्, चाहे अहिलेका हुन्, चाहे मन्त्री हुन्, जोसुकै जतिसुकै शक्तिशाली र प्रचारी भए पनि कारवाहीको दायरामा आउनुपर्छ, यसको निष्पक्ष र कानुनसम्म छानबिन हुनुपर्छ त हामी भनिरहेका छौँ त, हाम्रो पूर्ण साथ छ यसमा, चाहे जोसुकै हुन् भनेर त हामी भन्दै गर्दा, तर जे किसिमको संशय अहिले प्रयास छ, एउटा मनोवैज्ञानिक रूपमा मान्छेहरू अहिले अहिले उच्च पदस्थ कर्मचारीको कुरा गरौँ या त कोही व्यापारीको कुरा गरौँ,
0: सुशासनका हिसाबले चाहिँ सरकारले गजबसँग काम गरिरहेको छ, नीति निर्माण तर्जुमा गर्ने कुरा होस् वा कार्यान्वयनको पाटोबाट हेर्दाखेरि होस्, दुइटै कुरामा चाहिँ सरकारको एक्सन गजब छ भन्ने विश्लेषण भइरहेको छ र त्यसमा चाहिँ विपक्षी पनि कतिपय दलहरूले यसमा त आश गर्ने ठाउँ छ भनेको पनि सुनिएको छ नि,
1: होइन? केही सुशासनका पाटोहरूमा विश्वास गर्न चाहिँ लायक छ, जस्तो चाहिँ अब यो चाहिँ अहिले पछिल्लो चाहिँ उसमा सुशासनका क्षेत्रमा मान्छेहरू जो अनियमितता भइराखेको थियो त्यसलाई कन्ट्रोल गर्ने कुरामा, तिनी मेकानिजमका कुराहरूमा केही सकारात्मक कुराहरू छन्, स्पिडमा चाहिँ सरकार जान खोजिराखेको छ, यसमा ठिक छ, त्यो जे जसरी चल्न पर्थ्यो जसरी चलिराखेको छ, यो विधि प्रक्रिया भन्दा पनि यो सरकार, खास गरी प्रधानमन्त्री, यो सरकारको नेतृत्व, सरकार यो कसले चाहिँ यहाँ चलाइराखेको जस्तो, प्रधानमन्त्रीको पनि सल्लाहकार, सल्लाहकारको पनि सल्लाहकार, मन्त्री केही मन्त्रीहरू छायामा भएको जस्तो, केहीले मात्रै देश चलाइरहेको, होइन? यो जे देखिएको छ नि यो विधि अनुसार चल्नपर्छ भन्ने नै हो हामी प्रतिपक्ष, खास गरी नेपाली कङ्ग्रेसको, होइन? अब यो चाहिँ अलिकति कता कता रुमलिराखेको, कता कता प्रतिशोधका माध्यमबाट देश चलाउन खोजिराखेको, कसलाई कहाँ ठिक गर्नुपर्छ भन्ने तरिकाले पूर्वाग्रही दृष्टिकोणले सरकार गएको हुनाले पनि हामीले सरकारलाई नजानका लागि विभिन्न तरिकाले हामीले उहाँहरूसँग समक्ष हाम्रा कुराहरू राखिरहेका छौँ, संसदका माध्यमबाट, प्रेसका माध्यमबाट, विभिन्न चाहिँ माध्यमबाट हामीले सरकारलाई हामीले अनुरोध गरिरहेका छौँ, सरकारलाई सम्झाइरहेका छौँ, सजग बनाइरहेका छौँ, योभन्दा चाहिँ अगाडि सरकारले हाम्रा कुराहरू, नागरिकका कुराहरू र समग्र चाहिँ यो मुलुकमा बस्ने आम मान्छेहरूका कुराहरू नसुनेर त्योभन्दा बाहिर गएर चाहिँ जानुहुन्छ भने अब त्योभन्दा हामी के भन्नु छ, होइन?
0: अब अहिले थुप्रै चिजमा सरकारका कामहरू अगाडि बढेको सय दिने कार्यसूचीभित्र र अब अहिले थुप्रै चिजमा सरकारका काम

0: छ भन्ने कुराहरू छन् नि, त्यसले विपक्षी दलहरूलाई कस्तो बनाएको छ, झस्काएको छ कि होइन यो चाहिँ सामान्य विगतै यस्तै त थियो भन्ने खालको पारेको छ?
1: होइन, अब यस्तो छ हजुर, हामी पनि यो मुलुकको समृद्धि चाहन्छौँ, ठोस कार्यक्रमहरू ठोस नीतिहरू आउन् र मुलुकलाई छिटो एउटा चाहिँ विकासको प्रभाव चाहिँ एउटा जनताको आम जनताको एउटा सरोकारको विषय जनताले वर्षौँदेखि नेपाललाई सुशासन भ्रष्टाचार मुक्त सुशासन युक्त र एउटा समृद्ध देश नेपाल बनोस् भन्ने नै नेपाली जनताको हामी सबैको चाहना हो। अब अहिले नयाँ कार्यक्रमहरूका विषयमा अहिले नेपाल सरकारले बजेट नीति तथा कार्यक्रम बजेट लिएर आयो, संसदमा छलफलकै क्रममा छ। यो पटकको बजेट उहाँहरूले पनि भन्नुभएको थियो, नयाँ कार्यक्रमहरूभन्दा पनि पुरानालाई हामी पछ्याउँछौँ र यो कार्यक्रम सम्पन्न भएर हामी नयाँ कार्यक्रम आगामी वर्ष अर्को वर्षदेखि हामी चाहिँ नयाँ कार्यक्रमहरूका बारेमा सोच्छौँ भनेर सरकारले भनेको थियो, त्यही अनुसार कार्यक्रमहरू गइरहेका छन्। खास गरी अब विकास र चाहिँ सुशासनका क्षेत्रमा अब विशेष गरी प्रधानमन्त्रीज्यूले नै सदनमा हामी यो पटक सुशासनलाई हामी पहिलो प्रायोरिटी छौँ र विकासलाई भन्दा पनि सुशासनलाई पुराना कार्यक्रमहरूलाई चाहिँ हामी सम्पन्न गर्छौँ भन्ने चाहिँ हेतुले उहाँहरूले त्यो किसिमको बजेट लिएर आएको देखेका छौँ र त्यही छलफलमा छौँ। हामीले के मात्रै भन्न चाहन्छौँ भने हिजो मुलुकका केही राष्ट्रिय गौरवका आयोजनाहरूमा यो पटक नयाँ थप बजेट त्योभन्दा थप बजेटहरू केही थपिएको जस्तो छैन र पुरानै कार्यक्रम नयाँ कार्यक्रमहरू खासै नयाँ कार्यक्रमहरू एआई लगायतका केही छैन, नयाँ कार्यक्रम बाहेक सबै पुरानो कार्यक्रमकै निरन्तरता छ। अब हामीले यो चाहिँ बजेटको भोल्युम हेर्ने हो भने 1890 अरबबाट 2124 चाहिँ अरब बजेट सरकारले लिएर आएको छ। यो बजेटको भलम ठुलो छ, होइन, बजेटमा खास गरी मध्यम वर्गीय नागरिकलाई राहत दिने खालको खास गरी व्यापारी चाहिँ उद्योगी व्यापारीहरू केन्द्रित बजेट चाहिँ आयो भन्ने कुरा हामीलाई हामीले संसदमा र विभिन्न माध्यमकामा भनिरहेका छौँ। अब यहाँ चाहिँ यसो हेर्दा चाहिँ अहिले बजारको अवस्था एकदम बजार डाउन छ, चाहे सेयर मार्केट होस् चाहे अन्य चाहिँ कारोबारहरूको हिसाबले एकदम छ, बजार डाउन भइरहेको अवस्था हामीले सबैलाई चाहिँ त्यो अनुभूति भएको छ। अब हामी के सरकारलाई आग्रह गर्न चाहन्छौँ भने अहिलेको बजेटमा जो लक्ष्य सीमान्तकृत जो सङ्ख्या छ, जो गरिबीको रेखामुनि छन्, तिनीहरूलाई के कर्णाली चाहिँ प्रदेश हामीले कर्णाली प्रदेशको बजेटलाई हेऱ्यौँ भने गत विगत वर्षहरूभन्दा धेरै चाहिँ त्यहाँ बजेट वृद्धि भयो, या मधेसको कुरा होस् या सुदूरपश्चिमको कुरा होस्, जो पछाडि छन् जहाँका भूगोल चाहिँ हिजोदेखि नै बजेटका हिसाबले राज्यले हेर्ने दृष्टिकोणका हिसाबले र उनीहरूलाई चाहिँ राज्यको खास गरी मूलधारमा र विकासको धारमा ल्याउने कुराहरूमा हामीले सदनमा बजेटभन्दा अगाडि नीति कार्यक्रममा विभिन्न पटक विभिन्न माध्यमबाट विभिन्न पटक हामीले आग्रह सरकारले गरेका थियौँ। तर यो पटकको बजेटमा फेरि उस्तै परम्परागत रूपमा जसरी ती क्षेत्र उपस्थित थिए जहाँ चाहिँ सडकको आज पनि चाहिँ सडकको आवश्यकता छ, आज पनि विद्युतीकरण भएको छैन, अहिले पनि शिक्षा स्वास्थ्य लगायतका मानव विकासका हिसाबले पछाडि परेका क्षेत्रहरूमा छन्, त्यहाँ विशेष बजेटको हामीले त्यो माग गरेका थियौँ, त्यो भएन। त्यस कारणले यो परम्परागत जे परम्परावादी चाहिँ बजेट थियो, जोको चाहिँ सरकारहरूले ती क्षेत्रहरूलाई प्रायोरिटीमा कम प्रायोरिटीमा राख्थे, अहिले पनि त्यही हिसाबले भएको हुनाले हामी आग्रह गर्न चाहन्छौँ आगामी दिनमा यस्तो खालको चाहिँ वितरण प्रणाली भयो भने फेरि नयाँ हुनु, फेरि यति धेरै चाहिँ जनमत प्राप्त गर्नु, फेरि यति धेरै फेरि चाहिँ ललिपपको चाहिँ त्यस्तो नाराले मात्रै ती क्षेत्रहरू त्यो वर्गहरू समग्र नेपाल चाहिँ माथि अगाडि बढ्न सक्दैन भन्ने नै हो। त्यस कारण हामी चाहिँ यो किसिमको छलफलमा यो किसिमको आग्रह र अनुरोध गरिराखेका छौँ।
0: हस् हस्, यो महत्त्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: हस्
0: धन्यवाद। हस् अरू नेपाली कङ्ग्रेसका सांसद नेता खड्गबहादुर पुडा, प्रतिनिधि सभा सदस्य
2: सरकारले

0: 100 दिन पुरा गरेको छ सरकार गठनको।
1: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

श्री गणेशाय नमः। अस्मद्गुरुभ्यो नमः। अस्मत्परम गुरुभ्यो नमः। श्रीमते रामानुजाय नमः। ॐ विघ्नेश्वराय वरदाय सुरप्रियाय लंबोदराय सकलाय जगद्धिताय नागाननाय श्रुतियज्ञ विभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते। ब्रह्मा मुरारी स्थिरान्तकारी भानु शशि भूमिसुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतव सर्वे ग्रह शान्तिकर भवन्तु। सर्वे ग्रह शान्तिकर भवन्तु। प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौँ। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालो सर्पयोगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेसनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो हरेली एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz सिलिवानको रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगञ्ज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँहरूले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौँ। फोन भन्ने गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असार महिनाको आज 20 गते, तदनुसार इसी सन् 2026 जुलाई 4 तारिक, सक सम्वत्स 1948 नेपाल सम्वत् 1146 तथा लागा रोद्र नामक सम्वत्स उत्तरायण गृह ऋतु आज शनिबार रहेको छ। आषाढ कृष्ण पक्ष तिथि रहेको छ, आज चतुर्थी तिथि रहेको छ। आज 20 गते रहेको छ, शनिबारको दिन चतुर्थी तिथि रहेको छ। 11:38 यानि कि बिहानको 9:53 चतुर्थी तदुप्रान्त पञ्चमी रहनेछ। नक्षत्रमा रहेको छ धनिष्ठा नक्षत्र, 16:41 रहेको छ। योगमा रहेको छ प्रीति योग रहेको छ, 26:50। करणमा रहेको छ बालावाह करण रहेको छ, बिहानको 9:53 तदुप्रान्त कौलवाकरण रहनेछ। कौलवाकरण रहनेछ 41:57।
चन्द्रमा कुम्भ राशिमा, श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा, आनन्दादि योगमा आज प्रवर्त योग रहेको छ। आज बिहान सूर्योदय 5:14 भयो भने सदा सूर्यास्त 7:02 हुँदैछ र आजको दिनमा घडी 13:48 रहनेछ। दिन विशेष रहेको छ आज, आज धनिष्ठ पञ्चक रहेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँहरूलाई गराउँदैछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको राहुकाल कतिखेर रहन्छ, शुभ समय अनि लाभ समय। आजको कालको काल समय, यानि कि आजको काल समय भनिरहेको छ, एउटा बिहान थियो काल समय, आज बिहानको 5:12:50 बिहानको 6:56:40 काल बेला रहेको थियो भने, अब भने काल बेला एकैचोटि साँझमा रहेको छ। साँझको 5:19:44 साँझको 7:03:35 आज काल बेला, यस्तै गरेर शुभ बेला रहेको छ आज, विशेष गरी बिहानको 6:56:40 बिहानको 8:40:31 शुभ बेला, यानि कि अहिले यतिखेर शुभ बेला चलिरहेको छ। अब लाभ बेलाको समय रहेको छ दिउँसोको 1:52:03 दिउँसोको 3:35:53 लाभ बेला पनि रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा चर्चा गर्नेछौँ। सूर्य मिथुन राशिमा, चन्द्रमा कुम्भ राशिमा, मङ्गल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र पनि कर्कट राशिमा, शनि भने मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि कुम्भ राशि आउँछ। धनिष्ठको तेस्रो उत्तर नाम आउँछ गेहबाट, गेहराज अथवा गेहलक्ष्मी नाम आउँछ, मध्यनारी राक्षसी गर्नु परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब पनि पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ, मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन मेहनतले आमदानी बढाउनेछ, आयस्रोत बढ्दै जाँदैछन् भने उठ्नुपर्ने रकम हात लाग हुने समय रहेको छ। कृषि पशुपालन तथा व्यापारमा मनकै लाभ हुनेछ, दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रो प्रगति हुनेछ, नयाँ ज्ञान सिक्ने समय रहेको छ। सञ्चित धनको उपयोगबाट विशेष लाभ हुनेछ, श्रमको उचित मूल्याङ्कन होला। दिन उत्सव प्रवर्तक नै रहने खालको योग भई राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन कर्मका प्रेरक बढ्नाले अर्थ कर्म साधना सिद्ध हुँदै जाँदैछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिन्छ, विशिष्ट व्यक्तिसँग मित्रता बढ्न सक्छ, आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ, नामदाम इनाम प्रतिष्ठा पाउने बेला रहेको छ। भूमि वाहन र भौतिक सम्पत्तिबाट लाभ मिल्दैछ, व्यापारमा प्रशस्त फाइदा हुनेछ, दिगो काममा जग बसाउने अवसर समेत प्राप्त हुने खालको यो भूमि राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन व्यापार व्यवसायमा लाग्ने होला विशेष फाइदा हुनेछ, तारिफ्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ, उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रत्यक्ष नतिजाले उत्साह जगाउनेछ, भाग्यले विभिन्न अवसर झुलाउनेछ, मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ, सानो प्रयत्नले सजिलो लक्ष्यमा पुग्न सकिन्छ, दिगो फाइदा हुने काममा जग बसाउने मौका समेत मिल्ने खालको योग भई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन परिबन्धले समस्या निम्त्याउन सक्छ, गोपनीयता बाहिरले समस्या पर्नेछ, स्वास्थ्यको लागि आहार विहारमा अलिक सजग रहनु पर्ला, चुनौतीभित्र अवसर खोज्ने समय रहेको छ, जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ, मेहनत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्द जाँदैछ, प्रतिष्ठित नतिजा कमजोर देख्नाले कुनै काम दुहाउनु पर्ने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन परिवारजनसँग साथले उत्साह जगाउनेछ, प्रेम वा मित्रको बन्धन पनि कसिलो भएर जानेछ, भौतिक साधन जुट्नले दिगो आमदामी बढाउने काम प्रारम्भ गर्न सकिन्छ, आय आर्जन राम्रो हुँदै जानेछन्, कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना पनि रहेको छ, व्यापार व्यवसायमा लाभ हुनेछ, व्यापार व्यवसायमा विस्तारका लागि यात्रा गर्ने अवसर समेत प्राप्त हुने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिन्छ, रकम तथा भौतिक साधन जुट्नले दिन उत्साहजनक रहनेछ, शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुँदै जानेछन्, बुद्धिको उद्वेगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ, दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ, लामो यात्राको प्रक्रिया अघि बढ्नेछ, मेहनतले प्रतिस्पर्धाको दौड समेत जिताउन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाई ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन शुभचिन्तकको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ, सुगत समाचारले दिन उत्साहपूर्ण रहनेछ, पढाइको लगावले बौद्ध क्षेत्र फराकिलो बन्द जानेछ, अभिव्यक्ति लेखन र कलामा पनि निरखता आउनेछ, प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ, व्यापार र पशुधन पालन र कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ, रोकिया काम बन्नाले नयाँ कामतर्फ समेत अग्रसर हुने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
4: वृश्चिक राशि
0: उनीहरूका लागि आजको दिन आफन्त वा परिवारजनलाई धेरै समय दिनुपर्ने हुनसक्छ, आश्वासन दिनेहरूले प्रतिबद्धता पुरा नगर्न सक्छन्, हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि पशुपालन तथा घरेलु कामकाजमा बढी प्रभावित भइनेछ। तत्काल फाइदा नहुने काममा समय बित्नेछ। दोहोऱ्याएर प्रयत्न गर्दा काम सम्पादन भए पनि परिश्रमका तुलनामा प्रतिफल कम देखिने खालको योग भए राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन विशेष गरी अग्रजहरूको सहयोग जुट्नुका साथै पराक्रमी काम सम्पादन हुँदै जाँदैछन्। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिया काम बनेर नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। उद्योग र व्यापारमा मनका फाइदा हुनेछ। मेहनतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ भने निरन्तरताका लागि अप्ठ्यारो काम समेत बन्न सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन हडबडीले काम बिग्रिनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिने सम्भावना पनि रहेको छ। अध्ययनमा त्यति समय दिन नसकेला अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य पहिचान गर्न सकिन्छ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। केही खर्च लागे पनि शोक पुरा गर्न सकिने खालको योग भए राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन समयमा सजग नहुँदा महत्वाकाङ्क्षी योजना बिग्रिन सक्छ। केही चुनौती देखा पर्दै जानेछन्। आफ्नो क्षेत्रमा अरूले अधिकार जोगाउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा सजग रहनु पर्ला। भेटघाटमा अल्मुनियाले चिताएको काम रोकिन सक्छ। तैपनि आज मेहनत गर्दा पछि फाइदा उठाउन सकिन्छ। विगतका कमी कमजोरलाई पनि सुधार गर्ने मौका समेत मिल्ने खालको योग भए राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन आँटेको काम अवरोध आउनुका साथै खर्च समेत बढ्न सक्छ। व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने समय रहेको छ। आफ्नो कमजोरीले विवादमा परिएला, प्रतिस्पर्धामा केही कमजोर साबित भइएला, आफन्तबाट टाढिनु पर्ने परिस्थिति आउन सक्छ। काममा स्थानान्तरण हुने समय रहेको छ। यात्राका लागि खर्च हुनसक्छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन पनि सकिने खालको योग भए राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन। मोबाइल 9845175223, 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: छोटो विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेषारी बाह्र राशिफलका विषयमा जानकारी पनि हामीले तपाईँलाई गराइसकेका छौँ। र अब नेपालमा रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी पनि गराउने बेला रहेको छ। 9845175223 र 9805275223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हजुर हजुर
1: हजुर नमस्ते
0: नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? रेख बहादुर बस्नेतजी, प्युठानको स्वर्गदारी नगरपालिका 8 है।
1: हजुर,
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: यो दाइको बारेमा।
0: दाइको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2032 साल।
0: 2032
1: तिन महिना 24 गते।
0: हजुर, 2032 साल असारको 24 गते। जन्म समय पनि भन्नु।
1: समय बेलुका 5 बजे।
0: बेलुका 5 बजे के बार पर्छ जन्मबार?
1: मङ्गलबार।
0: मङ्गलबार मङ्गलबार पर्छ, ठिक छ। र सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2032 साल असार कृष्ण पक्षको मङ्गलबार चतुर्दशी तिथि रहेछ। तर दाइको चाहिँ औँसीमा जन्म भएको छ है। तिथि चाहिँ औँसी तिथि परेको छ। जन्म हुँदा औँसीको दोष लाग्छ, औँसीको शान्ति गर्नुपर्छ दाइले। उहाँको तपाईँको भाउजूलाई राम्रो गराउँछ। राशि मिथुन राशि पर्छ, नाम घनश्याम भन्ने नाम आउँछ है। उहाँको चाहिँ घनश्याम भन्ने नाम आएको देखाउँछ। आदि नारी नरगण परेको छ, घातकमा तिथिहरू परेको छ। द्वितीय सप्तमी द्वादशी तिथि घातक छ, सोमबार पनि घातक छ। स्वाति नक्षत्र घातक, नम्बरमा 4 राशिमा धनु राशि घातक भन्ने लेखिया छ। उहाँको ग्रह दशा भाग्य ठिकै मध्यम खालको छ। अलिकति स्वास्थ्यमा समस्या हुने, पेटमा पाइल्स अल्सर ग्यास्ट्रिक सम्बन्धीको समस्याहरू गराउन सक्छ। र श्रीमान र श्रीमतीको दाम्पत्य त्यति राम्रो पनि गराउँदैन। उहाँको बहुविवाहको योग पनि परेको छ। यस्तै गरेर उहाँको चाहिँ लग्नमा राहु छ, अलि एकरो अलि जिद्दी स्वभावको हुनुहुन्छ तपाईँको दाजु है। यसलाई कम गर्नुपर्छ भन्नु होला। अहिलेलाई ग्रह चलेको छ भद्रिका, र अर्को ग्रह केतु भन्ने ग्रह चलेको छ। अहिले ग्रह राम्रो छैन उहाँको लागि चाहिँ। अब 51 पुरा भएर 52 लागेपछि भनेको अब आउने साउनदेखि उहाँलाई झन् अर्को ग्रह चल्छ, उल्का भन्ने ग्रह चल्छ। तपाईँको दाजुको ग्रहको शान्ति गरिदिनुपर्ने बेला भएको छ। ग्रह शान्ति नगरेको पनि निकै समय भएछ। एकपटक घरमा सत्यनारायणको कथा लाउनुहोस्, पूजा लाउनुहोस्, राम्रो हुन्छ। ग्रह शान्तिहरू गराउनुहोस्, राम्रो हुन्छ, समस्या आउँदैन है। समस्या चाहिँ के छ, के छ त
1: भन्नुहोस्
0: त। त्यो ग्रह लागेको कारणले गर्दाखेरि त्यस्तो भएको, अलिकति बेचैनी हुने, मनमा डर आउने, मनमा डर हुने होइन। अनि त्यसपछि राति सपनाहरू राम्रो नदेख्ने, यो ग्रहको कारणले गर्दाखेरि यस्तो समस्या भएको हो। एकपटक सत्यनारायणको पूजाहरू लाउने, हनुमान चालिसा पाठ गर्ने भन्नु, त्यसपछि मलाई राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन क्या है। हजुर, हनुमान चालिसा पाठ त गर्नै पर्छ, नगरिकन हुँदैन। हजुर, हनुमान चालिसा पाठ गर्ने, सत्यनारायणको पूजा लाउने, ग्रह शान्तिहरू गर्ने, राम्रो भइहाल्छ, चिन्ता गर्नु पर्दैन। अलि रिसाउनुहुन्छ, रिसलाई कम गर्नुपर्छ भन्नु। नरिसाउनु अरे, रिसायो भने झन् ग्रह लाग्छ अरे भन्नु। अनि दाजु भाउजू दुईजना बुढाबुढीको ग्रह पनि त्यति राम्रो देख्दिनँ। भाउजू अलिक छुची छुची खालको हुनुभएको रहेछ क्या, कडा कडा खालको हो कि होइन। त्यो पनि भाउजूलाई पनि सम्झाइ बुझाइ गर्नु पर्यो। दाजुसँग बोल्दा बिस्तारै बोल्ने, संयमित भएर बोल्ने भन्ने कुराहरू तपाईँहरूले पनि परिवारले पनि गर्नु पर्यो। सबै थोक ग्रहलाई मात्रै दोष दिएर पनि हुँदैन होइन। एकपटक सत्यनारायणको पूजा ग्रह शान्ति गर्नुपर्ने बेला भएको छ, धेरै समय भएछ नगरेको क्या। त्यो भएर गराउनुहोस्, राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन है।
1: त्यही गएर माता शान्ति गर्न त्यही सत्यनारायण पूजा लाउने त्यो गएर शान्ति गर्छ।
0: त्यति गर्नुभयो भने हनुमान चालिसा पढ्नु पर्यो दिनदिनै एकपटक भए पनि पढ्नु पर्यो क्या बिहान बिहान है नुहाइ धुवाइ गरेर नभए चोखो कपडा लगाएर मुखसुख धोएर भए पनि पढ्नु पर्यो है। छोराछोरीसँग सम्बन्ध ठिकै छ मध्यम छ, छोराहरूसँग अलि मिल्दैन उहाँको, अरू सबै कुरा ठिकै छ राम्रै छ, त्यति धेरै नराम्रो भन्न पनि मिल्दैन। यो ग्रह लागेको कारणले केतु भन्ने ग्रह पनि त्यत्तिकै खराब हो, अनि अहिले भद्रिका भन्ने ग्रह पनि त्यत्तिकै खराब हो, अब झन् अर्को खराब ग्रह चल्दैछ उल्का है, अब साउनदेखि उल्का चल्दैछ, उल्का भन्ने ग्रह पनि त्यत्तिकै खराब हो, उहाँको लागि त्यति राम्रो ग्रह होइन। त्यही भएर अहिलेलाई एकदम ख्याल गर्नु पर्यो, सावधान रहनु पर्छ भन्नु पर्यो है। हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो प्युठानबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ, तपाईँहरू पनि आफ्नो र आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारीका लागि 9845725223 र 9806525223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ है। यस्तै गरेर तपाईँहरू गोर्खा नजिक हुनुहुन्छ, गोर्खातिर गोर्खा बजारतिर नजिक हुनुहुन्छ भने एकपटक म चाहिँ तपाईँको गोर्खा बजारमा आउने मेरो कार्यक्रम राखेको छु मैले साउनमा, साउनको 2-4 गतेतिर हामी तपाईँको चाहिँ गोर्खा बजारमा आउनेछौँ। चिनाहरू हेराउनु परेको छ तपाईँले, मसँग प्रत्यक्ष रूपमा भेट्नु परेको छ, माटोहरू परीक्षण गर्नु परेको छ भने तपाईँले चाहिँ गोर्खा बजारमा आएर भेट्न सक्नुहुन्छ साउनको पहिलो हप्ता भनौँ न होइन, 2-4 गतेभित्र चाहिँ गोर्खामा केही दिन 1-2 दिनको समय लिएर हामी विशेष केही काम छ, अन्य नि केही काम छ तर पनि विशेष तपाईँको लागि समय विशेष गरी चाहिँ वृद्ध बुवा आमाहरूको लागि है, उहाँहरू चाहिँ न त फोन गर्न नै सक्नुहुन्छ, छिटो छिटो फोन गर्नुपर्छ, फोनै लाग्दैन है, न त उहाँहरू उहाँबाट चाहिँ भरतपुरमा आउन पनि सक्नुहुन्छ हो, त्यस कारणले गर्दाखेरि वृद्ध बुवा आमाहरूको लागि सेवाको लागि चाहिँ हामी आउनेवाला छौँ विशेष गरी गोर्खा बजारमा। तपाईँहरू आएर प्रत्यक्ष रूपमा भेट्न सक्नुहुन्छ, समय मिलेछ भने हामी धादिङमा पनि आउनेछौँ, समय मिलेछ भने चाहिँ नभए गोर्खा बजारमा हामी आउनेछौँ साउनको पहिलो हप्ता। नबिर्सिनु होला, तपाईँहरूले सम्झनु होला, अनि त्यसपछि वल्लो घर पल्लो घर छर छिमेक सबैलाई पनि जानकारी चाहिँ नै गराउनु होला तपाईँहरूले चाहिँ होइन, अनि वृद्ध बुवा आमाको चिना हेर्नेछौँ समय मिलेछ भने, अनि युवा अवस्थाको व्यक्तिको पनि चिना हेर्नेछौँ, तपाईँको पनि चिना हेर्नेछौँ। अनि तपाईँले के गर्नुहोस् भन्दा सबैभन्दा राम्रो फोन गर्नुहोस्, दिउँसो 10 बजेपछि फोन गर्नुहोस्, अनि मेरो पनि चिना हेर्नु छ, कतिजनाको चिना हेराउनुहुन्छ, मेरो 5 जनाको 1 जनाको यतिजनाको चिना हेराउनुहुन्छ, नाम टिपिदिनुहोस् भन्नुहोस्, नाम टिपिसकेपछि तपाईँको म चिना नहेरिकन चाहिँ फर्किन्न, बुझ्नुभयो नि। त्यही भएर तपाईँहरू गोर्खा बजारमा तपाईँहरू आउन तयार भएर बस्नुहोला, हामी साउनको पहिलो हप्तामा समय मिलेसम्म हामी गोर्खा बजार आउनेछौँ है। यो तपाईँलाई जानकारी एउटा सूचना पनि मैले दिन मन लागिहाल्यो। 9845725223 र 9806525223 नम्बरमा तपाईँहरू आफ्नो अनि आफन्तको बारेमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? पर्सा धार्केबाट। पर्साको धार्केबाट बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम? सिंह बहादुर गुरुङ, पर्सा धार्केबाट है। कसको विषयमा हेराउन चाहनुहुन्छ? तपाईँको भाइ देवसिंह गुरुङको लागि। जन्ममिति भन्नुहोस् त कति हो?
1: 2046 साल 17 गते मङ्गलबार,
0: असोज महिनाको 17 गते मङ्गलबार। जन्म समय पनि भनिदिनुहोस् त।
1: रातिको
0: 9 बजे हो। 2046 साल असोज महिनाको 17 गते रातिको 9 बजे जन्म भएको होइन त? ल सुन्नुहोस् है ध्यान दिएर। श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः, सर्वमङ्गल मङ्गल्ये शिवे सर्वत साधिके शरणत्र मुखे गौरी नारायणी नमस्ते। 2046 साल असोज महिनाको शुक्ल पक्षको चौथी तिथिमा जन्म मङ्गलबारको दिन तुला राशि विशाखाको तेस्रो चरण नाम आउँछ, त्योबाट नाम आएको छ तेज नारायण भन्ने नाम आउँदो रहेछ। अन्तिनाडी राक्षस पनि राक्षस गुण पनि परेको छ। घातकमा तिथिहरू छ चौथी नवमी चतुर्दशी बिहिबार घातक शतभिसा नक्षत्र घातक नम्बरमा छ नम्बर राशिमा चाहिँ मिथुन राशि घातक छ है। अलिकति नागदोष कालो सर्पयोग परेको भएर अलिक ग्रहहरू राम्रो नहुने, राति सपनाहरू पनि राम्रो नदेख्ने झस्किने है, अनि स्वास्थ्यमा पनि अलिकति चाहिँ समस्याहरू बाधाहरू आउने ग्रहहरू पनि परेको छ। उहाँको लागि चाहिँ विदेश यात्रा राम्रो, सरकारी जागिर राम्रो छ, नराम्रो छैन, ठिक छ। अहिलेको लागि चाहिँ उहाँलाई ग्रह चलिराखेको छ धान्या भन्ने ग्रह। अस्तिसम्म ग्रह नराम्रो थियो भनिसकेपछि अब आउने असोज भन्ने कार्तिकपछि उहाँलाई ग्रह राम्रो हुन्छ है, चिन्ता नगर्नुहोस्। कार्तिकदेखि ग्रह धेरै कुरामा राम्रो हुन्छ, धेरै कुरामा राम्रो हुन्छ। अहिले मन चञ्चल छ, थिर मन छैन, केतु भन्ने ग्रह चलेको छ। यो समयमा चाहिँ अलिक विशेष ख्याल गर्नु, परिवारमा दाम्पत्यमा बाधा आउने ग्रहहरू परेको छ, ठिक छ। अरू त्यस्तो नराम्रो छैन। दाजुभाइसँग पार्टनरसिपमा काम नगरेको राम्रो। दाजुभाइमा पार्टनरसिपमा काम गर्नुभयो भने त्यति धेरै फाप्छ भन्ने हुँदैन, त्यो भएर अलिकति विचार गर्नुहोला। अरू केही कुरा छ तपाईँलाई सोध्न मन लागेको कुराहरू केही छ? श्रीमान श्रीमती ग्रह मिलेको छैन, राम्रो छैन हो कि होइन? राम्रो छैन, श्रीमान श्रीमती ग्रह मिल्दैन, विचारै मिल्दैन बुढाबुढीको। श्रीमानको कुरा एउटा हुन्छ, श्रीमतीको कुरा एउटा हुन्छ, ग्रह मिल्दैन होइन, त्यस्तो ग्रह परेको छ क्या। अनि फेरि तपाईँको राक्षस गर्न पर्नु भएको छ, राक्षस गर्न परेपछि अलिक छिटो रिसाउने, एकरो स्वभावको अलिक घमण्डी घमण्डी स्वभावको हुन मन लाग्छ क्या बुढाबुढीलाई हो, त्यो भएर समस्या आएको हो। अब नागदोष परेको छ, नागदोषको शान्ति विशेष गरी नागदोषको कालो सर्पको रत्न कवचहरू लाउनु पर्ने कुराहरू लाउनु पर्ने होइन, यी कुराहरू चाहिँ गराउनुहोस्, राम्रो हुन्छ, उहाँलाई समस्याहरू आउँदैन, चिन्ता नगर्नुहोस् न है। विदेशको लागि राम्रो छ, कालो सर्पयोगले रोक्छ। विदेश जाने हो भने रत्न कवच लाउनु पर्छ, रत्न कवच हामीसँग पाउँछ। त्यसको लागि दिउँसो 10 बजेपछि फोन गर्नु, अहिले 10 बजेपछि हो, त्यसको लागि चाहिँ म अर्डर लिएर तपाईँले बनाएर पठाइदिन्छु। तपाईँ यहाँ आउनु पनि पर्दैन, म तपाईँलाई पठाइदिन्छु, तपाईँको सदरमुकामसम्म गाउँसम्म आइपुग्छ, चिन्ता गर्नु पर्दैन। सल्लाह गरेर फोन गर्नु दिउँसो। यो लगाइसकेपछि बल्ल जापान राम्रो हुन्छ बसोबास, गएर मात्रै पनि भएन, विदेश जाने भनेको पैसा कमाउनको लागि जाने हो, पैसा कमाइ राम्रो हुनु पर्यो, कमाइ भयो भने फेरि बचत पनि राम्रो हुनु पर्यो हो कि होइन हो, त्यो भएर यसमा चाहिँ अलिकति विशेष ख्याल गर्नुपर्छ क्या। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ, ग्रहहरू राम्रै छ है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो आफ्नो दाजुको विषयमा हेराउनको लागि चाहिँ नै, तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा हेराउन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 9845275223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोला। विशेष गरी हामी तपाईँको चाहिँ विशेष गरी धादिङ र गोर्खा हामी आउँदैछौँ है, साउनको पहिलो हप्तातिर विशेष गरी हामी आउनेछौँ, तपाईँको चाहिँ गोर्खामा आउनेछौँ पहिला सुरुमा। अनि गोर्खामा सकिसकेपछि चिनासिना हेर्ने काम सकिन्छ, अनि मेरो अलिकति काम पनि छ, त्यो काम सकिसकेपछि चाहिँ अनि म तपाईँहरूसँग भेट्न धादिङतिर पनि आउनेछु विशेष गरी चाहिँ है। तपाईँहरू चिना हेराउने हो, भेट्न चाहनुहुन्छ भने तपाईँले फोन गरेर नामहरू टिपाउनु भयो भने तपाईँलाई राम्रो हुनेछ। धादिङमा आएर पनि तपाईँले हामीसँग भेटघाट गर्न सक्नुहुन्छ, कुनै पनि जिज्ञासाहरू छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ 9845275223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी म तपाईँलाई गराउनेछु है। र तपाईँहरू प्रत्यक्ष रूपमा मसँग भेट्न चाहनुहुन्छ भने हाम्रो ज्योतिष कार्यालयमा पनि आउन सक्नुहुन्छ। हाम्रो ज्योतिष कार्यालयको ठेगाना भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि चाहिँ तपाईँले आएर भेटघाट गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा ज्योतिष वास्तेमा, स्वागत गरौँ। काँडो को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हेलो।
0: हजुर हजुर नमस्ते, काँडो को बोल्दै हुनुहुन्छ?
2: म धादिङबाट गुरु नारायण।
0: नारायण धादिङबाट बोल्दै हुनुहुन्छ? धादिङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
2: म धादिङ गङ्गा जमुना पालिकाबाट। हजुर
0: गङ्गा जमुना गाउँपालिकाबाट।
2: हजुर
0: हजुर, धादिङमा हामी साउनमा आउनु पर्यो भनेको तपाईँसँग भेट गर्नको लागि आउनु होला नि भेट्नलाई।
2: हस् गुरु हस्, धादिङमा बजारमै आउनुहुन्छ कि?
0: हजुर धादिङमा बजारमै आउँछौँ हामी, रेडियो बिहानीको नजिक नजिकतिर आउँछौँ हामी। तपाईँहरू आउनु होला अनि अरू सबैलाई जानकारी पनि गराउनु होला। विशेष गरी वृद्ध बुवा आमाहरू कोही हुनुहुन्छ, अशक्त कोही हुनुहुन्छ, धेरै हिँड्न नसक्ने, भरतपुरसम्म आउन नसक्ने कोही हुनुहुन्छ भने उहाँहरूलाई चाहिँ विशेष प्राथमिकतामा हामीले राखेका छौँ है। अनि
2: नातिनीको लागि नातिनी जन्म भएको 4 गते बेलुका
0: 2083 साल
2: हजुर आसार 4 गते बेलुका 1:22
0: एक बजेर कति मिनट भन्नुभयो?
2: 1:22
0: अनि उज्यालो भएको कति गते? 4 गते कि 5 गते?
2: उज्यालो भएको 5 गते हजुर, 4 गते बेलुका 1:22।
0: ठिक छ, उज्यालो भएको 5 गते हो नि?
2: हजुर हजुर।
0: ल अनि त्यसपछि जन्म चाहिँ यस्तो परेछ क्या, बिहिबारको राति उज्यालो भएको चाहिँ शुक्रबार परेछ। अनि राशि चाहिँ कर्कट राशि आउँदो रहेछ, अश्लेषाको दोस्रो चरण नाम आउँदो रहेछ, डुबाट नाम आएको छ नानीको, डुक लक्ष्मी है। होइन डुक लक्ष्मी भनेको सुक भनेको होइन, मैले भनेको डुक लक्ष्मी भनेको शुभ लक्ष्मी होइन डुक लक्ष्मी डु है, डुक लक्ष्मी राशि कर्कट आउँछ है। राशि कर्कट आउँछ, नाम आउँछ डुक लक्ष्मी। डलाई उकार डु, डुबाट नाम आउँछ, याद गर्नुहोस् है। हजुर हो डुक लक्ष्मी। अहिले भ्रामरी चलेको भएर स्वास्थ्यमा समस्या आउन सक्छ, अलिकति विशेष खानपिनमा अलिकति विशेष ख्याल गर्नुहोस्, हुर्काउन बढाउन ख्याल गर्नुहोस् नानीको लागि चाहिँ। अरू त्यस्तो नराम्रो ग्रहहरू छैन, कुण्डली राम्रै छन्, मध्यम खालको छन्, कालो स्वरूप एक परेको छ, राति अलि नसुत्ने, दिउँसो सुत्ने, राति अलि झस्किने ओर्ने गर्छिन्, यो कालो स्वरूप एक परेको भएर हो नानीको लागि चाहिँ। अब अलि बिरामी बिरामी हुने ग्रहहरू पनि परेको छ, अलि सावधान रहनुपर्छ। धेरै समस्या पऱ्यो भने पछि म धादिङतिर आएको बेलामा रत्न कवच म लिएर आइदिन्छु नानीलाई, लिन आउनु होला तपाईँहरूले, लगाइदिनुहोस्, त्यसले राम्रो गराउँछ यिनलाई, अहिलेको लागि पनि राम्रो हुन्छ, पछिको लागि पनि राम्रो हुन्छ। अनि खानेकुरा खुवाएको खानेकुरा शरीरमा लाग्छ, अलिकति हृष्टपुष्ट मोटो घाटो पनि देखिन्छ शरीर है, नभए चाहिँ नाक दोष परेको भएपछि के हुन्छ भने गाईको दुधहरू आमाको दुधहरू खायो भने पनि त्यो शरीरमा नलाग्ने, लाग्न नदिने नागले चाहिँ त्यस्तो गराउन सक्छ, त्यो भएर अलिकति विचार गर्नुहोला। अब आउने साउनमा नाग पञ्चमी छ, नाग पञ्चमीको बेलामा नागको पूजाहरू गराइदिनु नानीको लागि राम्रो हुन्छ। पछि ठुली भएपछि अलिक एकरो एकरो अलिक जिद्दी जिद्दी स्वभावको हुनेछिन् नानी चाहिँ, पढाइ लेखाइमा राम्रो छ, वैदेशिक क्षेत्र जागिरहरू पनि राम्रै हुन्छ, त्यस्तो नराम्रो छैन। अहिले नानीको लागि चाहिँ अब 1 वर्ष पुरा भइसकेपछि ग्रह शान्ति गराइदिनु, त्यसपछि ग्रह शान्ति भनेको चाहिँ 9 वर्ष पुरा भएर 10 वर्ष लागेपछि फेरि ग्रह शान्ति गर्नुपर्छ, त्यो बेलामा नबिर्सिनु होला है। त्यति गरिदिनु भयो भने नानीलाई राम्रो हुन्छ, समस्या आउँदैन है।
2: हजुर पछि
0: पछि समस्या यस्तो छ नि आउँदैन, ग्रह शान्तिहरू बेला बेलामा गर्नु पर्यो है। अहिले अहिले तत्काल ग्रह शान्ति गर्नु पर्दैन होइन, अब 84 सालतिर ग्रह शान्तिहरू गराउनुहोस्, राम्रो हुन्छ नानीको लागि है। त एकदमै लक्षण गिन्छन् नानी, राम्रो छ, लक्ष्मीकी छिन्, त्यस्तो नराम्रो ग्रहहरू छैन। कालो सर्पयोग परेको चाहिँ अलिकति नराम्रो हो। यो कालो सर्पयोगको रत्न कवच पाउँछ, त्यो चाहिँ धारण गर्नुपर्छ। त्यो सल्लाह गरेर फोन गर्नुहोस्, मगाउनु भयो भने म लिएर आइदिन्छु क्या है।
2: हजुर, आइपुग्नु बेलामा यसो म फोन गर्दै गर्छु।
0: हुन्छ,
2: नलाग्ने कुरो
0: रेडियो सुन्नुहोस् न, रेडियोमा म आएको थाहा पाइहाल्नुहुन्छ कि।
2: हस् हस्
0: हस् हस्। उहाँले फोन गर्नुभएको थियो, हामीलाई धादिङबाट फोन गर्नुभएको थियो। धादिङ गोर्खातिर हुनुहुन्छ भने धादिङ बजारमा पनि हामी आउनेछौँ है, हेराउनको लागि चाहिँ। यस्तै गरी तपाईँको चाहिँ विशेष गरी धादिङमा पनि हामी आउनेछौँ, गोर्खामा पनि हामी आउनेछौँ। गोर्खाको गोर्खा बजारमा हामी आउनेछौँ, धादिङको पुसा बजारमा हामी आउँछौँ है। तपाईँहरू भेट्न सक्नुहुन्छ, प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुन्छ, मसँग आएर फेस टु फेस कुरा गर्न पनि सक्नुहुन्छ भनेर मैले तपाईँलाई जानकारी पनि गराएको छु। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते। रोल्पा जिल्लाबाट के नाम भन्नुभयो? आशिष विकासजी बोल्दै हुनुहुन्छ। रोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? जन्मिति भन्नुहोस् त, तपाईँको कति हो?
2: 2068
0: साल,
2: 3 महिना 17 गते, राति बिहिबार राति 2 बजे,
0: 17 गते रातिको 2 बजे उज्यालो भएको। कति कति बाबु, 17 गति कि 18 गति उज्यालो भएको? 17 गति उज्यालो भएको हो कि 18 गते भनेर सोधेको क्या मैले तपाईँलाई। हजुर, अनि के बार पर्छ त तपाईँको 17 गते के बार पर्छ? बिहिबार पर्दैन तपाईँको 17 गते? त्यो मलाई पनि थाहा हुँदैन, हेर्नुपर्छ मजाले भित्रभित्र गएर। त्यही त, अनि 17 गते के बार पर्छ भन्दा तपाईँले यो बार पर्छ भन्न सक्नु पर्यो नि त मलाई, परेन? अनि तपाईँको जन्मबार के बार हो, बिहिबार हो कि शुक्रबार हो त? बिहिबार 17 गते पर्दैन। त्यही त, तपाईँले भनेर बिहिबार हो सर, बिहिबार हो सर भनेर भनिरहनु भएको छ नि जुन मलाई, हो त्यो कन्फर्म गर्नु पर्यो तपाईँले। 16 गतेको राति उज्यालो भएको 17 गते हो कि 15 गतेको राति उज्यालो भएको 16 गते हो, त्यो कन्फर्म गर्नु पर्यो क्या तपाईँले मलाई।
2: राति 17 गतेको
0: राति उज्यालो भएको 18 गते, अनि अघि किन 17 गते उज्यालो भएको भन्नुभयो त मलाई? अनि झुकिन हुन्छ त, चिना हेर झुक्यो भने त सबै सकिहाल्यो नि। चिना हेराउँदाखेरि झुकिनु हुँदा, अनि तपाईँको जनावर के बार पर्छ त? कोही कुरै बुझ्नु भएन, तपाईँले मैले भन्न खोज्नुभएको कुरा बुझ्नु भएन। अब गुरुले कति कचकच गरेको भन्नुहुन्छ होला, अब यो कचकच नगर्ने हो भने मैले बोलेको कुरा केही पनि तपाईँलाई पुग्दैन। तपाईँको उहाँले फोन काट्नु भएको छ, फोन गर्दाखेरि प्रष्ट रूपमा तपाईँले भन्नुपर्छ। जस्तै रातिको 12 बजे पछिको जन्म तपाईँको यदि छ भने चाहिँ तपाईँले यति गतेको राति उज्यालो भएको चाहिँ यति गते यो बार पर्छ भन्न सक्नुपर्छ तपाईँहरूले। यो हचो ताना बोलेर हुँदैन, हचो ताना भनेर हुँदैन क्या, कुरा बुझ्नु भयो नि। त्यही भएर एकदम ख्याल गर्नु होला यस्तो कुरामा चाहिँ। अब मैले नहेर्ने होइन, मैले त हेर्ने भनेर तपाईँलाई चाहिँ फोन उठाएको हो नि तपाईँको, अनि तपाईँले चाहिँ कन्फर्म गर्नुपर्छ मसँग चाहिँ बोल्दाखेरि साल महिना गते र समय। अरू त मैले मागेको छैन, पैसा मागेको छैन मैले, होइन मागेको छ त, मागेको छैन नि। अनि निःशुल्क हेराएको छु मैले, कुनै शुल्क लाग्दैन, मात्र तपाईँले साल महिना गते र समय कन्फर्म गर्नुपर्छ मसँग बोल्दाखेरि। कन्फर्म छ भने फोन गर्नुहोस्, नभए दुःख नपाउनुहोस्। किनकि तपाईँको साल महिना गते र समय कन्फर्म छैन भने फोन गरेर मात्रै तपाईँलाई अर्थ हुँदैन क्या, त्यो बेकारमा तपाईँले दुःख मात्रै पाउनुहुन्छ क्या। त्यही भएर मैले तपाईँलाई भनेको है यो कुराहरू चाहिँ, अन्यथा नलिनु होला यसको लागि चाहिँ। कोही मित्र आउनुभएको छ, स्वागत गरौँ। कहाँको बोल्दै हुनुहुन्छ? नमस्ते।
3: हेलो,
0: हजुर हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? कहाँबाट को बोल्दै हुनुहुन्छ? रेडियोबाट अलिकति टाढा जानुहोस् त तपाईँ। तुलसी चापागाई कुन ठाउँबाट फोन गर्नुभएको? हनुमान नगर। अनि यो हनुमान नगर भन्ने कहाँ छ त? हेलो
2: हेलो
0: खै तपाईँले बोल्नै सक्नु भएन, तपाईँले एन्सर दिन सक्नु भएन। त्यसरी बोलेर हुँदैन के, तपाईँले रेडियोबाट अलिकति टाढा जानुहोस् न भनेर मैले तपाईँलाई भनेको सुन्नु भएन मैले बोलेको कुरा। अनि समय पनि अब सकिन आँट्यो, अनि तपाईँको छोरीको बारे मैले कसरी हेरिदिनु त? अब यस्तो हुन्छ, मैले तपाईँलाई भनेको छु फोन गर्दाखेरि चाहिँ तपाईँ रेडियो चाहिँ एउटा कोठामा बजाउनुहोस्, घन्काउनुहोस्, तपाईँ एउटा कोठामा गएर बोल्नुहोस्, अथवा रेडियोभित्र राख्नुहोस् कोठामा, तपाईँ बाहिर आएर बोल्नुहोस्, अथवा बाहिर रेडियो राख्नुहोस् तपाईँ कोठाभित्र गएर बोल्नुहोस्, होइन? हो त्यसो गर्नुभयो भने के हुन्छ भन्दा सजिलो हुन्छ। अब म बोलेको कुरा उता रेडियोमा सुनिराखेको छ होइन, अनि तपाईँ बोलेको कुरा उता सुनिराखेको छ, तपाईँको ध्यान कता हुन्छ भन्दा रेडियोतिर ध्यान हुन्छ, अनि तपाईँको फोनतिर ध्यान हुँदैन। मसँग बोल्दाखेरि तपाईँ रेडियो सुन्दै मसँग बोल्दै होइन, मसँग फोन गर्दाखेरि तपाईँ ठ्याक्क मसँग नि तपाईँको चाहिँ फेस जुदाएर बोल्नुपर्छ, ध्यान यता मतप्रति हुनुपर्छ, अनि बल्ल तपाईँ म बोलेको कुराहरू बुझिन्छ। अनि परिवारको लागि चाहिँ रेडियोमा सुनिहाल्नुहुन्छ उहाँहरूले चाहिँ होइन, यसमा तपाईँले विशेष ख्याल गर्नुहोला है। 9845175223 र 9806575223 नम्बरमा तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ। उहाँले चाहिँ फोन गर्नुभएको, भरतपुरबाट फोन गर्नुभएको छ, उहाँलाई चाहिँ फेरि फोन गर्नुभएको म हेराइदिन्छु। नभए भरतपुरै हुनुहुन्छ, म पनि भरतपुरै छु, यहीँ प्रत्यक्ष आएर पनि हेर्न सक्नुहुन्छ आवश्यक छ भने चाहिँ होइन। 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौँ। र मसँग प्रत्यक्ष रूपमा कुराकानी गर्नको लागि चाहिँ तपाईँले हाम्रो कार्यालयमा पनि आउन सक्नुहुन्छ। तपाईँहरू धादिङ गोर्खातिर हुनुहुन्छ भने हामी साउनको पहिलो हप्तामा गोर्खा आउँदैछौँ, त्यसपछि समय मिलेछ भने धादिङ पनि आउनेछौँ, सकभर हामी समय मिलाउनेछौँ आउनेछौँ। त्यसको कारण गर्दाखेरि तपाईँहरूले विशेष ख्याल गर्नुहोला। हेराउन मन छ तपाईँलाई, ग्रह दशाहरूको विषयमा चर्चाहरू गर्न मन छ, मसँग प्रत्यक्ष रूपमा हेराएर समस्याको समाधान गराउन चाहनुहुन्छ भने चाहिँ तपाईँले दिउँसो फोन गर्दै नाम भने टिपाउनुहोला है। म यो ठाउँबाट बोलेको, म यो ठाउँमा हेरेर आउँछु, मेरो यतिजनाको चिना हेराउन परेको छ, मेरो नाम टिप्दिनुहोस् है भनेर तपाईँले भन्नुभयो, म नाम टिप्दिन्छु। अनि आयो तपाईँ नाम टिप्नुभयो भने के फाइदा हुन्छ भन्दा तपाईँको नहेराइकन म फर्किन पाउँदिनँ, बुक गर्नुभयो तपाईँले मलाई। अनि धेरैजना मान्छे हुनुभयो लाइनमा, अब बढाउनु भयो भने नाम टिपाउने मान्छेको सबैभन्दा पहिला नाम आउँछ, लाइनमा बस्नै पर्दैन उहाँहरूले हेराउनको लागि चाहिँ है। यस्ता फाइदाहरू हुन्छन्, त्यस कारणले गर्दा विशेष ख्याल गर्नुहोला। कार्यक्रम ज्योतिष वास्तुको हामी अन्तिम चरणमा आएका छौँ। भोलि बिहान ठिक 7 बजे कार्यक्रम लिएर म फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन। लिएर म फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार।

0: वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
0: वास्तुशास्त्र सम्बन्धी परामर्श,
1: घर घडेरीको माटो परीक्षण,
0: विदेश यात्राको समस्याको समाधान,
1: वैवाहिक समस्याको निराकरण,
0: व्यापार व्यवसायमा भएका बाधा,
1: निसन्तान सम्बन्धीका समस्याहरू,
0: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
1: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
0: पितृ उद्धार,
1: ग्रह अनुसार रत्न र कवच धारण,
0: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
1: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9851 75223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुने।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्नी, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या

आजोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलापress.com तथा facebook.com/radiojaljalabaट संसारभरेकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा मरिता मगरको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौं समाचारका शीर्षकहरूबाट। प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तहरूमा सुब्बा र वाग्लेको नाम सिफारिस, 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त। राहदानी सेवा 3 दिनसम्म बन्द रहने, गैराती देशका धेरै ठाउँमा वर्षा, आज दिउँसो र राति पानी पर्ने। रोल्पामा 7 रोपनी क्षेत्रफलमा लगाइएको अवैध गाँजा खेती नष्ट, रोल्पामा जिल्ला वन्यजन्तु अपराध नियन्त्रण एकाईको दोस्रो बैठक सम्पन्न। रुकुम पश्चिममा अत्याधिक रक्तस्राव भएकी गर्भवतीको हेलिकप्टर मार्फत उद्धार, देउखोरीको राप्तीमा 1 पुरुषको शव फेला। र पाकिस्तानमा यात्रु बस भिरमा खस्दा 40 जनाको ज्यान गयो, विश्वकप फुटबल प्रतिस्पर्धात्मक खेलमा केव भेडेलाई हराउँदै अर्जेन्टिना अन्तिम 16मा।
1: बाजे के भो? किन गालामा हात?
2: यहाँ दुखेको छ त, खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुली चौर रोल्पामा जानुहोस्, निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौँ।
3: हजुर, हाम्रा सेवाहरू।
5: हजुर, जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाइ दाँत निकाल्ने,
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805614652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा, ग्लोबल IME बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार सुरु गरौं। प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तहरूमा सुब्बा र वाग्लेको नाम सिफारिस सम्बन्धी प्रसङ्गबाट। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तका कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले रिक्त निर्वाचन आयुक्तमा डाक्टर राजीव सुब्बा र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त सहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने संवैधानिक व्यवस्था रहेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति
7: सुरक्षित आप्रवास
0: बालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालय सहित विभिन्न 7 विश्वविद्यालयका उपकुलपति नियुक्त गर्नुभएको विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेद्वार मध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गर्नुभएको हो। जसअनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर भोला थापा नियुक्त हुनुभएको छ। सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किशन दत्त भट्ट नियुक्त हुनुभएको छ। मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाललाई नियुक्त गरिएको छ। यसै गरी कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल, राजसी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा उपकुलपति पदमा नियुक्त हुनुभएको छ। खुल्ला प्रतिस्पर्धाबाट उपकुलपतिलाई नियुक्त गरिएको हो। शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई हिजै पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। यस अवसरमा मन्त्री खरेलले निष्पक्ष, स्वतन्त्र, व्यावसायिक र पारदर्शी ढङ्गले विश्वविद्यालयको नाम कारवाही गर्न निर्देशन दिनुभएको छ। मन्त्री पोखरेलले सबै विश्वविद्यालय र सम्भव भएका आङ्गिक क्याम्पसहरूमा 10% छात्रवृत्ति पारदर्शी ढङ्गले अनिवार्य गराउन तथा विश्वविद्यालय र क्याम्पसमा भएको ट्रेड युनियनका ब्यानरहरू हटाउन आवश्यक निर्देशन समेत दिनुभएको छ। शपथपछि नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयको साख र गरिमालाई कायम राख्दै निर्भक्ता र इमान्दारीका साथ काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ। देशभित्र र विदेशबाट प्रदान गरिने राहदानी सेवा 2-3 दिनसम्म बन्द रहने भएको छ। हाल सञ्चालनमा रहेको राहदानी प्रणालीलाई नयाँ प्रणालीमा स्थानान्तरण माइग्रेसन गर्नको लागि सेवा बन्द गर्न लागेको विभागले जनाएको छ। विभागले शुक्रबार हिजो जारी गरेको जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार 24-26 गतेसम्म 8-10 जुलाई 3 दिन बन्द रहनेछ। यस्तै राहदानी विभागबाट प्रदान गरिने सेवा असार 25 र 26 गते 9-10 जुलाई 2 दिनका लागि बन्द हुनेछ। विभागका अनुसार असार 29 गते 13 जुलाईदेखि राहदानी सेवा नयाँ प्रणाली मार्फत सञ्चालनमा आउनेछ। राहदानी विभागले नयाँ प्रणाली लागू भएसँगै सेवा प्रवाहलाई थप सुरक्षित, प्रभावकारी र सहज बनाइने अपेक्षा गरेको जनाएको छ। अब मौसम सम्बन्धी जानकारी। गैराती, काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ भने केही ठाउँमा भेल बाढी नै बग्ने गरी पानी परेको छ। आज दिउँसो र राति पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही ठाउँ तथा कोशी र बागमती प्रदेशको पहाडी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँमा तथा मधेस प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशको तराई भेगका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भेगका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। तपाईँले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पामा 7 रोपनी क्षेत्रफलमा लगाइएको अवैध गाँजा खेती नष्ट। रोल्पामा जिल्ला वन्यजन्तु अपराध नियन्त्रण एकाइको 2रो बैठक सम्पन्न लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गोटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
3: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि? मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
3: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
3: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, RVG डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, RCT दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
8: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जिरहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो जाजरा 96.4 MHz।
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। रोल्पाको थबाङ गाउँपालिका एक अन्तर्गत झकेबाङ, गोबाङ लगायतका क्षेत्रमा लगाएको करिब 7 रोपनी क्षेत्रफलको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय थबाङका प्रहरी निरीक्षक रामचन्द्र बगालेको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त क्षेत्रमा पुगेर गाँजाका बिरुवाहरू फडानी गरी नष्ट गरेको हो। प्रहरीका अनुसार लागोसत उत्पादन तथा कारोबार नियन्त्रण गर्ने अभियान अन्तर्गत अवैध गाँजा खेतीमाथि कारवाही गरिएको हो। अवैध रूपमा गरिने गाँजा खेती नियन्त्रण तथा लागोसत उत्पादन न्यूनीकरणका लागि यस्ता अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रहरीले जनाएको छ। जिल्ला वन्यजन्तु अपराध नियन्त्रण एकाई DWCCU को दोस्रो बैठक डिभिजन वन कार्यालय रोल्पाका डिभिजनल वन अधिकृत यज्ञमूर्ति खनालको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर छेत्री प्रमुख अतिथिका रूपमा सहभागी रहनु भएको थियो। कार्यक्रममा जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान कार्यालय लगायतका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, वन प्राविधिक, रेड पाण्डा नेटवर्कका कार्यकारी निर्देशक तथा अन्य सरकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकमा वन्यजन्तु अपराध नियन्त्रण, जैविक विविधता संरक्षण, अन्तर्निकाय समन्वय तथा अवैध वन्यजन्तु ओसार पसार नियन्त्रणलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाएको छ। सहभागीहरूले वन्यजन्तु संरक्षणका लागि सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाकी रोचना ओलीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। जटिल प्रसूति अवस्थाका कारण ओलीलाई हेलिकप्टर मार्फत उद्धार गरिए प्रादेशिक अस्पताल सुर्खेत पठाइएको हो। बिहिबार चौरजहारी अस्पतालमा भर्ना भई स्वास्थ्य परीक्षण गर्दा पाटेघरको तल्लो भागमा बच्चाभन्दा साल प्लासेन्टा अगाडि रहेको र अत्याधिक रक्तस्राव भएपछि ओलीको स्वास्थ्य अवस्था जोखिमपूर्ण बनेको थियो। स्वास्थ्य अवस्था जटिल भएपछि गम्भीर अवस्थालाई मध्यनजर गर्दै राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्लाधिकारी निशान राज गौतमले जानकारी दिनुभएको छ। समयमै हेलिकप्टरबाट उद्धार गरिएकाले स्वास्थ्य अवस्था सुधार हुने परिवारले जनाएको छ। दाङ देउखरीको राप्तीमा एक पुरुषको शव फेला परेको छ। राप्ती गाउँपालिका छ माधवपुर स्थित पानी जम्मा भएको तलाउमा पुरुषको शव फेला परेको हो। मृतक राप्ती गाउँपालिका छ मझेरिया निवासी वर्ष 55 रामधानी चौधरी रहेको इलाका प्रहरीकाले भालुबाङका प्रमुख प्रहरी निरीक्षक गोपाल नेउपानीले जानकारी दिनुभएको छ। मृतक चौधरी असार 17 गते बिहान घरबाट निस्केको तर घर नफर्केपछि परिवारले इलाका प्रहरीकाले भालुबाङमा हराएको भन्दै खोजी कार्य गरे पाऊ भनी निवेदन दिएका थिए। स्थानीयवासीले खोजी कार्य गर्दा चौधरीलाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक चौधरीको शव पोस्टमार्टमको लागि घोराई पठाएको प्रहरीले जनाएको छ। अब देश बाहिरको समाचार। पाकिस्तानको दक्षिणी पश्चिमी क्षेत्रमा यात्रु बस भिरबाट खस्दा कम्तीमा 40 ज्यान गएको छ। दुर्घटनामा 8 घाइते भएका छन्। हिजो क्वाओइटाबाट पेसावर हुँदै राजधानी इस्लामाबादका लागि छुटेको बस दानासार क्षेत्रमा दुर्घटना भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। तीव्र गति र क्षमताभन्दा धेरै यात्रु बोकेको बसले नियन्त्रण गुमाउँदा गहिरो ढुङ्गै ढुङ्गा भएको भिरमा खसेको प्रारम्भिक अनुमान रहेको छ। घटनास्थल बलुचिस्तान र खैबर पाख्तुनख्वा प्रान्तको सीमावर्ती दुर्गम पहाडी क्षेत्रमा पर्ने भएकाले उद्धार कार्यमा कठिनाइ भएको थियो। घाइतेको उपचार भइरहेको जानकारी दिएको छ। अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबलमा निकै प्रतिस्पर्धात्मक खेलमा केब भर्डेलाई हराउँदै साबिक विजेता अर्जेन्टिना अन्तिम 16 प्रवेश गरेको छ। अमेरिकाको मियामी रङ्गशालामा आज बिहान भएको नकआउट खेलमा केव भर्डे अर्जेन्टिनासँग 3-2 गोलले पराजित भएको छ। खेलको निर्धारित समय 1-1 निर्धारित समयमा एक एकको बराबरी भएपछि अतिरिक्त समयमा पुगेको थियो। निर्धारित समयको पहिलो हाफमा 29 मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। तर अर्जेन्टिनाले अग्रता जोगाउन सकेन। खेलको 59 मिनेटमा केब भर्डेले गोल फर्काएको थियो। उसका रायन मेन्डेसको पासमा डेरोए डुआर्टेले गोल गरेका थिए। त्यसपछि निर्धारित समयको खेल बराबरी हुँदा अतिरिक्त समयमा जित निकाल्दै अर्जेन्टिनाले प्री क्वार्टर फाइनलमा स्थान बनाएको हो। खेलको 92 मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यसको केही बेरमै 103 मिनेटमा सिडनी लोपेज काब्राले गोल गर्दै केप भर्डेलाई 2-2 बराबरीमा पुर्याएका थिए। तर खेलको 111 मिनेटमा केप भर्डेका डे डिनेएको उपहार गोलमा अर्जेन्टिनाले 3-2 अग्रता लिएको थियो। लियोनल मेसीले प्रहार गरेको कर्नरमा क्रिस्टेन रोमेरोले हेडिङ प्रहार गर्दा डिनेएलाई लागेर गोल हुन पुगेको थियो। पहिलो पटक विश्वकपमा सहभागी जनाएको केव भेडेले विश्व विजेता अर्जेन्टिनासँग उत्कृष्ट प्रतिस्पर्धा गरेको थियो। यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेसीले आजको 107 गोल गरिसकेका छन्। अब अर्जेन्टिनाले अन्तिम 16 इजिप्टसँग खेल्नेछ। विश्वकप फुटबलको नकआउट चरणको अन्तिम खेलमा अहिले बिहान 7:15 कोलम्बिया र घनाबीच खेल हुँदैछ। यो खेल अमेरिकाको कन्सास सिटी रङ्गशालामा हुँदैछ। त्यसअघि गैराती भएको खेलमा पेनाल्टी सुट आउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकप फुटबलको अन्तिम 16 प्रवेश गरेको छ। हामी समाचार प्रभातको अन्त्यमा आएका छौँ। जाँदा जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तहरूमा सुब्बा र वाग्लेको नाम सिफारिस। 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त। राहदानी सेवा 3 दिनसम्म बन्द रहने। गैराती देशका धेरै ठाउँमा वर्षा। आज दिउँसो र राति पनि पानी पर्ने सम्भावना। रोल्पामा 7 रोपनी क्षेत्रफलमा लगाएको अवैध गाँजा खेती नष्ट। रोल्पामा जिल्ला वन्यजन्तु अपराध नियन्त्रण एकाइको 2 बैठक सम्पन्न। रुकुम पश्चिममा अत्याधिक रक्तस्राव भएकी गर्भवतीको हेलिकप्टर मार्फत उद्धार। दाङको देउखरीको राप्तीमा 1 पुरुषको शव फेला। र पाकिस्तानमा यात्रुबस भिरबाट खस्दा 40 जनाको ज्यान गयो। विश्वकप फुटबल प्रतिस्पर्धात्मक खेलमा केव भेडेलाई हराउँदै अर्जेन्टिना अन्तिम 16। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 MHz र हाम्रो वेबसाइट जलजलापress.com तथा facebook.com/radiojaljalabaṭa संसारभरकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा सञ्चार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रीता मगर बिदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 MHz सुन्दै गर्नुहोला। नमस्ते।

0: मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ट्री गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाथ्रा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
6: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
7: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
8: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
7: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
0: बाजे, के भो? किन गालामा हात?
9: यहाँ दुखेको छ त, खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
10: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुली चौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौ।
10: हजुर, हाम्रा सेवाहरू
11: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
12: नदुखाई दाँत निकाल्ने,
11: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
12: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
11: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
12: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
11: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
12: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98 40 741 98
0: 095 14 652।
5: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
13: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
14: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
15: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
16: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
15: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
17: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
20: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
21: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ?
19: क्विन केयर क्रिम रे, होइन के हो यो?
21: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
20: तपाईँले भनेर मात्रै हुन्छ र? रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
21: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या? त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन् बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
20: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मद्दत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मद्दत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो, त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
22: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9847851234, ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ, 9849325627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौँ क्विन केयर क्रिम, सबैका लागि सधैँका लागि।

0: प्रभात गुरुआमा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौँ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू।
9: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
9: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू।
8: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490207 र 98479394412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
7: अब सुन्नुहोस् पुरा समाचार।
10: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
7: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
10: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
10: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
7: मद्यपान र धुम्रपान सेवन नगरौँ।
10: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
11: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
12: मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
11: पढाइ हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ, अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ, लेखा शास्त्र वृत्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ, समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली, प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण, आवेदन फारम वितरण 2083 3 महिना 13 गतेदेखि 2083 4 महिना 29 गतेसम्म, प्रवेश परीक्षा 2083 5 महिना 3 गते, भर्ना फारम 2083 5 महिना 4 गतेदेखि शुभारम्भ, विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गतेदेखि, कक्षा सञ्चालन 2083 5 महिना 15 गतेबाट, दोब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129903.4 डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
12: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
11: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
13: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
11: 98601890020, प्रशासन शाखा 98449000008, 98683690040, लेखा शाखा 98446-32-60, कार्यालय टेलिफोन नम्बर 086-440-367। सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलझला बहुमुखी क्याम्पस लिबाङ रोल्पा, रोल्पाको गौरव रोल्पाको शान, जलझला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।

0: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9858043122 र 9858043123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
4: सङ्कलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर सङ्कलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर सङ्कलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै सङ्कलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र सङ्कलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
5: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका यो मस्त छ जरुरी सूचना। जुँ बेला खेम्रिदे गरम ओबोदिरी जेऊ बेला सुनो भुरी बतास ओचुदिरी जेऊ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए आउ ए गिमी प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नाडी वातावरण मिलेने ल घेप्पा असर केने रि उमुल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भनै जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा डुख
6: जन बिच्छो छानियाला बन्न ले लागिने पोरो रङ्गे नौ पोराले चौसो ख्याल गिरिए
5: वन जङ्गल सज मिरा आइरुरी बानी एमएल एमए ओछो छानियाला लिउसो तर पोतर राले पारजगे रहटै
6: सलाई लाइटर स्याउला मे सचाउने चीज राले जबाङजा र यामा देने पोल गेने या इतो चीज र रैदे वन जङ्गल याल के बाबा या
5: पिकनिक वन भोज बाक मे सचाउसु छिन्नी मे नै चाउसु सैदे के खेनाई वन जङ्गल ओछो छामि दै के बारी पो चुरोद विधि ओरे बनै
6: खबर गिरिए
5: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति पोबाङ रोल्पा
3: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
7: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ
3: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावक
7: ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ
3: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
7: उनीहरूलाई सही

0: यो हो महासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको आज 100 दिन पूरा भएको छ। गत वर्ष फागुन 21 गते सम्पन्न निर्वाचनपछि चैत 13 गते शाहको नेतृत्वमा सरकार बनेको थियो। यो 100 दिनको अवधिमा सरकारले केही सकारात्मक शुरूआत गर्ने प्रयास गरे पनि धेरै आलोचना समेत खेप्नु परेको छ। सरकारले सार्वजनिक सेवा प्रवाह, सुशासन र संरचनागत सुधारको प्रयास गरे पनि लोकतन्त्र, विधिको शासन र जवाफदेहितामा चुकेको छ। सहकारीका बचतकर्ताको रकम फिर्ता, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण, कर्मचारीको खटनपटन, समयमै कक्षा 10 र 12 को नतिजा, योग्यता र क्षमताका आधारमा राजनैतिक पदमा नियुक्ति, आर्थिक बोझ मात्र थपिरहेका संस्थान र निकायहरूको खारेजी लगायतलाई सरकारको उपलब्धिका रूपमा हेरिएको छ। तर विधि र प्रक्रियाको पालना गर्ने सवालमा भने सरकार चुकेको छ। सरकार बनेको भोलिपल्टै हाई प्रोफाइल नेताहरूको पक्राउसँगै सरकारले दिनको शुरूआत गरे पनि कमजोर अभियोजनका कारण अदालतसम्म मुद्दा पुग्न सकेन। यही बीचमा सरकारले इतिहासकै ठूलो वित्तीय अपराधको मुद्दा अभियोजनको प्रक्रियामा लैजानुलाई उपलब्धि मानिएको छ। शिक्षा र स्वास्थ्यमा कर लगाए पनि गुणस्तर सुधारमा ध्यान नदिएको भन्दै आलोचना भएको छ। अध्यादेश मार्फत खारेज गरिएका 1600 ठाउँमा नयाँ नियुक्ति गर्दा आफू निकटलाई नै स्थान दिएकोमा पनि केही विरोधका आवाज सुनिएका छन्। संसदप्रति प्रधानमन्त्रीको अपनत्व र मन्त्रीहरूको जवाबदेहिता, संसद बन्द गरेर अध्यादेश ल्याउने लगायतका कदमहरूलाई सरकारले संसदलाई गरेको अवमूल्यनका रूपमा हेरिएको छ। ठूलो आकारको बजेट आए पनि बजार चलायमान भएको छैन भने निजी क्षेत्र विश्वस्त भइसकेको देखिँदैन। सरकार आफैले 3 महिनाभित्र गर्ने भन्दै बनाएको 100 मध्ये कार्यसूची समेत पूरा गर्न सकेन। धेरैजसो मन्त्रीहरूले नतिजा दिन नसकेको भन्दै प्रधानमन्त्री नै असन्तुष्ट रहेको विषय सार्वजनिक भएको छ। शुरूआतमा आरोप लाग्ने बित्तिकै मन्त्री हटाएको सरकारले पछिल्लो समय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र गृहमन्त्री सुदन गुरूङलाई चोख्याएको भन्दै आलोचना खेपिरहेको छ। विश्लेषकहरूको नजरमा सरकारको 100 दिन आशा जगाए पनि विश्वस्त हुने खालको छैन। सुकुम्बासीको व्यवस्थापनमा भएको चुक, संसदप्रतिको अनुदारता तथा दलीय ट्रेड युनियन खारेजी लगायतका कदमले विपक्षीहरूलाई विरोध गर्ने ठाउँ सरकारले दिएको छ। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसका नेता खड्ग बहादुर बुढाले 100 दिनको अवधिमा सरकारले आशातीत काम गर्न नसकेको टिप्पणी गर्नुभयो। राष्ट्रपा सभापति रवि लामिछाने भने आफूहरूले 3 वर्षको प्याकेज बनाएर काम शुरू गरेका कारण नतिजा आउन केही समय लाग्न सक्ने बताउनुहुन्छ। यद्यपि नागरिकलाई सम्बोधन गर्ने र सुशासनको स्वागत गर्ने सवालमा सरकार सफल भएको उहाँको दावी छ। प्रधानमन्त्री शाहले आज 100 दिनको उपलब्धि सार्वजनिक गर्ने तयारी गर्नुभयो। मन्त्रीहरूले आफ्नो उपलब्धि धमाधम सार्वजनिक गरिरहेका छन्।
2: यो वर्ष 3 महिनाको अवधिमा विपज्जन्य घटनामा 127 नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार वैशाख 1 देखि असार 19 गतेसम्मको अवधिमा भएका 2721 विपज्जन्य घटनामा 127 जनाको मृत्यु र 773 जना घाइते भएका छन्। ती विपदमा 3722 परिवार विस्थापित प्रभावित भएको प्राधिकरणले आज सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख छ। सबैभन्दा बढ़ी सर्पदंशका 398 घटनामा परि 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन्। यस्तै लेक लागेका 54 घटनामा 21 जनाको मृत्यु र 34 जना घाइते तथा चट्याङका 205 घटनामा 19 जनाको मृत्यु र 98 जना घाइते भएका छन्। यस्तै सबैभन्दा बढ़ी घटना भने आगलागीका भएका छन्। आगलागीका कारण 830 घटनामा 17 जनाको मृत्यु भएको छ भने 100 जना घाइते भएका छन्। जनावरको आक्रमणका 147 घटनामा 14 को मृत्यु र 82 जना घाइते भएका छन्। हावाहुरीका 474 घटना र 3 परेर 13 जनाको मृत्यु तथा 67 जना घाइते भएका छन्। प्रवक्ता महतका अनुसार पछिल्लो 24 घण्टामा मात्र विभिन्न 27 जिल्लामा 31 विपदका घटना भएको र ती विपदमा परि 1 जनाको मृत्यु र 15 जना घाइते भएका छन्।
1: देशभित्र र विदेशबाट प्रदान गरिने राहदानी सेवा 3 दिनसम्म बन्द रहने भएको छ। हाल सञ्चालनमा रहेको राहदानी प्रणालीलाई नयाँ प्रणालीमा स्थानान्तरण गर्नका लागि सेवा बन्द गर्न लागि विभागले जानकारी दिएको छ। विभागले जारी गरेको जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार 24 देखि 26 गतेसम्म बन्द रहनेछ। त्यस्तै राजधानी विभागबाट प्रदान गरिने सेवा असार 25 र 26 गते 2 दिनका लागि बन्द हुनेछ। विभागका अनुसार असार 29 गतेदेखि राजधानी सेवा नयाँ प्रणाली मार्फत सञ्चालनमा आउनेछ। विभागले नयाँ प्रणाली लागू भएसँगै सेवा प्रवाहलाई थप सुरक्षित, प्रभावकारी र सहज बनाउने अपेक्षा गरेको जनाएको छ।
2: नारायणघाट बुटवल सड़क विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सड़कको सम्पूर्ण कालोपत्री तथा ढलान सड़क निर्माण सम्पन्न भएको छ। पेभमेन्ट तर्फको वाइन्डर कोर्स अन्तिम कालोपत्री र ढलान सड़कको सम्पूर्ण निर्माण हिजो

0: किएको आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले बताउनुभयो। अब सड़क सुरक्षा अन्तर्गतका कामहरू मात्र बाँकी छन्। यो सँगै सड़क आयोजनाको पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति 92.38% पुगेको छ। उहाँका अनुसार निर्माण सम्पन्न भइसकेका अधिकांश सड़कमा सवारी आवागमन सहज भइसकेको छ भने बाँकी रहेका सहायक संरचनाको काम पनि अन्तिम चरणमा पुगेको छ। एसियाली विकास बैंक एडीबीको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको 113 किलोमिटर लामो नारायणगढ़ बुटवल सड़क आयोजना दुई मा विभाजन गरी कार्यान्वयन भइरहेको छ। गैंडाकोटदेखि दाउन्नेसम्म करिब 65 किलोमिटर पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्म करिब 48 किलोमिटर पश्चिमी खण्ड निर्माणाधीन छन्। देशकै अत्यधिक सवारी चाप हुने पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने यो सड़क विस्तार आयोजना सम्पन्न भएपछि नारायणगढ़ बुटवल यात्रा थप सुरक्षित सहज र छोटो हुने अपेक्षा गरिएको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
3: मार्बल।
4: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। बाजुराको बढीमालिका नगरपालिका वडा नम्बर 1 र 7 छाउपड़ी गोठमुक्त वडा घोषणा गरिएको छ। नगर उपप्रमुख नन्दा थापाले हालै आयोजित कार्यक्रममा ती वडालाई छाउपड़ी गोठमुक्त घोषणा गर्नुभएको हो। छाउपड़ी गोठमुक्त वडा घोषणाका लागि न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। ती मापदण्ड पूरा गरिएपछि गोठमुक्त घोषणा गरिएको हो। वडा नम्बर 7 वडा सचिव सरिता ठकुल्लाका अनुसार महिनावारी भएका महिलाहरूलाई घरमै बस्ने वातावरण बनाउने गरी वडालाई औपचारिक कार्यक्रमका बीच छाउपड़ी गोठमुक्त वडा घोषणा गरिएको बताउनुभयो।
1: अब अन्तर्राष्ट्रिय समाचार। युरोप अभूतपूर्व गर्मीको चपेटामा परेको छ। जुलाई शुरू भएको केही दिनमै बेलायतसहित युरोपका धेरै देशमा लगातार दोस्रो शक्तिशाली तातो लहर फैलिएको छ भने मौसमविदहरूले अर्को गर्मीको लहर पनि आउन सक्ने चेतावनी दिएका छन्। संयुक्त राष्ट्रसंघको मौसम सम्बन्धी निकायले जून महिनाको गर्मीलाई युरोपभरि असाधारण घटना भनेको छ। पश्चिम, मध्य र पूर्वी युरोपका 1 दर्जनभन्दा बढ़ी देशले जून महिनाको अधिकतम तापक्रमको पुरानो रेकर्ड तोड़ेका छन्। कतिपय स्थानमा पुरानो र नयाँ रेकर्ड बीच 2 डिग्री 2 डिग्री 3 डिग्री सेल्सियससम्मको अन्तर देखिएको छ। बेलायतमा जून महिनामा तापक्रम 37.7 डिग्री सेल्सियस पुगेको छ, जुन जून महिनाको अघिल्लो राष्ट्रिय रेकर्ड भन्दा धेरै माथि हो। वेल्स र इंग्ल्याण्डका अधिकांश क्षेत्रमा रातिको तापक्रम 20 डिग्री सेल्सियस भन्दा तल नझर्ने ट्रपिकल नाइट समेत अनुभव गरिएको छ, जसले सर्वसाधारणको जनजीवन प्रभावित बनाएको छ। फ्रान्स, स्पेन, जर्मनी र स्विजरल्याण्ड लगायत देशमा पनि तापक्रम 40 डिग्री सेल्सियसको आरारीमा पुगेको छ। जर्मनीले यसलाई इतिहासमा लेखिने गर्मीको लहर भनेको छ। फ्रान्सको मौसम निकायले ऐतिहासिक र असाधारण भनेको छ। वैज्ञानिकहरूले जीवाश्म इन्धनको अत्यधिक प्रयोगबाट उत्सर्जित हरितगृह ग्यासका कारण जलवायु परिवर्तन तीव्र बन्दै जाँदा यस्ता तातो लहर थप बारम्बार र अझ शक्तिशाली हुने बताएका छन्। युरोप विश्वका अन्य देशको तुलनामा छिटो तातिँदै गएको वैज्ञानिकहरूको निष्कर्ष छ।
0: अब खेल समाचार। केप भर्डे विरूद्ध कठिन जीत निकाल्दै अर्जेन्टिना विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न खेलमा कप्तान लियोनल मेस्सीको गोल र थप गरिएको समयमा उपहार पाएको आत्मघाती गोलको मदतले 3-2 गोलको जीत निकाल्दै अर्जेन्टिना अन्तिम 16मा प्रवेश गरेको हो। मियामी स्टेडियममा भएको खेल 90 मिनटको निर्धारित समयमा 1-1 गोलको बराबरी भएको थियो। खेलको 29 मिनटमा मेस्सीले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि 59 मिनटमा डोरोए डुआर्टोले गोल गर्दै केप भर्डेलाई बराबरीमा ल्याए। थपिएको समयको 2 मिनटमै लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। 103 मिनटमा सिडनी लोपेज काब्रालले गोल गर्दै पुनः केप भर्डेलाई खेलमा फर्काए पनि 111 मिनटमा लिएको आत्मघाती गोलबाट अर्जेन्टिनाले 3-2 को जीत सुनिश्चित गर्यो। यो जीतसँगै अर्जेन्टिनाले जुलाई 7मा एटलान्टामा हुने राउण्ड अफ 16 को खेलमा इजिप्टसँगको भेट पक्का गरेको छ। यसअघि डालासमा भएको रोमाञ्चक खेलमा अस्ट्रियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इजिप्टले विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको खेल जित्दै नयाँ इतिहास रचेको थियो। निर्धारित र थप गरिएको समयको खेल 1-1 गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। विश्वकप फुटबल अन्तर्गत राउण्ड अफ 32 अन्तिम खेलमा अहिले कोलम्बिया र घाना बीच प्रतिस्पर्धा भइरहेको छ।
1: अब मौसम। देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने मधेस प्रदेशमा आंशिक बदली भएको छ। साथै बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली र पहाड़ी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना छ। आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: सरकार बनेको 100 दिन पूरा, प्रधानमन्त्रीले उपलब्धि सार्वजनिक गर्दै सेवा प्रवाहमा सुधार ल्याए पनि विधि मिस्दा आलोचना।
1: पछिल्लो 3 महिनामै विपदजन्य घटनामा 127 जनाले ज्यान गुमाए, 2721 घटनामा 773 जना घाइते।
0: नारायणगढ बुटवल सड़क अन्तर्गत पूर्वी खण्डको काम सकियो, सड़क सुरक्षा र सहायक संरचना निर्माणको काम शुरू।
1: यूरोप अत्यधिक गर्मीको चपेटामा, गर्मीको थप खतरनाक लहर आउन सक्ने मौसमविदहरूको चेतावनी।
0: र अर्जेन्टिना र इजिप्ट विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश, कोलम्बिया र घाना बीचको खेल जारी।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौं। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार।
3: एसई त राम्रो जीपीए ल्याएर पास भयो, आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कूल कुन होला, कहाँ पढ्न जाने होला?
6: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाउ न।
3: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
6: मैले एसएई र प्लस टू पास गरेको एकमात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाउ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
3: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
6: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081मा सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11मा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटीई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
3: हाम्रा विशेषताहरू: दक्ष, योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17:00 सञ्चालन गरिने,
6: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवासीय छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
3: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578-42011।
6: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरी दाङ।
7: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
8: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र ओडा कार्यालयमा जानकारी दिऊ।
7: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ?
11: यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
10: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
11: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्याचिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
10: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
11: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
10: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
11: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
10: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा तुलसीपुर डाङ,
11: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही डाङ।
10: सम्पर्क मोबाइल 98578211105,
11: 98479802,
10: 98095826005
11: र 98103940।
12: विश्वामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
13: हो र,
12: होइन होला त्यस्तो त।
13: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
14: के भएन मिस,
13: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
14: हुन्छ।
15: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
18: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
17: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौ, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
18: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
17: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
18: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग, अल्सर, सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भए,
6: दुईमा मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदय घात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजी फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदान। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
17: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदान।
14: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
19: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
14: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
19: यदि त्यसो हो भने आउनुहोस् चाँद बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
14: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, बनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
19: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ।
20: डाक्टर चन्द्र शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
14: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड परेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यापिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
19: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलबासे, हार जोर्नी तथा नसा रोग विशेषज्ञ।
20: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा पोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
14: पाउन दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
19: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
14: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्,
19: जसका लागि मोबाइल नम्बर छ 98-578-43-123, 98-478-077 र ल्यान्डलाइन फोन नम्बर 082-591-670।
14: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
21: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
22: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
21: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नसाइने भयो क्या अरे?
22: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि भरी र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन्। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
21: ए हो र बाबु।
22: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ। हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
21: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
1: नेपाल सरकार विज्ञापन बोर्ड। डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
0: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
2: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
4: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
0: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
2: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
4: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
2: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
2: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
0: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
23: बिहे गरेको दुई महिना नबित्दै विदेशीका टङ्क प्रसाद अचानक उतै बेपत्ता हुन्छन्। कतारमा 5 वर्ष जेल जीवन बिताएर उनी बडो खुसीका साथ गाउँ फर्किन्छन्।

0: आमा म आएँ आमा झोगे आमा
1: भाग्यमानी भएस
0: बुहारी खै
1: पहिला गई तेरो सहनी फुलदानी।

0: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध, अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
1: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
1: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
0: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
1: के यस विपत्तिको कुनै समाधान छैन त?
0: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
1: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
4: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
3: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन नि, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
7: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
3: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
9: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन।
11: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
11: लौ उसो भए, म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
11: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
11: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भए विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
3: होइन, के भाछ र तपाईँलाई
2: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
3: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या?
4: अरे काका, यस्तो लागि त घोडाले दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
5: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छाप सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
6: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने, जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
5: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
6: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-8-3, 98-65-44-83-83।
5: विकल्प आयुर्वेद क्लिनिक घोराही दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नजलाऊ, त्यति क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सुनौला हजार दिनका आमालाई पोषण के हो थाहा छ?
9: गर्भवती, सुत्केरी, स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
10: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
9: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानुपर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
10: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा तीन महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले तीन महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
9: गर्भवती भएको तीन महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको तीन महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एकपटक एक चक्की आइरन खानुपर्छ।
10: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
9: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
12: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? जो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस?
11: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
12: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
11: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।

0: रक्सित साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपद, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङ्गी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 98 68 34 12, कार्यालयको सम्पर्क नम्बर 086 44 20 38,
0: सुली चौर शाखाका लागि मोबाइल नम्बर 98 578 22 275, रेणुका रोका 98 481 68 697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 98 578 22 275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
2: नमस्ते डाक्टर साहब।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: FM 잘해봐 두플로 4 메가하트
1: जजला टाइम चेक यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली हिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: बिहान 10 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। प्रधानमन्त्री वारेन्द्र शाहले आज 100 दिने उपलब्धि सार्वजनिक गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिको सूची सार्वजनिक गर्ने तयारी भइरहेको छ। दिउँसो 3 बजे सिंहदरबारबाट सरकारका कार्य प्रगति सार्वजनिक गर्ने तयारी छ। जेएनजी आन्दोलनपछि गत फागुन 21 सम्पन्न निर्वाचन पश्चात चैत 13 गते शाहको नेतृत्वमा सरकार बनेको थियो। सरकारले 2048 पछि सत्ता र शक्तिमा पुगेका उच्च पदस्थ 2062-63 पछि सत्ता र शक्तिमा पुगेका उच्च पदस्थ अधिकारीहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन, 1594 राजनैतिक नियुक्ति खारिज, कर्मचारी ट्रेड युनियन र विश्वविद्यालयबाट सोधियो खारेजी, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको समस्या अन्त्य, सिंहदरबार र काठमाडौँका पहुँचवाला कर्मचारी विस्थापन, कानून बमोजिमको सुविधा पाउनेहरूका कर्मचारीको सवारी सुविधा कटौती, सहकारी समस्या समाधानको पहल र सरकारी सार्वजनिक जग्गा फिर्ताको प्रयासलाई सरकारले आफ्नो उपलब्धिका रूपमा समेटेको छ। सरकारले केही सकारात्मक कामको शुरूआत गरे पनि विकल्प विनय सुकुम्बासी हटाउने, बिना तथ्य र प्रमाण उद्योगी व्यवसायहरूलाई दुःख दिने गरेको, विपक्षी दलका नेता कार्यकर्तामाथि प्रतिशोध साँधेर विभिन्न मुद्दा चलाएको, शिक्षा लगायतमा कर थपेको, महँगी नियन्त्रण गर्न नसकेको, गरिखाने वर्गका लागि ठोस योजना ल्याउन नसकेको लगायतका विषयमा सरकारको आलोचना हुँदै आएको छ। कर्णाली नदीमा बेपत्ता गाड़ी र यात्रुको खोजी गर्न सोनार क्यामेरा र म्याग्नेट सहितको टोली पठाइएको छ। सशस्त्र प्रहरी निरीक्षक प्रेम बहादुर तामाङको कमाण्डमा 4 जना गोताखोर सहितको टोली असार 19 गते त्यस्तर्फ हिँडेको थियो। सोनार क्यामेरा र म्याग्नेट सहितको उपकरण प्रयोग गरी उक्त टोलीले आज पनि खोजी कार्य गर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताउनुभयो। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02-001-10-55 नम्बरको फोर्स गाड़ी असार 18 गते सड़कबाट अन्दाजी 400 मिटर तल कर्णाली नदीमा खसेको थियो। सोही दिन दुर्घटनास्थलबाट करिब 400 मिटर तल भीरमा अड्किएको अवस्थामा एक पुरूषको शव निकालिएको थियो। गाड़ी र अन्य यात्रुको अवस्था अहिलेसम्म अज्ञात छ। देशभित्र र विदेशबाट प्रदान गरिने राहदानी सेवा 3 दिनसम्म बन्द रहने भएको छ। हाल सञ्चालनमा रहेको राहदानी प्रणालीलाई नयाँ प्रणालीमा स्थानान्तरण गर्नका लागि सेवा बन्द गर्न लागि विभागले जानकारी दिएको छ। विभागले जारी गरेको जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार 24-26 गतेसम्म बन्द रहनेछ। यस्तै राहदानी विभागबाट प्रदान गरिने सेवा असार 25-26 गते 2 दिनका लागि बन्द हुनेछ। विभागका अनुसार असार 29 गतेदेखि राहदानी सेवा नयाँ प्रणाली मार्फत सञ्चालनमा आउनेछ। विभागले नयाँ प्रणाली लागू भएसँगै सेवा प्रवाहलाई थप सुरक्षित, प्रभावकारी र सहज बनाउने अपेक्षा गरेको जनाएको छ। र यो वर्षको 3 महिनाको अवधिमा विपदजन्य घटनामा 127 नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार वैशाख 1 देखि असार 19 गतेसम्मको अवधिमा भएका कुल 2721 विपदजन्य घटनामा 127 जनाको मृत्यु तथा 773 जना घाइते भएका छन्। ती विपदमा 3722 परिवार प्रभावित भएको पनि प्राधिकरणले आज सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख गरिएको छ। सबैभन्दा बढ़ी सर्पदंशका 398 घटनामा परेर 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन्। यस्तै लेक लागेका 54 घटनामा 21 जनाको मृत्यु र 34 जना घाइते तथा चट्याङका 205 घटनामा 19 जनाको मृत्यु र 98 जना घाइते भएका छन्। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु, नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्याण्डल हो @थाहा खबर।

0: AIO.
1: AIO?
0: Yes, AIO. All in one mart. The best place for shopping.
1: के छ र हो खास त्यहाँ?
0: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया.
1: वाउ, कहाँ छ र यो?
0: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा.
2: All in one mart, helping make your life easier.
3: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक. लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृदौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ. त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ. हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ. सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै. फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69.

0: AIO.
1: AIO?
0: Yes, AIO. All in one mart. The best place for shopping.
1: के छ र हो खास त्यहाँ?
0: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया.
1: वाउ, कहाँ छ र यो?
0: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा.
2: All in one mart, helping make your life easier.
3: भाइ सामान पुऱ्याउने अनि आइहाल्यो है, अरू सामान पुऱ्याउनु छ.
4: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला.
3: नमस्कार.
4: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन.
4: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको.
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्.
4: थाहा छ, त्यसैले त यही लिन आएको.
5: विदेशमा पनि फ्लोगार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ.
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल.
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है.
4: सुरक्षा घरको
3: साथ जीवन.

0: Herrliche Duplo, Zahn, Megahertz.
1: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोर्नी, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624959 र 98648732।
4: बिहान 11 बजेको थाहा अपडेटमा रविन्द्रको नमस्कार। प्रधानमन्त्री वीरेन्द्र शाहले आज 100 दिन उपलब्धि सार्वजनिक गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिहरूको सूची सार्वजनिक गर्ने तयारी भइरहेको छ। दिउँसो 3 बजे सिंहदरबारबाट सरकारका कार्य प्रगतिहरू सार्वजनिक गर्ने तयारी छ। जेएनजी आन्दोलनपछि गत फागुन 21 सम्पन्न निर्वाचनपछि चैत 13 गते शाहको नेतृत्वमा सरकार गठन भएको थियो। सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर गठन भएको सरकारले 100 दिनमा गर्ने कामहरूको सूची सार्वजनिक गरेको थियो। सरकारले 2062-63 पछि सत्ता र शक्तिमा पुगेका उच्च पदस्थ अधिकारीहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन, 1594

0: सांस्कृतिक नियुक्ति खारेज, कर्मचारी ट्रेड युनियन र विश्वविद्यालयबाट सोभिउ खारेजी, स्थानीय तहको प्रमुख प्रशासकीयको समस्या अन्त्य, सिंहदरबार र काठमाडौँका पहुँचवाला कर्मचारी विस्थापन, कानून बमोजिम सुविधा पाउने बाहेकका कर्मचारीको सवारी सुविधा कटौती, सहकारी समस्या समाधानको पहल र सरकारी र सार्वजनिक जग्गा फिर्ताको प्रयासलाई सरकारले आफ्नो उपलब्धिका रूपमा समेटेको बताइएको छ। सरकारले केही सकारात्मक कामको शुरूआत गरे पनि विकल्प विनय सुकुम्बासी हटाउने, बिना तथ्य र प्रमाण उद्यमी व्यवसायहरूलाई दुःख दिने गरेको, विपक्षी दलका नेता कार्यकर्तामाथि प्रतिशोध साँधेर विभिन्न मुद्दा लगाएको, शिक्षा लगायतमा कर थपेको, महँगी नियन्त्रण गर्न नसकेको, गरिखानी वर्गका लागि ठोस योजनाहरू ल्याउन नसकेको लगायतका विषयमा सरकारको आलोचना हुँदै आएको छ। गृह मन्त्रालयले सुस्ता क्षेत्रको सुरक्षा र नागरिकता समस्याका सम्बन्धमा आवश्यक काम अघि बढ़ाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमलाई जारी गरेको निर्देशनमा सुस्ता क्षेत्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै आवश्यक स्थानमा थप सुरक्षाकर्मी परिचालन गर्न भनिएको छ। यस्तै नागरिकता प्राप्त गर्न नसकेको गुनासो आएका स्थानीय बासिन्दाको विवरण संकलन गरी योग्य व्यक्तिको प्रोफाइल तयार गर्न र नागरिकता ऐन तथा नियमावली बमोजिम प्रक्रिया पूरा गरी नागरिकता उपलब्ध गराउन प्रशासनलाई भनिएको छ। विद्यमान कानूनी व्यवस्था अनुसार नागरिकता दिन नमिल्ने अवस्था देखिएमा त्यसको आधार र कारण स्पष्ट खुलाएर नीतिगत निर्णयका लागि गृह मन्त्रालयमा पठाउन पनि निर्देशन दिइएको छ। सुस्ताका विभिन्न समस्या लिएर सुस्तावासी काठमाडौँमा आन्दोलनरत रहेका थिए। गृह मन्त्रालयमा भएको द्विपक्षीय छलफलपछि जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको हो। प्रणालीमा बेपत्ता गाड़ी र यात्रुको खोजी गर्न सोनार क्यामेरा र म्याग्नेट सहितको टोली पठाइएको छ। सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको कमाण्डमा चारजना गोताखोर सहितको टोली असार 19 गते त्यसतर्फ हिँडेको थियो। सोनार क्यामेरा र म्याग्नेट सहितको उपकरण प्रयोग गरी उक्त टोलीले आज खोजी कार्य गर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। सुखेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02-001-10-55 नम्बरको फोर्स गाड़ी असार 18 गते सड़कबाट अन्दाजी 400 मिटर तल कर्णाली नदीमा खसेको थियो। सोही दिन दुर्घटनास्थलबाट करिब 400 मिटर तल भीरमा अड्किएको अवस्थामा एक पुरूषको शव निकालिएको थियो। गाड़ी र अन्य यात्रुको अवस्था अहिलेसम्म अज्ञात छ। देशभित्र र विदेशबाट प्रदान गरिने राजधानी सेवा 3 दिनसम्म बन्द रहने भएको छ। हाल सञ्चालनमा रहेको राजधानी प्रणालीलाई नयाँ प्रणालीमा स्थानान्तरण गर्नका लागि सेवा बन्द गर्न लागि विभागले जनाएको छ। विभागले जारी गरेको जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राजधानी सेवा असार 24 गतेदेखि 26 गतेसम्म बन्द रहनेछ। त्यस्तै राजधानी विभागबाट प्रदान गरिने सेवा असार 25 र 26 गते 2 दिनका लागि बन्द रहनेछ। विभागका अनुसार असार 29 गतेदेखि राजधानी सेवा नयाँ प्रणाली मार्फत सञ्चालनमा आउनेछ। विभागले नयाँ प्रणाली लागू भएसँगै सेवा प्रवाहलाई थप सुरक्षित, प्रभावकारी र सहज बनाउने अपेक्षा गरेको जनाएको छ। प्रयोग वर्ष 3 महिनाको अवधिमा विपदजनक घटनामा 127 नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार वैशाख 1 देखि असार 19 गतेसम्मको अवधिमा भएका कुल 2721 विपदजनक घटनामा 127 जनाको मृत्यु भएको भने 773 जना घाइते भएका छन्। बिहान 11 बजेको थाहा अपडेट सकियो। रविन्द्र विदा हुन्छु, नमस्कार।
1: भैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब
2: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो। यिनको दाँत निको हुन्न।
3: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड भोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्य होइन। जे सुकै गर्नुहोस् तपाईँले।
2: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
3: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँत दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
3: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, गोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
4: यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू युकेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
9: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
8: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
9: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
8: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
9: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो बिगोती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्वहरू हुने हुँदा जन्मेदेखि 6 महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसायो त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि शुरू गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन शुरू गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी पसार्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
1: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोर शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुटीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: खै, जन्मदाता दिनुहोस् त।
4: जन्मदाता गरेको छैन नि म्याडम।
3: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
4: ए, पहिला कसैले भनेनन्?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ।
2: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कार्यालय।

0: Attention, please. Please do not smoke in the terminal building.
1: Bus better go to school.
2: Aina sir, pata nahi chuti mein aaya
0: kyun. Thank you.
1: You kill.
2: स्वास्नीति सार माइत गई छ यसो दुई चार तोलो गर्नु
1: यो दुई चार तोलो भर्काओ
2: स्याङ्गा
1: यो पाइललाई छोड्दैछु अर्को चोटिबाट यस्तो नहोस् जाऊ

0: हेलो
1: हजुर, हेलो,
0: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
2: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
2: लो, हेलो, भन्नुहोस् त।
0: हेलो हजुर,
2: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने छ, के भयो?
2: हेर्नुहोस् ल, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल, किन दिन्छु?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
6: खै, योमा त दादा छैन, कहिलेदेखि भन्दैछु दाना छैन कामत ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने कस्तो दिमाग खराब।
5: ओहो, भुसुक्कै बिर्सेछु, जाउ जाउ दिमाग चोरी खेल्न नजिकै रुबा स्टोरबाट दाना लिएर आऊ त।
4: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848 50571 र 9858 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ, थुडिखेल, रोल्पा।

0: ओए साथी हेर न यो के खतरा समाचार आइसक्यो।
1: बाप रे
0: अब चाहिँ के हुने हो?
2: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले पनि लेखिहाल्छ नि।
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
2: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है।
7: लो किन नि, के भयो सन्चो भएन?
6: होइन, यतिकै जानै मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
7: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
8: नमस्ते, कति कामले पाल्नुभयो?
7: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
4: नेपाल सरकार, विज्ञापन बोर्ड। डिभिजन वन कार्यालय रोल्पाको अपील।
9: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
10: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
11: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
10: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्र बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
9: वन क्षेत्रमा खुल्ला चरीचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
10: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
9: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौं। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
12: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
13: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
12: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
13: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
12: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
13: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने

0: बाजे के भो किन गालामा हात
1: यहाँ दुखेको छ त खाने दिन्न भा दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बात
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 3318 9905 14 652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याहको 12 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घोडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: उयो
1: बाजे के भयो किन गालामा हात
0: दुखेको छ त खानै दिन्न भा दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बात
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाई दाँत निकाल्ने
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805014552
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएम

0: बैंकसँगै जोडिएको घरमा
1: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
2: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
3: होइन ए दिदी बहिनीहरू, के गन्थम गन्थम गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
2: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
3: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् न, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
2: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
4: थप जानकारीका लागि हाम्रै दामद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9847851234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर। प्रोप्राइटर सपना श्रेष्ठ। 9849325627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौ क्विन केयर क्रिम। सबैका लागि, सबैका लागि।
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल सत्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
5: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू।
6: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
5: शिक्षक सेवा आयोगका प्रावि, निमावी, मावी र शिक्षक लाइसेन्स।
6: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
5: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
5: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोडाही दाङ।

0: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर सिमनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्तको जरुरी सूचना। जुँ बेला खिमरिदे गरम ओबोदी जेउ बेला सुनो भुरी गदास ओचुरी जेउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त जस खिम्नादे वातावरण मिलेने लख्यप्ता असर केने रि मूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानादे भने जलवायु परिवर्तन ल असर सकिने सुनो माछा नामे ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिन्दगीको ठेल मेला किनाटे जन धनी खेप्पा छेपिता उठुओ खोकाई पिकनिक वनभोज बाकी
3: नान्थाङ नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने झाल्ले छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
2: गेसो छामेला खोरेल चाउसी खोलिए होलिदे तरिङकाई गेसो मेकेलाई जु अब नैजले बनाए गेम एल गेजो मेकेमा लाए औले नयोजना लिए
3: वन जङ्गल छ जुडिसियो घेङ बारी ल बाली नाली कुचिला चिली यात्रा र सताउँछु छिली ने चाउसो सैरेकी खेले
2: वन जङ्गल मेला गेमाइए मेला किनि पार्दोमा खर्नान्दा र मिलिदे भने सानो जमे त्यसैले
3: बतास उचुलिजु बेला त झिझिम्केको टल मेकी सताङ्कीले हेन अचुलो छिन्ने ले चासो के छ यहाँ
2: मे लागि निमिताई के भने के पछि सोनो अरूले भने के गर्छ यहाँ
3: के छ छामला पोयाल मे लागि कि सन्किने के छोटा ओडा कार्यालय प्रहरी कार्यालय सज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बन्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ।
5: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के भयो? के को हल्ला खल्ला भयो?
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
0: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
2: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
0: ए, के भयो? के को हल्ला खल्ला भयो?
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
0: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
2: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
4: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्कार स्वयंसेविका दिदी।
7: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
7: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: यता नआउै बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
9: 3 दिन भयो।
1: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
9: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरी भइहाल्यो नि।
1: आ, जेसुकै भन, म छउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
9: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
10: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
11: महिनावारीलाई मर्यादित बनाउन, विभेद अन्त्य गर्न।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न।
6: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
8: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
7: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
8: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
7: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
0: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
9: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानसिक समस्याबाट बच्ने उपायहरू।
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
4: असल साथीहरूसँग मात्रै संगत गरौं।
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
4: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
11: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
10: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
11: है बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
10: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
11: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
10: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
12: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
13: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
14: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो पनि?
13: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
14: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
13: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
14: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
13: कहाँ जाने दिदी? उपप्रमुखलाई। नमस्कार उपप्रमुखज्यू।
14: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
13: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
14: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
15: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
16: बाटो बन्छ समयमै भन्छ, म अरू के भनौँ, हेर्नुहोस्
15: अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
13: अनि के गर्नु त अब, म त निस्किसक्नु हो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
17: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए दाई ए दाई, पक्नुस् न पक्नुस्, के गर्नु भएको?
2: देख्नु भएन, औषधि हालेको
10: लौ न, शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
10: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
10: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने,
6: थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो।
6: सुन्नुहोस् भाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन हो।
18: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
19: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
13: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
17: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
21: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
22: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
23: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरितुल्य भएँ।
24: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
25: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
6: जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेन
13: दिदी मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ छ टाइम पर्ने आटो सबैजना यता आउँदै यता त्यो ठुलो रुखको फेरमा बसौ।
2: हुन्न हुन्न, सटेन पर्दा रुखको फेरमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
6: यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न यस्तो त जल्दै लेखिहाल्छ नि।
5: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन हो।
9: हेलो
10: हेलो,
9: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
10: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
11: हजुर
10: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
11: लु हेलो भन्नुहोस् त।
9: हेलो हजुर
11: हजुर,
9: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
11: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
10: ए नानी, के भन्ने रहेछ, के भयो?
11: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
10: ल ल ल, किन दिन्छ?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
12: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
12: अनलाइन ठगी बारे सचेत बनाउ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: नमस्ते डाक्टर सर।
13: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
11: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
13: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
11: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
13: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ, दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
11: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
13: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
11: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
13: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
12: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
15: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
14: के रे, नानी त भर्खर 17 की लागि होइन र?
15: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
14: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
17: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
16: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
17: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
18: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
9: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
19: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
20: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
11: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
9: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
21: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
22: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
18: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
9: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
19: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
20: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
11: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
9: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
21: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
22: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बाबा, म आज स्कुल जाने मन छैन, आज जानिन नि है।
3: लो किन नि, के भयो, सन्चो भएन?
1: होइन, यतिकै जाने मन लागेन।
3: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ट्री गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
3: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
23: नमस्ते, कति काम निकाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
23: ओहो, र हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
23: हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ।

0: र मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
1: हो र होइन होला त्यस्तो त
2: सोइता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
3: के होइन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: हुन्छ
4: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
7: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
6: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
7: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
6: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
7: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: जलजला टाइम्स। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको एक बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुठोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624959 र 9865878232।

0: अब
1: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन, अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन जे सुकै गर्नुहोस् तपाईँले।
1: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
2: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
2: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ, मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सम्बन्धित

0: तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, गोराहीदाङ। थप जानकारीका लागि 082-5625-367 र मोबाइल नम्बर 98478-57569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-5908-79 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदाङद्वारा जारी सन्देश।
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
2: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
2: ल उसो भए म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
2: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578-30504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
2: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
3: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
4: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
4: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
6: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
4: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
5: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
4: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
6: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
4: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
5: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
4: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाज कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
6: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
4: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
5: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
4: आदरणीय रोल्पा बापी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत, पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? जो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलितुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-2038।
0: सुली चौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9841-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन,
2: कहिलेदेखि भन्दा छु दाना छैन कामत ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
3: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847 50571 र 9857 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ चुडीखेल रोल्पा।
4: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौ। स्थानीय जडीबुटीहरू युकेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
5: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
4: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौ।
5: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
4: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
5: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: यो
1: बाजे के भयो किन गालामा हात
0: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाई दाँत निकाल्ने
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरी उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805614652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमई बैंक सँगै जोडिएको घरमा
6: मेरो अनुहारमा चाया फोटो अनि छालामा दाग पनि छ कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन
1: त्यही त नि मेरो हालत पनि त्यस्तै त हो नि यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ
7: होइन ए दिदी बहिनीहरू के गन्थन गन्थन गरिरहनु भएको हो तपाईँहरूको कुरा मैले सुनिसके तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि
7: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले हो त्यही पाइन्छ क्या त्यहाँ जानुहोस् त यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस् छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्
1: सुन्दरता तपाईँको हेरचाह हाम्रो प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो दाग धब्बा हटाउन मदत गर्छ हरेक प्रकारको छालाको लागि उपयुक्त भएको छालालाई पोषण दिने कालोपन हटाउन मदत गर्ने नरम मुलायम र चम्किलो छाला बनाउने राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम
2: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9848751234 ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849325627 राम्रो आत्मविश्वासको प्रतीक हो त्यसैले खोजी प्रयोग गरौं क्विन केयर क्रिम सबैका लागि सधैँका लागि
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
8: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
9: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
8: शिक्षक सेवा आयोगका प्रावी निभावी मावी र शिक्षक लाइसेन्स
9: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू
8: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत ग्याडेट
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
10: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
10: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अक्याडमी घोराही दाङ।
11: मम्मी दाजु के म त खाना खान नि सक्दिन।
12: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
7: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
12: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
7: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
12: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
12: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858743122 र 9858743123।
7: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
13: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
14: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
13: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
14: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
13: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
14: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
13: सचेत बनाऊ।
14: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
15: ए के भयो, के को हल्ला खल्ला हो यो?
16: के हुनु, डोजर चलेको नि, अब त हाम्रा दुःखका दिन सकिए।
17: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
15: होइन किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या, भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
17: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
16: हो त है, हामीले त ध्यानै नदिएको।
17: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
18: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
15: के भयो? के को हल्ला खल्ला हो यो?
16: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
17: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
15: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
17: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
16: हो त है, हामीले त ध्यानै नदिएको।
17: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
18: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
2: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
19: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
2: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
19: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
2: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
19: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
2: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: नमस्कार स्वयं सेविका दिदी।
17: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
21: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
17: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
20: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
17: हो त,
21: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
17: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
22: 3 दिन भयो।
16: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै त घरभित्रै फरक व्यवहार गरिन्छ।
22: केही हुन्न मुहार, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
16: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
22: मुहार, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
23: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
16: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
24: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: बाजे, के भो, किन गालामा हात?
0: यहाँ दुखेको छ त, खाने दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
11: ल, अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
25: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
11: हजुर, आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
25: हजुर, हाम्रा सेवाहरू।
11: हजुर, जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
25: नदु
1: खै दाँत निकाल्ने,
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
1: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
1: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
1: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
4: 9805614652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
5: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन,
6: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि, यो रोल्पामा राम्रो क्रिम पाइने भएको हुन्छ।
8: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको हो? तपाईँहरूको कुरा मैले सुनिसके, तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
6: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
8: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या, त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
6: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो, त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
2: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9848751234, ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ, 9849325627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी प्रयोग गरौं क्विन केयर क्रिम, सबैका लागि सधैँका लागि।
9: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
26: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
9: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
26: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
9: शिक्षक सेवा आयोगका प्रावि, निभावी, मावी र शिक्षक लाइसेन्स,
26: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
9: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
26: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
9: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
26: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207754 र 9849793412।
9: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोडाही दाङ।
11: आइया मम्मी दाजुक्यो, म त खाना खान नि सक्दिन।
6: हैन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
8: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
7: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
8: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
7: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध: दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
7: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
8: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
10: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुमु बेला खिमरिदे गरम ओबोली जेउ बेला सुनो फुरी कता ओचुली जेउ आउ बेला क वन जंगल ल घे लागिने मस्त ज सम्भावना ताए आउ ये गिमी प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नारी वातावरण मिलेने ल खेप्ता असर केने री उमूल र थङने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामले ल घे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिन्दगीको खेल मेला कि नाते जन धनी खेप्पा छेपी ताउ फोकाई वन जङ्गल सर मेरा आयुर्वेदी बानी एमएल एमए सेला लिउ सोकर पोतरालाई पार जगेर हटे
12: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई जाबाङ्जा र यामा धेने पोल घेने या इतौ चिज र रहे वन जङ्गल याल गेमा भाया
10: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मेले चाउसो सैदेखि खेनाए वन जङ्गल ओसो छाम्नु दाइके बारीको चुरोट विधि ओढे बनाइ
12: नान्थाङ नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हालै चाहिँ अनुगमन दिने व्यवस्था चाउसो दिदी
10: गेचो छामेला खोरे ल चाउसी खोलिए होलिदे तरिम गाई गेजो मेकेलाइजु अब नैजिले बनाए गेम एल गेजो मेके नलाए औले नयो के नाइजे
12: वन जङ्गल छ जुडिसी हो घेङ बारी ल बाली नाली चिउला चिउली यात्रा रस चाउसो छिनी मे चाउसो सहिदेखि खेले
10: वन जङ्गल मेला कि गेमाइए
12: ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयलाई खबर दिदिए
10: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर थपक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डान बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधाद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा जित्ने कार्य नगरौ।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
3: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वन भित्र विधान र कार्य योजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपाऊ। रोपेका बिरुवा हुर्काऊ। वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
7: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
8: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
9: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
8: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यासिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
9: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
8: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
9: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
8: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
9: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचारी पसलसँग सटेको घरमा तुलसीपुर डाँड,
10: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराहाई डाँड।
9: सम्पर्क मोबाइल 98578121105,
10: 98479802,
9: 98095826005
10: र 98103940।
11: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
12: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
11: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
12: यदि त्यसो हो भने आउनुहोस् चाँद बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
11: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, बनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, साथै घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, साथै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
12: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ।
13: डाक्टर कमल शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग रुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
11: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
12: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
13: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा छ्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
11: टाउल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
12: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
11: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्,
12: जसका लागि मोबाइल नम्बर छ 98578443123, 98478776770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
11: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाउन।
14: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
15: होइन, के भाषा र तपाईँलाई
14: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
15: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि घामी झाँक्री गरेर बस्ने हो र भने?
16: अरे काका, यसको लागि त घोराही डाँड सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
17: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, साफ सुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
18: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिसा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने, जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
19: यति मात्र कहाँ हो र हामी कहाँ जाँड, रक्सी, श्रुति, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
18: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
19: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ निर।
20: कैया बद्दी मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
21: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
19: आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ निर।
20: कैया

0: देखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
1: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
0: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
0: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98478-57569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजेना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-8790 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
3: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन।
4: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
3: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यही बाटो गएर ल्याउनु न।
4: ल उसो भए म सामान लिन गइहाले।
3: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
5: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578-30504।
3: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
5: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
6: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
7: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
8: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
7: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
9: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
7: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने सम्झ

0: बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
1: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
0: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
2: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
0: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
1: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जलयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दार्बोल सहित गेट, खुमेल सहित गेट, लिबाङ टुटीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
0: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
1: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
0: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने कस्तो दिमाग खराब।
0: ओहो भुसुक्कै बिर्सेछु, जाउ जाउ दिमाग चोरी खेल्न जिकै रुपा स्टोरबाट दाना लिएर आऊ त।
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847505171 र 9855824171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ टुडीखेल रोल्पा।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिम्बोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौं।
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नजलाऊ, सेट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डेर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी भनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो बिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पौषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी पसार्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समय भित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भई उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: सुनौला 1000 दिनका आमालाई पोषण के हो थाहा छ।
1: गर्भवती, सुत्केरी, स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा 4 प्रकारका खानेकुराहरू खानु पर्दछ।
0: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
1: गर्भवती महिलाले साबितको भन्दा कम्तीमा 1 पटक थप खाना खानुपर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबित भन्दा थप 2 पटक खाना खानु पर्दछ।
0: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
1: गर्भवती भएको 3 महिना पूरा भएपछि 1 मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको 1 पटक 1 चक्की आइरन खानुपर्छ।
0: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र 1 मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ। हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
8: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
9: होइन, के भएको छ र तपाईँलाई?
8: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
9: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोडाले दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
10: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन साफ सुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
11: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी किएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
9: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
11: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-803, 98-65-44-83-83।
9: विकल्प आयुर्वेद क्लिनिक घोराही दान सहित गेटबाट 50 पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
12: भैया बद्दी मेरो त दाब्दु खिलो के गर्ने होला अब
13: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
14: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्य होइन जेसुकै गर्नुहोस् तपाईँले
13: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
14: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
13: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिट्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
14: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा जिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दान थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98478-57569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौं प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दानद्वारा जारी सन्देश
15: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
16: होइन यो बुढीले के गनगन गनगन गर्छ अब यतिका सामान म कहाँ गएर ल्याउ एकै ठाउँमा पाइनु पर्यो नि
15: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
16: ल उसो भए म सामान लिन गइहाले
15: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ
16: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 98578-30504
15: श्री स्वर्गदारी महाप्रभुको जय दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ
16: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ
17: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध
18: आफ्नो घर वरपर सधैँ सफा राखौ तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्
19: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्
18: जन्म मृत्यु विवाह
15: तथा बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
17: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
15: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फसेका त छैन, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
19: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
15: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
17: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
15: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
19: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जजदला पदयात्रा, स्याकाई र पोखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुटीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
15: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
17: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
15: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
19: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
15: आदरणीय रोल्पा वासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाड़ीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन, प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भन्दासु दाना छैन कामत ल्याउने हो भनेर युवराले सुन्नेकै नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848750571 र 9855824171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ चुडीखेल रोल्पा।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सेट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बोकी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
1: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भएको हुन्छ।
2: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
2: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सारला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
1: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
3: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9847851234। ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849325627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी प्रयोग गरौ क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
4: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
5: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
4: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
5: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
4: शिक्षक सेवा आयोगका प्रावी, निमावी, मावी र शिक्षक लाइसेन्स।
5: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
4: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
5: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
4: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्रहरी, युट्युब र टिकटक आनन्द अकाडमी दाङ। सम्पर्क मोबाइल नम्बर 9849020754 र 9849093412।
4: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
6: मम्मी दाजु, के हो, म त खाना खान नि सक्दिन।
1: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
2: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
2: के न ठुलै समस्या होला भनेको त जाबो, यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि बियन्ड बी डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
2: बीएनबी डेन्टल क्लिनिक, घोराही 15, दाङ।
7: मेलायु मायुका लागि छ सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुङ बेला खिमरिदे गरम ओबोदिरी जेउ बेला सुनो फुरी कता ओचुदिरी जेउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्तज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेत्र जस खिम नारे वातावरण मिलेने ल खेता असर केने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तज तानादे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामले ल मे लागिने सज जिमी किमी लापरवाही सुनो चासो खेलगेमा दुख जिन्दीको ठयलाई मेला किनाटे जनधनी खेप्पा छेपी ताउजु हो खोकाई वन जङ्गल सर मेरा आइरुली बाली एमएल एमए छामेला लिउ सुतर पोतरालाई पार जे हटे
8: मलाई लाइटर स्याउला मे सचाउने चिजरालाई रिजा बाङ्जा र यामा दिने पोल गेने या इत्यौ चिजर हराइदे वन जङ्गल याल गे भए या
7: पिकनिक वनभोज बाक मे सचाउँछु छिन्नी मेले चाउसो सैदेखि खेनाए वन जङ्गल ओसो छाम्ने दैके बारीको चुरो दिदी ओरे बने कुबा
8: नाङथाङ नाम्लो लिज्यौ वन उपभोक्ता समूह राई सामुदायिक बनि हुने हाललाई चाहिँ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
7: गेछो छानेला खोरेल चाउसी खोलिए हरिदे चरिङकाई गेज मेकेलाइजु अब नैजीले बनाए गेम गेल गेज मेके नलाए औले नयोके नाइए
8: वन जङ्गल जुडिसियो घेङबारी ल बाली नाली चिउला चिउली यात्रा चाउसो छिनी ने चाउसो सैदेखि खेले
7: वन जङ्गल मेला गेमाइए
8: ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
7: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला कार्ड चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बजे।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
4: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
3: सरकारको 100 दिन असफल भएको नेकपा संयोजक प्रचण्डको टिप्पणी, वाम एकताको कुनै कुरा नभएको भनाई।
4: देशलाई ग्रे लिस्टबाट हटाउने अर्थमन्त्रीको प्रतिबद्धता, बागमती प्रदेशको बजेट पास गर्न कंग्रेसको हुई।
3: मुस्ताङको घर पुझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज।
4: इरानी पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टि समारोहमा विशाल जनसहभागिता, अमेरिका विरूद्ध नाराबाजी, हत्याको बदला लिनुपर्नेमा जोड।
3: र दोस्रो टी20 आज भारत र इंग्ल्याण्ड भेट्दै।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-7024 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
4: समाचार अब विस्तारमा। नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको 100 दिन असफल भएको टिप्पणी गर्नुभएको छ। लुम्बिनी प्रदेश स्तरीय पार्टीको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमका लागि बुटवल पुग्नुभएका उहाँले पत्रकारसँग बोल्दै यस्तो बताउनु भएको हो। संयोजक प्रचण्डले जनतालाई दिइएको आश्वासन अनुसार बालेन्द्र शाह नेतृत्वको सरकारले काम गर्न नसकेको आरोप लगाउनुभयो।
6: जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाएको थियो त्यस अर्थमा यो 100 दिन पूर्ण त असफल भएको देख्छु म।
4: उहाँले अहिले नै वाम एकताको कुनै कुरा नभएको तर सहकार्यका लागि समन्वय भइरहेको समेत जानकारी दिनुभयो।
6: एकता भन्दा पनि काँग्रेस, एमाले लगायत सबैसँग सहकार्यको कुरा हो। हामीले त्यसमा प्रयास गरिराखेका
3: राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मनसूनका कारण बाढ़ी पहिरोबाट अवरूद्ध भएका राजमार्ग र सड़क यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्। उनीहरूले मुलुकका विभिन्न राजमार्ग तथा सड़क बाढ़ी पहिरोका कारण अवरूद्ध हुँदा जनजीवन प्रभावित भएको भन्दै तत्काल मर्मत सम्भार गरी यातायात सहज बनाउन आग्रह

0: भएका हुन्। सांसद गंगादेवी तिमी सिन्हाले वर्षायाममा नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको उल्लेख गर्दै मुख्य राजमार्गका अवरोध तत्काल हटाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले मुगलिङ नारायणगढ़ काठमाण्डु डोटी र बैतडी क्षेत्रमा भइरहेका सड़क दुर्घटनाप्रति सरकार गम्भीर बन्नुपर्नेमा जोड़ दिनुभयो। सांसद दुर्गा गुरूङले मनसून शुरू भएसँगै कर्णालीका विभिन्न जिल्लाका सड़क बाढ़ी पहिरोले अवरूद्ध हुँदा बिरामीलाई अस्पताल पुर्याउन समेत कठिनाई हुने गरेको बताउनुभयो। सांसद नरबहादुर विष्टले सुर्खेत कालीकोट रूटमा सञ्चालन भइरहेको सार्वजनिक यातायात दैलेखमा हराएको घटनाको आवश्यक छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो। यस्तै अर्का सांसद नारायण दत्त मिश्रले पनि सरकारले रासायनिक मल डीएपी महँगो मूल्यमा खरिद भएको हो कि भन्ने प्रश्न उठाउँदै नेपाल र भारत बीच खरिद मूल्यमा देखिएको अन्तरबारे छानबिन हुनुपर्ने माग गर्नुभयो। सांसद युवराज शर्माले काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपानी वितरण अवरूद्ध भएकाले नियमित खानेपानी आपूर्तिको व्यवस्था गर्न सरकार अग्रसर हुनुपर्ने धारणा राख्नुभयो। सांसद सुरेश कुमार आले मगरले सरकारले सांसदहरूले उठाएका प्रश्नको जवाब नदिएको भन्दै आजको बैठकमा आफूले कुनै पनि जिज्ञासा नराखेको बताउनुभयो।
1: अर्थमन्त्री डाक्टर श्रोणी मगले सरकार मुलुकलाई फाइनान्सियल एक्सन स्टाक फोर्स एफटीए को ग्रे लिस्टबाट हटाउन प्रतिबद्धताका साथ लागेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उहाँले मुलुकलाई उक्त सूचीबाट बाहिर निकाल्नका लागि सबैको पूर्ण सहयोग आवश्यक भएको बताउनुभयो। उहाँले सो सम्बन्धमा नेपालले सम्बोधन गर्नुपर्ने सबै विषयलाई कार्यतालिकासहित प्रभावकारी रूपमा अगाडि बढ़ाउने समेत उल्लेख गर्नुभएको छ। एफएटीएले दिएका सुझाव कार्यान्वयन नभएको अवस्थामा नेपाल कालो सूचीमा पर्ने सम्भावना रहेकाले यसको गम्भीरतालाई ख्याल गरी सहयोग गरिदिन अर्थमन्त्री डाक्टर वाग्लेले आग्रह गर्नुभएको छ। वर्तमान सरकार गठन भएपछि एफएटीएले दिएका सुझावलाई पूर्ण रूपमा कार्यान्वयन गराउन आफूहरू लागि परेको उहाँको कथन थियो। नेपाल 2081 साल फागुनदेखि ग्रे लिस्टमा रहेको छ। अर्थमन्त्री डाक्टर वाग्लेले प्रस्तुत गर्नुभएको सो प्रस्तावलाई सभाको बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ।

0: छ्यारेर थुप्रो चार्ने घाट।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर डाङ।
1: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, घोराई डाङ।
2: सम्पर्क मोबाइल 98578211105,
1: 98479802,
2: 98095826605
1: र 98103940।
3: बाजे, के भयो? किन जालामा हात?
4: यहाँ दुखेको छ त, खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाज।
3: ल, अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति 4, सुनिल चौर, रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर, आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
5: हजुर, हाम्रा सेवाहरू,
7: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
8: नदुखाइ दाँत निकाल्ने,
7: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
7: दाँतमा सिमेन्ट, चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
7: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
8: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98407 3018,
3: 98095 14652।
6: रोलपाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति, गाउँपालिका 4, सुली चौर, रोल्पा, ग्लोबल आइएमई बैंक सँगै जोडिएको घरमा।

0: आवाज तपाईँको मनको आवाज यो हो रेडियो जलजला फिल्म 96.4 MHz।
1: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
2: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
3: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
2: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
3: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
2: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
3: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9848851234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर। प्रोप्राइटर सपना श्रेष्ठ। 9849325627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
4: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
5: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
4: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू।
5: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
4: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
5: लोकसेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
4: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
5: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
4: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ। सम्पर्क मोबाइल नम्बर 9849202754 र 9849793412।
4: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।

0: होइन यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना। जुँ पेला खिमरिदे गरम ओबोडिनी जेउ पेला सुनो फुरी पतास ओचुरी जेउ आउ पेला क वन जंगल ल मे लागिने मस्त ज सम्भावना ताए आउ ये जिमे प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नारी वातावरण मिलेने ल खेप्ता असर केने रि उमूल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल मे लागिने सज जिमी किमे लापरवाही सुनो चाउसो खेलगेमा दुख
3: वन
2: जङ्गल सर मेरा आयुरी बानी एमएल एमए छेला लिउसोकर पोतरालाई पारदिएर हटे
3: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई भुजा बाङ्जा र यामाधेने पोल गेमे या पिटौ चिज र रैदे वन जङ्गल याल गेमा भए
2: पिकनिक वनभोज बाटो मे चाङसु छिन्नी मेले चाउसो सैदेखि खेनाले वन जङ्गले ओसो छाम्नु दाइके बारीको चुरोट विधि ओरे बनाइ कोबाजेन्के माथिले
3: नान्थाल नामलो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने हालै छ अनुगमन दुने व्यवस्था चाउसो गिरिए
2: गेसो छामेला खोरेल चाउसी पोलिए होलिदे तरिङकाई गेसो मेकेलाई जु आबो नजिरे बनाइ गेन गेल गेसो मेके नलाए औलेन लायो के नाइजे
3: वन जङ्गल छ जुडिसी हो घेङ बारी ल बाली नाली चुला चुली यात्रा सताउँछु छिमी मे चाउसो सैदेखि खेले
2: वन जङ्गल मेलाइ गेमाइए मेलाइ तिमी पाँचजना खर्नाएर मिलिदिए भने सानो छ मे गेस्टले
3: बतास उचुली जु बेलाको हिजिमकेको टल मेकी सताङ्कीले हेन अचुमा छिन्नी मे चाउसो गेस्ट
2: मे लागि निताई गे भने गे पछि सोनो अरूले भने गे गर्छ या
3: के छ थाम्ला पोयाल मे लागि किसन किनी गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका हामी कार्यालयलाई खबर दिदिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: FM 96.4 MHz.
1: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
2: ए नानी, यो त सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
1: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
2: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
1: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070.
1: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुनिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।

यो भुजुन गाउँको एउटा ठिटो सानैमा अमेरिका पढ्न गएको थियो। आज 15 वर्षपछि गाउँ फर्किँदा निकै ह्यान्डसम भएर फर्केछ। एक्लै आमाको एक्लो छोरो भिएको गर्छ कि यसपालि

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: भैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब।
2: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
3: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड बोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर। मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
2: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
3: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्ना नपर्ने गरी लगाउने, दाँतमा खुल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
3: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, गोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
4: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन।
5: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
4: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
5: ल उसो भए, म सामान लिन गइहाले।
4: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
6: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9858830504।
4: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
6: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
7: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
8: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
9: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
8: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
7: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
8: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
9: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
8: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
7: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
8: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
9: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र पोखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुटीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
8: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवान्छित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
7: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
8: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
9: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
8: आदरणीय रोल्पा बापी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिने?

समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसो

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 7 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

वीरेन्द्र गिरी बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज दिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा हामीलाई 96.4 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा झलझला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो झलझला सर्च गरेर सुन्दै हुनुहुन्छ भने सामाजिक सञ्जाल फेसबुकमा तपाईँले PROGRAM प्रोग्राम LOK लोक SARATHI सारथी लेख्नुभयो भने अनि नेपालीमा कार्यक्रम लोक सारथी लेख्नुभयो भने एउटा पेज भेटाउन सक्नुहुन्छ फेसबुक पेज। सोही फेसबुक पेजबाट हामीलाई अडियो लाइभ सुन्दै हुनुहुन्छ। प्रोग्राम लोक सारथी कार्यक्रम लोक सारथीको फेसबुक पेजबाट अडियो लाइभ सुन्दै हुनुहुन्छ। विभिन्न साझेदार रेडियोहरूबाट हामी यति बेला प्रसारणमा छौं। यो क्रममा तपाईँलाई जानकारी गराए। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्जबाट रीता मगर, सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलंगा प्युठानबाट, सुशीला मगर रेडियो स्वर्गभूमि 93 मेगाहर्ज भिंगरी प्युठानबाट, सन्तोष सुनार रेडियो झुलेनी 104.7 मेगाहर्ज बिजवार प्युठानबाट, यमुना धानी रेडियो पारिणी 99.1 मेगाहर्ज अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो माला रानी 95.7 मेगाहर्ज रेडियो निर्सिम 107.1 मेगाहर्ज अर्घखाँचीबाट, कोपिला आचार्य सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गलमीबाट, सुषमा मल्ल सामुदायिक रेडियो छत्राभूमि 93.6 मेगाहर्ज, पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिश पाठक, रेडियो मोती 88.4 मेगाहर्ज छाप स्याङ्जाबाट कृष्ण बस्याल, रेडियो कपिलवस्तु 104.2 मेगाहर्ज कपिलवस्तुबाट गोरियाभर, रेडियो कुटुम्ब 97.8 मेगाहर्ज तानसिन पाल्पाबाट यति बेला साथ दिइरहनु भएको छ। प्राविधिक साथी तिलु राणा भट्टराईले भने रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँबाट साथ मिलिराखेको छ। नम्रता नेपालीको साथ मिलिराखेको छ। यसै क्रममा दमौली एफएम 94.2 मेगाहर्ज दमौली तनहुँबाट, सन्देश चेडाई रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहलपुर बाँकीबाट, सुदीप कुमार थारू रेडियो बन्दीपुर 88.8 मेगाहर्ज बन्दीपुर तनहुँबाट, भूमिका श्रेष्ठ रेडियो भोटेउडार 90.8 मेगाहर्ज लमजुङबाट, प्रमिला रेग्मी रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासीबाट, दुर्गा पौडेल रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट, प्रतिमा गुरूङ रेडियो क्रान्ति 90.4 मेगाहर्ज काप्रेप्लाञ्चोकको सिपारीबाट, नकुल घरती रेडियो आफ्नो एफएम रूकुम पश्चिममा 90.4 मेगाहर्ज चौरजहरीबाट, त्रिषा डागी रेडियो आफ्नो एफएम 104.8 मेगाहर्ज उखल ढुङ्गाबाट यति बेला साथ दिइरहनु भएको छ। विनुमाया राईले रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट, जानु तामाङ रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटाबाट, खड्गराज बस्नेत आकाश रेडियो झन्कार 97.5 मेगाहर्ज रामेछापबाट यति बेला साथ दिइरहनु भएको छ। प्राविधिक साथी अनिता रसाईली अनुले भने रेडियो मेन्स्याम एफएम 103.4 मेगाहर्ज तेह्रथुमबाट यति बेला शारदा बासकोटाले साथ दिइरहनु भएको छ। रेडियो प्रभु 102.6 मेगाहर्ज जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ। रेडियो मन सरोवर 92.1 मेगाहर्ज हुम्ला सिमीकोटबाट साथ दिइरहनु भएको छ। प्राविधिक साथी धन बहादुर भण्डारीले भने रेडियो हामीलाई यति बेला रेडियो मध्य पहाड 88.2 मेगाहर्ज सल्यानबाट गोरख डागी विवेक ओलीले साथ दिइरहनु भएको छ। रेडियो बेलका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट अजम्बर पुलामी, रेडियो मध्य पहाड 88.2 मेगाहर्जको नाम मैले वाचन गरिसके, रेडियो भरोसा 104.9 मेगाहर्ज दाङ घोराईबाट ईश्वरीपुन, रेडियो मुर्कीचुला 93.5 मेगाहर्ज रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढाले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै हुनुहुन्छ। आज प्रत्येक दिन 4 बजेदेखि 5 बजेसम्म प्रसारण हुँदै गर्दा आज शनिवारी अवसायमा छौं र शनिवारी अवसायमा रहेर के गर्छौं कसो गर्छौं तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आजको बसाई भनेको तपाई समक्ष पुराना पुराना गीत संगीतहरू सुनाउने र तपाईँले पनि पुराना पुराना गीतहरू गाउने बसाई हो।
98644 2998 मा फोन गर्नुहोला। आज 98 68 को लाइनमा अलिकति समस्या छ, त्यो नम्बरमा फोन गर्नुभयो भने अन्त जान्छ होइन, त्यो कारणले गर्दाखेरि 98644 17298 फोन गर्नुहोला। 98644 17298 फोन गर्नुभयो भने तपाईसँग हामी कुराकानी गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए। आज 2070 सालसम्मका लोक भाकाहरू तपाईँले गाउनुहोला, 2071 सालदेखि यतातिरका भाकाहरू नगाइदिनुहोला, 2070 सालसम्मका गीतहरू मात्रै गाउनुहोला म तपाईँलाई आग्रह गरे। आउनुहोस् कार्यक्रमको शुभ आरम्भ स्वरूप हामी गीत राख्छौ, पान मिठो चुना हालेर, अब यस्तै गीत छ, राजु परियार र लक्ष्मी नौ पानीले आवाज दिनुभएको गीत तपाईँको लागि राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ, यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोक सांगीतिक अभिवादन टेकाउँछौ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम लोक सारथीमा प्राविधिक साथी रीता मगरको साथ रहेको छ आवाजमा उपस्थित भएको छु।

0: योग्यत्वसित तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथी सँगै छौ, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा छौ र कार्यक्रम लोकसारथीमा तपाईँ पनि फोन गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ। 98644 1798 नम्बर तपाईँको लागि खुला गरेका छौ। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। यो कुरामा तपाईँलाई जानकारी गराए 98644 1798 98 64 41 72 98 यो नम्बरमा फोन डायल गर्नुहोला। नम्बर तपाईँको लागि खुला गरेका छौ। आज पुराना पुराना लोकगीतहरू गाउन पाइन्छ, पुराना पुराना लोक भाकाहरू सुनाउन पाउनुहुन्छ तपाईँले। के छ साथी, हुनुहुन्छ साथी आउनु भएको छैन भन्ने खबर आएको छ, फटाफट फोन डायल गर्नुहोला 98644 1798 मा फोन डायल गर्नुहोला। नम्बर तपाईँको लागि हामी खुला गरेका छौ। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जे जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। आज नयाँ नम्बर छ है, नयाँ नम्बर त के भन्नु, मैले दिइराखेकै हुन्छु नम्बर त 98644 1798। ब्याकग्राउन्ड टोन डबल बजिरहेको थियो अघि नै। यति बेला साथी हुनुहुन्छ, हुनुहुन्न भन्नुभएको छ, के भएको छ, टेलिफोनमा फोन त आउनुपर्ने हो। 98644 1798 को नम्बरमा फोन डायल गर्नुहोला। आज पुराना पुराना लोक भाकाहरू गाउन पाउनुहुनेछ, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। 98 68 नभएर 98644 1798 को नम्बर तपाईँको लागि खुला गरेका छौ। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। तपाईँका पुराना पुराना लोक भाकाहरू तपाईँले गाउन सक्नुहुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। 2070 सालसम्मका लोक भाकाहरू तपाईँले गाउन सक्नुहुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। 98644 1798 को नम्बर तपाईँको लागि खुला गरेका छौ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईँको लागि हामी खुला गरेका छौ। 98644 1798 को नम्बर तपाईँको लागि खुला गरेका छौ। आज पुराना पुराना लोक भाकाहरू गीत गाउनका लागि तपाईँले हामीलाई फोन डायल गर्न सक्नुहुन्छ। फोन यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। हेलो,
1: नमस्कार।
0: को बोल्नु भयो, कहाँबाट?
1: धनकुटा 24 नगेन्द्र याम्फु।
0: नगेन्द्र याम्फु धनकुटा 24 बोल्नुभयो?
1: हजुर।
0: के छ धनकुटा 24 हालखबर?
1: एकदम ठिक छ।
0: ब्याकग्राउन्ड टोन कम गर्नु होला। के भन्नुभयो?
1: एकदम राम्रो छ, घाम लागिरहेछ।
0: घाम लागिरहेछ, राम्रो छ होइन?
1: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज के गर्छौ तपाईँलाई जानकारी छ कि छैन?
1: जानकारी छ।
0: आज कुन गीत गाउनुहुन्छ?
1: हामी पुरानै लोकगीत
0: ल सुरु गर्नुहोस्।
1: लेखै मन फुल लाली है झुरस, लेखै मन फुल लाली है झुरस, तलै जु तलै जु पेसी टोटोला, तलै जु पेसी टोटोला, सँगैको साथी हो आवजमाथि, सँगैको साथी हो आवजमाथि, सलै जु म भैँसी गोठाला, सलै जु म भैँसी गोठाला, हिमालय नै चुली हो त्यो पल्लपट्टि, हिमालय नै चुली हो त्यो पल्लपट्टि,

0: रह देखुन रहेछ सलैज्यू सलैज्यू देखेथे सपना सलैज्यू सलैज्यू देखेथे सपना उबलनी खोला हो पगिरो गयो भोलैनी खोला हो पगिरो गयो सलैज्यू नारित सुराले सलैज्यू नारित सुराले
1: हुन्छ कार्यक्रममा आउनुभयो मिठो गीत गाउनुभयो सकेसम्म एक टुक्का अथवा दुई टुक्का मात्रै गाइदिनु होला किनभने अन्य साथीहरूलाई पनि अन्य साथीहरूको पनि कल लिनुपर्छ है असाध्यै असाध्यै राम्रो गीत गाउनुभयो कति वर्ष पुग्नुभयो तपाईँ पचास वर्ष पुग्नुभयो होइन ल ठिक छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाईमा आउनुहोला अहिलेको लागि बिदा गर्छौ नमस्ते
0: नमस्कार
1: टेलिफोन सम्पर्कमा धनकुटा चौबिसेबाट आउनु भएको थियो साथी उहाँसँग कुराकानी गरिसकेका छौं असाध्यै राम्रो असाध्यै मिठो पुराना गीत गाएर जानु भएको छ पालो तपाईँको हो फोन गर्नुहोला 9864172998 को नम्बरमा अर्का सहभागी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर नमस्ते को बोल्नुभयो कहाँबाट तपाईँको आवाज बुझिएन लाउड स्पिकर बन्द गर्नु पुनम मगर बागलुङ कुन ठाउँबाट
2: बागलुङ
1: जैमिनीबाट बोल्दै हुनुहुन्छ के छ बागलुङ जैमिनीतिरको हालखबर
2: सबै ठिकै छ पानी परेछ त्यही नै हो
1: कुन रेडियोबाट हामीलाई सुन्नुभयो यति बेला
2: मैले रेडियो सुन्न पाएको छैन
1: आज कार्यक्रममा के गर्नुपर्छ भन्ने कुरा जानकारी छ कि छैन
2: थाहा छ पुरानो गीत गाउने
1: आज कुन गीत गाउनुहुन्छ
2: हुन्छ म गीतबाटै सुरु गर्छु है
1: ओके ल सुरु गर्नुहोस्
2: साथी लाग गन्नु है बार के गन्नु है आबाजीले साथी भन्नु है मनको मनमै रहेछु कसको छु बगैन होला र आफ्नो मान्छे पराइ रहेछु कसको छु बगैन होला र आफ्नो माथि पराइरहेछु दाजु
1: कसको आँसु बग्छ बग्दैन होला र आफ्नो मान्छे पराई भएपछि होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाईमा आउनुहोला अहिलेको लागि तपाईँलाई विदा गर्छौ नमस्ते
2: नमस्ते
1: टेलिफोन सम्पर्कमा आउनु भएको थियो पुनम मगर बागलुङबाट उहाँसँग कुराकानी गरिसकेका छौं गीत गाउने बेला ब्याकग्राउण्ड टोन बन्द गर्नुहोला अन्य बेला चाहिँ ब्याकग्राउण्ड टोन हल्का बजाउनुहोला प्राविधिक मित्र म आग्रह गर्छु यति बजाउनुहोला गीत बज्ने बेला मात्रै बन्द गर्नुहोला है यति बेला 9864692940 को नम्बर तपाईँका लागि खुल्ला गरेका छौं फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ 9864172998 यति बेला साथी आउनु भएको छ नमस्कार हजुर नमस्कार हजुर टेलिफोन सम्पर्कमा आइसकेपछि कृपया फोन काटेर भाग्ने काम चाहिँ नगर्नुहोला 9864172998मा फोन गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ अर्का सहभागी हुनुहुन्छ नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको छैन भन्ने कुरा आयो। 98644-17298 फोन गर्नुहोला। आज पुराना पुराना लोकभाकाहरू गाउन पाइन्छ, 2070 सालसम्मका लोकभाकाहरू तपाईँले गाउनुहोला, म तपाईँलाई आग्रह गर्छु। 98644-17298 को नम्बर तपाईँका लागि हामी खुला गरेका छौं। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौं। यो कुरा म तपाईँलाई जानकारी गराए। 98644-17298 यो नम्बर तपाईँका लागि हामी खुला गरेका छौं। के छ साथी हुनुहुन्छ? साथी हुनुहुन्न भन्नुभएको छ, फटाफट फोन डायल गर्नुहोला। 98644-17298 को नम्बरमा फोन डायल गर्नुहोला र तपाईँले आज पुराना पुराना लोकभाकाहरू गाउन पाउनुहुन्छ, पुराना पुराना लोकभाकाहरू सुनाउनका लागि फोन डायल गर्नुहोला। हामीलाई हिजो म्यासेज प्राप्त भएको थियो, हिजो कति बेला भने कार्यक्रम सकिने बेलामा एउटा म्यासेज प्राप्त भएको थियो र उहाँले म्यासेजमा लेख्नु भएको छ, नमस्कार, म नयाँ मान्छे हो, लुङ्ग्रीबाट बासना बिसी, कुनै गल्ती भएमा सरी है भनेर म्यासेज गर्नुभएको छ। म्यासेजको लागि धन्यवाद लुङ्ग्रीबाट बासना बिसीलाई। र यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? सिन्धुलीबाट गणेश बुढा थोकी भन्नुभयो। के छ गणेशजी, सिन्धुलीतिरको हालखबर? अनि के गर्दै हुनुहुन्छ यति बेला, कति क्लासमा पढ्नुहुन्छ? के गर्दै हुनुहुन्छ? आज कार्यक्रममा के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई जानकारी छ कि छैन? छैन, किन छैन? कार्यक्रम नियमित सुन्नुहुन्न? ल, कार्यक्रममा आउनु भएको छ। आज पुराना 2070 सालसम्मका गीतहरू गाउन पाइन्छ, कुन गीत गाउनुहुन्छ भन्नुहोस् त? यो गीत गाउन पाइन्न है, मैले के भनेको छु तपाईँलाई, पुरानो गीत मात्रै गाउन पाइन्छ है, अन्य गीतहरू गाउन पाइन्न। पुरानो गीत गाउन आउँछ भने गाउनुहोस्, होइन भने कार्यक्रमबाट बिदा गर्छु है त। के छ, पुरानो गीत गाउनुहुन्छ कि कार्यक्रमबाट बिदा गरौँ भन्नुहोस् त? हुन्छ, बिदा गर्छु। टेलिफोन सम्पर्कमा आइसकेपछि कृपया कार्यक्रमको बारेमा बुझेर सुनेर मात्रै फोन डायल गर्नुहोला, अन्यथा कार्यक्रममा कार्यक्रमलाई सुनेर मात्रै साथ दिन पनि सकिन्छ। आज पुराना पुराना लोकभाकाहरू गीत गाउने बसाई हो। 98644-17298 फोन गर्नुहोला। यति बेला अर्को सहभागी, नमस्कार हजुर।
3: हजुर नमस्कार,
1: को बोल्नुभयो, कहाँबाट?
3: म यता गुल्मी चन्द्रपुर 3 गणेश खत्री बोल्दैछु।
1: गणेश खत्री, कुन रेडियोबाट सुन्नुभयो तपाईँले हामीलाई?
3: मैले रेडियो माला रानीबाट सुन्दैछु।
1: रेडियो माला रानी एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ है?
3: हजुर,
1: कार्यक्रममा आउनु भएको छ, कतिको नियमित सुन्ने गर्नुहुन्छ?
3: हजुर म सुन्छु दादा, कहिले चाहिँ फोन गर्न जहिले सुकै चाहिँ पाउँदिनँ, त्यही पनि सुन्न चाहिँ सुन्छु, एकदम राम्रो लाग्छ कार्यक्रम।
1: आज के गर्नुपर्छ, कार्यक्रमको बारेमा जानकारी लिनु भएको छ कि छैन?
3: हजुर, पुरानो भाकाहरू गाउने होला।
1: ल, आज कुन भाका गाउनुहुन्छ त?
3: म अलिक पुरानो भाका गाउँछु, मलाई अलि रुवा खोकी लागेको छ, त्यही पनि प्रयास गर्छु होइन, फोन लागेको छ।
1: एकदमै, कुन भाका हो भन्नुहोस् त?
3: जाला जालैमा भन्ने यो स्वर्गीय झलक झलकनाथ गन्धर्व,
1: त्यो
3: गाउनुहोस्। भने दुबईको मैमालाई भानी दुबईको महिमा
1: तपाईँ लाउड स्पिकर गर्नु भएको छ हो?
3: हजुर सरी, म लाउड स्पिकर गरेको।
1: लाउड स्पिकर अबदेखि फोन गर्ने बेला लाउड स्पिकरमा गरिदिनु होला है। मैले धेरै साथीहरूलाई भनिराखेको हुन्छु, लाउड स्पिकर गर्नुभयो भने तपाईँको आवाज आधी आउँछ आधी काटिन्छ है।
3: हजुर
1: हुन्छ, अहिलेको लागि तपाईँलाई बिदा गर्छु, नमस्ते। टेलिफोन सम्पर्कमा गणेश आउनु भएको थियो, उहाँको गीत सुनिसकेका छौँ। अब हामी यताबाट गीत बजाउँछौ, गीतपछि तपाईँकोमा आजमा फेरि आउँछौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।

0: यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। यो गीत तपाईँको लागि राखिसकेका छौ र यस्तै यस्तै पुराना पुराना लोक भाकाहरू गाउनका लागि तपाईँ पनि फोन गर्न सक्नुहुन्छ। 9868 9946 1798 फोन गर्नुहोला। आजको लागि 9864 1798 फोन गर्नुहोला। यति बेला अर्को साथी, नमस्कार हजुर।
1: हजुर नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
1: हजुर म धनकुटा भिरगाउँबाट।
0: लाउड स्पिकर गर्नु भएको छ, बन्द गर्नुहोस् है।
1: ए हस् हुन्छ।
0: धनकुटा कुन ठाउँबाट?
1: धनकुटा भिरगाउँ लेख्छु हो, दुई नम्बर।
0: नाम, तपाईँको नाम के हो?
1: हजुर मेरो सन्तोष तामाङ।
0: सन्तोष तामाङ बोल्दै हुनुहुन्छ, अलि टाटो आवाज बनाउनु होला। अनि के छ सन्तोषजी खबर तपाईँको?
1: अब ठिकै छ सर, घरमास्तुहरूलाई सर।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
1: हजुर लालीजी सर।
0: ल आज कुन गीत गाउनुहुन्छ?
1: आज फुलबेली उक्काली ओराली भन्ने ठाउँ छ है सर।
0: यो कति सालमा आएको गीत हो?
1: यो पुरानै हो सर।
0: त्यही त, कति सालमा भन्नुहोस् त? 2070 साल भन्दा यताको 71 सालदेखि 83 सालसम्मको हो भने गाउन पाइएन होइन?
1: हजुर निकै पुरानै हो।
0: पुरानो त पुरानो हो, कति सालमा आएको गीत हो त्यो थाहा होला नि तपाईँलाई?
1: सानो सानो नै सुनेको, त्यस्तै 57-58 सालतिर होला हौ सर।
0: लगाउनुहोस्।
1: हस् त हुन्छ सर। उकाली उकाली ओकाली सुत्नै पर्छ आज नौरी सिंहले सिपारी, सुत्नै पर्छ आज नौरी सिंहले सिपारी, बल्की पल सौतारी पर्की पल सौतारी, चिठी पत्र लेख्नु हरि सर।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, गीतका लागि, मिठो गीतका लागि धन्यवाद। फेरि व्यवसायमा आउनुहोला, अहिलेको लागि विदा गर्छौँ। नमस्ते।
1: नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो सन्तोष भन्दै हुनुहुन्थ्यो, धनकुटाबाट उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9864 1798 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। अब अर्को साथी हुनुहुन्छ, म स्वागत गरे, नमस्कार हजुर।
2: हेलो हजुर नमस्ते,
0: को बोल्नुभयो कहाँबाट?
2: म धरानपुर सिपाहीबाट बोलिरहेको छु, रोशन फुलाहेर है।
0: रोशन के भन्नुभयो?
2: फुलाहेर है।
0: रोशन फुलाहेर है,
2: हजुर।
0: धरानबाट फोन गर्नुभयो?
2: हजुर एकदमै भन्नुभयो।
0: अनि के छ धरानतिरको हालखबर के छ?
2: धरानतिरको खबर अहिले घाम लागिरहेको छ, दिउँसोतिर चाहिँ एकदमै पानी परेको थियो।
0: अनि के छ
2: अहिलेको समयमा चाहिँ घाम लागिरहेको छ भनौँ न।
0: कुन रेडियोबाट सुन्नुभयो हामीलाई धरानमा?
2: मैले अहिले भर्खरै रेडियो खोलेको थिएँ, रेडियो सायद भोजपुर हो कि जयमा, त्यसबाट सुन्दैछु।
0: हामी यो कल लिन सक्दैनौँ, रेडियोको नाम कन्फर्म गर्नुहोस् अनि बल्ल फोन गर्नुहोस् ल।
2: होइन भोजपुर एफएममा नै सुन्दैछु,
0: हामी यो कल लिन सक्दैनौँ, भोजपुर एफएम त बन्द भइसक्यो। र रेडियोको नाम कन्फर्म गरेर फोन गर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। जय मधेसमा हाम्रो कार्यक्रम प्रसारण हुँदैन, रेडियो भोजपुर चाहिँ बन्द छ, र अन्य रेडियो बेलुका एफएम, मेन्स्याम एफएम अथवा लाली गुराँस धनकुटा को लाली गुराँस र खबर बालिका मध्ये कुन रेडियो सुन्नुभयो कृपया रेडियो। मैले जहिले पनि के भनेको हुन्छु भने कार्यक्रममा फोन गर्ने बेलामा कार्यक्रममा रेडियो खोल्ने बित्तिकै नम्बर पाउने बित्तिकै फोन डायल गरिहाल्नुभन्दा एकछिनसम्म कार्यक्रम मजाले सुन्नुपर्छ कि, पहिला सुरुमा त कार्यक्रमलाई सुन्नुपर्छ, सुनिसकेपछि बल्ल कार्यक्रममा सहभागिता जनाउनुपर्छ है। अनि कार्यक्रम सुन्दै गर्दाखेरि कुन रेडियोमा मैले लगाएको छु भन्ने त थाहा हुन्छ होइन, त्यो कारणले गर्दाखेरि तपाईँले हामीले किन रेडियोको नाम सोधेका हौ भने धेरै रेडियोहरूबाट कार्यक्रम प्रसारण हुँदै गर्दाखेरि कुन रेडियोबाट कुन साथीले सुन्नुभयो त भन्ने कुरा हामीलाई जानकारी हुन्छ, र सम्बन्धित रेडियोहरूलाई पनि हो हाम्रो रेडियोबाट कार्यक्रम सुनेर आउनुभयो भन्ने कुरा हुन्छ है। त्यो कारणले गर्दाखेरि तपाईँलाई हामीले कुन रेडियोबाट सुन्दै हुनुहुन्छ भनेर सोधेका हुन्छौ, यसलाई अन्यथा नलिनुहोला। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? प्युठानबाट। नितु, तपाईँको आवाज सानो आयो नि, त्यो लाउड स्पिकर बन्द गर्नु पर्यो, लाउड स्पिकर गरेर भएन है। अनि के छ नितुको हालखबर? के गर्दै हुनुहुन्छ? लाज कुन गीत गाउनुहुन्छ तपाईँले? कुन गीत हो भन्नुहोस् त, पुरानो हो कि नयाँ हो, मैले थाहा पाउनु पर्यो नि। ल गाउनुहोस् त। टेलिफोन सम्पर्कमा नितु आउनु भएको थियो, उहाँको फोन डिस्कनेक्ट भएको छ, काटिएको छ, सायद नेटवर्कको समस्या अथवा अन्य कुनै कारणले पनि हुन सक्छ उहाँको फोन काटिएको। 9864172998 मा फोन गर्नुहोला, तपाईँको लागि नम्बर खुला गरेका छौँ। अर्का सहभागी हुनुहुन्छ हुनुहुन्न भन्नुभएको छ, फटाफट फोन डायल गर्नुहोला, 9864172998 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। पुराना पुराना लोकभाकाहरू गाउन पाइन्छ आजको कार्यक्रममा, फोन डायल गर्नुभयो भने 2070 सालसम्मका लोकभाकाहरू गाउन पाइन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए, फटाफट फोन डायल गर्नुहोला। के छ साथी हुनुहुन्छ? अब खोइ त साथीहरू कता कता हराउनुहुन्छ होइन, फोन डायल गर्नुहोला 9864172998 फोन डायल गर्नुहोला। र अब तपाईँको लागि राख्छौ एउटा लोकभाका, लोकभाकापछि तपाईँको माझमा हामी फेरि आउँछौ, तबसम्मका लागि यो लोकभाका तपाईँको लागि।

0: यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गरी नमस्कार हजुर। नमस्कार हजुर।
1: हेलो हजुर, नमस्ते। नमस्कार, फेरि
0: को बोल्नुभयो, कहाँबाट हजुर को बोल्नुभयो?
1: म धरानपुर सुसादेवबाट बोलिरहेको छु, रोशन फुलाङ्ग्रा।
0: के नाम भन्नुभयो?
1: म रोशन फुलाङ्ग्रा।
0: रोशन फुलहाल राई, अनि अहिले त के छ, कुन रेडियोबाट सुन्दै हुनुहुन्छ?
1: मैले ठ्याक्कै अहिले रेडियो बजेको रहेछ, बेलुकादेखि बजिया हो है, एकदमै राम्रो बज्दा चाहिँ बज्छ होइन, बेलुका रेडियो। अनि मैले ठुलो रेडियोबाटै कार्यक्रम सुन्दै गरेको हुँ कि, त्यही भएर मैले ठ्याक्कै अलिकति जानकारी ठ्याक्कै भएको थिएन। अनि अहिले चाहिँ हजुरले जुन भन्नुभयो त्यसपछि मात्रै सुनेको, रेडियो बेलुकादेखि चाहिँ बज्दै रहेछ क्या।
0: ल ठिक छ, कार्यक्रममा आउनुभयो, पछि भए पनि रेडियोको नाम त पत्ता लगाउनु भयो नि हो, त्यस्तै रेडियोको नाम पत्ता लगाएर
1: तपाईँले भनेपछि चाहिँ मैले पत्ता लगाएँ।
0: हुन्छ, कार्यक्रममा
1: सुनेर मात्रै कल गर्नु होला भनेर जानकारी पनि दिनुभयो।
0: आज कुन कुन भाका गाउनुहुन्छ?
1: यो रामकुमार राईको आवाज र रहेको गीत चाहिँ अब अलिकति पुरानो हो होइन,
0: कति सालमा आएको गीत हो
1: सायद यो भाका भनेको त 60 सालभन्दा अगाडि रेकर्ड भएको हो, यो रसीको माया पछि चाल चाल गर्दैमा भन्ने
0: सङ्गीत।
1: रसेको माया बस्यो खेलखेल गर्दैमा, बिरातै भयो हजुर बिछोडी हुँदामा। रसेको माया बस्यो खेलखेल गर्दैमा, बिरातै भयो हजुर बिछोडी हुँदामा। भन्देऊ उसैला नभनिदेऊ अरू कसैला, नभनिदेऊ अरू कसैला। हजुर थ्याङ्क यू, बाई बाई।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, मिठो गीत सुनाउनु भयो, गीतका लागि तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँ पनि फोन गर्न सक्नुहुन्छ 9864417298 जिसिओ अफ गर्नु होला है, जिसिओ त्यो माथि ट्याप गर्नु हो भने जिसिओ लेखेको, टक ब्याक लेखेको नगर्नु होला, जिसिओ लेखेको चाहिँ म डबल क्याप ट्याप गर्नु होला, त्यसपछि अफ हुन्छ है भन्छु। र 9864417298 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुल्ला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला। यदि बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, हेलो साथी, नमस्कार हजुर।
2: नमस्ते हजुर, नमस्ते भाइ,
0: को बोल्नुभयो, कहाँबाट?
2: म उदयपुरबाट हजुर, उदयपुर बेलकाबाट।
0: उदयपुर बेलकाबाट, नाम के भन्नुभयो? राज खन्देल राई
2: हजुर।
0: अनि के छ राजजी खबर?
2: एकदमै ठिक छ दाइ, अनि हजुरको?
0: हाम्रो पनि एकदम ठिकठाक छ, कार्यक्रममा आउनु भएको छ, आज के गर्छौँ जानकारी छ कि छैन?
2: छ हजुर।
0: आज कुन गीत गाउनुहुन्छ?
2: आज म पुरानो जितेन्द्र राईको पानी भन्ने।
0: यो कति सालमा आएको गीत हो थाहा छ?
2: यो लगभग 2028 होला हौ भाइ,
0: 2028-29
2: हजुर।
0: लगाउनुहोस् त,
2: हुन्छ ट्राई गर्छु।

0: आगिरा झर्यो खोला डुबाना खोला डुबाना खोला डुबाना खोला डुबाना कोही समय हुँदा माया लगाइराख अकेला डुबाना अकेला डुबाना दा यति नै होला हो
1: ठिक छ कार्यक्रममा आउनुभयो मिठो गीतको लागि धन्यवाद अहिलेको लागि बिदा गर्छु नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौ र अर्को एकजना साथी आउनु भएको छ म स्वागत गर्छु नमस्कार हजुर नमस्कार हजुर
2: हजुर नमस्ते
1: को बोल्नुभयो कहाँबाट लुङ्गुरीबाट तीर्थना गिरी भन्नुभयो
2: हजुर
1: के छ तीर्थनाजीको खबर
2: सबै ठिक छ
1: लाउड स्पिकर गर्नु भएको छ बन्द गर्नुहोस् तपाईँले लाउड स्पिकर गर्नुभयो है ए आवाज ठोकेर आयो
2: हेलो
1: हजुर हजुर
2: हेलो
1: तपाईँको आवाज ठोकेर आयो
2: लाउड स्पिकर छ
1: ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज कुन गीत गाउनुहुन्छ अनि प्रायोगिक र स्पिकरको आवाज हल्का सानो बनाउनु त उहाँको उतातिर आवाज ठोकेर गयो भन्ने कुरा आयो हुन्छ गीत गाउनुहोस्
2: उकालीमा जान्छु सै सुसै नबोल्नेलाई बोलाउने माउसै चौतारीमा बर्फी पर्खाया त्यही खानामा बसेर राम माया चौतारीमा बर्फी पर्खाया
1: चौतारीमा बर्फी पल छाया त्यही छायामा बसेर लाउ माया होइन फेरि पनि माया लाउने विचार छ तपाईँको होइन ल ठिक छ कार्यक्रममा आउनुभयो मिठो गीत गाउनुभयो गीतका लागि धन्यवाद अहिलेको लागि बिदा गर्छौ नमस्ते
2: नमस्ते
1: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो तीर्थना गिरी लुङ्गरीबाट अब गीत राख्छौ क्यारे गीत पछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

योगी प्रसाद तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथी सँगैछौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र यति बेला अन्तिम साथी आउनु भएको छ, म स्वागत गर्छु भन्दै थिएँ। के छ, फोन आएको छ? आएको छैन भन्नु भएको छ। कति मिनटको 53 गयो। अब हामी कुनै पनि साथीको कल लिन सक्दैनौ, यो कुरा म तपाईँलाई जानकारी गराए। र अन्तिममा बादलभित्र जुन छ भन्ने गीत छोड्दै कार्यक्रमबाट विदा हुनेछौ हामी, यो कुरा म तपाईँलाई जानकारी गराए। र यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। र कार्यक्रम तपाईँलाई कहाँबाट सुन्नुहुन्छ होइन, कार्यक्रममा म्यासेज गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ 98-46-17-298 कार्यक्रमप्रति तपाईँको सुझाव सल्लाह वा प्रतिक्रिया दिनुहोला र कहाँ कहाँबाट सुन्नुहुन्छ जानकारी गराइदिनुहोला भन्दै धन्यवाद दिन्छौ। हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रीता मगर लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। राजन ठकुरी र विष्णु माझीको आवाजमा रहेको बादलभित्र जुन छ यो गीत छोड्दै आवाजबाट म वीरेन्द्र गिरी विदा भए नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: भिक्खायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
1: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिए?
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो।
0: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
1: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या

मदपान, मोतोपान, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5, मणिग्राम, रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

बेलुकी 5 बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। सरकारले मन्त्रालयको संख्या घटाउँदा वार्षिक 20 अर्ब रूपियाँ बचत हुने दावी गरेको छ। आज सरकारको 100 दिने प्रगति विवरण सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्तो जानकारी गराउनु भएको हो। आफूहरूले वाचापत्रमा मन्त्रालय घटाउने कुरा गरेको उल्लेख गर्दै त्यही अनुसार सरकारले 17 सदस्यीय मन्त्री परिषद बनाएको पोखरेलले बताउनुभयो। मन्त्रालयको संख्या घट्दा वार्षिक 20 अर्ब रूपियाँ बचत हुने उहाँको भनाई थियो। उहाँले विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्रालय नयाँ निर्माण पनि सरकारको उपलब्धि भएको बताउनुभयो। उहाँले नीतिगत सुधारका कार्यक्रम अन्तर्गत नै ट्रेड युनियनहरू खारेज गरिएको समेत जिकिर गर्नुभएको छ। सरकारले सही दिनमा जेएनजी आन्दोलनका घाइते तथा शहीदका परिवार हरू विभिन्न कार्यक्रम मार्फत सहायता उपलब्ध गराएको जनाएको छ। सरकारले घोषणा गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची कार्यान्वयनको प्रगति 87.2% रहेको छ। प्रवक्ता पोखरेलले 100 बुँदे कार्यसूचीको 70 वटा बुँदा कार्यान्वयन भइसकेको जानकारी दिनुभएको छ। उहाँका अनुसार 17 बुँदाको प्रगति 80% माथि रहेको छ भने 13 बुँदाको प्रगति 60% भन्दा कम रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिनको अवधिमा 89,194.44 हजार मेट्रिक टन अनुदानित रासायनिक मल बिक्री वितरण गरेको छ। सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सो अवधिमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन मार्फत सो परिणामको रासायनिक मल अनुदानित मल वितरण गरिएको बताउनुभयो। विक्रम सम्बत 2082 चैतदेखि हालसम्म कृषि सामग्री कम्पनी लिमिटेडबाट 53,716.45 मेट्रिक टन, साल ट्रेडिङ कर्पोरेशनबाट 35,478.10 मेट्रिक टन अनुदानित रासायनिक मल बिक्री वितरण गरिएको छ। सरकारले रासायनिक मल वितरक कम्पनीहरूलाई गरिने रकम निकासा व्यवस्थित वस्तुपरक र व्यावहारिक गराउन अनुदानको मल वितरण व्यवस्थापन दोस्रो संशोधन कार्यविधि 2083 समेत जारी गरिएको जनाएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकालेको छ। संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा आज दलको कार्यालय सिंहदरबारमा बसेको मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बैठकले सरकार आफ्नै प्रतिबद्धता पूरा गर्न नसकेको निष्कर्ष निकालेको हो। बैठकले मन्त्रालयगत प्रतिवेदनको समीक्षा गर्दै सरकार आफ्नै प्रतिबद्धता पूरा गर्न असफल भएको विषयलाई पार्टीका तर्फबाट सशक्त रूपमा संसदमा उठाउने निर्णय गरेको आङदेम्बेको सचिवालयले जनाएको छ। र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानहरूलाई अझ सबल बनाउने उद्देश्यका साथ सरकारले काम गरिरहेको बताउनु भएको छ। ती संस्थामा पदाधिकारी नियुक्ति प्रक्रियालाई पारदर्शी बनाइने उहाँले उल्लेख गर्नुभयो। आज बसेको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्दै उहाँले विज्ञान प्रतिष्ठान का पदाधिकारी नियुक्ति प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धी बनाइने बताउनु भएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहताले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु। नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचारी पसलसँग सटेको घरमा, तुलसीपुर डाङ
1: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई डाङ।
2: सम्पर्क मोबाइल 98578211105,
1: 98479802,
2: 98095682605
1: र 98103940।
3: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटो पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्कार, म हुँ गायक सौगात सायर। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको मनको आवाज रेडियो जलधला FM 96.4 मेगाहर्ज।

0: छैन।
1: होइन यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
2: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर केही गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
2: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूका लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858743122 र 9858743123।
2: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
3: लगभग सबैजना आइसक्नु भयो, आजको वडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन, घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्कार, म गायिका स्वरूपा रसाइली। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 मेगाहर्ज।

0: मेरो नाम यो मायुका लागि छ सुनसरी गाउँपालिका योनी मस्त र जरुरी सूचना झुमु पेला खिम्रिजी गरम ओबोटी जेउ पेला सुनो फुरी पतास ओचुली जेउ आउ पेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना चाहिए आउ ये जिमे प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नारे वातावरण मिलेने ल ख्याप्पा असर केने रि उमूल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामले ल मे लागिने सज जिमे किमे लापरवाही सुनो चाउसो खेलगेमा डुक जिन्दीको ठेल मेलाकी नाटी जन धनी खेप्पा छिटी ताउ खोकाई वन जङ्गल सर मेरा आयुरी बाली एमएलमेला लिउसोकर पोतराले पार जोगे हटे
1: सलाई लाइटर स्याउला मे सचाउने चिज्राले जबाङ्जा र यामाधिने पोल गेने यहाँ इत्यौ चिज र रैदे वन जङ्गल याल गे बाबा यहाँ
0: पिकनिक वन भोज बाक मे सचाउँछु छिन्नी मेले चार सो सयदेखि खेनाए वन जङ्गल ओसो छाम्मिदैके बारीको चुरोट बिरी ओरे बनाइ कोबाजे
1: नाङथाङ नामलो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने झाल्दै छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
0: गेसो छामेला खोरेल चाउसी खोलिए होलिदे तरिङकाई गेजो मेकेलाई जु अब नजिरे बनाए गेङ गेजो मेकेमा लाए औले लाए
1: वन जङ्गल छ जुलिसी हो घेङ बारी ल बाली नाली कुचिला चुली झ्याक्रा हो चाउसो छुनी ने चाउसो सैदेखि खेले
0: वन जङ्गल मेला गेमाइए मेला
1: बतास उचुलिजु बेलाको घिजिमके कोटल मेङ्की सताङ्कीले हेन अख्युमा छिन्ने मे चासो के
0: अरूले
1: भने के गर्छ यहाँ के छ पोयाल हे लाग्यो किसान किनी गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
2: आज त तिमी धेरै मलिन थकी दिगिन्छौ नि के भयो
3: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
2: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
3: र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
2: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइन नि घरेलु हिंसा हुन् अपराध हुन्
3: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
5: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
8: ए नानी यता सुन त तिमीलाई बाथ रोग भएको हुन सक्छ यो सबै त बाथ रोगको लक्षणहरू हो नि
7: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त बुटौ कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
8: ल तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
7: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्षमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
7: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। Thank you.

नमस्कार, म हो गायक सौगात सायर। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 मेगाहर्ज।

0: मानसिक समस्याबाट बच्ने उपायहरू,
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
3: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र ताल तला या नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
0: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्कार, म गायिका स्वरूपा रसाइली। तपाई सुन्दै हुनुहुन्छ तपाईँको मनको आवाज रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।

0: बाजे के भो किन गालामा हात
1: यहाँ दुखेको छ त खानै दिन्न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बात
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाई दाँत निकाल्ने
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
0: 9805614652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
6: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन
0: त्यही त नि मेरो हालत पनि त्यस्तै त हो नि यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ
7: होइन ए दिदी बहिनीहरू के गन्थम मन्थम गरिरहनु भएको हो तपाईँहरूको कुरा मैले सुनिसके तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ
0: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि
7: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले हो त्यही पाइन्छ क्या त्यहाँ जानुहोस् न यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस् छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्
0: सुन्दरता तपाईँको हेरचाह हाम्रो प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो दाग धब्बा हटाउन मद्दत गर्छ हरेक प्रकारको छालाको लागि उपयुक्त भएको छालालाई पोषण दिने कालोपन हटाउन मद्दत गर्ने नरम मुलायम र चम्किलो छाला बनाउने राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम
8: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9848751234 ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849325627 राम्रो आत्मविश्वासको प्रतीक हो त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम सबैका लागि सधैँका लागि
0: ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नुभएको
9: देख्नु भएन औषधि हालेको
0: लौन शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
9: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
9: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि
10: रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
10: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
13: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
12: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
13: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
12: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
13: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राशो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
12: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
13: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
12: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
13: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रहरी, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
12: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
14: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन तिमीलाई केही थाहा छ?
15: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
14: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
15: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
14: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
15: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
14: कहाँ जाने दिदी, उपप्रमुखलाई? नमस्कार उपप्रमुख।
15: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
14: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
15: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
16: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
15: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
16: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
14: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
17: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
19: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
20: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
19: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
20: यदि त्यसो हो भने आउनुहोस् चाँग बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाँगमा।
19: गर्भवती
1: को चेक जांच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अंग चिलाउने, बनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसूति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच।
21: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
22: डाक्टर कमलचन्द्र शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर फोडा र दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग रुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
1: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
21: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
22: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा छेपिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
1: पाउन्टौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
21: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
1: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्।
21: जसका लागि मोबाइल नम्बर छ 9857-4143-123, 9847-07-6770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
1: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
23: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
25: सम्पूर्ण सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराई दाङमा।
26: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनुभएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाझोपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
25: वरिष्ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ। जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोर्नीमा समस्या, हाड जोर्नी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
26: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
25: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।
26: मध्य पश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्रको अगाडि दाङ। थप जानकारीका लागि
27: जलजला ट्राइब चेक।
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
26: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-462-459 र 98-645 हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू

0: नमस्कार, लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज राम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिक साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना घरतीको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। सरकारका 100 दिनका उपलब्धि सार्वजनिक, 100 बुँदै कार्यसूची कार्यान्वयनमा सरकार कमजोर रहेको कांग्रेसको निर्णय। राष्ट्रिय सभाबाट 4 विधेयक स्वीकृत, बाढ़ीले क्षति गरेका संरचना मर्मत पछि रसुवागढ़ी जलविद्युत आयोजना पुनः सञ्चालनमा। थवाङ 4 चट्याङ पुरादा घरमा क्षति, रोल्पाको भुल्टुङमा अभिभावक भेला तथा छात्रवृत्ति वितरण सम्पन्न, रूकुम पूर्वको तातो पानी क्षेत्र सानी भेरीको बाढ़ीले पुरियो। जुवातास खेल्दै गरेका 11 नगद सहित पक्राउ, लामो प्रतीक्षापछि दाङ जिल्ला फोटोग्राफर एसोसिएशनको कार्यालय स्थापना, दाङको राप्तीमा कपड़ा बैंक स्थापना, विपन्नलाई निशुल्क सहयोग गर्ने अभियान शुरू। र अमेरिकालाई विश्व युद्ध भन्दा धेरै पनि धेरै खतरा कम्युनिजमबाट छ ट्रम्पको भनाई, विश्वकप फुटबलमा आजदेखि प्री क्वालिफायरका खेल शुरू हुँदैन।
1: छ्या, यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गोटिङको पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि। मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162901118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरू गरौं सरकारका 100 दिनका उपलब्धि सार्वजनिक, श्रमदेव प्रेस संघबाट।

0: मन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो 100 दिने कार्य अवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलन मार्फत ती उपलब्धि सार्वजनिक गर्नुभएको हो। मन्त्री पोखरेलले सार्वजनिक गर्नुभएको पहिलो बुदामा संघीय मन्त्रालयको संख्या कटौतीको विषय समावेश गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चुनावी भाषापत्र उल्लेख भएको मजिम मन्त्रालयको संख्या घटाएर 18 कायम गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो। उहाँले मन्त्रालयको संख्या घटाएसँगै वार्षिक करिब 20 अर्ब राज्य कोषमा बचत हुने अनुमान गरिएको बताउनुभयो। यसै गरी उहाँले अन्य संरचनाहरू खारेजी र समायोजन आदिबाट खर्च कटौती गरी कार्यक्षमता बढ़ाउने जनाउँदै राजनैतिक दल निकट ट्रेड युनियन विद्यार्थी संगठन खारेजी लगायतका सुधारात्मक कार्यबाट सकारात्मक सन्देश गएको बताउनुभयो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन नभएको निष्कर्ष निकालेको छ। संसदीय दलका नेता भीष्मराज आङदेवेको अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रालयगत समयजगहरूको बैठकले यो विषयलाई संसदको प्रमुख एजेण्डा बनाउने निर्णय गरेको छ। सरकारको कार्य प्रगति नियमित अनुगमन गर्दै संसद जवाबदेही बनाउन थप सक्रिय भूमिका निर्वाह गर्ने कांग्रेसको निर्णय छ। कांग्रेसले सरकारका मन्त्रालयहरूको कार्य सम्पादनमाथि निरन्तर निगरानी गर्ने नीति पनि लिएको छ। राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 4 विधेयक स्वीकृति गरेको छ। आज बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून मन्त्री सविता गौतमले प्रस्तुत गरेको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गरेको सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहत्राले प्रस्तुत गर्नुभएको हो। स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 स्वीकृत भएका हुन्। विधेयक स्वीकृत गर्नु अघि छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाब पनि सम्बन्धित मन्त्रीहरूले आजै दिनुभएको छ। राष्ट्रिय सभाको अर्को बैठक असार 22 गते बोलाइएको छ। गएको वर्ष असार 24 गते लेहेन्दो खोलामा आएको बाढ़ीले क्षतिग्रस्त बनेको रसुवागढ़ी जलविद्युत आयोजनाको 74 मेगावट विद्युत पुनः राष्ट्रिय प्रसारणमा जोड़िएको छ। 111 मेगावट क्षमताको आयोजनाको मरमतपछि 74 मेगावट उत्पादन पुनः शुरू भएको हो। आयोजनाका अनुसार राष्ट्रिय विद्युत प्रणालीको माग अनुसार अहिलेलाई 74 मेगावट विद्युत मात्र उत्पादन गरिएको हो। नेपाल चीन सीमाना रहेको भोटे कोशी नदीको जलविद्युत उपयोग गरी निर्माण गरिएको यो आयोजना नेपालका महत्वपूर्ण जलविद्युत आयोजना मध्ये एक हो। गएको वर्ष बाढ़ीले आयोजनाको ठूलो प्राकृतिक विपत्तिको सामना गर्नु परे पनि छोटो अवधिमै पुनः सञ्चालनको अवस्थामा पुगेको रसुवागढ़ी जलविद्युत कम्पनीका कार्यकारी निर्देशक सत्यराम ज्वाखालले बताउनु भएको छ। उहाँका अनुसार बाढ़ीका कारण सुरूङभित्र पसेको भेलले बिगारेका विद्युत गृहका उपकरणको मर्मत बालुवा ठिक्राउने पोखरीको सफाई तथा अवरोध हटाउने हाइड्रो मेकानिकल तर्फका सम्पूर्ण मर्मत तथा पुनः निर्माण कार्य सम्पन्न भइसकेका छन्। आयोजनाले प्रयोग गर्ने पुनः पुल संरक्षणका लागि तटबन्ध निर्माण तथा जलविद्युत माप गर्नलाई जोखिमयुक्त ठाउँमा आवश्यक संरचनाका काम समेत सम्पन्न गरिएको उहाँले जानकारी दिनुभएको छ। अब नदीको पानी नयाँ गेट मार्फत फिल्टर गरेर सुरुङभित्र पठाउने व्यवस्था मिलाएकाले आयोजना 111 मेगावट पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सक्षम भइसकेको कम्पनीले जनाएको छ। बाढ़ीका कारण आयोजनामा 3.5 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति पुगेको कम्पनीको अनुमान छ। प्राविधिकहरूका अनुसार बाध क्षेत्र बाहेक आयोजनाका सबैजसो संरचना भूमिगत भएकाले पहिरोबाट प्रत्यक्ष असर पर्ने सम्भावना कम रहेको छ। तपाईँले रेडियो जलजलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। वैकल्पिक विश्राम विश्रामपछि थबाङ चारमा सत्याङ पर्दा घरमा श्वेती, रोल्पाको भल्टुङमा अभिभावक भेला तथा छात्रवृत्ति वितरण सम्पन्न, रूकुम पूर्वको तातो पानी क्षेत्र पानी सारी भेरीको बाढ़ीले पुरियो लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: बाजे के भो, किन जलामा हात?
2: यहाँ दुखेको छ त, खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाले मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौँ।
3: हजुर, हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7418 9095 14 1452।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
6: हर हर को आवाज, गाउँ शहर को आवाज, हरेक मन मुटुमा गुन्जी रहने रोल्पाली आवाज, यो हो तपाईको मनको आवाज, रेडियो जलजला 96.4 MHz।
0: रेडियो जलजलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा, रोल्पाको थबाङ गाउँपालिका 4 मा हिजो शुक्रबार राति परेको सट्याङले घर तथा इन्टरनेट उपकरणमा क्षति पुर्याएको छ। घटनामा भने कुनै मानवीय क्षति भएको छैन। स्थानीयका अनुसार शुक्रबार राति करिब 11 बजे वडा नम्बर 4 को पुनेलीबाङ स्थित सार पुन मगरको घरको आँगनमा चट्याङ खसेको हो। चट्याङका कारण घरको भित्तामा क्षति पुगेको छ भने घर छेउमा राखिएका काठहरूमा समेत असर परेको छ। घटनाको समयमा घरका सदस्य राजेन्द्र पुन मगर आँगनमै रहेका भए पनि उनी सकुशल रहेको जनाइएको छ। यस्तै सोही वडाको थुर्पुर क्षेत्रमा रहेको वाईफाई बक्समा चट्याङ लाग्दा वरपरका 3 देखि 4 घरमा जडान गरिएका राउटर जलेर नष्ट भएका छन्। यसले स्थानीय इन्टरनेट सेवामा समेत केही समय अवरोध सृजना गरेको बताइएको छ। वडा कार्यालय मार्फत क्षतिको विवरण संकलन गरी गाउँपालिकामा पठाउने तथा पीड़ितलाई राहत उपलब्ध गराउने पहल गरिने वडा सदस्यले जानकारी दिनुभएको छ। वर्षायाम शुरू भएसँगै चट्याङको जोखिम बढ़ेकाले स्थानीय वासीलाई आवश्यक सतर्कता अपनाउन समेत उहाँले आग्रह गर्नुभएको छ। बाल विकास आधारभूत विद्यालय परिवर्तन गाउँपालिका 2 भल्टुङमा पुतला चौर राङ्सीमा शैक्षिक सत्र 2083 को प्रथम अभिभावक भेला तथा वृहत अन्तर्क्रिया कार्यक्रम र शैक्षिक सत्र 2082 को अपाङ्ग तथा छात्रवृत्ति वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक संघका अध्यक्ष सरिता ओलीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खत्री खली ओलीको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन शिक्षिका रेखा कुमारी चौधरीले गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका शिक्षकहरूले विभिन्न शैक्षिक तथा व्यावहारिक विषयमा अभिभावकलाई जानकारी गराएका थिए। शिक्षिका मन कुमारी केसीले बालबालिकामा मोबाइलको नकारात्मक प्रभाव, विद्यालय पोसाकको व्यवस्थापन बारे जानकारी दिनुभयो। बाल विकास शिक्षिका निर्मला बुढाले घरमा बाल बालिकालाई सिकाउनु पर्ने संस्कार, विद्यालयमा उपलब्ध शैक्षिक सामग्री तथा त्यसको प्रयोग बारे प्रकाश पार्नु भएको छ। त्यसै गरी शिक्षिका रेखा कुमारी चौधरीले विद्यार्थीमा अनुशासन, नैतिक शिक्षा तथा शिक्षक शिक्षक अभिभावकको भूमिका बारे प्रस्तुति दिनुभएको थियो। सहायक खड्ग बहादुर ओलीले कक्षा एकदेखि तीनसम्म लागू गरिएको निरन्तर विद्यार्थी मूल्यांकन प्रणाली, आइतबार विदा सम्बन्धी अभिभावकमा रहेका जिज्ञासाको समाधान तथा वडा कार्यालयबाट भएको विद्यालय अनुगमन प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रवीर बहादुर खत्रीले पहाड़ी क्षेत्रमा घट्दो विद्यार्थी संख्या र त्यसको दीर्घकालीन प्रभाव, द्रुत सिकाई प्रणाली, रियल प्लान तथा हालै सम्पन्न परीक्षा बारे जानकारी गराउँदै अभिभावकको सक्रिय सहकारी आवश्यक रहेको बताउनुभयो। सोही अवसरमा शैक्षिक सत्र 2082 विद्यालयका अभिभावक भेटघाट कार्यक्रममा सबैभन्दा बढ़ी सहभागिता जनाई विद्यालयलाई निरन्तर सुझाव र सहयोग पुर्याउनु भएको रामकुमारी घरती मगरलाई नगद माला तथा अबीर सहित सम्मान समेत गरिएको थियो। साथै अपाङ्ग तथा छात्रवृत्ति पनि वितरण गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा विद्यालयका भूतपूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोकेन्द्र बहादुर घरती मगर तथा वर्तमान अध्यक्ष खली ओलीले यस्ता कार्यक्रमले अभिभावक शिक्षक र विद्यार्थी बीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभएको छ। अन्त्यमा उपस्थित अभिभावक तथा सरकारवाला संघ विद्यालयको समग्र शैक्षिक अवस्था, चुनौती र सुधारका उपाय बारे प्रत्यक्ष प्रक्रिया अन्तर्क्रिया गरिएको थियो। कार्यक्रममा विद्यालय सेवा क्षेत्रका अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, आमा समूह, युवा समूह तथा अन्य सरकारवालाको उपस्थिति रहेको थियो। रूकुम पूर्वको पुथा उत्तर गंगा गाउँपालिका वडा नम्बर 6 स्थित डिमुर गैरामा रहेको तातो पानी क्षेत्र डुबानमा परेको छ। लगातारको वर्षासँगै आएको बाढ़ीले तातो पानी डुबानमा परेको हो। वडा अध्यक्ष संखेत सेनका अनुसार वडामा रहेको साङ्गा खोला र अधियारी खोलामा आएको बाढ़ीले सानीभिरी नदीको बहाव बढ़दो तातो पानी क्षेत्र डुबानमा परेको हो। यद्यपि बाढ़ीले तातो पानी मुहानमा गरेको क्षतिको विवरण भने आएको छैन। उक्त तातो पानी क्षेत्र यसपालिको महत्वपूर्ण पर्यटकीय स्थल मध्ये एक हो। जुवातास खेलिरहेका 11 व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय प्युठानले पक्राउ गरेको छ। शुक्रबार राति 11 स्वर्गद्वारी नगरपालिका 4 बाजीपुर स्थित मुनलाइट होटलमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानबाट प्रहरी निरीक्षक गणेश गेवालीको नेतृत्वको टोलीले नगद 1,85,112 रूपियाँ सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो। दाङको जिल्ला फोटोग्राफर एसोसिएशनले कार्यालय शनिबार आज घोराईमा एक कार्यक्रम बीच उद्घाटन गरिएको छ। 2057 स्थापना भएको एसोसिएशनको दुई दशक भन्दा बढ़ी समयपछि आफ्नै कार्यालय स्थापना गरेको हो। एसोसिएशनका अध्यक्ष लक्ष्मण न्यौपानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संस्थापक उपाध्यक्ष एवं वरिष्ठ फोटोग्राफर मधुसूदन जोशीले कार्यालय स्थापना संस्थाको इतिहासमा महत्वपूर्ण उपलब्धि भएको बताउनु भएको छ। उहाँले लामो समयदेखिको सपना साकार भएको उल्लेख गर्दै कार्यालयले संस्थाको पहिचान, गरिमा र विश्वसनीयतालाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। कार्यालय हुनु मात्र ठूलो उपलब्धि होइन, यसलाई दीर्घकालीनसम्म व्यवस्थित र सक्रिय राख्नु सबै सदस्यको साझा जिम्मेवार पनि रहेको उहाँले बताउनु भएको छ। संस्थाको एकता, सक्रियता र निरन्तरताले मात्रै कार्यालयको महत्व अझ बढ़ने उहाँको भनाई रहेको थियो। विशिष्ट अतिथि दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष वसन्त जोशीले 2057 स्थापना भएको संस्था लामो समयसम्म स्थायी कार्यालय विहीन अवस्थामा सञ्चालन हुँदै आएको स्मरण गर्नुभएको छ। उहाँले अहिले कार्यालय स्थापना हुनलाई संस्थाको नयाँ यात्राको शुरूआतको रूपमा चित्रण गर्दै अबको लक्ष्य आफ्नै जग्गा खरिद गरी सुविधा सम्पन्न भवन निर्माण गर्नु हुनुपर्ने बताउनु भएको छ। त्यसका लागि सम्पूर्ण फोटोग्राफर समुदाय, पूर्व पदाधिकारी र शुभेच्छकहरू एकजुट भएर आर्थिक तथा नैतिक रूपमा सहयोग गर्नुपर्ने उहाँले जोड़ दिनुभएको छ। कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका सचिव गणेश दंगाल, सदस्य नारायण खनाल, दाङ जिल्ला फोटोग्राफर एसोसिएशनका पूर्व अध्यक्ष वसन्त नेउपानी, पूर्व सचिव लवली थापा, लुम्बिनी प्रदेश उपाध्यक्ष दुर्गा प्रसाद चौधरी, प्रदेश सदस्य कृष्ण पन्थी तथा तुलसीपुर शाखाका अध्यक्ष मिनराज ओली लगायतको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। उपाध्यक्ष हुम्मा रेग्मीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण महासचिव एम बहादुर आरसीले गर्नुभएको थियो। दाङको राप्ती गाउँपालिकाले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै क्लोथ एण्ड फूड बैंक नेपालको सहकारीमा कपड़ा बैंक स्थापना गरेको छ। आज शनिबार आयोजित एक कार्यक्रममा बेइज गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले रिबन काटेर कपड़ा बैंकको औपचारिक शुभारम्भ गर्नुभएको हो। अध्यक्ष विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लोथ एण्ड फूड बैंक नेपालका संस्थापक अध्यक्ष कमल जीशीले कपड़ा बैंकको उद्देश्य संचालन प्रक्रिया तथा सामाजिक महत्वबारे जानकारी गराउँदै घरमा प्रयोगमा नआएका तथा प्रयोग योग्य कपड़ा तथा सामग्री संकलन गरी आवश्यक पर्ने विपन्न असहाय तथा अभावमा रहेका नागरिकलाई निशुल्क वितरण गरिएको बताउनु भएको छ। अध्यक्ष विष्टले कपड़ा बैंकलाई दिगो र प्रभावकारी बनाउन स्थानीय सरकार, सामाजिक संस्था, विद्यालय, निजी क्षेत्र तथा सम्पूर्ण नागरिकको सक्रिय सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभएको छ। उहाँले आफ्नो घर, टोल र समाजलाई सफा राखौ, कोही पनि कपड़ा विहीन नरहोस् भन्ने अभियानलाई सफल बनाउन सबैलाई कपड़ा तथा प्रयोग योग्य सामग्री दान गर्न आग्रह गर्नुभएको छ। राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकको समन्वयमा भएको कार्यक्रममा शिक्षणीय उद्योग वाणिज्य संघका पदाधिकारी, विभिन्न संघ संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षक शिक्षिका, जनप्रतिनिधि तथा अन्य सरकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। कपड़ा बैंक मार्फत प्रयोग योग्य सामग्री संकलन गर्ने र आवश्यक परेकालाई निशुल्क वितरण गर्ने व्यवस्था मिलाइने संस्थाका संस्थापक अध्यक्ष कमल जीशीले बताउनु भएको थियो। सामाजिक सेवामूलक यस अभियानले पुनः परेको संस्कृतिलाई प्रवर्धन गर्नुका साथै विपन्न समुदायलाई प्रत्यक्ष राहत पुग्ने विश्वास गरिएको छ। कार्यक्रमको सहजीकरण राप्ती गाउँपालिकाका जिन्सी शाखा प्रमुख रेशम अधिकारीले गर्नुभएको थियो। अब देश बाहिरको समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिजलाई अमेरिकाका लागि विश्वयुद्ध भन्दा पनि ठूलो खतरा भएको बताउनु भएको छ। अमेरिकी स्वतन्त्रताको 250 वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आफ्नो देशको जीवनशैली र सफलतासँग असहमत विचार बोकेर आउने केही नयाँ आप्रवासीबाट देशमा साम्यवादको खतरा बढ़दै गएको दावी गर्नुभयो। कम्युनिजम अमेरिकी स्वतन्त्रतामाथिको घातक खतरा भएको र यो प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, पर्ल हार्बर वा सेप्टेम्बर 11 आक्रमण भन्दा समेत ठूलो भएको उहाँको दावी छ। साथै अमेरिका कहिल्यै कम्युनिष्ट देश नबन्ने प्रतिबद्धता पनि उहाँले दोहराउनुभयो। अमेरिकी सेनाको शक्ति र इतिहासको उच्च प्रशंसा गर्दै ट्रम्पले विश्वकै सबैभन्दा शक्तिशाली सेना निर्माण गरेको बताउनुभयो। दुई देश विश्वयुद्ध जितेको उल्लेख गर्दै उहाँले सिटी युद्धपछि अमेरिका शत्रुहरू इतिहासको गहिराईमा हराएको दावी गर्नुभयो। भेनेजुएलालाई एकै दिनमा पराजित गरेको र इरानलाई कड़ा प्रहार गरिएको उहाँको भनाइ छ। ट्रम्पको अमेरिकाको 250 वर्ष इतिहासमा उल्लेख्य प्रगति भएको र यो विश्वकै सबैभन्दा पुरानो गणतन्त्र, सबैभन्दा स्वतन्त्र जनता र सबैभन्दा न्यायपूर्ण संविधान भएको राष्ट्र रहेको दावी पनि गर्नुभयो। अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदैछन्। प्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति नेपाली समय अनुसार पाउने 11 बजे सह आयोजक क्यानाडा र मोरोस्को तथा भोलि बिहान पाउने 3 बजे पाराग्वे र फ्रान्स बीच खेल हुनेछ। यसपटकको विश्वकपको प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरोस्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इङ्ल्याण्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बियाले खेल्ने भएका छन्। नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई एक गोलले हराउँदै कोलम्बिया अन्तिम स्वरमा प्रवेश गरेसँगै अन्तिम स्वरको समीकरण पूरा भएको हो। चार पटकको पूर्व विजेता जर्मनी सहित क्रोसिया, नेदरल्याण्ड्स, जापान, सेनेगल, नवप्रवेशी केभ भर्डे जस्ता टोली नकआउट चरणबाटै बाहिरेका छन्। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपटक। सरकारका 100 दिनका उपलब्धि सार्वजनिक, 100 बुधे कार्यसूची कार्यान्वयनमा सरकार कमजोर रहेको कांग्रेसको निष्कर्ष। राष्ट्रिय सभाबाट 4 विधेयक स्वीकृत, बाढ़ीले क्षति गरेका संरचना मर्मतपछि रसुवागढ़ी जलविद्युत आयोजना पुनः सञ्चालनमा। थबाङ 4 सट्याङ पर्दा घरमा क्षति, रोल्पाको भुल्टुङमा विभाग भेला तथा छात्रवृत्ति वितरण सम्पन्न, रूकुम पूर्वको तातो पानी क्षेत्र सानेभेरीको बाढ़ीले पूरियो। जुवातास खेल्दै गरेका 11 नगद सहित पक्राउ, लामो प्रतीक्षापछि दाङ जिल्ला फोटोग्राफर एसोसिएशनको कार्यालय स्थापना, दाङको रातीमा कपड़ा बैंक स्थापना, विपणनलाई निशुल्क सहयोग गर्ने अभियान शुरू। र अमेरिकालाई विश्वयुद्ध भन्दा पनि धेरै खतरा, कम्युनिजमबाट रहेको ट्रम्पको दावी, विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदै। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज, हाम्रो वेबसाइट जलझलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 समाचार सन्ध्या पूरा भएको छ। 7 रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। तेतिन्जेलसम्मका लागि प्राविधिक साथी रीतालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना विदा हुन्छु। ताजा खबर र जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: भैया बद्दी मेरो त दात दुखिलो के गर्ने होला अब
1: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दात निको हुन्न
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जेसुकै गर्नुहोस् तपाईँले
1: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
2: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
1: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
2: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98478-57569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-592-8769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश

0: मनको आवाज तपाईँको मनको आवाज लोगो रेडियो चर्चुला 96.4 मेगाहर्ज। नमस्कार, रेडियो कार्यक्रम लुम्बिनी सन्दर्भमा तपाईँलाई हार्दिक स्वागत छ। प्राविधिक साथी टिकमन छेत्रीका साथमा म प्रिया मगरको तर्फबाट रेडियो कार्यक्रम लुम्बिनी सन्दर्भ हरेक हप्ताको शनिबार बेलुकी 36 बजेदेखि करिब 7 बजेसम्म सुन्न सक्नुहुनेछ। लुम्बिनी गाउँपालिकाको आर्थिक सहयोगमा र रेडियो जजलाको प्राविधिक सहयोगमा यो कार्यक्रम तयार पारिएको छ। यो कार्यक्रम तपाईँ सामुदायिक रेडियो जजला 96.4 मेघार्ज, सामुदायिक रेडियो रोल्पा 93.8 मेघार्ज, सामुदायिक रेडियो मालश्री 100.5 मेघार्ज र रेडियो सभ्यता 99.5 मेघार्ज आजबाट एकैसाथ सुनिरहनु भएको छ। स्थानीय सरकार र नागरिकलाई प्रत्यक्ष जोड्ने रेडियो कार्यक्रम लुम्बिनी सन्दर्भमा हामी लुम्बिनी गाउँपालिकाका जनप्रतिनिधिहरू र पालिकाका विभिन्न शाखाबाट प्रदान हुने सेवाहरू, पालिकाका विभिन्न सरकारवालाहरूसँगको कुराकानी, गाउँपालिकाले प्रवाह गरेका विभिन्न सेवाहरू, नागरिकका जनगुनासाहरू, विकास निर्माण, सामाजिक जागरण, कृषि, शिक्षा, स्वास्थ्य, खाने पानीमा भएका सुधारात्मक कार्य तथा गतिविधिहरू, ओडा तथा गाउँपालिकासँग प्रत्यक्ष जोडिएका गतिविधि र सूचनाहरूलाई आम जनमासमा पुर्याउने यस कार्यक्रमको उद्देश्य रहेको छ। यसका साथै समय सन्दर्भ अनुसार प्रवाह गरिने सेवा तथा कार्यक्रमका बारेमा समेत जानकारी दिने गर्दछौ। अब लागौ हाम्रा सहकर्मी देवी गुरुङले तयार पार्नु भएको कुराकानीतर्फ।
1: आदरणीय श्रोता, अहिले हामी लुम्बिनी गाउँपालिका वडा नम्बर 6 गुम्चालको यो थामालेक भन्ने क्षेत्रमा छौँ र यहाँ 6 नम्बर वडाका अध्यक्ष जोग बहादुर बुढा थोकी विवेकसँग हामी कुराकानी गर्ने सन्दर्भमा छौँ। लुम्बिनी गाउँपालिकाद्वारा प्रायोजित कार्यक्रम लुम्बिनी सन्दर्भमा उहाँसँगको कुराकानी विशेष राखिएको छ। यसपालिको अङ्कमा म उहाँसँगको कुराकानी जोड्दैछु। सर्वप्रथम यहाँलाई हाम्रो कार्यक्रममा स्वागत छ।
2: धन्यवाद म्याडम। त्यसै गरी हाम्रो यो कार्यक्रमलाई हेरेर सुनेर साथ दिनुहुने सम्पूर्ण महानुभावहरूमा मेरो व्यक्तिगत तर्फबाट र 6 नम्बर वडा गुम्चालको तर्फबाट हार्दिक स्वागत एवं सम्मान व्यक्त गर्न चाहन्छु।
1: भर्खरै मात्रै सन स्टार युवा क्लबले एउटा घुम्ती बैठक आयोजना गर्यो र त्यसको व्यवस्थापन, समग्र व्यवस्थापन यहाँले गर्नुभएको छ। यो पर्यटकीय क्षेत्रको प्रचार प्रसारको साथसाथमा यहाँको विकासका लागि भनेरै यो कार्यक्रमको आयोजना गरेको छ, यहाँलाई कस्तो लागिराखेको छ?
2: यो कार्यक्रम एकदमै ऐतिहासिक र नवीनतम बनेको छ। सन स्टार युवा क्लब यो आफैमा एउटा महत्वपूर्ण योजना, एकदमै भिजन भएर अगाडि बढ़िरहेको क्लब हो। सन स्टार क्लबले चाहे त्यो खेलकुदको क्षेत्रमा, चाहे त्यो गीत संगीतको क्षेत्रमा, चाहे त्यो साहित्यको क्षेत्रमा, चाहे त्यो पर्यटनको क्षेत्रमा होस्, यी तमाम क्षेत्रहरूमा सन स्टार क्लबले आफूले गर्नुपर्ने काम, कर्तव्य र भूमिका खेलिरहेको छ। यसको लागि म एकदमै सम्मान व्यक्त गर्न चाहन्छु सन स्टार क्लबप्रति। मलाई लाग्छ यो सन स्टार क्लबले आफ्नो घुम्ती बैठक रोल्पा जिल्लाको लुम्बिनी गाउँपालिका वडा नम्बर 6 थामालेकमा गर्दै गर्दाखेरि हामीले पनि एउटा सन स्टार क्लबबाट सिक्नुपर्ने सामाजिक क्षेत्रका कामहरू, चाहे त्यो यहाँ विकास निर्माणका कामहरू, चाहे त्यो सबै क्षेत्रहरूलाई हामीले एउटै पाटोमा, एउटै मालामा उनेर अगाडि बढाउने कुराहरूमा चाहिँ हामीले पनि त्यो कुरा अनुसरण गर्न लायक छन्, योग्य छन्। र सँगसँगै आज जुन यो घुम्ती बैठकको नाम दिएर त्यो घुम्ती बैठकभित्र पनि साहित्यिक सिर्जना गरेर त्यो साहित्यिक रचना वाचन, त्यसै गरी संगीतका धुनहरू कार्यक्रम गरेर त्यसपछि जनप्रतिनिधिहरूलाई पनि यही ठाउँमा लेखमा बोलाएर जुन खालको एउटा यो वृहत कार्यक्रम गर्नुभयो, यसको लागि सन स्टार क्लबलाई धन्यवाद दिन चाहन्छु। र हामी यहाँको यो थामालेकको मन्दिर निर्माण तथा व्यवस्थापन समितिको तर्फबाट पनि हामीले यहाँको स्थानीय व्यवस्थापन हामीले गरेका थियौँ। यसको यो सन्दर्भमा पनि म थोरै कुरा के राख्न चाहन्छु भनेपछि, जो यो मन्दिर व्यवस्थापन समितिमा हुनुहुन्छ उहाँहरूको निरन्तरको साथ सहयोगले हामी हिजोदेखि आजसम्म अझै पनि उहाँहरू खटिरहनु भएको छ फिल्डमा, र कुनै आफ्नो तह र तब्काबाट चाहिँ साथ दिइरहनु भएको छ र हामी पनि यहाँ खटिरहेका छौँ। यसमा यो व्यक्तिगत रूपमा म एउटाले भन्दा पनि हाम्रो सिङ्गो टिम छ, यहाँको समुदाय छ, यहाँको समुदायले यो मन्दिरको लागि, यो भूगोल क्षेत्रको लागि चाहिँ हामीले गर्नुपर्ने काम कर्तव्यप्रति एकदमै हामी जिम्मेवार र उत्तरदायी छौँ। उहाँहरूले पनि त्यो खालको एउटा काम कर्तव्य गरिरहनु भएको छ र यो शनिस्तारको एउटा जुन यो घुम्ती बैठक हो, यो घुम्ती बैठक आफैमा एउटा ऐतिहासिक र महत्वपूर्ण हुनेछ भन्ने मैले आशा र अपेक्षा लिएको छु।
1: यो पर्यटकीय क्षेत्रको प्रचार प्रसार सँगसँगै अब यहाँको स्थानीयको जनचेतनामा पनि वृद्धि ल्याउने एउटा महत्वपूर्ण पाटोको रूपमा यहाँले ल्याउनु भएको छ। त्यसै कारणले पनि स्थानीय व्यवस्थापनदेखि सबै चासो र चिन्ताको साथमा हेर्नु भएको छ। समग्रमा यहाँको वडामा यो जुन थामालेका शिव मन्दिर जुन निर्माण गर्नुभएको छ, यसको महत्व कस्तो देख्नुहुन्छ? यहाँको जनमास, यहाँको ओडामा यसको प्रभाव भनौ, धार्मिक ऐतिहासिक पर्यटकीय क्षेत्रको रूपमा रहेको छ नि?
2: अवश्य पनि आजभन्दा करिब 8-10 वर्ष अगाडिसम्म यो ठाउँ, यो भूगोल क्षेत्र एकदमै गुमनाम जस्तै थियो। यो जुन यो थामलेकको ग्राउन्ड हो, यो एकदमै गौचरणको रूपमा थियो। अहिले यहाँ पर्यटकीय क्षेत्रको रूपमा विकास भएको छ र हामीले पनि यसको लागि आफ्नो तर्फबाट, स्थानीयको तर्फबाट, जनप्रतिनिधिको तर्फबाट गर्नुपर्ने कामहरू, खेल्नुपर्ने भूमिकाहरू खेलिरहेका छौँ। र यहाँको स्थानीय सरकार, जो लुङ्ग्री गाउँपालिकाको स्थानीय सरकारले पनि थामलेकलाई लुङ्ग्री गाउँपालिका एउटा उत्कृष्ट पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने भनेर गुरु योजना पनि बनाइसकेको छ। र सँगसँगै यहाँ जुन खालको यो थाममा बाहिरबाट पर्यटकहरू आउँदै गर्दाखेरि, जस्तो अहिले यो सन्निस्तारकै कार्यक्रमको सन्दर्भमा हाम्रा साहित्यकारज्यूहरू, त्यसपछि कलाकारज्यूहरू आउँदै गर्दाखेरि पनि यहाँको समुदायको चेतना स्तरका कुराहरू भए, अनि उहाँहरूसँगको दोहोरो मित्रताका कुराहरू भए, यी कुराहरूलाई पनि एकदमै माथि उठाएको छ यो थामलेगले। हामी थामलेगसँग एउटा जुदाङबाट सनिस्तार क्लब यहाँ आएर कार्यक्रम गर्दै गर्दाखेरि सनिस्तारका सम्पूर्ण पदाधिकारीज्यूहरू, अग्र साहित्यकारज्यूहरू, कलाकारज्यूहरू पनि जोडिएको छ यहाँको समुदाय। त्यो जोडिएको कारणले पनि मलाई लाग्छ अझै हामीले पनि आफ्नो ठाउँबाट र आफ्नो समुदायको लागि, त्यसपछि आफ्नो क्षेत्रको लागि अझै केही गर्नुपर्छ भन्ने खालको यो सबैमा एक खालको एउटा चेतको विकास भएको छ। म एकदमै धन्यवाद दिन्छु जो यहाँका स्थानीयहरूले सक्रियतापूर्वक सहभागिता जनाएर हामीलाई चाहिँ साथ दिनुभएको छ। मैले ल यो काम गर्नुपर्छ है भनेर अलिकति एउटा भिजन अगाडि ल्याउने बित्तिकै उहाँहरूले आँखा चिम्म गरेर मलाई त्यो साथ दिनुहुन्छ। मलाई लाग्छ त्यो मैले खेलेको भूमिकाप्रति उहाँहरूको विश्वास भएर हो, र मैले पनि उहाँहरूले जुन गरेको विश्वास छ मैले त्यसलाई पनि कहिले घात गरेको छैन, त्यो भएको कारणले पनि हामी सफल भएका छौँ।
1: हामी निरन्तर संवादमा छौँ र फेरि पनि अध्यक्षज्यूलाई मैले केही कुराहरू राख्न चाहे। यहाँको ओडाको समग्र रूपमा, ओडाको पर्यटकीय क्षेत्रहरूमा यो थामालिक मात्र नभएर अन्य क्षेत्र पनि छन् कि के छ यहाँको ओडामा?
2: यो लुङ्ग्री गाउँपालिकाको पर्यटकीय क्षेत्रहरू, अन्य पर्यटकीय क्षेत्रहरू पनि छन्। हामीले यो लुङ्ग्री गाउँपालिकाका सम्भावित पर्यटकीय क्षेत्रहरूलाई पहिचान गरेर त्यसपछि डकुमेन्ट्री पनि बनाएका छौँ। हाम्रो यो गाउँपालिकाकै वेबसाइटमा छ डकुमेन्ट्री भिडियो। सँगसँगै हामीले बुकलेटहरू, पोस्टरहरू पनि बनाएका छौँ लुङ्ग्री गाउँपालिकाका विभिन्न पर्यटकीय क्षेत्रहरूको बारेमा। ती पर्यटकीय क्षेत्रहरू हुन् जस्तो यो लुङ्ग्री गाउँपालिका वडा नम्बर 6 यो थामलेक भयो, त्यसै गरी गुम्चालको शिव महादेव मन्दिर, त्यसै गरी बडाचोरको बडाचोर बरा, त्यसै गरी लुङ्ग्री गाउँपालिका वडा नम्बर 7 हारजङको भालु गुफा, त्यसै गरी लुङ्ग्री गाउँपालिका वडा नम्बर 1 पाङको यो बक्से ढुङ्गा, त्यसै गरी पुरानो गाउँ, अनि त्यसै गरी यो देउराली मन्दिर, ती ठाउँहरू, अनि त्यसपछि माथि यो नौखानी तिनपरेका लेकहरू, यी चाहिँ पर्यटकीय सम्भावना बोकेका ठाउँहरू हुन्। त्यसै गरी शिर्पको यो तपासी लेक पनि 2 वडाको यो पर्यटकीय क्षेत्र हो। त्यसै गरी वडा नम्बर 3 भित्र पनि यो ताल पोखरी भन्ने, त्यसै गरी त्यहाँ त्योभन्दा अझै उत्कृष्ट र आकर्षक पर्यटकीय क्षेत्रहरू छन्। अब हामीले पनि यो पहिचान गरेका छौँ, लुङ्ग्रीको सम्पूर्ण लुङ्ग्रीभित्र रहेका सबै क्षेत्रहरूको हामीले पहिचान गरेर एउटा डकुमेन्ट्री नै बनाएका छौँ।
1: यहाँले लुङ्ग्री गाउँपालिकाको समग्र धार्मिक र ऐतिहासिक स्थलहरूको, पर्यटकीय क्षेत्रहरूको नाम भनिराख्दाखेरि एउटा महत्वपूर्ण पर्यटकीय क्षेत्र भनौँ या विकास निर्माणको लागि अलिकति कसैको चासो अझै पनि पुग्न नसकेको बडाचौर एयरपोर्टको कुरा गरौँ, त्यो पनि छ। अब लुङ्ग्री गाउँपालिकाको कार्यपालिकाको सदस्यको हैसियतले त्यो बडाचौर एयरपोर्टलाई अझै विकास गर्नको लागि स्थानीय सरकारको किन ध्यान नपुगेको होला या प्रदेश संघबाटै ध्यान नपुगेको, के भन्नुहुन्छ यसमा?
2: यसमा अवश्य पनि यो जुन बडाचौर एयरपोर्टको सन्दर्भ जोड्दै गर्दाखेरि, हामीले गत वर्ष मात्रै पनि यो हामी निर्वाचित भएर आइसकेपछि पनि बडाचोर एयरपोर्टलाई पुनः सञ्चालन गर्नुपर्छ भन्ने हिसाबले हामीले जोडतोडका साथ उठायौँ। हाम्रो गाउँपालिका अध्यक्षज्यूले पनि यो विषयलाई एकदमै जोडतोडका साथ उठाउनु भयो। तत्पश्चात हाम्रो रोल्पा जिल्लाबाटै जितेर जानुभएका यहाँका माननीय संसद वर्षमान कुञ्जू अर्थमन्त्री हुँदा 10 करोड रुपियाँ विनियोजन भयो। त्यो बजेट कार्यान्वयन हुन सकेन, अब सरकार फेरबदलको कारण हो या चाहिँ अब अन्य कारण हो, अब एउटा सुनिश्चित बजेट अझै सुनिश्चित हुन सकेन भन्ने यी यावत कुराहरू आयो। तर 10 करोड चाहिँ विनियोजित भएको थियो तर कार्यान्वयन हुन सकेन, त्यो एकदमै दुर्भाग्यको कुरा हो हामी एउटा लुङ्गुरीवासीको लागि र सिङ्गुर रोल्पा जिल्लाको लागि। तर हामीले अझै पनि जुन बडाचुर एयरपोर्टको विषयमा हामीले स्थानीय तहबाट हाम्रो गाउँपालिका अध्यक्षज्यूले चाहे त्यो हामी एउटा वडा को अध्यक्ष अनि कार्यपालिकाको सदस्य हामी सबैले आफ्नो तर्फबाट त्यो कुराहरूलाई जोडतोडका साथ उठाएका छौँ। आशा गरौँ अवश्य पनि अब यो हामी भन्दा पछि आउने स्थानीय सरकार त्यसै गरी संघ प्रदेशमा हुने सरकारले पनि बडाचोर एयरपोर्टको बारेमा चाहिँ सोच्नुहुनेछ र हामी एउटा जिम्मेवारीमा भए पनि नभए पनि बडाचोरको बारेमा हामीले पनि आफ्नो तह र तबकाबाट पहल गर्नेछौँ भन्ने खालको भनाइहरू राख्न चाहन्छु।
1: अब हामी चाहिँ यो पर्यटकीय स्पेसल पर्यटकीय क्षेत्रकै कुरा गरिराखेका छौँ र अहिले भर्खरै मात्रै मैले केही पुजारोहरूसँग केही कुराहरू पनि सुनेको थिएँ, बुझेको थिएँ। उहाँले भन्नुभएको थियो गुम्चालका युवाहरू जो परदेशिनु भएको छ उहाँहरूले संकलन गरेको आर्थिक रकम र यहाँको पालिकाले पनि छुट्याएको रकमबाट यो भौतिक निर्माण मन्दिरको निर्माण भएको छ। यससँगै विभिन्न आकृतिमा सजिएका स्ट्याचुहरू बनाइएका छन् यहाँका क्षेत्रहरूमा, यो जुन क्षेत्र छ यसमा, र यससँगै अझै पनि हामी अन्य भौतिक निर्माणका कुराहरू जस्तो बराको मन्दिर पनि बनाउनु छ भन्नुभएको छ। यो क्षेत्रको अझै पनि विकासको लागि, यो थामालेप क्षेत्रको विकासको लागि यहाँले गुरु योजना पनि बनाउँदै हुनुहुन्छ, बजेट के कस्तो, कार्यक्रमहरू कस्तो छन्?
2: अवश्य पनि गुरु योजना हाम्रो बनिसकेको छ। अब यो जुन तपाईँले अगाडि राखिसक्नुभयो यो मन्दिर निर्माणको कुराहरू, यो मन्दिर निर्माणको सन्दर्भमा हामीले वडा पालिका र गाउँपालिकाबाट 15 लाख विनियोजन भएको छ। त्यसै गरी हाम्रो यो एउटा सहयोगी दाताहरू जो विभिन्न स्थानीय तह जस्तो लुम्बिनी गाउँपालिका, सुमिल स्मृति, सुनसरी, अनि अन्तर जिल्लाबाट अनि अन्तर प्रदेशबाटसम्म पनि हामीलाई यो मन्दिरको नाममा सहयोग गर्नुभएको छ उहाँहरूले। करिब करिब 50-55 लाख मात्रै हाम्रो आर्थिक सहयोग हो, करिब 50 लाख बराबर मात्रै आर्थिक सहयोग सो इच्छाले चाहिँ सहयोग गर्नुभयो। त्यसै गरी 15 लाख रुपियाँ स्थानीय तहबाट विनियोजन भयो र 15 लाख रुपियाँ यहाँको यो तत्कालीन गुम्चाल गाविस वडा नम्बर 6, 4, 5 र 6 तीनवटा वडाको समुदायले श्रमदान गरिसकेपछि करिब 15 लाख बराबरको उहाँहरूको श्रमदानबाट चाहिँ निर्माण भएको यो गुम्चालको यो थामलेको शिवालय मन्दिर। त्यसै गरी फेरि पछिल्लो चरणमा यो स्थानीय तहबाटै, यो वडापालिकाबाटै फेरि 5 लाख रुपियाँ विनियोजन गरेर सम्पूर्ण सहयोगी दाताहरूको नाममा हामीले शिलालेख पार्क निर्माण गरेका छौँ। यो 5 लाखको शिलालेख पार्क हो र अहिले पछिल्लो चरणमा जुन लुङ्गुरी गाउँपालिकाले गुरु योजना, पर्यटन गुरु योजना बनाइसकेपछि थामलेखलाई एउटा उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्छ र त्यहाँको धार्मिक तथा प्राकृतिक सौन्दर्यताले पर्यटकहरूलाई हामीले भित्र्याउन सक्छौँ, यो लुङ्गुरीको एउटा आकर्षणको केन्द्र हुन सक्छ भन्ने जुन हाम्रो एउटा साझा धारणा भयो, त्यो साझा धारणा पश्चात लुङ्गुरी गाउँपालिकाको आर्थिक वर्ष 83-84 बजेट बनाउँदै गर्दाखेरि हामीले एउटा लुङ्गुरी गाउँपालिकाभित्रबाट हामीले थामाको लागि के गर्न सक्छौँ त भनेर सोच्दै गर्दाखेरि लुङ्गुरी गाउँ कार्यपालिकाको सम्पूर्ण कार्यपालिका सदस्यज्यूहरूले हामीले प्रदेशसम्म पूर्वकमा थामलेखलाई टिपाएर पठाउनुपर्छ, पर्यटन गुरु योजनामा जे समेटिएका छ ती समेटिएका पूर्वाधार निर्माण गर्नको लागि हामीले प्रदेशसम्म पूर्वकमा टिपाएर पठाउनुपर्छ भनेर त्यो सामूहिक निर्णय भयो। त्यो निर्णय पश्चात हामीले त्यो शीर्षकलाई लुम्बिनी प्रदेश सरकार समेत चाहिँ लुङ्गुरी गाउँपालिकाले चाहिँ सिफारिस गर्यो। उहाँबाट अहिले करिब 75 लाख रुपियाँ विनियोजन भएको छ यो थामलेखको लागि र त्यसमा लुङ्गुरी गाउँपालिकाले 30% फेरि म्याचिङ गर्नुपर्ने हुन्छ, यो समपूरक बजेट हो। त्यो भएको कारणले करिब करिब 1.7 करोड बराबरको यहाँ बजेट विनियोजन भएको छ। यो बजेटले हामीले यही आर्थिक वर्षमा कार्यान्वयन गर्ने हो र जुन गुरु योजनामा समेटिएका संरचनाहरू जुन बनाउनु पर्ने पूर्वाधारहरू छन् ती पूर्वाधारहरू हामीले त्यो बजेटबाट बनाउने हो र यदि बजेट अभाव भएको खण्डमा आगामी दिनहरूमा पनि पहल र समन्वय गर्ने कुराहरू रहन्छ।
1: के कस्ता योजनाहरू अगाडि सार्नु भएको छ भौतिक निर्माणका कुराहरूमा?
2: अब भौतिक निर्माणको कुराहरूमा यो अलिकति सुरक्षाको दृष्टिकोणले संरक्षणको दृष्टिकोणले अलिकति यहाँ घेराबार छैन, यसलाई चाहिँ घेराबार गर्ने पहिलो कुरा त्यो सोचेका छौँ। दोस्रो कुरा यहाँ सार्वजनिक शौचालयको व्यवस्था छैन, यो सार्वजनिक शौचालय बनाउने सोचिरहेका छौँ र सँगसँगै यहाँ खानेपानीको एकदमै अभाव छ। मैले अहिलेसम्म पनि यो झेल्दै आएको समस्या, त्यसपछि यहाँ जो पनि आउनुहुन्छ बाहिरबाट पर्यटकहरू आउनुहुन्छ, पत्रकार मिडिया कर्मी आउनुहुन्छ, उहाँहरूले यहाँ पानी चाहिँ किन नल्याएको, किन उपलब्ध नभएको भनेर पटक पटक मैले सामना गरिरहेकी क्वेसन त्यही हो। यहाँ यो थामालेकमा ल्याउनको लागि जुन उचित पानीको मुहान चाहिँ छैन, स्रोत चाहिँ छैन। यहाँ हामीले धेरै ठाउँहरूमा चाहिँ पानीको स्रोत खोज्यौँ तर प्राप्त गर्न सकेनौँ। अहिले यहाँ जुन हामी योभन्दा तल जुन पिज रोडसम्म खानेपानी आएको छ करिब 8 किलोमिटर दूरी टाढाबाट, अब त्यसलाई हामीले त्यही योजनाबाटै त्यही बजेटबाटै लिफ्ट मार्फत यहाँ खानेपानी पनि उपलब्ध गराउने, त्यसको पनि अब विस्तार गर्ने खानेपानीको भन्ने कुराहरू छ। त्यसपछि यहाँ अलिकति घेराबार भयो भनेपछि हामीले अलिकति चिल्ड्रेन पार्क बाल उद्यान जस्तो बनाउने सोचेका छौँ। सँगसँगै पारि यो बराहको मन्दिर भयो, त्यसपछि उतातिर जुन यहाँबाट मेरो अगाडितिर हो त्यहाँतिर त्यो बीचमा ग्याप छ, खाली ठाउँ छ, ओल्लो डाँडा र पल्लो डाँडा छ पारिपट्टि, त्यो डाँडाको बीचमा चाहिँ हामीले गुरु योजनामै छ, डिपिआरमै छ, त्यसमा चाहिँ स्काई ब्रिज सिसाको पुल हाल्ने सोचेका छौँ। जुन त्यो सिसाको पुल भयो भनेपछि यहाँको यो छुट्टै एउटा आकर्षण हुनेछ भन्ने त्यो सोचेको चाहिँ हो र पर्यटन गुरु योजनामा पनि छ, तर अब बजेटको स्रोत चाहिँ पुग्छ कि पुग्दैन अब यसलाई चाहिँ हामीले सोच्न पर्ला र अहिले त्यो बजेटले कार्यान्वयन हुन नसके पनि आगामी दिनमा हामीले फेरि त्यसको पहल गर्नेछौँ, समन्वय गर्नेछौँ।
1: जसरी यहाँ जनप्रतिनिधिहरूले जसरी चासो चिन्ता व्यक्त गर्नुभएको छ विकास निर्माणको कार्यमा र धेरैभन्दा धेरै बजेटहरू विनियोजन गरेर यो क्षेत्रको विकासको लागि एकदमै पहल गर्नुभएको छ, तर समुदायको चासो धेरै ठाउँमा हेर्दाखेरि पर्यटकीय क्षेत्र या कुनै पनि विकास निर्माणका कामहरू भइसकेपछि समुदायको चासो चिन्ता त्यसको दिगोपनाका लागि संरक्षणका लागि अलिकति व्यवस्थापनका लागि खासै चासो चिन्ता भएको चाहिँ पाइँदैन। यहाँको समुदायमा के छ त्यसको जन जागरणका लागि यहाँले कस्तो प्रयास गर्नुभएको छ, यसको दिगोपनाका लागि के कस्ता अभ्यासहरू गर्नुहुनेछ?
2: यसको लागि म्याडम अब हामीले जुन मैले अगाडि पनि भने जो यो मन्दिर निर्माणकै चरणमा पनि करिब करिब 50-55 लाख आर्थिक सहयोगबाट यो मन्दिर निर्माण भयो, त्यसै गरी 15 लाख बराबर यहीँको समुदायले श्रम गर्यो, यो उहाँहरूको एकदमै सक्रियता उहाँहरूको चासो चिन्ताले गर्दाखेरि हामी सफल भएका हौँ। र पछि अब त्यति यहाँको समुदायले यहाँको स्थानीयले लगानी गरिसकेपछि अब राज्यलाई पनि त्यो ठाउँमा हामीले लगानी गर्नुपर्छ, त्यहीँको समुदायले त्यतिको गरेको छ भनेर चाहिँ अहिले त्यति लगानी हुँदैछ, यहाँ अझै बजेटहरू पर्दैछन् होइन। अनि त्यो सँगसँगै फेरि जुन यहाँको समुदायको कुरा गर्दै गर्दाखेरि यहाँ मलाई लाग्छ अलिकति हाम्रो तमाम ठाउँहरूमा के छ भने जिम्मेवारीको मात्रै मुख ताक्ने, त्यसै गरी एउटा स्थानीय सरकारको मात्रै मुख ताक्ने ताकि अर्कोले मात्रै गरिदिएन भन्ने परिपाटी छ, तर हामीले पहिले आफ्नो प्रयास गर्नुपर्छ, हामीले कोसिस गर्नुपर्छ, कोसिस गरिसकेपछि सकेसम्म सफल हुँला, सफल नभए पनि हामीले पाठ सिक्छौँ पहिलो कुरा। दोस्रो कुरा राज्यको पनि त्यहाँ ध्यान पुग्छ, जस्तो हामीले यो कोसिस नगरेको भए, हामीले यो प्रयास नगरेको भए लुम्बिनी गाउँपालिकाको स्थानीय सरकारले पनि एउटा सामूहिक ल थामलेकलाई हामीले बजेट विनियोजन गर्नुपर्छ है भन्ने खालको नहुन पनि सक्थ्यो, उहाँहरूलाई पनि लाग्यो थामलेक एकदमै उत्कृष्ट छ, त्यहाँको समुदायले पनि लगानी गरेको छ भन्ने खालको त्यो एउटा स्थानीय सरकारलाई पनि पर्यो। र अहिले यो पछिल्लो चरणमा जुन यो हिजो र आजको कार्यक्रमकै सन्दर्भमा यो सन्निस्तार युवा क्लबको घुम्ती बैठककै सन्दर्भमा पनि यहाँ एकदमै सिफ्ट सिफ्टमा हुनुहुन्छ, यहाँ अहिले पनि अब यता यहाँ काम गरिरहनु भएको छ उहाँ अवरज बुवाहरूले, यो मन्दिर व्यवस्थापन यहाँको स्थानीयहरूको चासो र चिन्ता छ, उहाँहरू एकदमै बिना स्वार्थ बिना पैसा लागिरहनु भएको छ। त्यसै गरी तपाईँ हामी हिजो देखि आजसम्म जुन तलेको मेच छ खानाको व्यवस्थापन गरेको ठाउँ छ त्यो ठाउँमा हाम्रो 15-20 जना यहीँको स्थानीयहरू खटिरहनु भएको छ, उहाँहरूले उता मेचको काम गर्नुभएको छ, त्यसपछि यता चाहिँ हाम्रो 12-15 जना टिम हुनुहुन्छ उहाँहरूले यहाँको व्यवस्थापनको काम गरिरहनु भएको छ। यही चासो चिन्ता र सक्रियता अनि यही लगनशीलताले नै हामी सफल भएका हौ यो सफल हुनको लागि फेरि अलिकति हामी नेतृत्वले पनि के गर्नु पर्यो भने कम्तीमा हामी एउटा व्यक्तिगत स्वार्थको लागि भन्दा साझा समुदायको स्वार्थको लागि अगाडि बढ्नु पर्यो र त्यो खालको एउटा योजना बनाउनु पर्यो, त्यो खालको एउटा अवधारणा बनाउनु पर्यो। मलाई लाग्छ व्यक्तिगत स्वार्थ भन्दा हामी सबैको साझा स्वार्थ हो, यो साझा समस्या हो, यो साझा पहिचानको रूपमा हो भन्ने कुरा अपनत्व भयो भनेपछि काम गर्नलाई कुनै समस्या छैन। मेरो बुझाइ के हो, ताकि मैले मेरो व्यक्तिगत स्वार्थको लागि काम गरेँ भनेपछि कोही कसैले पनि साथ दिनुहुन्न। म एउटा जनप्रतिनिधि हुँला, जनप्रतिनिधि हो भन्नेमा उहाँहरूले मलाई साथ दिनुहुन्न, तर एउटा समाजको लागि छ, यहाँको भूगोल क्षेत्रको लागि छ भनेपछि उहाँहरूले अवश्य पनि साथ दिनुहुन्छ। म मेरो जीवनको अनुभूति त्यो, मैले आजसम्म म जनप्रतिनिधिको क्षेत्रमा आइसकेपछि सिकेको मैले अनुभव बटुलेको कुराहरू थियो। त्यो भएको कारणले गर्दाखेरि हामीले सबैभन्दा पनि साझा धारणा बनाऊ र समाज त्यसपछि समुदायको लागि सोच्ने खालको एउटा वातावरण बनाउन सक्यौं, त्यो खालको एउटा योजना अगाडि सार्यौं भनेपछि काम गर्नलाई अप्ठ्यारो छैन।
1: हजुर, आर्थिक समृद्धिका लागि पर्यटन प्रवर्धन नै प्रमुख आधार बनाउने एउटा विश्वासिलो खम्बाको रूपमा यो थामा लेखलाई लिनुभएको छ यहाँहरूले। आगामी वर्षहरूमा लगभग कति जति भित्र्याउने लक्ष्य राख्नुभएको छ, आन्तरिक या बाह्य सबै गरेर?
2: अहिले यस्तो छ, हाम्रो प्रत्येक हप्ताको शनिबार कम्तीमा 10-15 जना 15-20 जना प्रत्येक हप्ताको शनिबार आउनुहुन्छ। त्योभन्दा अन्य बिदाको दिन, कहिलेकाहीँ बिदाको दिन र अफिसियल दिनहरूमा पनि कहिलेकाहीँ 2-4 जना 2-4 जना प्रत्येक दिन आउनुहुन्छ। यहाँ नआएको दिन खाली छैन यो थामालेकमा। त्यसै गरी अब जुन हामीले गुरु योजना बनाएर बजेट विनियोजन भएको छ, त्यो बजेटलाई कार्यान्वयन गरेर यहाँ थप संरचनाहरू बनाउन सकियो भनेपछि अब यहाँ त एकदमै यो रोल्पा जिल्लाको पूर्वी क्षेत्रकै उत्कृष्ट पर्यटकीय क्षेत्रको रूपमा एउटा परिचित हुन्छ। र यहाँ जुन खालको एउटा सहज के छ भन्नुहुन्छ भनेपछि यो थामालेक आउँदै गर्दाखेरि अलिकति सुलीचोरबाट हेर्दै गर्दा अलिक विकट जस्तो, दुर्गम जस्तो देखिने, कति टाढा हो जस्तो लाग्नेछ, तर यहाँ सुलीचोरदेखि यहाँसम्मको करिब 15 किलोमिटरको दूरी हो रोडको बाटो। त्यो बाटो यहाँ पिच बाटो छ, यहाँ कालो पत्रे छ, त्यो कालो पत्रे भएको कारणले रोडको पहुँच पनि एकदमै नजिकै छ। यहाँ करिब हामी गाडीबाट ओर्लिसकेपछि 5 मिनटको पैदल यात्रापछि हामी यहाँ थामालेक आउन सक्छौँ। त्यो पैदल यात्रा पनि अलिकति आलस्य लाग्ने, थकाइ लाग्ने त्यो खालको छैन। अनि चारैतिर हेर्दै अनि प्राकृतिक सौन्दर्यतालाई अवलोकन गर्दै सिँढीको बाटो आउने हो र यहाँ आइसकेपछि त सारा थकानहरू, सारा पीडाहरू नै भुलाइदिन्छ यहाँको सौन्दर्यताले। अनि त्यसपछि यहाँबाट देखिने सारा यो रोल्पा जिल्लाकै एकदमै उत्कृष्ट धार्मिक स्थल जलजला, त्यसपछि प्युठान जिल्लामा देखिने स्वर्गद्वारी, अनि त्यसपछि यता यो गामको कोठीभिर, त्यसै गरी यताको लिस्ने लेक, यी यावत ठाउँहरू चाहिँ यहाँबाट देखिन्छन्। त्यो देखिसकेपछि यहाँ चाहिँ एकदमै आउनुहुन्छ र हामीले आशा यो गरेको छ कि यो जुन खालको यो संरचनाहरू बन्यो भनेपछि उल्लेख्य रूपमा आउनुहुन्छ पर्यटकहरू त।
1: अब हामी कार्यक्रमको अन्तिम चरणमा छौँ। हावापानी मौसमले पनि एकदमै साथ दिएको यो थामा लेकमा धेरैभन्दा धेरै दर्शकहरू भित्र्याउनको लागि, पर्यटकहरू भित्र्याउनको लागि यहाँले जुन पहल गरिराख्नु भएको छ, समग्रमा सबै यो कार्यक्रम सुनेर साथ दिनुहुने सबैलाई के सुझाव, के सन्देश दिन चाहनुहुन्छ?
2: बाब, यो कार्यक्रम जुन खालको यो कार्यक्रम मार्फत म के भन्न चाहन्छु भनेपछि, सबैजनालाई के अनुरोध गर्न चाहन्छु भनेपछि, एकपटक तपाईँहरू आउनुहोस् यदि नआएको छ भने, यदि आउनु भएको छ भने थामालेकको बारेमा राम्रो मान्नुहुन्छ भने त्यसलाई अझै प्रचार प्रसार गरिदिनुहोस्। यदि नराम्रो मान्नुहुन्छ, केही यहाँ बनाउनु पर्नेछ, केही गर्नुपर्नेछ भनेपछि त्यो एउटा सल्लाह सुझावको रूपमा तपाईँहरूले मलाई सेयर गर्न सक्नुहुनेछ, हामीलाई भन्न सक्नुहुनेछ। मैले त्यसलाई एउटा सकारात्मक रूपमा लिएर एउटा मेरो जीवनको बाटोमा सफल हुने एउटा त्यो मार्ग बनाएर म अगाडि बढ्नेछु र थामालेकलाई पनि मैले त्यो जुन तपाईँहरूले दिएको सल्लाह हो त्यसलाई थामालेकमा पनि प्रयोग गर्नेछु। र जुन यहाँ अलिकति जो आज र हिजो 2 दिनको कार्यक्रम भयो, यो कार्यक्रममा हाम्रा एकदमै अग्रज साहित्यकारज्यूहरू आउनुभयो, कलाकारज्यूहरू आउनुभयो, अनि त्यसपछि पत्रकारज्यूहरू आउनुभएको छ, मिडियाकर्मी सञ्चारकर्मी आउनुभएको छ। यो ले गर्दाखेरि पनि यहाँको पर्यटन प्रवर्धन र यहाँको प्रचार प्रसारमा एउटा ऐतिहासिकता प्रदान गर्नेछ यो कार्यक्रम, एउटा कोसे ढुङ्गा साबित हुनेछ, ताकि भोलि थाम यसरी परिचित भएको हो, यसरी विकास भएको, यसरी चाहिँ एउटा पर्यटन क्षेत्रको रूपमा यसरी फड्को मार्यो भनेर त्यो उदाहरण बन्नेछ, हामी सबैले एउटा सम्झना लायक गर्नेछ त्यो आशा र अपेक्षा लिएको छु।
1: आफ्नो व्यस्त समयका बावजुद पनि हामीलाई समय व्यवस्थापन गरिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद छ।
2: हवस् धन्यवाद म्याम।
0: तपाईँ अहिले भर्खरै रेडियो ट्युन अन गर्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम लुङ्री सन्दर्भ। आदरणीय श्रोता, अब हामी कार्यक्रम लुङ्री सन्दर्भको अन्तिम चरणमा आइपुगेका छौ। कार्यक्रम लुङ्री सन्दर्भ सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो? यो कार्यक्रमले तपाईँको घर, समुदाय, ओडा, बस्ती तथा गाउँपालिकामा कस्तो प्रभाव पारेको छ? यसको सल्लाह, सुझाव तथा प्रतिक्रियाको पर्खाइमा भने हामी रहेका छौ। कार्यक्रम लुङ्री सन्दर्भ सुनिरहनु भएका रेडियो जजला, रेडियो रोल्पा, रेडियो मालश्री र रेडियो सभ्यताका श्रोताले तपाईँले सुनिरहनु भएको यसै रेडियोको फेसबुक पेज, अनलाइन पेज तथा रेडियो कार्यालयमा समेत सुझाव, सल्लाह, जिज्ञासा पठाउन सक्नुहुनेछ। साथमा लुङ्री गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय किला चौर रोल्पामा समेत उचित सुझाव, सल्लाह, प्रतिक्रिया वा जिज्ञासा पठाएर साथ दिनुहोला। थप जानकारीका लागि गाउँपालिकाको वेबसाइट lungrimun.gov.np हेर्न सक्नुहुनेछ। हवस् त, कार्यक्रम लुङ्री सन्दर्भ आजलाई यति नै। अर्को अंकमा नयाँ विषयमा कुराकानी गर्न आउने नै छौ। एटिन्जेलसम्म रेडियो कार्यक्रम लुङ्री सन्दर्भ सुनेर साथ दिनुहुने सबै श्रोतालाई धन्यवाद। आजको कार्यक्रमबाट म प्रिया मगर विदा माग्छु। रेडियो सुन्दै गर्नुहोला। नमस्कार।

0: जलजला ट्राइल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घोडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।
3: को ऋण उठाउनका लागि विधेयकमा केही कड़ा प्रावधान राख्नु परेको सहकारी मन्त्री प्रतिभा रावलद्वारा स्पष्ट। नारायणगढ़ गुटवल सड़क विस्तार आयोजनाको पूर्वी खण्डको 92% काम सम्पन्न। भेनेजुएलामा आएको भूकम्पमा परि 50,000 भन्दा बढ़ी मानिस अझै बेपत्ता र फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत अन्तिम 16 खेलहरू आजबाट शुरू हुँदै आज राति 10:45 बजे क्यानाडा र मोरक्को बीच प्रतिस्पर्धा हुने।
4: भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
5: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
4: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप
5: बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखि

0: तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
1: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू:
0: अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
1: ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
0: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
1: शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
0: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। सरकारले 100 दिनको अवधिमा सरकार गठन हुँदा घोषणा गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूची कार्यान्वयनको प्रगति 80% भन्दा बढ़िरहेको जनाएको छ। सरकार गठन भएको 100 दिन पुगेको अवसरमा आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले 100 बुँदे कार्यसूचीका मध्ये 70 बुँदा कार्यान्वयन भइसकेको, 17 बुँदाको प्रगति 80% भन्दा बढ़िरहेको र बाँकी 13 बुँदाको प्रगति 60% वा त्यसभन्दा कम रहेको जानकारी दिनुभयो। सरकारले गएको चैत्र 13 गते सरकारको कार्य सम्पादनलाई नतिजामुखी, प्रभावकारी र जवाफदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउन शासकीय सुधारका 100 बुँदे कार्यसूची सार्वजनिक गरेको थियो। सरकारले यस अवधिमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन र सुशासन कायम गर्न जोड़ दिएको उल्लेख गर्नुहुँदै शिक्षा मन्त्री पोखरेलले 100 दिनको अवधि 700 भन्दा बढ़ी कार्यालय र निकायहरूको अनुगमन गरी आवश्यक कार्यवाही अगाडि बढ़ाएको बताउनुभयो।
3: हामीले 787 कार्यालय आयोजनाहरू अनुगमन गरेका छौँ भने 6,145 जना राष्ट्र सेवकहरूलाई आवश्यक कार्यवाही सिफारिस पनि गरेका छौँ। 7 मुद्दा तयार भएको छ भने 101 व्यक्ति संस्था प्रतिवादी तथा 118 अर्ब जीको दावी कायम गरेर प्रक्रिया अगाडि बढ़ाइएको छ। 666 बिचौलियाहरूलाई नियन्त्रणमा लिएको छ भने 170 विरूद्ध मुद्दा दर्ता भएको छ। निजी सम्पत्ति विरूद्धको अपराधमा 13,696 व्यक्ति नियन्त्रणमा हुनुहुन्छ भने 6,195 मुद्दा दर्ता भएको छ।
2: सरकारको 100 दिनको उपलब्धि सार्वजनिक गर्नुहुँदै शिक्षा मन्त्री पोखरेलले संघीय मन्त्रालयको संख्या घटाएर 18 वटामा कायम गरिएको र त्यसबाट वार्षिक करिब 20 अर्ब रूपियाँ राज्य कोषबाट बचत हुने अनुमान रहेको बताउनुभयो। मन्त्री पोखरेलले सरकारले अन्य संरचनाहरू खारेजी र समायोजन आदिबाट खर्च कटौती गरी कार्यक्षमता बढ़ाउने जनाउँदै राजनैतिक दल, निकट ट्रेड युनियन, विद्यार्थी संगठन, खारेजी लगायतका सुधारात्मक कार्यबाट पनि सकारात्मक सन्देश गएको बताउनुभयो। सरकारले सार्वजनिक प्रशासनलाई निष्पक्ष, प्रभावकारी र जवाफदेही बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 मार्फत निजामती सेवा ऐनमा रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गर्दा निजामती कर्मचारी र नागरिकमा समेत सकारात्मक सन्देश प्रभाव भएको मन्त्री पोखरेलले बताउनुभयो। यस्तै सरकारले विगतमा भएका भ्रष्टाचारको छानबिनका लागि गठन गरेको सम्पत्ति छानबिन आयोगमा 11,000 भन्दा बढ़ी उजुरी प्राप्त भएको तथा रावल आयोग लगायत विगतका विभिन्न आयोगहरूको सिफारिश कार्यान्वयनको प्रक्रिया अगाडि बढ़ाएको शिक्षा मन्त्री पोखरेलले बताउनुभयो।
3: हामीले सम्पत्ति छानबिन आयोग 2083 गठन गरेका छौँ। यसले लगभग 11,000 भन्दा बढ़ी उजुरी प्राप्त गरिसकेको छ र त्यसको प्रक्रिया पनि अगाडि बढ़ाइसकेको मैले यहाँलाई जानकारी गराउन चाहे। त्यसै गरी सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी आयोग रावल आयोगलाई चाहिँ कार्यान्वयन गर्न नेपाल सरकारले मन्त्री परिषदबाट निर्णय गरिसकेको पनि जानकारी गराए। अर्को हामीले 31 वटा निकाय खारेजी, 6 वटा निकाय मर्जर, 6 वटा निकाय हस्तान्तरण, 18 वटा निकायको पुनर्संरचना गर्ने निर्णय पनि गरेका छौँ। यसले चाहिँ थप जति पनि हाम्रो संरचनाहरू छ त्यसलाई अझ व्यवहारिक बनाउने, अझ त्यसलाई चाहिँ राम्रोसँग काम गर्न सहजता पुर्याउने हामीले मानेका छौँ।
2: सरकारको 100 दिनमा नीतिगत सुधार अन्तर्गत विभिन्न 17 वटा कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याएको, 14 वटा विधेयकको तर्जुमा गर्नुका साथै यसका लागि सहमति प्रदान गरेको र 7 कार्ययोजना, 1 कार्यढाँचा तथा 14 वटा अध्ययन प्रतिवेदन तयार गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। यस्तै सरकारले सन् 2035 सम्ममा विद्युतको कुल जड़ित क्षमता 28,500 मेगावाट पुर्याउने र विद्युत निर्यात क्षमता 15,000 मेगावाट पुर्याउने गरी ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति तयार भएको बताउनुभयो। त्यस्तै समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता र शोध भर्ना प्रक्रियालाई व्यवस्थित बनाउन यस सम्बन्धी कार्यविधि जारी गरी हालसम्म 10 वटा सहकारी संस्थाका 1,755 जना साना बचतकर्ताको करिब 2

0: करोड 65 बचत रकम फिर्ता गरिसकेको मन्त्री पोखरेलले बताउनुभयो।
1: सहकारी संस्थाका सदस्यको बचत फिर्ता र शोध भर्ना प्रक्रियालाई व्यवस्थित बनाउन कार्यविधि हामीले एउटा ल्याएका छौं। 2083 पनि जारी भएको छ। हालसम्म 10 सहकारी संस्थाबाट 1754 जना बचतकर्ताले 2,63,90,000 बचत फिर्ता पाउनु भएको छ। त्यसरी नै हामीले अनुदानको मल वितरण व्यवस्थापन दोस्रो संशोधन कार्यविधि 2083 हामीले तयार पारेका छौं। अर्को हामीले राष्ट्रिय नीति तर्जुमा तथा नीति परीक्षण एकीकृत ढाँचा कार्यान्वयनमा ल्याए हामीले अर्को नेपाली सेनाको भर्ना छनौट तालिम अध्ययन बोर्डवाला थप व्यवस्थित बनाउन हामीले सैनिक सेवा छैटो संशोधन नियमावली 2083 पनि हामीले स्वीकृत गरेका छौं।
0: यसै गरी सरकारले 100 दिनको अवधिमा सरकारी सेवा घर घर भन्ने अभियानलाई मूर्त रूप दिई हुम्ला र भोजपुर बाहेक सबै जिल्लामा राहदानी घर दैलोमा पुर्याउने कार्यको थालनी गरेको मन्त्री पोखरेलले बताउनुभयो। पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले हालसम्म 2,06,000 भन्दा बढ़ी राहदानी हुलाक मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी गरिएको र 5,700 भन्दा बढ़ी राहदानी सेवाग्राहीको घर दैलोमा पुर्याइएको जानकारी दिनुभयो।
1: हामीले सरकारी सेवा घर घरमा पुर्याउने भनेर हाम्रो प्रतिबद्धता पत्रमा हाम्रो बाचा पत्रमा पनि हामीले राखेका थियौं। त्यही अनुरूप नै हामीले हुम्ला र भोजपुर बाहेक 75 जिल्लामा राहदानी घर दैलोमै पुर्याउन हामीले शुरू गरिसकेका छौं। हालसम्म 2,06,330 स्थान राहदानी चाहिँ हुलाक मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ढुवानी गरेका छौं भने सम्बन्धित कार्यालयहरूले हुलाक कार्यालय मार्फत 5,728 स्थान राहदानी चाहिँ सेवाग्राहीहरूको घर दैलोमै पुर्याउन सफल हुनुभएको छ। कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा नम्बर र सोको प्रमाणपत्र सोही कार्यालयको केमिस प्रणाली मार्फत सेवाग्राहीले सिधै डाउनलोड गर्न सक्ने व्यवस्था भएको छ। सवारी चालक अनुमति पत्र हाल 30,75,181 थान छपाई सम्पन्न भइसकेको छ भने असार मसान्तसम्म 29,00,000 छपाई सम्पन्न गरिनेछ।
0: यस्तै सरकारले 100 दिनको अवधिमा सेवा प्रवाहलाई प्रभावकारी र नागरिक मैत्री बनाउन फ्रन्ट डेस्कमा काम गर्ने 500 भन्दा बढ़ी कर्मचारीलाई तालिम दिइएको, कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा नम्बर र सोको प्रमाण पत्र सोही कार्यालयको साथै 120 स्थानीय तहबाट स्थायी लेखा नम्बर सहित करदाता सेवा प्राप्त गर्न सक्ने प्रबन्ध गरिएको, 23,75,000 भन्दा बढ़ी सवारी चालक अनुमति पत्र छपाई सम्पन्न भएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले बताउनुभयो। राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। यसअघि बैठकमा विधेयकमाथिको छलफलमा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले मुलुकलाई फाइनेन्सियल एक्सन टास्क फोर्सको ग्रे लिस्टबाट हटाउन सरकार प्रतिबद्धताका साथ लागेको बताउनुभयो। एफएटीएले दिएका सुझाव कार्यान्वयन नभएको अवस्थामा नेपाल कालो सूचीमा पर्ने सम्भावना रहेकाले त्यसको गम्भीरतालाई ख्याल गरी सहयोग गरिदिन अर्थमन्त्री डाक्टर वाग्लेले आग्रह गर्नुभयो। त्यसै गरी राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट प्रस्ताव पेश गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले पूर्वाधार निर्माण तीव्रतर गतिमा अगाडि बढ़ोस् भन्ने चाहनाका साथ सरकारले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 प्रस्तुत गरेको बताउनुभयो। यसै गरी राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सहकारी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा विधेयकमाथिको छलफलमा सांसदहरू उठाउनुभएका प्रश्नको जवाफमा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज नहुने धारणा राख्नुभयो। उहाँले सहकारीबाट ऋण लिएकाबाट रकम असुल उप गर्न सरकार कठोर नभएको खण्डमा बचतकर्ताको रकम फिर्ता गर्न अप्ठ्यारो हुने भएकाले ऋण उठाउनका लागि केही कड़ा प्रावधान राखिएको स्पष्ट गर्नुभयो। त्यसै गरी प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई राष्ट्रिय सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानका पदाधिकारी नियुक्ति प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धी बनाउन विधेयक ल्याइएको बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक असार 22 गते सोमबार दिउँसो 12:15 बस्नेछ। परराष्ट्र मन्त्रालय अन्तर्गतको राजधानी विभागले यही असार 29 गते हालको प्रणालीबाट राजधानी सेवालाई नयाँ प्रणालीमा लैजाने भएको छ। हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा जिल्ला इलाका प्रशासन कार्यालय तथा विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राजधानी सेवा र विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने विभागले जनाएको छ। विभागले जारी गरेको सूचना अनुसार जिल्ला इलाका प्रशासन कार्यालय र विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राजधानी सेवा असार 24 देखि 26 गतेसम्म 3 दिनसम्म बन्द हुनेछ। त्यसै गरी राजधानी विभागबाट प्रदान गरिने राजधानी सेवा असार 25 र 26 गते 2 दिनसम्म बन्द हुनेछ। साथै यही असार 29 गतेदेखि नयाँ प्रणाली मार्फत राजधानी सेवा नियमित रूपमा सुचारू हुने ब्यौरा विभागले जानकारी गराएको छ। प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनैतिक सल्लाहकार एवं संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले यही असार मसान्तभित्र प्रधानमन्त्री समक्ष प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिनुभएको छ। वर्तमान सरकार गठनको 100 दिनमा सम्पादन भएका प्रमुख उपलब्धि सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा संयोजक शाहले विभिन्न सरोकार निकाय संविधानविद राजनैतिक दलसंघको छलफलपछि अब प्रतिवेदन लेखनको अवस्थामा आइपुगेको बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनेक कोशिश गरिए पनि पार्टी बचाउन नसकिएको बताउनु भएको छ। एमालेको बागमती प्रदेश जागरण अभियानलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले पार्टी र नेतृत्वमाथि पटक पटक चौतर्फी आक्रमण हुने गरेको उल्लेख गर्दै विगतमा द्वितीय बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोशिश गरिए पनि असफल भएको बताउनुभयो। गृहमन्त्री सुदन गुरूङले सीमा सुरक्षा र प्रहरीका भौतिक पूर्वाधार सुधारमा सरकार केन्द्रित रहेको बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरूङले विभिन्न जिल्लास्थित प्रहरी कार्यालयका जीर्ण भवन तथा भौतिक पूर्वाधार सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। फरक प्रसंगमा मन्त्री गुरूङले चोरी तस्करी नियन्त्रण सुरक्षा निगरानी विस्तार तथा सुरक्षा निकाय बीचको समन्वयलाई प्रभावकारी बनाउन गृह प्रशासन क्रियाशील रहेको बताउनुभयो। बाँकेका सामुदायिक वनहरू पछिल्लो समय सामाजिक उत्तरदायित्वका विभिन्न कार्यमा सक्रिय हुन थालेका छन्। सामुदायिक वनबाट प्राप्त आमदानीलाई विकास निर्माण विपद तथा राहत सहयोग क्षमता अभिवृद्धि र समुदायका विभिन्न आवश्यकतामा लगानी गर्न थालेपछि स्थानीय तहमा सकारात्मक प्रभाव देखिन थालेको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
2: बाँकेका सामुदायिक वन उपभोक्ता समूहहरू संरक्षणसँगै सामाजिक उत्तरदायित्वको काममा समेत सक्रिय देखिएका छन्। वनबाट भएको आमदानीलाई विकास निर्माण राहत वितरण तथा समूहको क्षमता अभिवृद्धिमा लगानी गर्न थालेपछि स्थानीय स्तरमा सकारात्मक प्रभाव पर्न थालेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकर प्रसाद गुप्ताले बताउनुभयो। बाँकीको शमशेरगंज क्षेत्रमा रहेका सामुदायिक वन उपभोक्ता समूहले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक कामलाई प्राथमिकता दिएका छन्। समूहले शमशेरगंज सब डिभिजन वन कार्यालय परिसरमा गोलघर निर्माण गरेका छन्। वैज्ञानिक वन व्यवस्थापन समितिका अध्यक्ष कृष्ण केसी
3: शमशेरगंज सब डिभिजन वन कार्यालयको प्राङ्गणमा यहाँ आउने सेवा गराइको लागि बस्ने ठाउँ थिएन। वैज्ञानिक वनमा आबद्ध सामुदायिक वनहरूले सबैले सहयोग गरेर एउटा गोलघरको निर्माण गरिदिएका छन्।
2: सामुदायिक वनले पूर्वाधार निर्माण मात्र नभई समूहका सदस्यको क्षमता विकासमा समेत लगानी गरेको छ। उपभोक्ताहरूलाई सशक्त बनाउने काम भइरहेको छ। साथै वन्यजन्तुको आक्रमणबाट प्रभावित स्थानीयलाई पनि समूहको कोषबाट राहत प्रदान गरेको त्रिशक्ति सामुदायिक वन उपभोक्ता समितिकी सचिव सावित्र औलीको भनाइरहेको छ।
4: बाघले घाइते बनाएको एकजना वन हेरालुलाई पनि हामीले आर्थिक सहयोग गरेका छौँ। जंगली जनावरले आक्रमण गरेर गाई बस्तुहरू क्षति गरेको हुनुहुन्थ्यो एकजना वनलाई पनि आर्थिक सहयोग गर्यो।
2: हिगो वन व्यवस्थापनमा आधारित रहेका सामुदायिक वनले पछिल्लो समय उपभोक्ता मैत्री क्रियाकलाप गर्दै आएका छन्। चितवाबाट दुबी औला गुमाएका वनहरूले सहयोग पाएपछि संरक्षणमा समेत टेवा पुगेको छ। वन्यजन्तु पीड़ित बाडेलाल बढै वन जोगाउने मात्र होइन समुदायको विकास र समस्यामा साथ दिने अभियानमा बाँकेका सामुदायिक वनहरू यति बेला सक्रिय बन्दै गएका छन्। चरलास त्रिवेदी, रेडियो नेपाल, बाँके।
0: दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिका साथ साङ्के टाँडा स्थित कर्णाली राजमार्गमा दुर्घटना हुँदा कर्णाली नदीमा खसेर बेपत्ता गाड़ी तथा यात्रुको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर टोली खटिएको छ। सशस्त्र प्रहरी निरीक्षक प्रेम बहादुर तामाङ नेतृत्वको चार सदस्यीय गोताखोर सहितको टोली आज घटनास्थल पुगेर बेपत्ता गाड़ी र यात्रुको खोजी गर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। उहाँका अनुसार टोलीले पानीमुनि तथा भेलमा खोज्नका लागि प्रयोग हुने सोनार क्यामेरा र चुम्बक लगायत उपकरणको सहयोग लिनेछ। सुर्खेतबाट कालीकोट तर्फ जाँदै गरेको यात्रुवाहक फोर्स गाड़ी यी असार 18 गते सड़कबाट अन्दाजी 400 मीटर तल कर्णाली नदीमा खसेको थियो। वैशाख एकदेखि हिजोसम्म विपदजन्य घटनामा 127 नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएका कुल 2721 विपदजन्य घटनामा 127 मृत्यु भएको तथा 773 जना घाइते भएका छन्। भोजपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका 9 स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएपछि जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। यसै गरी बैतडीलाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। जिल्लाभरिका जन्मदेखि 15 महिनासम्मका बाल बालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको यकिन भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा आएको भूकम्पबाट ज्यान गुमाउनेको संख्या 2645 पुग्नुका साथै 12,666 जना घाइते भएको भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले बताउनु भएको छ। अस्थायी शिविरका लागि कमाण्ड सेन्टरका प्रमुख समेत रहेका रोड्रिगेजले टेलिग्राम मार्फत 6,462 जनालाई उद्धार गरिएको र 86,117 परिवारले सहायता प्राप्त गरेको बताउनुभयो। भूकम्पमा परि 50,000 भन्दा बढ़ी मानिस अझै हराइरहेकाले मृतकको संख्या बढ़न सक्ने अनुमान गरिएको छ। भूकम्पमा परि करिब 1,000 भवनहरू क्षतिग्रस्त भएका छन्। भेनेजुएलामा आपतकालीन अवस्थाको सामना गर्न 3,305 जना अन्तर्राष्ट्रिय उद्धारकर्ता र 29,567 जना आपतकालीन प्रतिक्रियाकर्ता देशभर तैनात छन्। अमेरिकी र इजरायली आक्रमणमा मारिएका इरानका भूतपूर्व सर्वोच्च नेता आयतोल्ला अली खामेनी प्रति सार्वजनिक शोक र अन्तिम संस्कारका कार्यक्रमहरू शुरू गरेको छ। भूतपूर्व आयतोल्लाको शव हाल तेहरानको ग्राण्ड मोसल्ला मस्जिदमा राखिएको छ। आउँदो बिहिबार गृहनगर मसदमा उनको अन्तिम संस्कार गरिनेछ। इरानी अधिकारीहरूका अनुसार ती समारोहहरूमा 1,20,00,000 दुई करोड़ मानिसहरू उपस्थित हुने अपेक्षा गरिएको छ। इराक, अर्मेनिया, टर्की एवं साउदी अरब, कतार र ओमान सहितका कैयौं खाड़ी देशका प्रतिनिधिहरू पनि उक्त समारोहमा सहभागी हुनेछन्। अब आर्थिक समाचार केशव ढुङ्गानाबाट।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: गएको असार 24 गते लेन्दे खोलामा आएको बाढ़ीका कारण क्षतिग्रस्त बनेको 111 मेगावाट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजना मर्मत सम्भारको काम 75% भन्दा बढ़ी सम्पन्न भएको छ। बाढ़ीपछि पुनर्निर्माण सम्पन्न भएसँगै राष्ट्रिय विद्युत प्रणालीको माग अनुसार 74 मेगावाट मात्र उत्पादन शुरू गरिएको आयोजनाले जनाएको छ। नेपाल चीन सीमा स्थित भोटेकोशी नदीको जलस्रोत उपयोग गरी निर्माण गरिएको यो आयोजना नेपालको महत्वपूर्ण जलविद्युत आयोजना मध्ये एक हो। गत वर्षको बाढ़ीका कारण आयोजनाले ठूलो प्राकृतिक विपत्तिको सामना गर्नु परे पनि छोटो अवधिमै पुनः सञ्चालनको अवस्थामा पुग्नु आफूहरूको लागि सकारात्मक उपलब्धि भएको जलविद्युत केन्द्रका प्रमुख सन्तोष अधिकारीले बताउनुभयो। बाढ़ीका कारण आयोजनामा 3.5 अर्ब भन्दा बढ़ीको क्षति पुगेको कम्पनीको अनुमान छ। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको हालसम्ममा कुल बजेटको 47.20% खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख नारायण प्रसाद पौडेलका अनुसार चालू आर्थिक वर्षका लागि 38.91 अर्ब रूपियाँ बजेट विनियोजन गरिएकोमा जेठसम्म 18.36 करोड़ 48 लाख रूपियाँ बजेट खर्च भएको छ। विनियोजित बजेट मध्ये चालू खर्चतर्फ 50.67% अर्थात 7.02 करोड़ 20 लाख रूपियाँ र विकास निर्माणसँग जोड़िएको पूँजीगत खर्चतर्फ 44.92% अर्थात 10.54 करोड़ रूपियाँ बजेट खर्च भएको छ। आर्थिक वर्षको अन्तिम महिना असारमा भुक्तानीको चाप बढ़ने भएकाले यो खर्चको दर बढ़न सक्ने प्रदेश लेखा नियन्त्रकको कार्यालयका प्रमुख नारायण प्रसाद पौडेलले बताउनुभयो। गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सड़क योजना अन्तर्गत खरबझोङ गाउँपालिकामा चक्रपथ निर्माण सम्पन्न भएको छ। चक्रपथ सड़कका आयोजना 7 वर्षमा निर्माण सम्पन्न भएसँगै आवागमन सहज भएको स्थानीयले बताएका छन्। पूर्वाधार विकास कार्यालय मुस्ताङबाट कार्यान्वयनमा आएको चक्रपथ सड़क सदरमुकाम जोमसोम थिनी दुम्बा छौरो मार्फा हुँदै पुनः जोमसोम जोड्ने 10.5 किलोमिटर सड़क निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुरेश पाण्डेले बताउनुभयो। 2077 साल मार्चसम्म निर्माण सम्पन्न गर्ने गरी 2076 साल असार 26 गते ठेक्का सम्झौता भएको सड़क कोविड महामारी हिमपात प्रतिकूल मौसम निर्माण कम्पनीको ढिलासुस्ती लगायतका कारणले निर्माण सम्पन्न हुन ढिला भएको थियो।
0: अब खेल समाचार। फिफा विश्वकपको जारी संस्करणको अन्तिम 16 को समीकरण पूरा भएको छ। शनिबार बिहान दुई खेल सकिएसँगै विश्वकपको अन्तिम 16 को समीकरण पूरा भएको हो। शनिबार अर्जेन्टिनाले केप भर्डेलाई 3-2 ले पराजित गर्दै फिफा विश्वकप 2026 को अन्तिम 16 मा स्थान बनाएको छ। रोमाञ्चक अन्तिम 32 को खेलमा अफ्रिकाको सानो टापु राष्ट्र केप भर्डेले अतिरिक्त समयको अन्तिम क्षणसम्म अर्जेन्टिनालाई चुनौती दिएको थियो। के खेलको 111 मिनटमा क्रिस्टियन रोमेरोको हेड गोलमा परिणत भएपछि अर्जेन्टिनाले 3-2 को अग्रता बनाएको थियो। मेसीले खेलको 29 मिनटमा गोल गर्दै अर्जेन्टिनालाई शुरूआती अग्रता दिलाएका थिए। केप भर्डेका सिडनी लोपेज काब्राल र डेरोय डुआर्टेले 2 पटक बराबरी गोल गर्दै अर्जेन्टिनालाई दबावमा राखेका थिए। अब अर्जेन्टिनाले क्वार्टर फाइनल प्रवेशका लागि इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ। इजिप्टले यसअघि अस्ट्रेलियालाई ट्राइबेकरमा हराउँदै अन्तिम 16 मा स्थान बनाएको थियो। विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेको यात्रा भने निकै सम्झना लायक रह्यो। 40 वर्षीय गोल रक्षक बोजिनाको उत्कृष्ट प्रदर्शनमा टोलीले स्पेन उरुग्वे र साउदी अरेबियासँग अप्रत्याशित बराबरी नतिजा निकाल्दै नकआउट चरणमा स्थान बनाएको थियो। विश्वकपको नकआउट चरण पुग्ने सबैभन्दा सानो राष्ट्रको कीर्तिमान पनि केप भर्डेले बनाएको छ। अर्जेन्टिना विरूद्धको खेलमा बोजिनाले 10 वटा महत्वपूर्ण बचाउ गरे, जसमध्ये 5 बचाउ मेसीका प्रहार थिए। उनको उत्कृष्ट प्रदर्शनका बावजूद केप भर्डेको ऐतिहासिक यात्रा अन्तिम 32 मै टुङ्गिएको छ। शनिबारे भएको अर्को खेलमा कोलम्बियाले घानालाई 1-0 ले पराजित गर्दै अन्तिम 16 को चरणमा प्रवेश गरेको छ। यस खेलसँग अन्तिम 32 का सबै खेल सकिएका छन् र कोलम्बिया अन्तिम 16 को चरणमा पुग्ने अन्तिम टीम बन्यो। कान्सास सिटीमा भएको खेलमा कोलम्बियाका लागि एकमात्र गोल जोन एरिसले 14 मिनटमा गरे। यो जितपछि अन्तिम 16 मा स्विजरल्याण्ड र कोलम्बिया भिड्नेछन्। हारपछि घाना अब आफ्नो देश फर्किनेछ। अन्तिम 16 का खेलहरू आजै रातिदेखि शुरू हुनेछ। ह्युस्टन स्टेडियममा राति 10:45 बजे क्यानाडा र मोरक्को बीच अन्तिम 16 को पहिलो खेल हुनेछ। अन्तिम 16 मा अब क्यानाडाले मोरक्कोसँग, फ्रान्सले प्याराग्वेसँग, अमेरिकाले बेल्जियमसँग, पोर्चुगलले स्पेनसँग, ब्राजिलले नर्वेसँग, मेक्सिकोले इंग्ल्याण्डसँग, स्विजरल्याण्डले कोलम्बियासँग र अर्जेन्टिनाले इजिप्टसँग खेल्नेछ। अब मौसम। आज राति देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई भूभागका पनि केही स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा भारतका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 35 मिलिमिटर। पोखराको अधिकतम 33.2 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 5.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 35.8 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 3.4 मिलिमिटर। र दिपालको अधिकतम 35.9 डिग्री सेल्सियस, न्यूनतम 26.5 डिग्री सेल्सियस, वर्षा 5 फुट। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सरकारको 100 दिन पूरा, शासकीय सुधारका लागि तोकिएका 100 बुँदे कार्यसूचीको 80% भन्दा बढ़ी कार्यान्वयन भएको सरकारका प्रवक्ताको भनाई। सहकारीको ऋण उठाउनका लागि विधेयकमा केही कड़ा प्रावधान राख्नु परेको सहकारी मन्त्री प्रतिभा रावलद्वारा स्पष्ट। नारायणगढ़ बुटवल सड़क विस्तार आयोजनाको पूर्वी खण्डको 92% काम सम्पन्न। भेनेजुएलामा आएको भूकम्पमा परि 50,000 भन्दा बढ़ी मानिस अझै बेपत्ता। र फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत अन्तिम 16 खेलहरू आजदेखि शुरू हुँदै आज राति 10:45 बजे क्यानाडा र मोरक्को बीच प्रतिस्पर्धा। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
7: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
8: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाड़ी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
9: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
8: जन्म, मृत्यु, विवाह, बसाई चराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
10: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
8: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैन, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
9: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
8: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
10: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
8: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
9: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
8: तपाई आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
10: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
11: एकताले बनाउँछौं हामी आफ्नो नगर।
8: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
9: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
8: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कार्यालय।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छ? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: प्री क्वार्टर फाइनल का खेल आज देखि शुरू हुँदै
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: सरकारले 100 दिनमा सुशासन, सेवा प्रवाह र प्रशासनिक सुधारका अनेक घोषणा गरे पनि त्यसको प्रत्यक्ष अनुभूति आम नागरिकले अझै गर्न सकेका छैनन्। सुधारका कार्यक्रम सफल मानिनु केवल नीतिगत घोषणा होइन, कार्यान्वयनको प्रभावबाट मापन गरिनुपर्छ। जनताले अपेक्षा गरेको पारदर्शिता, जवाफदेहिता र सहज सार्वजनिक सेवामा ठोस परिवर्तन देखिनु अब सरकारको मुख्य चुनौती हो। आगामी दिनमा परिणाममुखी काम मार्फत सरकारप्रतिको विश्वास बलियो बनाउने अवसर अझै बाँकी छ। अब खबर सन्तोष गन्धर्वबाट।
4: सरकारले घोषणा गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची मध्ये 70 पूर्ण रूपमा कार्यान्वयन भएको जनाएको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार समग्र कार्यान्वयन प्रगति 87.2% पुगेको हो। उहाँका अनुसार 17 कार्यसूची 80% भन्दा बढ़ी प्रगतिमा छन् भने 13 कार्यसूची अझै 60% भन्दा कम अवस्थामा रहेको बताउनुभयो।
5: निर्णयमा थप पारदर्शी एवं स्वच्छता कायम गर्न सुशासनको प्रत्याभूति दिन हामीले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पनि संघीय संसदमा हामीले पेश गरेका छौं। यसले मूलत मल, औषधि र सूचना प्रविधि जस्ता अत्यावश्यक र संवेदनशील वस्तुका लागि विशेष कार्यविधि बनाएर खरिद गर्न सकिने एउटा लचिलो व्यवस्था गरेको यहाँलाई जानकारी गराउन चाहन्छ।
4: सरकारले नतिजामुखी, प्रभावकारी र जवाबदेह शासन प्रणाली मार्फत नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने लक्ष्यसहित ती कार्यक्रम अघि बढ़ाएको हो। यसैबीच सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमा हालसम्म 11,000 भन्दा बढ़ी उजुरी परेको छ। सरकारका प्रवक्ता तथा शिक्षा खेलकुद मन्त्री पोखरेलले सरकारको 100 दिने उपलब्धि सार्वजनिक गर्दै उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढ़ाएको समेत जानकारी दिनुभयो। सरकारले सार्वजनिक पदमा रहेका राजनैतिक नेतृत्व र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा आयोग गठन गरेको छ। पहिलो चरणमा 2062-63 देखि 2082-83 सम्मको सम्पत्ति विवरण छानबिन गरिने सरकारको योजना छ। त्यस्तै सरकारले भूमिहीन सुकुमवासीलाई जग्गाधनी पूर्जा, लाल पूर्जा वितरण शुरू गरेको समेत जनाएको छ। सरकारका प्रवक्ता पोखरेलका अनुसार हालसम्म बर्दियाको बरैयाताल नगरपालिका 29 परिवारले लाल पूर्जा प्राप्त गरेका छन् भने विवरण अन्य क्षेत्रमा पनि वितरणको कार्य अन्य क्षेत्रमा पनि विस्तार गरिनेछ। सरकारले भूमिहीन, दलित र अव्यवस्थित बसोबासीका 12,00,000 भन्दा बढ़ी आवेदन डिजिटल प्रणालीमा समावेश गरी लगत व्यवस्थापन गरी अघि पनि बढ़ाएको जनाएको छ। साथै काठमाडौँ उपत्यका जोखिमयुक्त बस्तीबाट व्यवस्थापित परिवारका लागि अस्थायी बसोबास, राहत र पुनस्थापनाको व्यवस्था पनि अगाडि बढ़ाएको सरकारले दावी गरेको छ। तर विपक्षी दलहरूले भने सय बुधी कार्यसूची कार्यान्वयनमा सरकार असफल भएको दावी गरेका छन्। नेपाली कांग्रेसले सरकार शासकीय सुधार सम्बन्धी 100 बुधी कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न असफल भएको निष्कर्ष निकालेको हो। संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको बैठकले सरकारको कार्य सम्पादन सन्तोषजनक नरहेको ठहर गर्दै कार्यसूची कार्यान्वयनमा कमजोर संसदमा सशक्त रूपमा उठाउने निर्णय समेत गरेको छ। त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने बालिन शाह नेतृत्वको सरकार आफै ढल्ने दावी समेत गर्नुभएको छ। पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा उहाँले सरकारलाई कसैले ढाल्न नपर्ने भन्दै सरकारभित्रकै तत्वले अन्तत ढाल्ने टिप्पणी गर्नुभएको हो।
6: विकासवादी सिद्धान्त भनेर विकास त भइहाल्छ, परिवर्तन त भइहाल्छ। पहिलेको सरकार कसैले नढाले पनि आफै ढल्ने तत्वहरू त्यहाँ पैदा हुन्छन् अनि त्यसले ढल्दै जान्छ र अझै यो चटक्का भरमा आएको चटक्कै भरमा जान्छ।
4: अध्यक्ष ओलीले वर्तमान सरकार चटकको भरमा आएको र त्यही चटक्कै भरमा जाने दावी गर्दै सरकारको निरन्तरताले लोकतन्त्र र देशलाई क्षति पुग्ने समेत आरोप लगाउनु भएको छ। आज राति लुम्बिनी कर्णाली र सुदूरपश्चिमका केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले हाल कोशी र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको हो। उदयपुर राडरको पछिल्लो विवरण अनुसार भोजपुर, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली र सर्लाहीका केही क्षेत्रमा छोटो समयमै धेरै पानी पर्न सक्ने सम्भावना रहेको छ। रातिको समयमा गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने अनुमान छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी तथा तराई क्षेत्रमा पनि भारीदेखि धेरै वर्षाको सम्भावना हुन सक्ने मौसमविद रोजन लामिछानेले बताउनुभयो।
7: बागमती, गण्डकी प्रदेशको पहाड़ी भूभागको केही ठाउँहरू, त्यसै गरी लुम्बिनी प्रदेशको तराई भूभागको पनि एक दुई ठाउँहरू, त्यो सँगसँगै कि कर्णाली सुदूरपश्चिम सुदूरपश्चिम प्रदेशको पनि पहाड़ी भूभागको थोरै ठाउँहरूमा चाहिँ अहिले मेघगर्जन र ट्याङ्कसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ र यो जुन जसले छ भन्दाको वर्षाको विवरण हेर्दाखेरि चाहिँ विशेष गरी गण्डकी प्रदेशको जुन लमजुङको जिल्लाहरू, त्यसै गरी दाङ आसपासको जिल्लाहरूमा चाहिँ अलिकति बढी वर्षा भएको देखिन्छ, भारी वर्षा भएको अवस्था देखिन्छ भने जुन काठमाडौँ उपत्यका, त्यसै गरी मकवानपुर र यो ओखलढुङ्गा आसपासको क्षेत्रहरूमा चाहिँ मध्यम वर्षा 20-30 मिलिमिटर जति पानी परिरहेको अवस्था छ। यो चाहिँ यो साँझ रातिको लागि कन्टिन्यू नै रहने देखिन्छ। अहिले त्यति ठाउँहरूमा चाहिँ पानी परिरहने मध्यम खालको छ भने धेरै जस्तो ठाउँहरूमा चाहिँ हल्का खालको पानी पर्ने र एक दुई ठाउँमा चाहिँ भारी वर्षा पनि हुने सम्भावना चाहिँ देखिन्छ।
4: यसैबीच देशका 17 जिल्लाका साना नदीमा आज आकस्मिक बाढ़ीको हल्का जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभागको बाढ़ी पूर्वानुमान शाखाले बाँकी, बर्दिया, कैराली, कञ्चनपुर, डरेलधुरा, बैतडी, बझाङ, अछाम, दैलेख, झाझाकोट, सुखेत, काठमाडौँ, भक्तपुर, ललितपुर, शंखुवासभा, तेह्रथुम लगायतका जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेखनीय बन्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। सीआईएमसँग कुरा गर्दै शाखा प्रमुख विनोद पराजुली,
8: अब आगामी 24 घण्टामा देशमा मुख्य जोखिम बाढ़ी जोखिम भनेको चाहिँ मध्य क्षेत्रमा काठमाडौँ उपत्यका आसपासमा पनि आज राति पानी पर्ने र अलिकति बाढ़ीको जोखिम छ भने पश्चिमतर्फ चाहिँ लुम्बिनी प्रदेश, त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई र पहाड़को क्षेत्रमा सामान्य जोखिम देखिन्छ। अन्य त देशको अन्य भूभागमा त्यति ठूलो जोखिम चाहिँ छैन। अहिले तत्कालको अवस्थामा चाहिँ देशको समग्र भूभागमा खोलाहरूमा चाहिँ रूपन्देही आसपासमा अलिकति बाढी बढ़िरहेको छ। त्यो बाहेक अन्यत्र जोखिम भन्दा माथि कतै पनि बाढी छैन।
4: कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायतका ठूला नदीको बहाव भने हाल सतर्कता तह भन्दा तल रहेको जनाइएको छ। साथै आगामी दुई दिनसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती प्रदेशका साना नदीमा बाढ़ीको जोखिम कायम रहने पूर्वानुमान गरिएको छ। राष्ट्रिय सभामा सहकारी ऐन संशोधन विधेयकमाथि छलफलका क्रममा नेकपा एमाले सरकारले 1.5 करोड़ नागरिकसँग प्रत्यक्ष सरकार रहेको विषयमा अध्यादेश मार्फत कानून ल्याएको भन्दै असन्तुष्टि जनाएको छ। एमाले सांसद सम्झना देवकोटाले विधेयकमा 50 वटा संशोधन र 22 वटा नयाँ व्यवस्था समावेश भएकाले दफावार छलफल आवश्यक रहेको बताउनुभयो। छलफलमा सहभागी अन्य सांसदहरूले पनि बचतकर्ताको रकम सुरक्षित गर्ने, नियमनकारी निकायलाई प्रभावकारी बनाउने र सहकारी क्षेत्रको विश्वसनीयता स्थापित गर्न विधेयकलाई थप परिमार्जित सहित संसदीय समितिमा पठाउनु पर्नेमा जोर दिनुभएको छ। त्यस्तै बैठकमा सांसदहरूले महँगो मल खरिद, कर्णालीको सड़क समस्या, सवारी दुर्घटना, शिक्षा स्वास्थ्यका व्यतिथि र संसदप्रति सरकारको उदासीनताका विषयमा समेत सरकारको ध्यानकर्षण गराएका छन्। नेपाल डेयरी एसोसिएशनले दुग्धजन्य पदार्थमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याट तत्काल हटाउन सरकारसँग माग गरेको छ। एसोसिएशनका अध्यक्ष प्रहलाद दाहालले दूध दैनिक उपभोगको अत्यावश्यक खाद्य वस्तु भएकाले यसमा भ्याट लगाउँदा उद्योग, किसान र उपभोक्ता सबै मारमा परेको बताउनुभयो। उत्पादन लागत बढ़दै जाँदा उद्योग सञ्चालन कठिन बनेको भन्दै सरकारले कर नीति पुनरावलोकन गर्नुपर्ने एसोसिएशनको माग रहेको समेत उहाँले सीआईएनसँग बताउनुभयो।
9: यस्तो छ कि नेपालमा दुध तथा दुग्ध पदार्थ उत्पादन लागत चाहिँ महँगो छ होइन, अब त्यो हुनालेखेरि हामीले चाहिँ यो झन् भ्याट पनि थप लागेपछि त हाम्रो उपभोक्तालाई त्यो महँगो हुने भयो र हाम्रो स्वदेशी खपत भन्दा आयातित वस्तुहरू चाहिँ बढी खपत हुने भयो। त्यस कारणले यो भ्याट हटायो भने जुन अहिले दुध बढी भइरहेको छ, हाम्रो मिल्क होलिडे अरू विभिन्न कुराहरू छ, त्यसले गर्दा स्वदेशी उत्पादन चाहिँ स्वदेशमै खपत हुने सम्भावना बढी हुन्छ। त्यस कारणले भ्याट हटायो भने सजिलो हुन्छ भनेर हामीले यो भ्याट हटाउनको लागि भनेका हो।
4: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदैछन्। प्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति नेपाली समयअनुसार पाउने 11 बजे सह आयोजक क्यानाडा र मोरक्को तथा भोलि बिहान पाउने 3 बजे पाराग्वे र फ्रान्स बीच खेल हुनेछ। यस पटकको विश्वकपको प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बियाले खेल्नेछन्।
2: सरकार शासकीय सुधारको उपलब्धि गर्दै सर्वसाधारणको दैनिकी भने उस्तै
10: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले चाहिँ महँगीको मारमा अत्यधिक मात्रामा पिसिएको अवस्था छ।
2: जनजीविकाका मुद्दा अघि राख्न सरकारवालाको सुझाव रिपोर्ट सँगै अभिनयमा नाम दाम र सम्भावना शनिवार विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
12: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घामने शक्तिशाली 4 एंटीना में वाइड कवरेज, 5G स्ट्रेंथ, लो लेटेंसी र फास्ट स्पीड, सबे अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में, साथ में IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागि 9801004477 क्लासिक टेक छोयो कि चल्यो।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। धरान औद्योगिक क्षेत्र निष्क्रिय उद्योग हटाएर नयाँ उत्पादनमूलक उद्योग भित्राएपछि आत्मनिर्भरतातर्फ उन्मुख भएको दावी गरिएको छ। पाँच नयाँ उद्योग मार्फत करिब 35 करोड़ रूपियाँ स्वदेशी लगानी भित्रिएको छ। हाल 202 रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रमा 35 मध्ये 30 उद्योग सञ्चालनमा छन्। करिब 1000 श्रमिक कार्यरत रहेको यस क्षेत्रमा बाँकी खाली स्थानमा पनि उत्पादनमुखी उद्योग स्थापना गर्ने प्रक्रिया अघि बढ़ाइएको कार्यालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। सरकारले 100 दिनमा 100 सुधारका एजेण्डा अघि बढ़ाएको दावी गरे पनि त्यसको प्रत्यक्ष प्रभाव आम नागरिकको दैनिकीमा अझै देखिन सकेको छैन। केही प्रशासनिक सुधार र डिजिटल सेवा विस्तारले प्रशंसा पाए पनि सुकुम्बासी व्यवस्थापन, बजार अनुगमन र महँगी नियन्त्रणमा सरकार कमजोर देखिएको टिप्पणी भइरहेको छ।
14: लामो समय बागमती किनार ओगटेर बसेका सुकुम्बासी हटाउन वर्तमान सरकार सफल भए पनि व्यवस्थापनमा चुकेको छ। बागमती किनारमा बस्न बसेका थाथलो भत्किएपछि होल्डिङ सेन्टरको सहारामा पुगेका सुकुम्बासीलाई सोही क्षेत्र पनि छोड्न सरकारको परिपत्रमा 100 दिने शासकीय सुधारको कार्ययोजना फितलो हुने निश्चित छ। सरकारले 100 बुधे कार्यसूचीमा 60 दिनभित्र डिजिटल तथ्याङ्क संकलन गरी 1000 दिनभित्र वास्तविक सुकुम्बासीलाई चरणबद्ध रूपमा जग्गा र एकीकृत आश्वासन मार्फत पुनर्वासको व्यवस्था मिलाउने उल्लेख गरेको थियो। नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएको सरकारले बर्खामा सुकुम्बासीलाई आफ्नो व्यवस्था आफै गर्नु भन्ने उर्दीले सरकारको नियत प्रष्ट हुने भन्नुहुन्छ सुकुम्बासी अधिकारका क्षेत्रमा काम गर्ने अधिकार कर्मी भगवती अधिकारी।
15: अहिले पछिल्लो समयमा जुन खालको घटना भयो त्यो घटनालाई हेरिरहँदाखेरि चाहिँ अहिले पनि 388 परिवार होल्डिङ सेन्टरमा बसिराख्नु भएको छ र गभर्मेन्टले जुन खालको सपोर्ट गर्ने भनेको थियो प्रमिस गरेको थियो त्यो अनुसार नगरेको कारणले गर्दाखेरि हाम्रो हिसाबले हेर्दाखेरि चाहिँ 100 डेजलाई जसरी लैजानुपर्ने हो त्यो हिसाबले नसकेको छैन भनेर लागेको छ। विशेष गरेर माइग्रेन्टलाइज फ्यामिलीहरूको लागि चाहिँ त्यो न्यायोचित छैन भन्ने लागेको छ।
14: यही बिचमा मध्यपूर्वको दण्डका कारण उपभोक्ताले अहिलेसम्मकै महँगोमा पेट्रोलियम पदार्थ उपभोग गर्न पर्यो। अहिले पनि सर्वसाधारणका भान्सामा भरि सिलिण्डर पुग्न सकेका छैनन्। आधा सिलिण्डर मात्रै बिक्री वितरण भइरहे पनि यसको उचित अनुगमन हुन सकेको छैन। महँगी कालोबजारी तथा सहज रूपमा उपभोग्य वस्तुहरू नपाएको गुनासो बढ्दा पनि सरकारले त्यसलाई अनदेखा गर्दा सर्वसाधारण आक्रोशित बने। यो वर्ष चामलको भाव महँगीको छ। दशैंसम्म थप महँगो देखिएपछि बजारमा अभाव हुने निश्चित छ। तर उपभोक्ताको आवश्यकता प्रति सरकारले सूक्ष्म तरिकाले काम गर्न सकेको छैन। उपभोक्ता अधिकार कर्मी तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रेमलाल महर्जन भन्नुहुन्छ,
10: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले चाहिँ महँगीको मारमा अत्यधिक मात्रामा पिसिएको अवस्था छ। अब भन्ने बेलामा सरकार आफैले के भनिएको छ भने कि खाद्यको युद्धले गर्दाखेरि यो महँगी भएको हो। खाद्यको युद्ध सकिएको पनि 1-2 हप्ता भइसक्यो र त्यसपछि पनि खाद्यको युद्धमा चाहिँ युद्धसँग सरकारै नभएका धेरै कुराहरूमा मूल्य वृद्धि भएको छ। जस्तो चामलको कुरामा, दाल तेलको कुरामा, बाजार तपाईँको माछा मासुको कुरामा, यो कुरामा तपाईँको खाद्य युद्धसँग कुनै सरोकार छैन। अहिले अन्डाको मूल्य चाहिँ तपाईँको 1 क्रेडिटकै चाहिँ 6-7 सय पुगिसकेको अवस्था छ। बालेन सरकारले पनि विगतकै सरकारले गर्दै आएको व्यवहार जस्तै अहिले पनि उपभोक्तालाई दोस्रो दर्जाको नागरिकको हैसियतमा काम गर्न थालेको छ। त्यो अत्यन्त विडम्बनापूर्ण छ।
14: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। 100 दिनमा 100 सुधारका एजेण्डा सार्वजनिक गरी सोही रफ्तारमा काम अघि बढ़ाएको शाह नेतृत्वको सरकारले यसबीचमा थुप्रै आलोचनासँगै केही प्रशंसा पनि बटुलेको छ। गत फागुन 21 गते सम्पन्न चुनावमा शक्तिशाली जनमतसँगै सदन प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाबाट प्रतिनिधित्व गर्दै सरकारको बागडोर सम्हाल्दै प्रधानमन्त्री शाहले गत चैत 13 गते पदभार ग्रहण गर्नुभएको थियो। संवैधानिक सवालमा केही महत्वपूर्ण निर्णय र सुधारको काम भए पनि यो 100 दिनमा सर्वसाधारणको जीवनस्तर सुधार गर्न बालेन्द्र सरकार चुकेको विश्लेषकहरू बताउँछन्।
16: जो बजेट पेश भयो त्यो बजेट चाहिँ गरीबमुखी बजेट छैन, त्यो उच्च मध्यम वर्गमुखी बजेट छ। मध्यम वर्गमुखी पनि बजेट छैन, त्यस्तो खालको बजेट आएको छ। अब यता शिक्षाको क्षेत्रमा जो आएको छ, शिक्षाको क्षेत्रमा बजेट घटेको छ, पहिले भन्दा बजेट घटेर आएको छ। जबकि प्रतिबद्धता पत्रमा चाहिँ शिक्षाको क्षेत्रमा विशेष ध्यान दिने, सार्वजनिक शिक्षालाई चाहिँ एकदम बलियो पार्ने भनेर भन्ने, त्यसमा वचनबद्धता छ। तर यस्ता खालका कुराले के गर्छ त भन्नु भनेदेखि चाहिँ सरकारको जो आश्वासन हो त्यो आश्वासन प्रति आफै इमान्दार नभएको हो कि भनेर भन्ने खालको प्रश्न।
14: यस्तो भन्दै गर्दा सरकारले आफ्नो 100 दिनमा केही आशाका कामहरू अघि बढ़ाएका छन्। काठमाडौँमा हजारौं युवा पासपोर्टका लागि बस्नुपर्ने लाइनको अन्त्य भएको छ। केही महत्वपूर्ण कामहरू अनलाइनबाटै सेवा प्रवाहको तिथि बसेको छ। शिक्षामा कर, स्वास्थ्यमा करले लगाएको भन्दै सरकारको आलोचना पनि बढ़िरहेको छ। सर्वसाधारणको दैनिकलाई सहज बनाउन वर्तमान सरकारले धेरै गर्नुपर्ने विश्लेषकहरू बताउँछन्। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अभिनयमा युवाको बढ़दो आकर्षण,
17: कलाकारलाई एउटा राम्रो दृष्टिकोणले हेरिँदैन गाउँ घरतिर, त्यो कुरा मैले मान्छु। कुनै समय थियो त्यो पनि, जब अहिले बुझ्न थाल्नु भएको छ सबैजनाले, जहाँसम्म लाग्छ मलाई।
2: परिवार र समाजको साथ सहयोगले थप हौसला मिल्ने शनिवार विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष। अभिनयलाई अहिले पनि शौक र मनोरञ्जनको दृष्टिले मात्रै हेर्ने गरिएको छ, तर कतिपय युवाहरूले यसलाई व्यावसायिक पेसाकै रूपमा अघि बढ़ाएर मनोज्ञ पैसा कमाइरहेका छन्। नेपाली म्युजिक भिडियो होस् वा चलचित्र, छोटो टेली चलचित्रमा युवाहरूको आकर्षण बढ़दै गर्दा यसलाई समाज र परिवारले थप प्रोत्साहन गर्नुपर्ने कलाकारहरूको भनाइ छ। यसबारे साथी सन्तोषी रावलले कलाकार सरस्वती खत्रीसँग कुराकानी गर्नुभएको छ।
17: तिमीलाई भुल्ने मान्छे होइन भन्ने गीत गरेका थिए, पहिलो म्यान क्यारेक्टरमा हाम्रो रामकृष्ण ढकाल सरको आवाजमा सजिएको गीत थियो, लगभग त्यही कोरोनाको बेलै गरेको थिएँ मैले।
18: तपाईँको भूमिका के थियो नि त्यसमा?
17: भूमिकामा क्यारेक्टर म्यान क्यारेक्टर नै थियो।
18: एउटा छोरी मान्छेले अभिनय क्षेत्रमा आउँदै गर्दाखेरि होइन, उसका इच्छा चाहना पूरा गर्नको लागि कतिको अप्ठ्यारो हुँदो रहेछ। जुन तपाईँले पहिलो म्युजिक भिडियो खेल्नुभयो होइन, त्यसपछि तपाईँलाई के चुनौतीहरू खेप्नु पर्यो भनौँ न?
17: यस्तो हुन्छ, अब हामी गाउँमा हुर्केको मान्छे होइन, गाउँमा हुर्किँदाखेरि त त्यहीँकै मान्छेहरू मात्रै मान्छे होला जस्तो लाग्ने के पहिला बच्चा हुँदा, अनि काठमाडौँको मान्छेहरू कस्ता हुन्छन्, अनि चितवनका मान्छेहरू कस्ता, यो सहरका मान्छेहरू कस्ता हुन्छन् भन्ने हुन्थ्यो कि। अनि त्यहाँ पुग्ने बित्तिकै, हामी सहरमा पुग्ने बित्तिकै हामी त सबै कलाकारलाई देख्न पाउँछौँ होला, भेट्न पाउँछौँ होला, आफ्नो चाहना केही कुरा सेयर गर्न पाउँछौँ होला, अनि हामीलाई अपर्च्युनिटी दिनुहुन्छ होला भन्ने लाग्थ्यो नि त। तर त्यो होइन, छ गाह्रो रहेछ, सहर सिरिसकेपछि त झन् के हो के हो, कुन दुर्दशामा आया जस्तो, कहाँ आया जस्तो हुने होइन। त्यस्तै आयामा लोकसेवा तयारी गर्छु भनेर आएको थिएँ, काठमाडौँमा छिरेको थिएँ, अनि लोकसेवा पनि तयारी गरेँ मैले। पहिलो वर्ष चाहिँ डिएससीआईमा कम्प्लिट गर्ने बित्तिकै पढेको सिआईमै, अनि निस्केन नाम, नाम निस्केपछि ठिक छ त भन्ने भयो। अनि एउटा म स्कुलतिर पढ्दाखेरि चाहिँ, स्कुलमा पढ्दाखेरि चाहिँ यस्तै कार्यक्रम चलाउने प्रस्तुता गर्थे के, अगाडि गएर उत्कोचक बन्न कोसिस गर्ने गर्थे। त्यही रहरले चाहनाले गर्दा एकजना मेरो साथीले चाहिँ इन्टरभ्यू लिने काम गर्छौ त युट्युबमा भन्नुभयो। ओहो, त्यो त भिडियोमै देखिने हो नि त युट्युब भनेको त भन्ने भएर, आफूले जानी नजानी भए पनि भिडियोमा देखिन्छु भनेर त्यो तरिकाले रिस्क मोलेर काम गरेको थिएँ मैले। अनि त्यहीबाटै पहिलो म्युजिक भिडियो मैले साइड क्यारेक्टर गरेको छु के अधिकारीसँग, दिदीसँग, उहाँको इन्टरभ्यू लिन जान्छु भन्दाखेरि चाहिँ एउटा क्यारेक्टर छ गरिदेऊ न भनेर दुई तिनवटा सिन चाहिँ खेलाउनु भएको थियो। अनि त्यसरी नै मेरो कलाकारका क्षेत्र चाहिँ भयो। अनि अप्ठ्यारा र त्यही अप्ठ्यारा कुराहरू भन्नुपर्दा चाहिँ कस्तो हुन्छ भने आउँदैन क्या, कति दुःख त हुन्छ नि, के हुन्छ, कस्तो हुन्छ, के सहनुपर्छ भन्ने त कति हुन्छ कति हुन्छ।
18: तपाईँको पहिलो अनुभव सुनौ न, जस्तो क्यामेरा अगाडि आफूलाई देख्दाखेरि होइन, कस्तो भएको थियो तपाईँलाई चाहिँ?
17: मैले क्यामेराको अगाडि त इन्टरभ्यू नै लिएँ होइन, अन्तर्वार्ता नै लिएँ मैले। त्यतिखेर त त्यस्तो केही पनि भएको थिएन, ठिकै भएको थियो। एकजना दाई हुनुहुन्थ्यो, अर्को अहिले हामीले कुरा गरिरहेको छौँ नि, त्यस्तै टाइपको भइरहेको थियो, सिकाइराख्नु भएको थियो दाईले। अनि त्यसपछि त्यति गाह्रो भएको थिएन। जब म म्युजिक भिडियो गर्दाखेरि त्यहाँ पुगेँ नि, भित्र कोठाभित्र गरेको जस्तो अभिनय त हुँदो रहेनछ। क्यामेरा कता फर्केको छ होइन, क्यामेरालाई कुन लुक दिने होइन, कसरी दिने, क्यामेरा फेसै गर्ने अप्ठ्यारो भएर, त्यो साइड क्यारेक्टर हुँदाखेरि त्यति अप्ठ्यारो भएन, म्यान क्यारेक्टर गरेर म त तिमीलाई भुल्ने मान्छे होइन भन्दाखेरि त मैले कति रोएको छु भावरे मेरो लागि रहेनछ भन्ने सो भएको थिएँ म त्यतिखेर।
18: तपाईँलाई सरस्वती खत्री भनेर चिनाउने गीत चाहिँ कुन हो नि?
17: रेलकै बाटो,
18: रेलको बाटो, हजुर। के थियो त्यसमा खास, त्यो गीतको भाव के हो? यो अति धेरै सुनिएको पनि हो, कर्णाली प्रदेश सुदूरपश्चिमका रियल ग्रामीण क्षेत्रमा हुने गरे भएका त्यहाँ समस्याहरूलाई दर्शाइएको छ त्यो भिडियोमा होइन। त्यसमा तपाईँले मेन क्यारेक्टरको रूपमा खेल्नु भएको छ, खासमा त्यो त्यसको भाव चाहिँ के हो?
17: भाव चाहिँ अब त्यहाँको अवस्थालाई देखाएको हो। त्यहाँको अवस्था साँच्चीकै नै त्यतिखेरको, अहिले अब कस्तो छ थाहा छैन होइन, तर त्यहाँको अवस्था साँच्चीकै नाजुक थियो कि होइन। त्यहाँ बिरामी पर्यो भनेपछि छिट्टै हस्पिटल लिन नपिल्ने, प्लानमै हेलिकप्टरमै लिनुपर्ने, प्लान त त्यहाँ पुग्नलाई पनि लगभग हामी गएर सुटिङ गरेको ठाउँबाट प्लान चढ्नलाई आउनलाई धेरै टाइम लाग्थ्यो। त्यहाँ आउँदासम्म मान्छे यति सिकिस्तै छ भने मृत्यु नै हुने हो क्या। त्यही हो, त्यहाँको दुर्दशालाई देखाएको हो, त्यहाँको अवस्थालाई देखाएको हो। त्यहाँ यति दुःख गर्छन् मान्छेहरू, तर कति मान्छेहरू दुःख गर्दा गर्दा पनि धेरै नै सुखी हुनुहुन्छ त्यहाँ होइन, खुसी हुनुहुन्छ। त्यही रमाइलो छ उहाँहरूको लागि। त्यो बिरामी हुँदाखेरि एउटा मान्छेले पाउनुपर्ने दुःख, गरिबी मान्छेले पाउनुपर्ने दुःखलाई देखाएको हो।
18: नेपाली समाजमा कस्तो छ भने, एउटा छोरी मान्छेले अलिकति अगाडि बढ्यो भने होइन, अझ म्युजिक भिडियोदेखि लिएर अगाडि बढ्न थाल्यो भने, यस्ता सामाजिक कार्यमा हिँडिराख्ने यस्तो काम भयो भने अलिकति राम्रो मान्दैनन् होइन। यो कुरालाई चाहिँ तपाईँले यो कुरालाई लिएर कतिको सुन्नुपर्छ नि?
17: मैले धेरै नै सुन्थेँ होइन, कलाकारलाई एउटा राम्रो दृष्टिकोणले हेरिँदैन काम गर्थेर, त्यो कुरा मैले मान्छु। कुनै समय थियो त्यो पनि, जब अहिले बुझ्न थाल्नु भएको छ सबैजनाले, जहाँसम्म लाग्छ मलाई। मै पनि घरबाट काठमाडौँ आउँछु है म पढ्नको लागि भनेर बुवा आमालाई भन्दाखेरि, छोरी त्यो ठाउँमा जानु हुँदैन, के अरे त्यो ठाउँ त बिग्रिने ठाउँ हो होइन, त्यो को छ र जानु हुँदैन छोरी भनेर बुवाले भन्नुभएको थियो। मेरो बुवा गाउँको अलिकति केही कुराहरूमा अग्रसर हुने, बोल्ने टाइपको भएको भएर मैले चाहिँ, तपाईँ जस्तो मान्छेले यस्तो भनेपछि बुवा अरूले के भन्छ, अरूले कसले पठाउँछ काठमाडौँ पढ्नलाई, कसले पठाउँछ के गर भनेर कसले पठाउँछ? छोरी मान्छेले जे पनि गर्न सक्छ भनेर सोच राख्नु न भनेर बुवालाई सम्झाएर म आएको।
2: सम्पत्ति छानबिन आयोगमा 11,000 भन्दा बढ़ी उजुरी परेको छ। सरकारको 100 दिने कार्यसूचीमा 87.2% प्रगति भएको सरकारको दावी छ। कार्य सम्पादनमा सरकार असफल भएको विपक्षी दलको आरोप छ। सहकारी विधेयकमा एमालेको असन्तुष्टि, विस्तृत छलफलको माग छ। महँगो मल खरिदको छानबिन र संसदप्रति सरकारको जवाबदेहिताको माग गरिएको छ। दुग्धजन्य पदार्थमा लगाइएको कर हटाउन डेयरी उद्योगले आग्रह गरेको छ। धरान औद्योगिक क्षेत्रमा 35 करोड़को नयाँ स्वदेशी लगानी, आज राति केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेको छ। 17 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको जोखिम समेत रहेको छ। उच्च सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। र फिफा विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। भोलि असार 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अन्टार्क ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781। जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक

0: वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। पहिलो मन्त्री परिषद बैठकले पारित गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची कार्यान्वयनको प्रगति 87.2% रहेको सरकारले दावी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको 100 दिन पुगेको अवसरमा आज सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता सस्मित पोखरेलले 100 बुदे कार्यसूचीको 70 बुदा कार्यान्वयन भइसकेको दावी गर्नुभएको छ। उहाँका अनुसार 17 बुदाको प्रगति 80% माथि छ भने 13 बुदाको प्रगति 60% भन्दा कम रहेको छ। एक सामग्री सहकर्मी माधव तिमिल सेनाबाट।
2: वर्तमान सरकारले सबैभन्दा महत्वपूर्ण काम सुशासन भनेको छ, जसका लागि नीतिगत सुधारसँगै केही कानून संशोधनलाई पनि सरकारले प्राथमिकता दिएको छ। शिक्षा तथा खेलकुद मन्त्री समेत रहनुभएका पोखरेलले कानून निर्माण र सुशासनका लागि उसै गरी काम गरेको बताउनु भएको छ।
3: हामीले 17 कार्यविधि, 14 विधेयक तर्जुमा, 8 कार्ययोजना, 4 मार्गदर्शन, 14 मापदण्ड, 3 नीति लगायत हामीले 100 जति कानूनहरू हामीले 100 दिनभित्र हामीले तयार पार्न हामी सफल भएका छौँ। अब म सुशासनतिर म प्रवेश गर्न चाहे, हामीले सम्पत्ति छानबिन आयोग 2083 गठन गरेका छौँ। यसले लगभग 11,000 भन्दा बढी उजुरी प्राप्त गरिसकेको छ र त्यसको प्रक्रिया पनि अगाडि बढाइसकेको मैले यहाँलाई जानकारी गराउन चाहे। त्यसै गरी सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी आयोग राहुल आयोगको बारेमा हामीले यसभन्दा अगाडि पनि जानकारी गराइ नै सकेका छौँ।
2: उहाँका अनुसार यस अवधिमा सरकारले 666 बिचौलिया नियन्त्रण गरेको छ। खर्च घटाउन चुनाव अघिको वाचापत्र अनुसार संघीय मन्त्रालय 25-18 झार्दा वार्षिक 20 अर्ब रूपियाँ बचत भएको उहाँले बताउनु भएको छ।
3: संघीय मन्त्रालयहरूको बोझिलो संरचना रहँदै आएको थियो, 25 मन्त्री हुने संरचना अगाडि रहिरहेकोमा हामीले हाम्रो वाचापत्रमा नै यसलाई घटाएर 18 संख्या पुर्याउँछौँ भनेर भनेका थियौँ। त्यो अनुरूप नै हामीले मन्त्रालयको संख्या 18 सीमित गरेका छौँ। एउटा नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय हामीले नयाँ गठन गरेका छौँ भने संवैधानिक व्यवस्था बमोजिम 25 मन्त्री परिषद गठन गर्ने भनेर लेखिए तापनि हामीले 17 मन्त्री परिषद चाहिँ हामीले गठन गरेको कुरा यहाँलाई अवगतै छ। यसो गर्दा यो संरचनात्मक सुधारले वार्षिक करिब 20 अर्ब व्यावहारिक बचत हुने हामीले चाहिँ अनुमान गरेका छौँ।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने यसअघि सहकारी सम्बन्धी मुद्दामा परेकाले यो सरकारले सहकारीको बचत फिर्तालाई पनि प्राथमिकतामा राखेको छ। आज 100 दिने उपलब्धिमा सरकारका प्रवक्ता पोखरेलले आफूहरूको प्रतिबद्धता अनुसार हालसम्म 10 सहकारीबाट 2,63,00,000 रूपियाँ बचत फिर्ता गरेको बताउनुभयो।
3: सहकारी संस्थाका सदस्यको बचत फिर्ता र शोध भर्ना प्रक्रियालाई व्यवस्थित बनाउन कार्यविधि हामीले एउटा ल्याएका छौँ। 2083 पनि जारी भएको छ। हालसम्म 10 सहकारी संस्थाबाट 1,754 बचतकर्ताले 2,63,90,000 बचत फिर्ता पाउनु भएको छ।
2: त्यसै गरी 465 विस्थापित परिवारलाई प्रति परिवार 25,000 रूपियाँ राहत तथा 15,000 रोजगारी दिएको, 2,06,330 राहदानी हुलाक मार्फत जिल्ला प्रशासनमा पठाइएको, 5,728 राहदानी घरमै वितरण गरिएको र 30,75,181 चालक अनुमति पत्र छापिएको सरकारको उपलब्धिमा लेखिएको छ। यसै गरी 1,36,575 योगदानकर्ता सामाजिक सुरक्षा कोषमा आबद्ध भएको, 89,194.44 मेट्रिक टन रासायनिक मल वितरण गरिएको, दूध किसानलाई 41 करोड़ रूपियाँ भुक्तानी भएको र 14 संघीय अस्पतालमा जलनुपचारिका स्थापना गरिएको सरकारको उपलब्धिमा समेटिएको छ। सरकारले 7 प्रदेशमा अटिज्म विद्यालय स्थापना, सार्वजनिक सेवा डिजिटल विस्तार तथा स्वदेशमै रोजगारी सृजना गर्ने प्रतिबद्धता पनि दोहोर्याएको छ। त्यति मात्र होइन, सरकारले राजनीतिक नियुक्तिमा मेरिटोक्रेसीका आधारमा गर्न थालेको दावी गरिएको छ। सोही कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले यही असार मसान्तभित्र प्रधानमन्त्री समक्ष प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिनुभएको छ।
4: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सरकारले 100 बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकालेको छ। संसदीय दलका नेता भीष्मराज आङदेन्बेको अध्यक्षतामा आज दलको कार्यालय सिंहदरबारमा बसेको मन्त्रालय

0: गत जिम्मेवारी पाएका संयोजकहरूको बैठकले सरकारले आफ्नै प्रतिबद्धता पूरा गर्न नसकेको निष्कर्ष निकालेको हो। मन्त्रालयगत प्रतिवेदनको समीक्षा गर्दै बैठकले आजको निष्कर्ष सशक्त रूपमा संसदमा उठाउने निर्णय गरेको छ। तर प्रमुख सचेतक वासना थापाले भने केही राम्रा कामको पनि शुरूआत भएकाले असफल नै भन्न नमिल्ने बताउनुभयो।
1: काम गरिरहनु भएको छ अहिले असफलै छैन भनेर भनौँ। अब यो महत्वाकांक्षी हावामा बोलेरहरूको 100 दिनमा 100 काम गर्छु भन्दा भने जुन एक किसिमको आएको चाहिँ 100 दिनमा 100 काम चाहिँ भएको छ। अब केही चिजहरू चाहिँ हिजोकै दिनमा रेडी भएको चिजहरू पास भएको पनि छ, राम्रो कामहरू पनि भएको छ। तर उहाँहरूले जसरी गर्छु भनेर जुन किसिमको एक्साइटमेन्ट हिजोको दिनमा थियो त्यो चाहिँ भएन।
2: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने अहिलेको सरकार आफै ढल्ने दावी गर्नुभएको छ। बागमती प्रदेशभित्रको पार्टी जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चटक्का भरमा आएको सरकार चटक्कै कारण ढल्ने बताउनु भएको हो। तर देश बिगारिसकेपछि सरकार ढालेर अर्थ नहुने भएकाले अहिलेदेखि नै लाग्नु पर्नेमा उहाँको जोड छ। आफै हुने परिवर्तन ढिला हुने भएकाले सकारात्मक कामका लागि आफैले परिवर्तनको प्रयास गर्नुपर्ने भन्दै त्यही नै क्रान्ति हो ओलीले भन्नुभयो।
3: अहिलेको सरकार कसैले नढाले पनि आफै भन्ने तत्वहरू यहाँ पैदा हुन्छन्, अनेक हुन्छन्, ढल्छ जान्छ। र अझ यो चटक्का घरमा आएको चटक्कै गर्न जान्छ। तर त्यो पर्खिएर हामी बस्यौँ भने त्यसले देश बर्बाद गरिसक्छ, लोकतन्त्र बर्बाद गरिसक्छ, हामीले बर्बाद गरिसक्छ, सरकारलाई बर्बाद गरिसक्छ, अनि हामी पर्खिरहेका हुन्छौँ कहिले परिवर्तन। त्यसकारण परिवर्तन पर्खिने चिज होइन, परिवर्तन सचेत प्रयासबाट छिटो गरिने चिज रेगुलेसन भनेको।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि सरकारको असफल भएको टिप्पणी गर्नुभएको छ। लुम्बिनी प्रदेश स्तरीय पार्टीको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमका क्रममा मुटबल पुग्नुभएका पूर्व प्रधानमन्त्री प्रचण्डले जनतालाई दिइएको आश्वासन अनुसार बालिन सरकारले काम गर्न नसकेको बताउनुभयो।
4: जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाएको थियो त्यस अर्थमा यो 100 दिन पूर्ण त असफल भएको देख्छु म।
2: सरकारवालाहरूले पनि वर्तमान सरकारप्रति नागरिकको ठूलो आशा रहे पनि सरकारको 100 दिने कामले नागरिकमा आशा जगाउन नसकेको टिप्पणी गरेका छन्। सरकारको 100 दिनको समीक्षा गर्दै स्वतन्त्र नागरिक समाजले आज माइतीघर मण्डलामा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले सरकारले अपेक्षित काम गर्न नसकेको बताएका हुन्। यद्यपि केही सुधारका कामको थालनी भने भएको उनीहरूको भनाइ छ। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
5: लोकतन्त्र र विधिको शासनका लागि सधैँ जसो आवाज उठाउँदै आउनुभएका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वर्तमान सरकारको यसरी समीक्षा गर्नुभएको छ। संविधानले लोक कल्याणकारी राज्यको परिकल्पना गरे पनि सरकारहरू ठिक उल्टो बाटो हिँडिरहेको उहाँले दावी गर्नुभएको हो।
6: अहिले जनता चाहिँ गरिबीको मारमा छ। यो जुन बजेट आएको छ त्यसले गाउँलाई कहीँ छोएको छैन, गरीबलाई कहीँ छोएको छैन। उहाँले भन्नुभएको थियो कि हामी गरीबलाई राहत दिन्छौ, तर आउने बित्तिकै के गर्यो भने सुकुमवासीका छपरी चाहिँ के छ भने बुलडोजर हिँडाइयो। यो कुनै पनि लोकतन्त्रमा यस्तो हुँदैन, समाजवाद उन्मुख समाजमा कहीँ पनि यस्तो हुँदैन। र भ्रष्टाचारलाई समाप्त गर्ने भनियो, तर आज चाहिँ के छ भने त्यसमा पनि सेलेक्टिभ प्रोसिक्युसन पिक एन्ड चुज देखिन्छ। उहाँका आफ्ना मान्छेहरू पनि भ्रष्टाचारमा संलग्न छन्। त्यहाँबाट अपरेसन शुरू गर्नु पर्यो। मुलुकलाई राहत चाहिएको छ, मुलुकलाई बेरोजगारीबाट मुक्ति चाहिएको छ। प्याकेजहरू ल्याउनु पर्यो जसले गरीबलाई राहत दिन सकोस्। तपाईँले चाहिँ सुशासनको नारा त दिनुभयो, तर खै त सुशासन
5: वर्तमान प्रधानमन्त्री शाहले संसदलाई हेपेको भन्दै त्रिपाठीले तत्कालीन प्रधानमन्त्री ओलीको बाटोमा नहिट्न चुनौती पनि दिनुभएको छ।
6: पालनजी, तपाईँले ओलीको चाहिँ कपी गर्न नखोज्नुहोस्। ओलीजीले पनि संसदलाई भूमिका विहीन बनाउनु भएको थियो। ओलीजीले पनि संसद पटक पटक भङ्ग गर्नुभएको थियो। तपाईँले संसद त भङ्ग गर्न सक्नु भएको छैन, तर तपाईँले चाहिँ संसदलाई भूमिका विहीन बनाउनु भएको छ। 150 कानून तपाईँले अध्यादेशबाट संशोधन गर्न खोज्नु भएको छ। तपाईँले अध्यादेश ल्याउनु भएको छ संवैधानिक परिषद सम्बन्धी, त्यसले संविधानलाई नै संकुचित गर्ने गरी रूल अफ द गेम चेन्ज गर्न खोज्नु भएको छ। चौथो वरियताको व्यक्तिलाई तपाईँले चाहिँ प्रधान न्यायाधीश बनाउनु भएको छ। आज अदालतमाथि आक्रमण भएको छ, अदालतलाई शक्तिहीन बनाइएको छ, नागरिक स्वतन्त्रतालाई कुञ्चित काम भएको छ। आज सुकुमवासीहरूले आत्महत्या गरिरहेका छन् र यो मुलुकको लागि यो गम्भीर चिन्ताको विषय छ।
5: शिक्षा विज्ञ प्राध्यापक डाक्टर नारायण कोइरालाले शिक्षा क्षेत्रमा सरकारको प्रारम्भिक काम उत्साहजनक रहेको बताउनुभयो। पाठ्यक्रम निर्माणदेखि छात्रवृत्ति योजनासम्मलाई सबैलाई समेटेर ल्याएको बजेट र विश्वविद्यालय सुधारका योजना प्रशंसा योग्य रहेको उहाँले बताउनुभयो।
7: उन्तिस दिनमा दस क्लासको रिजल्ट गरे, पर्फेक्ट रिजल्ट गरे। मैले बाह्रको रिजल्टमा अलिकति विवाद आयो, त्यसमा हेरेँ, मैले केटाहरू एनालिसिस गरेँ, मिसिङ केस भनेको त्यो नेचुरल फेनोमेना हो, त्यो भइहाल्छ। केटाकेटी लेख्दैखेरि कहिले काहीँ रजिस्ट्रेसन नम्बर गलत लेख्छन्, कहिले के लेख्छन्, कहिले के लेख्छन्, त्यो मिसिङ भने एउटा साइडमा गएर कर्नरमा गएर बस्छ। ती चिजहरू मात्रै देखियाउँ, त्यसलाई टेक्निकल मान्छेहरूले सर्ट आउट गरिहाल्छ।
5: राजनीतिक विश्लेषक देवेश झाले भ्रष्टाचार विरूद्ध सरकारले शुरू गरेको अभियान सकारात्मक भए पनि थप समय हेर्न अझै बाँकी रहेको बताउनुभयो।
8: हनिमुन पिरियड सकिएको छ, त्यसैले यसैलाई मानक मानेर यसलाई नम्बरिङ गर्ने स्थिति छैन। सरकार शुरूआत र जनताको इच्छा अनुसार नै चलेको छ, शुरूआती काम यसको सकारात्मक छ, तर अबको कार्यक्रम, अबको गति यसको दैनिक जनजीविकासँग जोडिएको हुनुपर्छ, जसमा अपेक्षित रफ्तार लिन सकेको छैन।
2: नेपाल परिवेशमा बागमती प्रदेश सरकारको बजेट पारित, लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: कर्जा सूचना सम्बन्धी व्यवस्थाबारे थाहा पाउनु भएको छ। ब्याङ्क तथा वित्तीय संस्थाले कर्जा सम्बन्धी निर्णय लिनु अघि ग्राहकले अन्य ब्याङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको र लिएको भए सोको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई कर्जा सूचना भनिन्छ। कर्जा सूचनामा ऋणीले लिएको कर्जा सीमा, बक्यौता, भाका नागेको भए सोको अवधि, सुरक्षामा राखेको धितोको विवरण, जवानीकर्ताको विवरण, कालो सूचीमा रहे नरहेको विवरण लगायतका विस्तृत जानकारी हुन्छन्। यस्तो सूचना कर्जाको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दा समेत आवश्यक पर्दछ। सही सूचना, सुरक्षित कर्जा, वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
10: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
11: मार्बल।
12: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
13: सुरक्षा घरको साथ जीवन।
14: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
2: थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
0: काठमाडौँ उपत्यका लगायत देशका बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। हाल देशैभर मनसून सक्रिय अवस्थामा रहेको र यो फैलिसकेकाले देशभर बादल लाग्ने र बेला बेलामा पानी पर्ने क्रम चलिरहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति देशभरि आंशिकदेखि सामान्य बदली रहनेछ। आज राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद रोजन लामिछानेले जानकारी दिनुभएको छ। भारी वर्षाको सम्भावना भएका ठाउँका बासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
15: यो गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा केही ठाउँहरू, त्यसै गरी यो कोशी बागमतीहरूको पनि भारी भागहरूको थोरै ठाउँहरू, मध्य प्रदेश लगायत कर्णाली, सुदूरपश्चिम प्रदेशको यो भारी हिमाली भूभागहरूको चाहिँ थोरै ठाउँहरूमा चाहिँ यो हल्कादेखि मध्यम खालको वर्षा, ती प्रदेश, त्यसै गरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा चाहिँ यो भारी पनि पर्ने सम्भावना छ।
2: राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त 4 विधेयक स्वीकृत गरेको छ। आज बसेको बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको राष्ट्रिय सभाको अर्को बैठक अब पर्सि बस्नेछ।
0: बागमती प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 को बजेट बहुमतले पारित भएको छ। आज बसेको प्रदेश सभाको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको हो। गत असार 16 गतेदेखि प्रदेशसभामा बजेटमाथि निरन्तर छलफल हुँदै आएको थियो। सांसदहरूले बजेटमाथिको छलफलमा राखेका धारणाबारे हिजो र आज विभागीय मन्त्रीहरूले जवाफ दिएपछि आज पारित गरिएको हो।
2: गृहमन्त्री सुजन गुरूङले प्रशासनिक सुधार र सेवा प्रवाहलाई चुस्त बनाउन निर्देशन दिनुभएको छ। आज जिल्ला प्रशासन कार्यालय मोरङको स्थलगत अनुगमनका क्रममा गृहमन्त्री गुरूङले सरकारी कर्मचारीको कार्यशैली र जनताले भोगिरहनु परेको समस्यालाई समाधान हुने गरी काम गर्न भन्नुभएको हो। सरकारीको प्रत्यक्ष मर्का बुझ्ने मुख्य जिम्मेवारी पाएका अधिकारीहरू अग्रभागमा नदेखिने र जिम्मेवारीबाट पन्छिने गरेको भन्दै उहाँले नेतृत्वदायी भूमिकामा रहेकाहरूले पछाडि बसेर मातहतका कर्मचारीको कामको अनुगमन गर्नुपर्ने बताउनुभयो।
0: नेपालमा विदेशी पर्यटकको आगमन बढ़ेको छ। नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको छ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा विदेशी पर्यटकको आगमन बढ़ेको हो। बोर्डका अनुसार सन् 2025 जनवरीदेखि जूनसम्म 577,689 विदेशी पर्यटक नेपाल भित्रिएकामा यस वर्षको सोही अवधिमा कुल 620,453 नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार अन्तर्राष्ट्रिय हवाई उडान विस्तार लगायतका कारणले विदेशी पर्यटकको आगमन बढ़ेको हो। बोर्डका अनुसार सन् 2026 जनवरीमा 92,573, फेब्रुअरीमा 105,441, मार्चमा 120,516, अप्रेलमा 107,934, मेमा 102,626 र जूनमा 91,363 पर्यटक नेपाल आएका छन्।
2: नेपाल नगरपालिका संघले सार्वजनिक गरेको विवरण अनुसार असार 10 गतेका लागि ऐनले तोकेको समयभित्र देशभर 14 नगरपालिकाले बजेट ल्याउन सकेका छैनन्। त्यसैमध्येको एकको महत्वको जलेश्वर नगरपालिका। आज हामीले जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश शाह सुनारलाई बजेट अब कहिले ल्याउनुहुन्छ त भनेर सोधेका छौँ।
5: खास के कारणले विलम्ब भएको थियो यसबारे पनि बताइदिनुहोस् न। त्यसो भए भोलि सार्वजनिक हुने बजेटमा के कस्ता चाहिँ विषयहरू समेटिँदैछन्?
11: अब सबै क्षेत्रमा राख्नु छ बजेट गर्ने रिङ रोडको बजेट हाम्रो पूर्वजको मन्दिरहरू
5: जस्तो अहिले चाहिँ बर्खाको सिजनमा विपदसँग जुत्नु पर्ने धेरै नागरिकहरूको पीड़ा छ, विपदको क्षति पनि बेहोर्नु पर्ने विगतको तितो अनुभव छ। विपद लक्षित त्यस्तो कुनै कार्यक्रम छ?
11: हाम्रो यो सबभन्दा महत्त्वपूर्ण जिल्लाको यो सदरमुकाम हो। हामीले बाढी पहिरोले बढी भोग्न परेको छ। हाम्रो 33-36 गाउँ छ हाम्रो पालिकामा। मोटामोटी हरेक गाउँमा हाम्रो बाढीले प्रभाव पारे। सन्धीय बजेटले हामी चल्ने हो न हामीहरूको यहाँ सरकारले मान्यहरूलाई दिने बजेटहरू त्यो पनि अलिकति कटौती पनि भएको हो। प्रधानमन्त्रीजीको गाउँ पनि यो पालि बजेट दिनुभएको छ। सबसे 20-25 करोड फाल्टु बजेट छ। त्यो पालि धेरै राम्रो काम हुन्छ।
2: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: Bonus Bomb. It's a top 10 RV show. भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिस होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिस होमको कस्टमर सपोर्ट 01-421-7666 सम्पर्क गर्नुहोस्।
1: यो हो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
2: हामी थाहा सञ्चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहासञ्चार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। मोरङको लिटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य 3 जना घाइते भएका छन्। काने पोखरीबाट लिटाङ बजारतर्फ जाँदै गरेको विद्युतीय रिक्सा फायर लाइन क्षेत्रमा अनियन्त्रित भए दुर्घटना भएको इलाका प्रहरी कार्यालय लिटाङले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी लिटाङ 4 सिद्धार्थ लाइन निवासी 60 वर्षीय सन्च माया लावतीको उपचारका क्रममा नोबेल मेडिकल कलेज र टिचिङ हस्पिटल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लिटाङका प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभएको छ। दुर्घटनामा सिटी सफारीमा सवार अन्य 3 जना घाइते भएका थिए। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सिटी सफारी चालक लिटाङ 4 निवासी 37 वर्षीय बीरबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
2: कञ्चनपुरको सुक्खाफाटा नगरपालिकालाई स्वच्छ सुन्दर भराभरा र वातावरण मैत्री नगरका रूपमा विकास गर्ने उद्देश्यले सुक्खाफाटा उद्योग वाणिज्य संघले ग्रीन एण्ड क्लीन सुक्खाफाटा अभियान शुरू गरेको छ। अभियान अन्तर्गत वातावरण संरक्षण सरसफाई सम्वर्धन प्रवर्धन तथा प्लास्टिक जन्य फोहोर न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमसँगै वृहत सरसफाई अभियान सञ्चालन गरिएको हो। नगर प्रमुख रणबहादुर महराले एक समारोह बीच अभियानको उद्घाटन गर्दै उद्योग वाणिज्य संघको पहलमा नगरपालिकाले पूर्ण एकताबद्धता रहेको बताउनुभयो।
3: गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सड़क योजना अन्तर्गत मुस्ताङको घरबझङ गाउँपालिकामा चक्रपथ निर्माण सम्पन्न भएको छ। उक्त सड़क आयोजना 7 वर्षमा निर्माण सम्पन्न भएसँगै आवागमन सहज भएको स्थानीयले बताएका छन्। पूर्वाधार विकास कार्यालय मुस्ताङबाट कार्यान्वयनमा आएको चक्रपथ सड़क सदरमुकाम जोमसुम छिनी ढुम्बा छैरो मार्फा हुँदै पुनः जोमसुम जोड्ने 10.5 किलोमिटर हालै निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुरेश पाण्डेले बताउनुभयो।
2: म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरे बगरमा एक घर एक धारा सहितको खानेपानी योजना निर्माण भएको छ। गण्डकी प्रदेश सरकारको विशेष अनुदान सहयोगमा अन्नपूर्ण गाउँपालिकाले वडा नम्बर 6 पर्ने पोखरे बगर र बैसरीमा खानेपानी सुविधा विस्तार गरेको हो।
3: भोजपुरलाई पुनखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका 2 नगरपालिका र 7 वटै स्थानीय तह पुनखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएपछि जिल्लालाई औपचारिक रूपमा पुनखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानको राजधानी तेहरानमा देशका पूर्व सर्वोच्च नेता अयतुल्लाह अली खामेनीको अन्त्येष्टिमा विशाल जनसहभागिता देखिएको छ। ठूलो भीड़का कारण तेहरानको मोसल्ला मस्जिदको उत्तरी ढोका खोलिएको बीबीसीले जनाएको छ। खामेनीको अन्त्येष्टि समारोह स्थलमा सहभागी भएकाहरूले अमेरिका विरूद्ध नाराबाजी गर्नुका साथै बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका छन्। उनीहरू खामेनीको हत्याको बदला लिनुपर्नेमा जोड़ दिइरहेका छन्। इरानी अधिकारीहरूले इरान र इराकका विभिन्न शहरमा 6 दिनसम्म चल्ने अन्त्येष्टि समारोहमा 1.5 करोड़ भन्दादेखि 2 करोड़ मानिस उपस्थित हुने अपेक्षा गरिएको बताएका छन्। यसैबीच इराकी संचार माध्यमहरूले खामेनीको अन्त्येष्टिका लागि बुधबार देशको राजधानी बगदाद बन्द रहने जनाएका छन्। खामेनीको अन्त्येष्टि समारोह बिहिबार उहाँको गृहनगर मसहदमा हुनेछ। खामेनीको गत फेब्रुअरी 28 अमेरिका इजरायलको संयुक्त हवाई आक्रमणका क्रममा मृत्यु भएको थियो।
3: भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 2,645 पुगेको छ भने 12,666 जना घाइते भएका छन्। भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष तथा स्थायी शिविर व्यवस्थापनका लागि गठन गरिएको कमाण्ड सेन्टरका प्रमुख जोर्ज रोड्रिग्रेजले टेलिग्राफ मार्फत उक्त जानकारी दिनुभएको हो। वहाँका अनुसार हालसम्म 6462 जनाको सकुशल उद्धार गरिएको छ भने 86117 प्रभावित परिवारले राहत तथा आवश्यक सहायता उपलब्ध गराइएको छ। भूकम्पका कारण 885 भवनमा क्षति पुगेको छ भने 189 भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। प्रभावित नागरिकले आश्रय उपलब्ध गराउन देशभर 59 अस्थायी शिविर संचालनमा ल्याइएको अधिकारीहरूले बताएका छन्। आपतकालीन उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन 3305 जना अन्तर्राष्ट्रिय उद्धारकर्मी र 29567 जना आपतकालीन प्रतिक्रियाकर्मी देशका विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरिएको रोटी प्रेसले बताउनुभयो।
2: नेपाल परिवेशमा अब खेल समाचार।
1: विश्वकप फुटबल विशेष।
4: फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आज रातिदेखि शुरू हुँदैछन्। सहआयोजक क्यानाडा र अफ्रिकी च्याम्पियन मोरक्को बीच पहिलो खेल हुन लागेको हो। टेक्सासको ह्युस्टनमा हुने यो खेलको विजेताले क्वार्टर फाइनलमा स्थान बनाउनेछ। दुई टोली बीचको खेल नेपाली समयअनुसार आज राति 10:45 शुरू हुनेछ। क्यानाडा पहिलो पटक विश्वकपको अन्तिम 16 पुगेको हो। दुवै टोली नाटकीय जीत सहित यस चरणमा पुगेकाले यो खेल प्रतियोगिताको सबैभन्दा रोचक मध्ये एक बन्ने अपेक्षा गरिएको छ। क्यानाडाले अन्तिम 32 दक्षिण अफ्रिका विरूद्ध इन्जुरी समयमा गोल गर्दै 1-0 जीत निकालेको थियो। खेल अतिरिक्त समयमा जाने संकेत देखिएको बेला आएको गोलले क्यानाडालाई इतिहासमा पहिलो पटक विश्वकपको नकआउट चरणको खेल जित्ने टोली बनायो। मोरक्कोको यात्रा पनि सनसनीपूर्ण रहेको थियो। नेदरल्याण्ड्स विरूद्धको अन्तिम क्षणमा बराबरी गोल फर्काउँदै मोरक्कोले खेललाई अतिरिक्त समयमा पुर्याएको थियो। त्यसपछि पेनाल्टी सुटआउटमा उत्कृष्ट प्रदर्शन गर्दै मोरक्कोले प्री क्वार्टर फाइनलमा स्थान पक्का गरेको हो। मोरक्को पछिल्लो केही वर्ष यता अन्तर्राष्ट्रिय प्रतियोगितामा बलियो नकआउट टोलीका रूपमा स्थापित हुँदै आएको छ। विश्वकप र अफ्रिका कप अफ नेसन्सका पछिल्ला 8 नकआउट खेल मध्ये उसले 6 खेल जितेको छ, जसमा 3 जित पेनाल्टी सुटआउट मार्फत आएका छन्। सन् 2022 विश्वकपमा सेमी फाइनलमा पुगेर इतिहास रचेको मोरक्को अहिले झन सन्तुलित र परिपक्व टोलीका रूपमा देखिएको छ। यस संस्करणमा उसले प्रति खेल औसत 8.3 प्रहार मात्र सामना गरेको छ भने विपक्षीलाई औसत 0.8 अपेक्षित गोलमा सीमित राखेको छ। यो तथ्याङ्कले मोरक्को रक्षा पंक्ति प्रतियोगिताको उत्कृष्ट मध्ये एक रहेको संकेत गर्छ। क्यानाडाका लागि यो अहिलेसम्मकै सबैभन्दा कठिन परीक्षा हुने देखिएको छ। समूह चरणमा बलमाथि नियन्त्रण राख्ने शैली अपनाएको क्यानाडाले दक्षिण अफ्रिका विरूद्ध भने रणनीति परिवर्तन गर्दै प्रतिरक्षात्मक खेल प्रस्तुत गरेको थियो। मोरक्को विरूद्ध पनि प्रशिक्षकले यस्तै संयमित रणनीति अपनाउने सम्भावना देखिएको छ। यदि खेल पेनाल्टी सुटआउटसम्म पुग्यो भने मोरक्कोलाई स्पष्ट मनोवैज्ञानिक फाइदा हुनेछ। हेड टू हेड तथ्याङ्क पनि मोरक्कोकै पक्षमा देखिएको छ। दुई टोली बीच भएका 4 भेटमा क्यानाडाले एक पनि जित निकाल्न सकेको छैन भने मोरक्कोले 3 खेल जितेको छ भने एक खेल बराबरीमा रोकिएको थियो। अर्को खेलमा पूर्व उपविजेता फ्रान्स र पाराग्वे भोलि बिहान 2:45 भिड्ने भएका छन्।
3: र नेपाल प्रिमियर लीग एनपीएलको टोली जनकपुर बोल्सले मार्की खेलाड़ीमा ललित राजवंशीको नाम घोषणा गरेको छ। जनकपुरले आज सामाजिक सञ्जाल मार्फत ललितलाई मार्की खेलाड़ी घोषणा गरेको हो। पहिलो संस्करणमा मार्की खेलाड़ीको रूपमा टोलीमा अनुबन्ध गराइएको आशय बस्नेतलाई रिलिज गरेसँगै रिक्त मार्की खेलाड़ीमा ललित चयन भएका छन्। लामो समयबाट राष्ट्रिय टोलीको नियमित सदस्य रहेका ललित एनपीएलको पहिलो संस्करणबाटै जनकपुरमा आबद्ध रहेका छन्। आगामी सोमबार तेस्रो संस्करणका लागि नेपाली टोली छनौटका लागि अक्सन हुँदैछ। अक्सनका लागि 347 खेलाड़ीले नाम दर्ता गराएकामा अन्तिम नामावली भने घोषणा भएको छैन।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: सरकारको नजरमा 100 कार्यसूची कार्यान्वयनको प्रगति 87%। विपक्षी भन्छन् पूर्ण असफल, मूल्यांकन गर्ने बेला भइ नसकेको विश्लेषकको तर्क।
2: संविधान संशोधन कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने, प्रधानमन्त्री शाह ओलीको बाटोमा हिँड्न खोजेको टिप्पणी।
3: आज राति 4 प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह।
2: इरानी पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टि समारोहमा विशाल जनसहभागिता, अमेरिका विरूद्ध नाराबाजी, हत्याको बदला लिनुपर्नेमा जोड।
3: र विश्वकप फुटबल अन्तर्गत प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदै पहिलो खेलमा क्यानाडा र मोरक्को भिड्दै।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
5: नेमायु मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना जुमु पेला खिमृदे गरम ओबोली जेउ पेला सुनो थोरी कता ओचुरी जेउ आउ पेला क वन जङ्गल ल मे लागिने मस्तज सम्भावना ताए आउ ये जिमी प्राकृतिक सम्पदा र सक्षेप्त जस खेम्नारी वातावरण मिलेने ल खेप्ता असर किएने रि उमुल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्तज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामले ल मे लागिने सज जिमी किमी लापरवाही सुनो चासो खेलगेमा दुख जिन्दगी पोखरेल मेला कि नाटे जन धनी खेप्पा छेकी ताउ फोकाई वन जङ्गल सर मेरा आदिवरी बानी एमएल एमए छानेला पोतरालाई पारदिएर हटाए
6: सलाई लाइटर स्याउला मे सचाउने चिज्रालाई जा बाङ्जा र यामा दिने पोल गेने यहाँ पिटौ चिज्र रहे वन जङ्गल
5: पिकनिक वनभोज बाको मे सचाउँछु तिमी मे नै चाउसो सहीदेखि खेनाए वन जङ्गल ओसो छान्ने दाइके बारीको चुरो विधि ओरे बनाइ
6: वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने हाल्दै छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
5: गेसो छामेला खोरेल चाउसी खोलिए होलिदे तरिङकाई गेजो मेकेलाई जु अब नजिरे बनाए गेङेल गेजो मेकेमा लागे औलेन लायो कि नाइए
6: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बाली नाली कुचिला चिउली झ्याक्रा चाउसो छिमी मे चाउसो सहिदेखि खेले
5: वन जङ्गल मेलाको गेमाइए लागि तिमी पाँचजना खानाहरू मिलिदिए भने सानो
6: बतास उचुली जु बेलाको हिजिमके कोठल मेङ्के सताङ्कीले हेन अक्षमा छिन्ने मे चासो के
5: मे लागि निताई गे भने गे बसिए सोनो अरूले भने गे बसिया
6: के छ छामला पोयाल मे लागि किसन्तीले गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयलाई खबर दिदिए
5: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
2: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस्?
1: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
2: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
1: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन, प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
2: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
1: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9841-68-697,
2: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275।
1: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भन्दैछौ दाना छैन कामत ल्याउने हो भनेर, यो बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै ब्रोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ चुडीखेल रोल्पा।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सरकारको आवाज तपाईँको मनको आवाज मोहो रेडियो जर्कला 96.4 मेगाहर्ज।
1: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
1: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
2: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
1: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
3: ए के भयो, के को हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नजलाऊ, सेतु क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बुझी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाऊ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: के भयो? के को हल्ला खल्ला हो यो?
1: के हुनु? डोजर चलेको नि, अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
0: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले चारी खेतमा पहिरो जान थाल्यो, पतिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
2: बाजे, के भयो? किन गालामा हात?
4: यहाँ दुखेको छ त, खाने दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
2: ल, अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर, आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
5: हजुर, हाम्रा सेवाहरू।
7: हजुर, जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
8: नदुखाइ दाँत निकाल्ने,
7: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
7: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
7: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
8: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3018 98 095 14 652।
6: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
9: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
10: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
9: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
10: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
9: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
10: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
9: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
12: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि, यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
13: होइन ए दिदी बहिनीहरू, के गन्थन गन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके, तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
12: तपाईँले भनेर मात्रै हुन्छ र, रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
13: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या, त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्, छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
12: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्वीन केयर क्रिम।
14: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्वीन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, टुरीखेल अगाडि, लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ, 98439252627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्वीन केयर क्रिम, सबैका लागि सधैँका लागि।
15: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
12: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
15: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषा बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
12: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
15: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
12: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
15: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
12: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
15: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
12: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रहरी, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490204 र 98479312।
15: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
16: नमस्कार स्वयं सेविका दिदी। नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
17: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
16: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
17: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
16: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकि भन्या, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो।

0: FM 104.4MHz. जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुत्रोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना कतै मनको बहहरू, यसै यसै भनु भनु जस्तै लाग्छ।
4: दिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाई र छटपटीको एक मात्रा हामी बन्छौ साथी, आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट।
4: प्रत्येक राति 9 देखि 10 बजेसम्म
1: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला।

0: रोल्पालिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 मेगाहर्जबाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनुहोला।
1: कार्यक्रम गुड नाइट।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारिबाट यति बेला साथ मिलिराखेको छ सा प्राविधिक साथीको भनी आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजल्ला 96.4 मेगाहर्ज को स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलापress.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यदि मात्र होइन तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि कार्यक्रम सुन्दैनुहुन्छ। आरएडीआईओ रेडियो जेएलजेएलए जलजला एफएम 96.4 मेगाहर्जको फेसबुक पेजबाट रेडियो लाइभ पनि सुन्दै हुनुहुन्छ र रेडियो स्काई 90.4 मेगाहर्ज, रेडियो धनकुटा 106.2 मेगाहर्ज, रेडियो हापुरी 89.4 मेगाहर्ज लगायतका रेडियोहरूबाट पनि एकैसाथ सुनिरहनु भएको छ। आज यतातिर मौसम खराबीले गर्दाखेरि रेडियो जलजलाको प्रसारण सेवा बन्द रहेको छ र तपाईँले अहिले भने सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज, सामुदायिक रेडियो धनकुटा 106.2 मेगाहर्ज अनि रेडियो हापुरे 89.4 मेगाहर्जका फ्रिक्वेन्सी मोडुलेसनहरूबाट मात्रै कार्यक्रम सुन्दै हुनुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए र आउनुहोस् सबैको क्रममा। आज त मजाले गफ गर्ने हो, आज त मजाले प्रतिभा सुन्ने हो। तपाईँले फोन गर्नुहोला 98 68 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौ। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु, फटाफट फोन डायल गर्नुहोला 98 68 39 40 फोन डायल गर्नुहोला। र आउनुहोस् अब कार्यक्रमको शुरूआती चरणमा एउटा गीत राख्छौ। विशेष गरी गीतले के भन्छ भन्दाखेरि आज हामी चाइना कम्पनी भन्ने गीत तपाईँको लागि राख्छौ। तपाईँ चाइना कम्पनी, चाइना कम्पनी गीत नेपाली, यो गीत असाध्यै राम्रो छ। ल चाइना कम्पनी गीत तपाईँको लागि हामी राख्छौ। गीत पछि तपाईँको माझमा हामी फेरि आउनेछौ र गीत चाइना कम्पनी एकदमै राम्रो गीत छ नि होइन। ल यो गीत तपाईँको लागि हामी राख्न गइराखेका छौ। तपाईँ फटाफट फोन डायल गर्नुहोला 98 68 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौ। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए र फटाफट फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ भन्दै आउनुहोस् कार्यक्रमको शुरूआती चरणमा। कार्यक्रमको शुभारम्भ स्वरूप राख्छौ चाइना कम्पनी यो गीत तपाईँको लागि। गीतपछि तपाईँको माझमा हामी फेरि आउनेछौ। चाइना कम्पनी

कोसिस गरेका थियौँ तर यो गीत भने बजेन, यो गीत बजेन, त्यो कारणले गर्दाखेरि हामी यो गीत राख्न सकेनौँ। अर्को गीत तपाईँको लागि हामी राख्छौँ, गीतपछि तपाईँको माझमा फेरि आउनेछौँ यो गीत तपाईँको लागि।

0: 900 देशी बजार यो गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौं। तपाईँ यति बेला कार्यक्रम गुड नाइट यति बेला सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइट सुन्दै गर्दाखेरि तपाईँले आजको कार्यक्रममा तपाईँको प्रतिभा सुनाउनु पर्ने हुन्छ। कार्यक्रममा आउन सक्नुहुन्छ 98 68 39 40 फोन गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईँको लागि खुल्ला गरेको छु मैले, मजाले फोन डायल गर्नुहोला है। आज प्रतिभा सुनाउन पाइन्छ, आज जुनसुकै प्रतिभा पनि सुनाउन पाइन्छ। गीत गजल भावना शायरी मुक्त कहीँ तपाईँलाई जे जे सुनाउन मन लाग्छ त्यही प्रतिभा सुनाउनुहोला, आउनुहोला 98 68 60 39 40 को नम्बरमा फोन डायल गर्नुहोला। म तपाईँलाई आग्रह गर्छु है, आउनुभयो भने तपाईँसँग हामी मजाले कुराकानी गर्छौं र मजाले तपाईँसँग रमाइला रमाइला कुराकानी गर्छौं, रमाइला रमाइला बातचित गर्छौं है। बातचित भनेको कुराकानी हो, कुराकानी गर्छौं र कुराकानी गर्दाखेरि रमाइलो हुन्छ, तपाईँहरूसँग कुराकानी गर्दाखेरि रमाइलो हुन्छ, असाध्यै रमाइलो हुन्छ। 98 68 60 39 40 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि मैले खुल्ला गरेको छु। यो क्रममा तपाईँलाई जानकारी गराए, फटाफट फोन डायल गर्नुहोला। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ। यति बेला पहिलो साथी हुनुहुन्छ, म स्वागत गरे, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
1: हजुर
0: नमस्कार। हजुर
1: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
1: हंसपुर दाङबाट।
0: दाङबाट छ, नाम के हो तपाईँको?
1: नाम नवराज ओली।
0: नवराज ओली
1: हजुर,
0: के छ नवराजको खबर?
1: मेरो एकदम ठिक छ हजुर।
0: ठिक छ, लाउड स्पिकर बन्द गरेर बोल्नु न है।
1: हजुर
0: लाउड स्पिकर बन्द गरेर बोल्नु पर्यो कि। अनि नवराजजीले कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
1: हामीले
0: हजुर
1: रेडियो आफूले
0: रेडियो आपुरेबाट सुन्नुभयो होइन? ल ठिक छ, कतिको घन्किन्छ तपाईँको गाउँ घरतिर रेडियो हापुरे?
1: हजुर
0: कतिको घन्किन्छ रेडियो हापुरे तपाईँको गाउँ घरतिर भने? तपाईँको गाउँ घरतिर रेडियो हापुरे कतिको घन्किन्छ भने?
1: चलचित्र त छ।
0: ल आज के सुनाउनुहुन्छ हामीलाई भन्नु त?
1: हजुर
0: आज के सुनाउनुहुन्छ हामीलाई? ल सुरु गर्नुहोस्, गाउनुहोस् ल। सक्यो नि? ल हुन्छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो, फेरि फेरि आउनुहोला। अहिले गुड नाइटको शब्दहरू बोल्नुहोस्
1: हजुर,
0: साथीहरूलाई सम्झिनुहोस्।
1: साथीहरूलाई
0: हजुर,
1: साथीहरू जहाँ पनि हुनुहुन्छ सबै खुसी हुनुहोला, कहिले नबिर्सिनु होला।
0: ओके ल हुन्छ, अहिलेको लागि बिदा गर्छु, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो नवराज ओली दाङबाट, उहाँले फोन गर्नुभयो। आज सायद पहिलोचोटि भएर होला, विचार अल्मलिरहनु भएको थियो होइन, गाह्रो छ उहाँलाई पनि। फेरि अर्को साथी स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्ते हजुर, हेलो, को बोल्नुभयो, कहाँबाट? कहाँबाट टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो? यस्तो काम चाहिँ झुक्किएर पनि नगर्नुहोस् है साथीहरू, फोन गर्ने अनि काट्ने यस्तो काम चाहिँ झुक्किएर पनि नगर्नुहोस् होइन, नत्र पाप लाग्छ क्या यस्तो काम गर्नु। अनि यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्ते हजुर, हजुर
2: डार्लिङ,
0: विपना के छ खबर तपाईँको? ठिक छ। के गर्दै हुनुहुन्छ विपनाले?
1: खाना खाएर सुत्न लागेको।
0: खाना खाएर बस्न लाग्नु भएको? सुत्न लाग्नु भएको।
1: हजुर,
0: म त खाना खाएर बस्न लाग्नु भएको होला भनेको थिएँ कि। अनि मैले के सोचे थाहा छ?
1: हजुर,
0: के सोचे थाहा छ?
1: के सोच्नु भएन भन्नु।
0: खाना खाएर पनि बस्ने भए त किन खाना खानु र हौ भन्थे कि। होइन,
1: सुत्न लागेको भनेको।
0: ए, सुत्न लाग्नु भए पनि। अनि दिनहरू कसरी बिताउनु भयो, के के गर्नुभयो?
1: कोदोको झार फालेर।
0: ए, कोदोको, तपाईँले कोदोको झार पनि फाल्न आउँछ?
1: हजुर।
0: ए, अरू के काम गर्न आउँछ हौ तपाईँलाई?
1: घर काम सबै गर्नुपर्छ नि, गरेपछि आउँछ नि।
0: गर्दै गएपछि आउँछ होइन?
1: हजुर।
0: अनि के छ, आज त कार्यक्रममा आउनु भएको छ, खाना खानु भयो कि खानु भएको छैन?
1: खाना खाएर सुत्न लागेको भने सुन्नु भएन र?
0: ए, हो र भने।
1: हजुर,
0: मैले त खाना नखाइकन सुत्न लाछु भने जस्तै सुने कि। हो नि,
1: कान चाहिँ पाखा रहेछ।
0: कान त तपाईँले गर्दा हो नि यति टाढा भएको।
1: हो, मैले गर्दा जाओ।
0: तपाईँले अब फोनै गर्न छोड्नुभयो अनि मेरो कान टाढा हुन थाल्यो कि।
1: होला होला,
0: होइन?
1: हजुर हजुर।
0: अनि रेडियो स्काई सुन्नुभयो?
1: हजुर।
0: ल ठिक छ, आज के सुनाउनुहुन्छ त हामीलाई?
1: आज गीत
0: लगाउनुहोस्। हुन्छ, गाउनुहोस्।
1: भोगो कान्छा नगर मेरो त्यो दिलमा, हुँदैन मेरो पछेउरी त्यति हो तिमीले तानेर पसाउन नको जस्तो तिमी। यति नै
0: विपन्नलाई कसले कसले सोझी ठानेर फसाउन खोज्यो भन्नुहोस् त?
1: होइन होइन, गीतमा मात्र हो।
0: गीतमा मात्रै हो भन्ने मात्रै हो, अरू कोही कोहीले फसाउन खोजिरहेछन् जस्तो लागिरहेछ मलाई। होइन
1: होइन होइन, गीतमा
0: है। ल ठिक छ, कार्यक्रममा आउनुभयो, मिठो गीत गाउनुभयो, धन्यवाद। अहिलेको लागि अब साथीहरूलाई सम्झिनुहोस्।
1: सर्वप्रथम हजुरलाई
0: धन्यवाद,
1: अनि प्राविधिक मित्रम बस्नुभएकोलाई, अनि मसँगै भएको दुईटा छोरीलाई, अनि श्रीमानलाई सम्झिँदै बिदा भए। नमस्ते
0: नमस्ते। टेलिफोन सम्पर्कमा विपन्ना पाण्डे आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गर्नुभयो भने तपाईँसँग कुराकानी हुन्छ। एउटा मैले एउटा कहानी किस्सा जस्तो सुनाउँछु, होइन? त्यो किस्सा के हो भने, एकजना, ए फोन आइहाल्यो, के गर्ने, गाह्रो छ, किस्सा सुनाउनै पाइएन। यतिखेर साथी हुनुहुन्छ, म स्वागत गर्छु भन्दै थिएँ। मिस कल गर्ने साथीहरू फेरि झुक्क्याउने कि, मिस कल गरेर झुक्क्याउने, यस्तो काम त नगर्नु न हो। कमसेकम यार, ए कमसेकम मिस कल त नगर्नु, फोन गर्नुपर्छ क्या, मिस कल होइन। हेलो साथी हुनुहुन्छ, म स्वागत गर्छु, गान्धी को हुनुहुन्छ? नमस्कार हजुर। अरू कहाँ गयो? यति नै हो। गीत त अलिअलि अलिअलि पुरा गाउनु न, अलि छेउ न टुप्पाको भयो कि तपाईँको गीत त, होइन? कहाँदेखिको बोल्नुभयो? भनेपछि लक्ष्मण सुनारले गीतलाई छेउ न टुप्पाको बनाएन गाउनुहुन्छ भन्ने कुरा अब सबैले थाहा पाउनुभयो, होइन? के छ लक्ष्मणजी, खाना खानुभयो? अलि टाठो बोल्नु न हो कि लुरे पाराले बोल्नुहुन्छ हौ तपाईँ?
2: खाना खाएर
0: कार्यक्रम सुन्दै हुनुहुन्छ, होइन? अनि कुन रेडियोबाट कार्यक्रम सुन्नुभयो? रेडियो स्काईबाट। ल अब गीत त गाइहाल्नु भयो, अब गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: गुड नाइट हुन्छ,
0: नमस्ते टेलिफोन सम्पर्कमा लक्ष्मण सुनार आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। एउटा मैले किस्सा भन्छु एकैछिन पछि भन्छु। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? साथीलाई त स्वागत गर्नु पर्यो क्या अरे। नमस्कार हजुर, नमस्कार हजुर, खै त ए काटिसक्नु भयो अहिले। अह ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। म एउटा किस्सा भन्छु भनेको थिएँ होइन, एकादेशमा एउटा श्रोता हुनुहुँदो रहेछ, मेरै कार्यक्रमको श्रोता हुनुहुँदो रहेछ होइन, उहाँको नाम चाहिँ म भन्दिनँ। एकादेशमा एउटा श्रोता हुनुहुँदो रहेछ, उहाँले के गर्नुहुँदो रहेछ, मैले 9868 60 39 40 भन्ने रहेछु, उहाँले चाहिँ 9868 60 40 40 नम्बर टिप्नुहुँदो रहेछ। अनि त्यो नम्बर टिपिसकेपछि अब गलत गलत ठाउँमा नम्बर जाने रहेछ, अनि उहाँले के भन्नुहुँदो रहेछ नि, होइन यो रेडियोमा त यही नम्बर भन्छ, किन गलत गलत ठाउँमा गइरहेछ भन्नुभएको रहेछ। अनि एक दिन मेरो नम्बर टिपेर फोन गर्नुभएछ, अनि तपाईँले किन गल्ती नम्बर दिनुहुन्छ भन्नुभयो। अनि मैले के भने भन्दाखेरि, कहाँ गल्ती नम्बर दिनु, मैले त सही नम्बर दिया हो भने होइन। अनि त्यसपछि उहाँले ल ल मलाई नम्बर भन्नुहोस् त भन्ने बेलामा 9868 60 40 40 भन्नुभयो। ओहो, तपाईँले त गल्ती नम्बर पो भन्नुभएछ त, 9868 60 39 40 पो हो त भने मैले। अनि बल्ल ए हो र भनेर बल्ल नम्बर टिप्नुभयो। त्यस्तै तपाईँले पनि नगर्नु होला है भन्दै यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कान्तिकी को हुनुहुन्छ? नमस्ते हजुर।
3: हजुर नमस्ते।
0: नमस्ते, को बोल्नुभयो, कहाँबाट?
3: मालरानी साकिन धारादेखि।
0: नाम के होला हजुर?
3: खड्ग थापा हो।
0: खड्ग थापा?
3: हजुर हजुर।
0: खड्ग थापा कि खड्क थापा?
3: खड्क थापा।
0: ए अनि खड्ग थापा भन्नुभयो नि त तपाईँले।
3: हजुर हजुर।
0: अनि के छ खड्का खड्ग थापाजीको हालखबर?
3: एकदम ठिक छ दाजु, हजुरको के छ?
0: ठिक छ, के गर्दै हुनुहुन्छ मालरानीमा?
3: हजुर खाना खाएर बसिराखेको
0: दाजु। अनि कुन माध्यमबाट छ हामीलाई सुन्नुभयो यति बेला?
3: रेडियो स्काईबाट सुनिरहेको।
0: रेडियो स्काईबाट सुन्नुभयो होइन?
3: हजुर हजुर।
0: रेडियो स्काई हुँदा हुँदै किन अरू रेडियो चाहियो होइन? कार्यक्रम गुड नाइट सुन्नलाई त होइन?
3: हजुर अलि नेटको प्रब्लम छ, हेर्नु नेटले खासै टिप्दैन।
0: ए हो र?
3: हजुर हजुर, त्यही रेडियो के भन्छ स्काई रेडियोबाटै सुनिरहेको छ।
0: त्यही त नि, पहाडी भूभागहरूमा प्राय हुन्छ कि त्यो, हाम्रो लिबाङमा के हुन्छ भने नि, तपाईँको त यति पानी पर्यो भने मोबाइल डाटाले कामै गर्न छोड्छ। हेर्नुहोस्
3: हजुर हजुर, हाम्रो पनि त्यस्तै छ प्रब्लम।
0: अब लिबाङ जस्तो सदरमुकाममा त त्यस्तो छ भने, अब उता अर्घा त मालरानी त म गछु, खनदहसम्म गछु होइन। त्यो म जाने बेलामा 2072 सालमा जाने बेलामा बाटो पनि पिच भएको थिएन कि
3: हजुर। अहिले हल्का हल्का भह दाजु, त्यो के भन्छ यता रतनमारे भन्ने ठाउँतिर भह, अझै भएको छैन पिच दाजु।
0: रतनमारे सौतामारे भन्ने ठाउँतिर भएको छ?
3: सौतामारे चाहिँ भएन, अझै यो रतनमारेदेखि अलिकति मात्रै भह, पुरा बाटो भएन अलिकति।
0: ए हाट हाटे बाटो, हामी रतनमारे सौतामारेतिर जान्थ्यौँ कि।
3: हजुर हजुर।
0: गुल्मी र माला रानीको सिमाना एउटै पर्छ नि त होइन?
3: हजुर एउटै पर्छ हजुर।
0: त्यो गुल्मीको धुर्कोट र माला रानी होइन?
3: हजुर।
0: वारिपारी त रहेछ नि?
3: हजुर वारिपारी पर्छ।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज के छ, आज के सुनाउनुहुन्छ हौ तपाईँले?
3: हजुर गीत गाउँछु दाइ।
0: ओके ल, तपाईँले पनि गीतै गाउनुहोस् ल।
3: त्यति आउन त आउँदिन, प्रयास गर्छ
0: ल। प्रयास नै सबैभन्दा ठुलो कुरा हो ल, गाउनुहोस्।
3: हजुर। ऊ फगेको खली फर्किन्छु फर्किन्छु भन्छ, बगेको खली फर्किन्छु भन्छ, चाल्ने निकै रे फर्किन्छु भन्छ, देखिन माया
0: तिमीलाई देखेर माया, तिमीलाई देखेर होइन
3: हजुर
0: कसलाई हो?
3: नाइ त्यस्तो त होइन, गीतमा मात्रै हो।
0: गीतमा मात्रै हो
3: हजुर हजुर।
0: खै मलाई त विश्वास लागेन हो।
3: होइन दाजु,
0: हुन्छ कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि बसाइमा आउनु होला। अहिलेको लागि तपाईँलाई बिदा गर्छु, तर त्योभन्दा अगाडि गुड नाइटको शब्दहरू राख्नुहोस्।
3: हजुर, सबभन्दा पहिले त हजुरको लागि
0: धन्यवाद।
3: हजुर, अनि पर्वतीमा बस्नुहुने को हुनुहुन्छ?
0: म एक्लै छु हजुर, यतातिर त रेडियो स्काईमा सुषमा हुनुहुन्छ।
3: हजुर हजुर, फेरि पनि हजुरकै लागि, अनि मलाई किन्ने नकिन्ने त्यसलाई गुड नाइट भन्दै बिदा हुन्छु।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो मालरानीबाट साथी, उहाँसँग कुराकानी गरिसकेका छु। बालु तपाईँको फोन गर्नुहोला, 9867039940 नम्बर तपाईँको लागि खुला गरेका छौँ। आउनुभयो भने कुराकानी हुन्छ, ग्यारे गुड नाइटको शब्दहरू पनि राख्न पाइन्छ, प्रतिभा सुनाउन पनि पाइन्छ, होइन पाइन्छ पाइन्छ, सबै गर्न पाइन्छ, कुराकानी गर्न पाइन्छ, प्रतिभा सुनाउन पाइन्छ, गुड नाइट बोल्न पाइन्छ, साथी आउनु भएको छ, मैले स्वागत गर्न पनि पाइन्छ, होइन स्वागत गरिहाल्छु। नमस्कार हजुर।
4: नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट?
4: कमलगिरी हो दाजु।
0: हजुर,
4: कमलगिरी।
0: कमलगिरी कहाँबाट हो?
4: टिम्बुर चौथानदेखि दाजु।
0: टिम्बुर छ
4: हजुर।
0: खोइ मलाई टिम्बुर ल्याइदिनु भएको,
4: आउनुहोस् न हो दाजु, तपाईँ
0: टिम्बुर सौरबाट आउनुहुन्छ, टिम्बुर पनि ल्याइदिनुहुन्न?
4: हुन्छ हुन्छ,
0: त्यस्तो त नगर्नु न हो कमलजी।
4: हजुर, तपाईँ कहाँ हुनुहुन्छ, मैले कहाँ ल्याइदिनु तपाईँ?
0: लिबाङतिर ल्याइदिनुहोस् कि, रोल्पातिर।
4: हजुर हजुर।
0: अनि तपाईँ पनि गिरी, म पनि गिरी, हामी गिरी गिरी मिल्नुपर्छ क्या?
4: हजुर, अब मिट लाउनु पर्छ।
0: मिट त अब एउटै जातिमा लगाउन मिल्दैन भन्छन् नि,
4: मिलिहाल्छ मिलाएपछि।
0: ए, मिलाएपछि मिलिहाल्छ
4: हजुर।
0: बरु दाजुभाइको साइन लगाउन मिल्छ अरे, मिट लगाउन त मिल्दैन भन्छन् क्या अरे?
4: मिल्छ मिल्छ।
0: ए, मिल्छ होइन,
4: मजाले मिल्छ।
0: ल, तपाईँको घरमा कुरा गर्नुहोस्,
4: यही कुरा गर्नुपर्छ र तपाईँहरूमा मिले भइहाल्यो नि।
0: अब फेरि तपाईँलाई मिटलाई दिने मसँग केही नै छैन, हेर्नुहोस्।
4: केही पर्दैन, यसो बोले पुग्छ।
0: ए, बोले पुग्छ होइन?
4: हजुर दाजु।
0: ठिक छ, कार्यक्रममा आउनु भएको छ, अनि के छ दिनहरू कसरी बिताउनुहुन्छ कमलले?
4: के गर्ने दाजु, स्कुल जाने, आज गइएन अरे।
0: आज किन जानु भएन?
4: आज शनिबार, भोलि आइतबार बिदा छ अरे दाजु।
0: बिचरा, त्यो डेस्क बेन्च, त्यो व्हाइट बोर्ड, व्हाइट बोर्डमा प्रयोग लेख्नुहुन्छ कि ब्ल्याक बोर्डमा?
4: व्हाइट बोर्डमा।
0: बिचरा, त्यो डेस्क बेन्च, व्हाइट बोर्ड, झ्याल कक्षाका झाल ढोका, अनि तिनीहरू तपाईँले कुरे होला नै?
4: हजुर,
0: तिनीहरूले त तपाईँले कुरे होला नै?
4: के
0: गरे गरे नि?
4: हजुर।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज के सुनाउनुहुन्छ? ओके, ल एकछिन सायरीको टोन बजाउँछु अनि भन्नु होला है। टोन त बजाउनु पर्यो कि अरे, होइन एकछिन है।
4: फुल भए फुली थिए तर काँडा भए फुल्न सकिन, अरू भए भुली थिए तर तिमी भए भुल्न सकिन। औषधीको काँडा हुन्छ तर चौतारीको काँडा हुँदैन, औषधीको काँडा हुन्छ तर चौतारीको काँडा हुँदैन, अरू भए आउने थिए तर तिमी भए आउनै थिए। कति नै हो दाजु,
0: अरू भाइ आउँथे तर तिमी भएर आउनै सकिन, होइन? आठमा पढ्ने मान्छेको यस्तो राम्रो सायरी
4: पाउना कहाँ, आठमा पढ्ने हो दाजु?
0: कतिमा पढ्नुहुन्छ?
4: दसमा हो गर।
0: ए, दसमा हो?
4: हजुर।
0: ए, भनेपछि छोरो एसईमा गुल्टिने भयो भन्दा बुवा मम्मीले टेन्सन गर्नुपर्ने अवस्था आउने भयो, होइन त?
4: होइन दाजु,
0: अब यस्तो सायरी लेख्न थालेपछि त सुरत एसीमा त गुल्टी हाल्ला कि भन्ने बुवा आमाको टेन्सन कि, होइन?
4: टेन्सन त लागिहाल्छ दाजु, कहाँ फेल हुने पोर्टै आएन
0: है। ल ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि आउनु होला। अहिलेको लागि अब गुड नाइटको शब्दहरू राख्नुहोस्।
4: सर्वप्रथम हजुरलाई र त्यहाँ प्रवेशी मित्र बस्ने दाइया दिदी हुनुहुन्छ अनि मेरो विदेशमा भएका दाजु र तनौटामा बस्ने भाउजू र सबैले पनि त्यो हासिल गर्ने
0: हुन्छ. विदाय गर्छौ. टेलिफोन सम्पर्कमा कमल आउनु भएको थियो. कमल कमलको फुल भन्छन् नि होइन, हो त्यस्तै कमल आउनु भएको थियो. उहाँसँग कुराकानी गरिसकेको छु. अब अर्को साथी आउनु भएको छ. मजाले फटाफट आइरहनु भएको छ आज साथीहरू. यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु. गान्धीको हुनुहुन्छ. नमस्ते हजुर. नमस्ते हजुर, को बोल्नुभयो हजुर? टेलिफोन सम्पर्कमा आउनु भएको थियो. यति सानो आवाजमा त नबुल्नु न हो, यति सानो आवाजमा बोल्नु. तपाईँको आवाज मुसाले पनि सुन्दैन क्या? मैले त पर जाओस् परे जाओस् सुन्ने परे जाओस् होइन, मुसाले त सुन्दैन तपाईँको आवाज. अनि कहाँबाट मैले सुन्न सक्छु त हजुर होइन? यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गरेँ. कहाँदेखि को हुनुहुन्छ? नमस्ते हजुर, को बोल्नुभयो कहाँबाट? अर्घ खाँची बाछ वर्षा नेपाली. ए, कोले पानी पार्यो भनेको त वर्षाले पो पानी पार्नु भएको रहेछ नि. या रोल्पामा त पानी परेर उधुम छ त वर्षाजी. हो नि, किन पानी पार्नुभयो तपाईँले? ल, जनता जान्न चाहन्छन्, बताइदिनुहोस् किन तपाईँले पानी पार्नुभयो? ल भन्नुहोस्. तपाईँको नाम वर्षा होइन? अनि वर्षाले के गर्छ हजुर? वर्षाले के गर्छ भनेको? हो, पानी पार्ने काम गर्छ होइन? भनेपछि हाम्रो लिबाङतिर पानी पार्ने तपाईँ नै हो? थाहा भएन नि. अनि वर्षाले कतिमा अध्ययन गर्नुहुन्छ? क्लास टुवेल्भमा. कक्षा बाह्रमा? क्लास टुवेल्भमा अध्ययन गर्नुहुन्छ कि कक्षा बाह्रमा अध्ययन गर्नुहुन्छ भने कि? ए, उसो भए क्लास टुवेल्भमा होइन, एउटै हो र भने. कसरी एउटै हुने? अब टुवेल्भ भनेको पानी आउने धारा हो, बाह्र बाह्र बाह्र भनेको एउटा बाह्र जिल्ला हो. कसरी एउटै हो वर्षाजी? वर्षाजी, टुवेल्भ भनेको पानी आउने धारा भो क्या अरे होइन, अनि बाह्र भनेको जिल्ला भो, कसरी एउटै भो? खै थाहै भएन होइन. ल ठिक छ, कार्यक्रममा आउनु भएको छ. कक्षा बाह्रमा पढ्नुहुन्छ. खाना खानुभयो? मैले पनि खाइसकेँ क्या अरे. ल, कार्यक्रममा आउनु भएको छ. आज के सुन्न पाउँछ है? गीत गाउनुहुन्छ? ल गाउनुहोस्.
5: Satsang with Mooji.

0: वर्षाजी, तपाईँले गीत त गाउनुभयो तर तपाईँको गीत मुसाले पनि सुनेन कि सुन्यो कि सुनेन कि थाहै भएन कि आवाजै आएन। गीत गाउने बेला त आवाजै आएन, नपत्याए फेसबुक लाइभ छ, त्यो लाइभमा गएर सुन्नुहोस् त होइन। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिका बसाइमा आउनु होला। अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्। धन्यवाद। नमस्ते, टेलिफोन सम्पर्कमा वर्षा नेपाली आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छु। पालो तपाईँको हो, फोन गर्नु होला 9868603940 फोन गर्नु होला। कार्यक्रममा हामी छौँ, 9:34 गइसकेका छ र 9:34 भइरहँदा तपाईँसँग हामी कुराकानी गर्नका लागि आएका छौँ र गोलमेहरूको खासतिरका साथीहरूले आज धेरै माया गर्नुभएको छ, कार्यक्रममा फोन गरेर सहभागिता जनाउनु भएको छ। अर्को सहभागी साथी हुनुहुन्छ, म स्वागत गरिहाल्छु। नमस्कार हजुर। नमस्कार हजुर।
1: नमस्कार,
0: को बोल्नुभयो?
1: दाङदेखि देवराज दिदी।
0: दाङबाट नाम के भन्नुभयो?
1: हजुर,
0: दाङबाट तपाईँको नाम के हो?
1: देवराज
0: गिरी।
1: हजुर,
0: रेडियो भन्दा थोरै टाढा जानुहुन्छ। अनि देवराज हो कि देवा हो तपाईँको नाम? तपाईँको नाम देवराज हो कि देवा हो?
1: देवराज गिरी।
0: ए, देवराज गिरी। दाङ कुन ठाउँबाट हुनुहुन्छ हजुर?
1: दाङ हापुरे।
0: ए, हापुरे भाट? खाना खानुभयो? खाइसक्नुभयो? के खानुभयो?
1: साग भात।
0: ए, आज त मासु खानुपर्छ नि।
1: खाएको थिएन।
0: ए, बिहान खानुभएको? आज शनिबार कि, आज मासु खाने दिन होइन। ल, कार्यक्रममा आउनु भएको छ, एउटा आज के सुनाउनुहुन्छ ल भन्नुहोस्।
1: एउटा साइडी
0: सायरी ल सुरु गर्नुहोस्।
1: केटाहरू साथी मेरो थिए सानै ज्ञान, तराईतिर कहिले पनि दिएन ज्ञान, हाम्रो लुक्स यति दामी, हाम्रो सर पनि फ्यान, हामी हुन्थ्यौँ जोलापोखी स्कुल जाने जहिले, एसएलसी सुरु हुँदा कलेज जाने जहिले, चेक मिन्टेको छ पिटै खाने जहिले, पढाएको बाँसिनातिर बस्ने जहिले, पढाएको सर हामी पिटै खाने जहिले, 2000 दही अफिसमा पुग्थ्यो, दिन यस्तै बित्थ्यो, हामी हल्का गयो
0: भविष्यको ऱ्यापर भनेपछि यस्तै हो। तर उहाँले ऱ्यापर ऱ्याप त हान्नुभयो तर फोन किन काटेर भाग्नु क्या? यति राम्रो ऱ्याप भनिसकेपछि फोन किन काट्नु? कमसेकम साथीहरूलाई गुड नाइट भनेर जानुपर्छ क्या? अब एउटा गीत राख्छु मैले, गीत पछि तपाईँको माझमा फेरि आउँछौ। गीतको बोल छ, तिमी त रिभीर मतला हरा। यो गीत तपाईँ

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौं। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा तपाईँ फोन गर्न सक्नुहुन्छ 9868739440 को नम्बर तपाईँको लागि खुला गरेका छौं। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ, कुराकानी मात्र होइन तपाईँको प्रतिभा पनि सुन्नेछौ। यो क्रममा तपाईँलाई जानकारी गराए फटाफट फोन डायल गर्नुहोला 9868739440 को नम्बर तपाईँको लागि खुला गरेका छौ। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। यो क्रममा तपाईँलाई जानकारी गराए कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ आज जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। र अघि नै एकजना साथीले फोन त गर्नुभएको थियो, गीत सकेपछि कल गर्छु भन्नुभएको थियो, ल अब फोन मिस कल चाहिँ नगर्नु होला, मैले पटक पटक भनिराखेको छु। मिस कल गर्ने साथीको नम्बर हामीले यहाँबाट वाचन गर्छौँ है, मैले मिस कल गर्नको लागि नम्बर दिएको होइन, फोन गर्नको लागि नम्बर दिएको हो। र यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्ते।
0: नमस्ते, को बोल्नुभयो, कहाँ भएको छ?
1: म उदयपुरबाट एन्जल तस्बिरा बान्तावा।
0: एन्जल तस्बिरा बान्तावा, अघिदेखि मिस कल गर्ने तपाईँ हो?
1: मैले अघि कल गरे त्यसपछि गीत सकिएन, फेरि ट्राई गरेको लागिरहेछु, मै हो त।
0: मिस कल गर्न पाइन्न नि हो तस्बिराजी?
1: होइन होइन, प्रोग्राम कति बेला गीत सकिन्छ भनेर छटपटी भएर नि।
0: होइन होइन, त्यो गीत सकिएपछि बरु फोन गर्ने कि, तर मिस कल नगर्ने। अनि के छ तस्बिरको हालखबर?
1: तस्बिरको खबर ठिक छ, प्रोग्राम के साथमा हो अहिले, खाना खाएर मजाले प्रोग्राम सुन्दै बसिरहेको छ।
0: अनि फोटोको हालखबर के छ त?
1: फोटोको पनि सेम सेम हो।
0: सेम सेम हो
1: हजुर,
0: तस्बिरको पनि ठिक छ, फोटोको पनि ठिक छ। अनि बेठिक चाहिँ कसको छ हौ?
1: बी ठिक छ, अब कसैको हुनु सक्दैन नि हौ, बल्ल बल्ल प्रोग्राममा।
0: त्यही त नि, बल्ल बल्ल प्रोग्राममा फोन लगाउनु पाउनु भएको छ, बेठिक त हुने कुरै भएन क्या अरे, होइन? बेठिक त हुने कुरा भएन, बेठिक हुनु पनि भएन, होइन? ठिक छ, कार्यक्रममा आउनु भएको छ, कुन रेडियोबाट सुन्नुभयो तस्बिरा बान्तावाले?
1: तस्बिराले चाहिँ
0: ए धनकुटा एफएमबाट सुन्नुभयो?
1: हजुर।
0: भनेपछि धनकुटा एफएमबाट पनि बज्दो रहेछ कार्यक्रम नि,
1: एकदमै मजाले। बेलुकी 9 बजेको प्रोग्राम त त्यहीँबाट सुन्ने हो, अहिले 4 बजेको प्रोग्राम चाहिँ हाम्रो खबर पालिकाबाट सुनेको छुइनँ हौ, हिजो आज किन हो के भयो होला हौ हजुर?
0: ए खबर पालिकाबाट बजेन?
1: बजेको छैन।
0: ल म त्यहाँ खबर बारेको हाम्रो खडक बस्नेतलाई भन्छु, लाली गुराँसबाट त बज्यो होला?
1: लाली गुराँसबाट सुनिँदैन, मैले जलजला खबर खबरपालिकाबाट मात्रै सुन्ने
0: गरेँ। ए खबरपालिकाबाट मात्रै सुन्ने गर्नु भएको छ होइन?
1: हजुर, एकदम निराश छ हौ तपाईँको आवाज सुन्न
0: पाएर। ओहो, त्यति राम्रो छ र भने मेरो आवाज?
1: कति राम्रो, कति चकिलो, एकदम आवाज छ धनी, कति राम्रा हुनुहुन्छ।
0: आमामामामा, यति प्रशंसा हुँदा पनि म किन ढलिन हौ?
1: होइन, ढल्नु चाहिँ हुँदैन, प्रोग्राम फेरि कसरी चलाउने हामीले?
0: यति प्रशंसा गरेपछि त म ढल्नु पर्ने हो त, किन ढलिरहेको छैन?
1: ढल्नु न, ढल्नु त हुन्न नि
0: है, सायद म कुर्सीमा बसेर होइन कि नढलेको, होइन? हुन सक्छ नि। ठिक छ, कार्यक्रममा आउनु भएको छ, दिनहरू कसरी बिताउनु भयो?
1: दिनहरू यस्तै हो, घर यस्तो काम नै गर्ने हो, अब बस्तु भाउलाई घाँस काट्ने त्यस्तै छ नि हाम्रो,
0: के हुन्छ र अरू होइन?
1: हजुर
0: हजुर, घरेलु भनौँ न गोठालाको जिन्दगी, घाँस काट्यो गोठालो गयो होइन?
1: हो,
0: अलिअलि कहिले काहीँ त हामीलाई पनि बोलाउनु न हो,
1: गोठालो बोलाउनु पर्छ होला हौ, गोठालो जाँदा लागेको माया छोरी,
0: गोठालो जाँदा तस्बिरा
1: जाँदा छुट्छ र
0: यस्तो कि, गोठालो जाँदा तस्बिरासँग लागेको माया, रेडियोमा आउँदा छुटेछ
1: हो बरु
0: यस्तै ठिक छ नि
1: हजुर यतिकै ठिक छ बरु आनन्द सुनेर आवाजको मजाको आवाजको ध्वनिको स्वर सुनेर मजाले इन्जोय लिँदै बस्ने हो तपाईँहरू
0: त्यति साह्रो नभन्नु क्या न तर ढले भने फेरि मलाई उठाउने मान्छे कोही छैन म एक्लै छु हेर्नुहोस्
1: आज एक्लै आउनु भएको है
0: त्यही त नि एक्लै आएको छु यहाँ उठाउने मान्छे कोही छैन हेर्नु
1: घरि घरि बिपद भइन्छ र यसो मित्र पनि ल्याउनु पर्छ र एउटा सहायक
0: सहायक मित्र अब तपाईँलाई ल्याउने हो तपाईँ टाढा हुनुहुन्छ के गर्ने गाह्रो छ
1: एकदमै टाढा
0: त्यही त नि आज के सुन्न पाउँछ हो के कसैले बोकिरहनु भएको छ
1: सुन्नु त के सुन्नु र अब थोरै सानो गीत छ है
0: ओके सानो भयो नि ठुलो भयो नि सुनाउनुहोस् ल
1: सुन्छ कुटु कुटु यो मनको भैरानी अरुको पामा उनको याद आए

0: मेरो प्रियतमको खबर लिएर आऊ, होइन?
1: विचार
0: त्यो हावा कहाँ जाने होला तस्बिराको प्रियतमको खबर लिन, बरु आफैले फोन गरेर बुझे पनि हुने बिचरा त्यो हावालाई किन कष्ट दिनु पर्यो होला फेरि।
1: हावाले नि एकदम राम्रो सुन्दर सुन्दर खबर लाग्छ अरे कि।
0: ओहो, सुन्दर सुन्दर खबरको पर्खाइमा तपाईँ, होइन?
1: हजुर
0: हजुर। ल, तपाईँको प्रियसीको खबर, प्रियतमको खबर राम्रोसँग पाउनु होला, आनन्दको खबर पाउनु होला, हाम्रो शुभकामना है त।
1: हस्, धन्यवाद हजुरलाई।
0: ओके, गुड नाइटको शब्दहरू राख्नुहोस् ल।
1: हस् हुन्छ, आज योसँग बोल्नु त तारिक लागेर हजुरलाई क्यालिफिकेसनको पनि शुभकामना र एकदम गुड नाइट शुभसप्पनी पनि भन्छ है।
0: धन्यवाद।
1: अनि मेरो प्रिय मित्रहरू हुन्छ, तिमीलाई धेरै सम्झना माया खान्छु भन्न चाहेँ। कमलमी राजवंशलाई शुभ सपनीको कामना हुन्छ है। प्रोग्राम सुनेर बस्नुहुने धेरै धेरै साथीहरू हुन्छ है, भुक्तिर एमिता राई हुन्छ, नानी बान्ता हुन्छ, सन्जिता राई, प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई आजको दिन हजुर शुभ सपनीको कामना भन्दै सिक्किन्छु।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छु। अब गुड नाइटका शब्दहरू बोल्नका लागि एकजना साथी आउनुभयो भने प्रतिभा सुनाएर अनि 52 मिनट गइसकेको छ। अब के गरौँ, साथीलाई लिउँ कि नलिउँ भन्ने भयो, मलाई बिचमा परे। नलिउँ भने 53 गइसकेको छैन, लिउँ भने 52 गएको छ, होइन? 40 पनि, ए ल ठिक छ ठिक छ। अब हामी कल लिने पक्षमै छु म त। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। को बोल्नु भयो, कहाँदेखि बाट?
2: म गोर्खा हजुरकोटबाट मुना घिमिरे कान्छी।
0: ए, मुना घिमिरे कान्छी, होइन?
2: हजुर हजुर।
0: के छ मुनाको खबर?
2: सबै ठिकै छ।
0: अनि आज के सुनाउनुहुन्छ होला भन्नु, शान्तिमा आउनुभयो, छोटो कुराकानी मात्रै गर्न सक्छु है तपाईँसँग मैले।
2: हजुर हजुर, म गीत सुनाउँछु है त।
0: ओके, लगाउनुहोस्।
2: बनेको सपहराले यो छाती मेरो, बगेको सपहरा रोगात्मा मेरो, पखेरो मजनुमे चाकुरामा खेल्ने, मजुक्दै नजुक्ने नेपालकी छोरी, मजुक्दै नजुक्ने नेपालकी छोरी।

0: यो साथी मेरो बगेको छ सहरा रागमा मेरो पखेरोमा जन्मे।
1: मुनाजीलाई यही रोक्दै कार्यक्रमबाट विदा हुनुपर्ने भयो। के गर्ने, समयले साथ दिएन। यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्रहरूलाई सुषमा मल्ल, सञ्जिता लिम्बू अनि रिता बुढा मगर सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै आजको लागि घर बाहिर कुनै सामान छोड्नु भएको छ, भित्र ल्याउनु पर्ने थियो भने भित्र ल्याउनु होला, बिर्सनु भएको छ कि भित्र ल्याउनु होला, भान्सा कोठामा खाना पकाइसकेपछि आगोलाई राम्रोसँग निभाउनु भयो कि भएको छैन निभाउनु होला, अनि गोठमा पशु चौपायहरूले के गर्दैछन् त्यतातिर पनि ध्यान दिनुहोला भन्दै औषधि खाना बिर्सनुभयो भयो कि बिरामी मान्छे औषधि खानु होला, झालडुकाको चुकुन राम्रोसँग लगाउनु होला, खानेपानी आफूसँगै राखेर सुत्नु होला भन्दै बनेको छ पहरा लियो छाती मेरो भन्ने गीतलाई तपाईँको माझमा छोड्दै कहिले काहीँ देशभक्ति गीत पनि सुन्नुपर्छ क्या होइन। यो गीत छोड्दै तपाईँको लागि तपाईँको माझबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घोडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिलिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।